0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। नेपालीमा समाचारपछि विभिन्न पत्र पत्रिकाको सङ्गालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 36 को समय हो कार्यक्रम अन्तर्संवादको। अब सुन्नुहुनेछ संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। अविरल वर्षासँगैको बाढी पहिरो र डुबानबाट देशभर 21 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो साँझसम्म विपदमा परि 5 जना बेपत्ता भएका छन् र 5 जना घाइते भएका छन्। बाढी पहिरोबाट 747 परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। बंगालको खाडीमा उत्पन्न न्यूनचापीय प्रणालीका कारण असोज 8 गतेदेखि देशका विभिन्न भागमा भारीदेखि अति भारीसम्मको वर्षा भएको थियो। पछिल्लो 4 दिनमा बाढी र पहिरोको जोखिममा रहेका प्रभावित जिल्लाका 2000 बढी नागरिकलाई सुरक्षित स्थानमा सारिएको गृह मन्त्रालयले जनाएको छ। उद्धार गरिएका व्यक्तिका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा स्थानीय तह मार्फत आवश्यक बन्दोबस्ती र राहतको व्यवस्थापन गरिएको छ। जाजरकोट, म्याग्दी, बागलुङ लगायतका जिल्लामा हेलिकप्टर मार्फत बाढी र पहिरोमा फँसेका व्यक्तिहरूको उद्धार गरिएको छ। विपदबाट 143 घर पूर्ण रूपमा र 51 घर आंशिक रूपमा क्षति भएका छन्। प्राधिकरणबाट विपदको तयारी स्वरूप अग्रपंक्तिमा खटिने शहीदलाई 5000 भन्दा बढी र बाढी पूर्वानुमान महाशाखाबाट सम्भावित बाढी प्रभावित स्थानीय बासिन्दालाई 8,14,000 एसएमएस पठाइएको प्राधिकरणले जानकारी दिएको छ। पछिल्लो 4 दिनमा देशभरका 186 स्टेशनमा 100 मिलिमिटर भन्दा बढी कुल वर्षा मापन गरिएको छ। सबैभन्दा बढी नवलपरासी बर्दघाट सुस्तापूर्वकको डेढ गाउँमा 544.2 मिलिमिटर वर्षा मापन गरिएको छ। त्यस्तै कास्कीको 85 500.2 मिलिमिटर र तनहुको अत्रौली टारमा 472 मिलिमिटर वर्षा मापन भएको छ। बागलुङमा पहिरोमा परि 10 जनाको मृत्यु भएको छ भने 1 जना बेपत्ता भएका छन्। हिजो मात्रै बागलुङमा 9 जनाको मृत्यु भएको हो। त्यहाँ 1 जना बेपत्ता भएका छन्। शनिबार 1 जनाको मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख फडिन्द्र प्रसाईका अनुसार तमानखोला गाउँपालिकामा हिजो 4 जनाको मृत्यु भएको, 1 जना बेपत्ता भएको र निसीखोला गाउँपालिकामा 5 जनाको मृत्यु भएको छ। तमानखोला गाउँपालिका 3 धर्नासोकमा घर पुरिँदा 80 वर्षीय बुद्धिराज घर्ती र 66 वर्षीय भीमदेवी घर्तीको मृत्यु भएको छ। त्यहाँ पहिरोले 8 घर बगाएको छ। तमानखोला गाउँपालिका 4 सन्तरमा पहिरोले घर पुर्दा 50 वर्षीय हस्तवीर श्रीपाइली र 65 वर्षीय उडिसरा श्रीपाइलीको मृत्यु भएको छ। हस्तवीरकी श्रीमती भने पहिरोमा परि बेपत्ता हुनुभएको छ। निसीखोला गाउँपालिका 3 जुग्गा खोलाको हतधारामा पहिरोले घर पुरिँदा एकै परिवारका 4 जनाको मृत्यु भएको छ। 36 वर्षीय श्याम कुमारी बिक, उहाँका छोरा 13 वर्षीय मनोज, 8 वर्षीय मुकेश र 3 वर्षीय निशान बिकको मृत्यु भएको हो। त्यस्तै निसीखोला गाउँपालिका 6 रंगिलमा पहिरोले गोठ पुर्दा 50 वर्षीय सूर्यबहादुर घर्तीको मृत्यु भएको छ। ताराखोला गाउँपालिका 5 धम्मरमा पहिरोले घर पुरिँदा 59 वर्षीय मनबहादुर रोकाको मृत्यु भएको हो। बागलुङका प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद आचार्यका अनुसार पूर्व सूचनाका कारण थप मानवीय क्षति हुनबाट भने जोगिएको छ। पहिरो प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर सहित सुरक्षा अधिकारीहरूको टोली पुगेको छ। म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या 6 पुगेको र 3 जना बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ। अन्नपूर्ण गाउँपालिकामा 4 जना र मालिका गाउँपालिकामा 2 जनाको शव भेटिएको छ। म्याग्दीका प्रहरी नायब उपरीक्षक राजन कार्कीले बेनी नगरपालिकामा 1 जना र अन्नपूर्ण गाउँपालिकामा 2 जना बेपत्ता भएको जानकारी दिनुभयो। पहिरोमा पुरिएका अन्नपूर्ण गाउँपालिका 5 गिवाङकी 75 वर्षीय शिव कुमारी गर्बुझा, 56 वर्षीय डोमाया गर्बुजा र 5 वर्षीय जेनी पुनको शव भेटिएको छ। प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार मालिका गाउँपालिका 3 औलाका किरण पुन र देवबहादुर पुनको पहिरोमा पुरिएर मृत्यु भएको छ। अन्नपूर्ण गाउँपालिका 8 कापलडाँडाका 19 वर्षीय सबिन चोचाङ्गीको शव भेटिएको र 22 वर्षीय मनोज गर्बुजा बेपत्ता रहेको सहायक प्रमुख जिल्लाधिकारी कुलप्रसाद आचार्यले जानकारी दिनुभयो। पहिरोमा परि बेपत्ता भएका बेनी नगरपालिका 3 भम्किली छेपारेका 36 वर्षीय कुमारी ओली बिक र अन्नपूर्ण गाउँपालिका 3 फगामकी युमाया पाइजाको खोजी भइरहेको छ। पहिरोको जोखिममा रहेको अन्नपूर्ण गाउँपालिका 5 पाउद्वारका 78 जनालाई नेपाली सेनाले हेलिकप्टर मार्फत सिख धारमा ल्याएर सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाएको छ। अस्थायी शिविरमा राहत सामग्रीको पनि व्यवस्था मिलाइएको छ। भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्र भएका, विद्युत सञ्चार र सड़क अवरुद्ध भएकाले घटनास्थलबाट जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मी त्यहाँ पुग्ने प्रयास भएको, यद्यपि ढिलाइ भने भएको स्थानीय प्रशासनले जनाएको छ।
चार दिनको लगातारको झरीका कारण पहाड़ी पहिरोले म्याग्दीमा विद्युत सड़क र संचार सुविधा अवरूद्ध बनाएको छ। बेनी जुमसोम, बेनी दरबाङ, बेनी पाखापानी, बेनी बागलुङ सड़क अवरूद्ध छन्। पर्वतको मालडुङ्गा स्थित कालीगण्डकी नदीमा रहेको सड़क पुलको पहुँच मार्ग सहस्रधारामा सड़क कटान भएकाले म्याग्दी, बागलुङ र मुस्ताङको पोखरा, काठमाडौँ लगायत शहरसँगको यातायात सम्पर्क पनि विच्छेद भएको छ। हिजो साँझ वर्षा रोकिएपछि नदीहरूमा बाढीको सतह घटेको छ। पाल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या 5 पुगेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बेपत्ता भएका माथागढी गाउँपालिका 3 कसेनी भैँसीकट्टाका 75 वर्षीय लीलबहादुर घरती मगर, उहाँकी 17 वर्षीय छोरी दिना घरती मगर र छिमेकी मोतीलाल घरतीकी 15 वर्षीय छोरी झरना घरतीको शव भेटिएको छ। माथागढी गाउँपालिका 2 रूपसे रजौलीका 75 वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका 6 ठिमुरे दोस्तुङकी 59 वर्षीय कृष्ण कुमारी सारूको मृत्यु भएको छ। निरन्तरको वर्षासँगै पहिरोले लीलबहादुर घरतीमगरको घर पूर्ण रूपमा पुरिएको थियो। घरमा सुतिरहेका बेला पहिरोले पुरिँदा बेपत्ता हुनुभएका उहाँहरूको पछि शव भेटिएको हो। मनाङको नार्पा भूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालमा हिम पहिरो जाँदा 2 मृत्यु भएको छ भने करिब 10 बेपत्ता भएका छन्। हिमाल आरोहणमा गएका 22 मध्ये 10 बेपत्ता भएको जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले जानकारी दिनुभयो। उनीहरू सबैजना पर्वतारोहणको तयारीका लागि त्यसतर्फ गएका थिए। लमजुङ हिमालको बेस क्याम्पमा पहिरो गएपछि घट्टे खोला पनि थुनिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले वर्षाले जोखिम बढाएका कारण सतर्कता अप्नाउन आग्रह गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले विपदमा परि ज्यान गुमाउनेहरू सम्पूर्ण नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुहुँदै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले विपदमा परि घाइते भएका नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ। घाइतेको निशुल्क उपचारको व्यवस्था मिलाइएको प्रधानमन्त्रीले जानकारी दिनुभएको छ। प्रधानमन्त्री शाहले नदी तटीय क्षेत्र तथा पहाड़ी क्षेत्रमा बस्नुहुने र यात्रा गर्नुहुने व्यक्तिहरूलाई उच्च सतर्कता अप्नाउन अनुरोध गर्नुभएको छ। प्रधानमन्त्री शाहले विपदको समयमा भ्रामिक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने वा कालोबजारीमा संलग्न हुनेमाथि सरकारले कड़ा निगरानी राखिरहेको बताउनु भएको छ। प्रधानमन्त्रीले तत्कालै सरकारले सम्भावित विपद व्यवस्थापनको तयारी गरेको स्मरण गराउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट कमान्ड पोस्टको बैठकबाट निरन्तर सूचना सम्प्रेषण गरिएको, रात्रिकालीन यातायात र विद्यालय बन्द गराउने लगायतका सावधानीका निर्णय गरिएको र 77 जिल्ला कमान्ड पोस्टलाई सक्रिय बनाइएको उहाँले उल्लेख गर्नुभएको छ। अविरल वर्षाका कारण विभिन्न भागमा बाढी, पहिरो, हावाहुरी, डुबान र चट्याङका घटना भइरहेको र त्यसले ठूलो असर पारेको उहाँले उल्लेख गर्नुभएको छ। प्रधानमन्त्रीले बाढी पहिरो प्रभावित परिवारका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय गरी अस्थायी बसोबासको प्रबन्ध मिलाइएको पनि जानकारी दिनुभएको छ। प्रधानमन्त्रीले पूर्व सूचनाका कारण हिमाली जिल्लामा पदयात्रामा गएका यात्रु सुरक्षित फर्कनु भएको र विद्यार्थीहरू जोगिएको प्रसंग उल्लेख गर्नुभएको छ। प्रधानमन्त्रीले नारायणी नदीमा क्रुज सिप बगाएर पुलमा अड्किएका कारण सावधानीका लागि पूर्व पश्चिम राजमार्ग बन्द गरिएको जानकारी दिनुभएको छ। बाढी र पहिरोका कारण काठमाडौँ उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति राजमार्ग सहितका विभिन्न जिल्लाका दर्जनभन्दा बढी सड़क प्रभावित भएको प्रधानमन्त्रीले जानकारी दिनुभएको छ। पहिरो जाने र भासिने समस्या धेरैजसो सड़कमा देखिएको उहाँले उल्लेख गर्नुभएको छ। भोटेकोसी त्रिशुली नदी तटीय क्षेत्रका सड़कमा पुनः क्षति पुगेको पनि प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ। प्रधानमन्त्रीले बाढी पहिरो र सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षात्मक उपाय स्वरूप 695.2 मेगावाट उत्पादन क्षमताका विद्युत आयोजनाको उत्पादन बन्द गरिएको जानकारी दिनुभएको छ। विद्युत आपूर्ति यथाशीघ्र पुनस्थापना गर्न प्राविधिकहरूको टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको पनि प्रधानमन्त्रीले जानकारी दिनुभएको छ। मौसम क्रमशः सुधारतर्फ अग्रसर भएको छ। आजदेखि सबैतिरको आकाश खुला हुने अनुमान मौसम विज्ञान विभागले गरेको छ। विभागले आगामी 5 मौसमी विवरण सार्वजनिक गर्दै कतै कतै हल्का बादल र वर्षाको सम्भावना रहे पनि धेरै ठाउँमा मौसम खुला हुने जानकारी दिएको छ। अविरल वर्षाका कारण नारायणी नदीको बाढी सुस्तामा पसेपछि स्थानीयलाई नारायणी वारी ल्याइएको छ। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका 5 बाढी पसेपछि स्थानीयलाई सुरक्षित स्थानतर्फ ल्याएर राखिएको स्थानीय प्रशासनले जानकारी दिएको छ। वर्षाका कारण देशका प्रमुख राजमार्ग तथा सड़कमा आएको बाढी पहिरोको अवरोध हटाउन सरकारले आपतकालीन कार्ययोजना कार्यान्वयनमा ल्याएको जानकारी दिएको छ। पूर्वाधार विकास मन्त्रालय लगायतका कार्ययोजना कार्यान्वयनमा ल्याउने सम्बद्धहरूको सहभागितामा कार्य गरिएको
सहसचिव इन्जिनियर सुशील बाबु ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार अवरुद्ध राजमार्ग र सड़क खुलाउन सम्बन्धित ठाउँमा हेभी मेसिनरी र जनशक्तिले निरन्तर रूपमा काम गरिरहेको छ। विभिन्न सड़कहरू क्रमशः सञ्चालनमा आइरहेका छन्। यद्यपि बढ़ी जोखिम भएका सड़कहरू भने अवरोध गरिएको छ। तिनाउ नदीको बाढीले बुटोल उपमहानगरपालिका 11 6 घर बगाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख जनकबहादुर साईका अनुसार बाढीले 2 पक्की र 4 कच्ची घर बगाएको हो। संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुने सिलसिलामा न्यूयोर्कमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनालले आर्मेनियाका विदेश मन्त्री आरारात मिर्जोयानसँग भेटवार्ता गर्नुभएको छ। त्यस अवसरमा उहाँहरूबीच आपसी हित र चासोका साथै दुई देशको मैत्रीपूर्ण र सहकार्यात्मक सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। उहाँहरूबीच जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणमा सहकार्य गर्ने, नवीकरणीय ऊर्जा, सूचना प्रविधि तथा बहुपक्षीय मञ्चमा साझा विषय उठाउने लगायतका विषयमा छलफल भएको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सँगालु कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमिल सिन्हा। आज मिति 2083 साल असोज 12 गते सोमबार, आश्विन कृष्ण पक्ष द्वितीया तिथि, तदनुसार सेप्टेम्बर 28 सन् 2026, नेपाल सम्बत 1146। केही दिनदेखिको निरन्तरको वर्षाका कारण देशका विभिन्न ठाउँहरूमा बाढी पहिरो लगायतका कारणबाट 21 जनाको मृत्यु भएको छ। यो प्रसङ्गलाई आज प्रकाशित धेरैजसो पत्र पत्रिकाले अग्रपृष्ठमा प्रकाशित गरेका छन्। बाढी पहिरोबाट भएको क्षतिको प्रसङ्ग पनि समाचारमा समावेश गरिएको छ। आर्थिक भौतिक क्षतिका प्रसङ्गहरू पनि समाचारमा रहेका छन्। त्यसै गरी बाढी पहिरोका कारण विभिन्न राजमार्गहरू पनि अवरुद्ध भएका छन्, त्यो प्रसङ्ग पनि आज पत्र पत्रिकाले प्रकाशित गरेका छन्। त्यस्तै बाढी पहिरोका कारण विभिन्न ठाउँमा घरहरू भत्किएका छन्, आवासीय घरहरू भत्किएका छन्। त्यसै गरी सार्वजनिक निकायका भवनहरू पनि बाढी पहिरोको चपेटामा परेका छन्। त्यसै गरी सडकमा रहेका पुलहरू पनि कतिपय ठाउँमा बाढीले बगाएको छ। यी प्रसङ्गहरू पनि रहेका छन्। मनाङमा हिउँ पहिरो जाँदा 2 मृत्यु भएका प्रसङ्गहरू पनि रहेका छन्। त्यसै गरी उक्त हिउँ पहिरोमा परेर 14 हालसम्म बेपत्ता रहेका प्रसङ्गहरू पनि समाचारमा प्रकाशित छन्। हिमलुङ हिमालमा हिउँ पहिरो, आजको नेपाल समाचार पत्रमा यो खबर प्रकाशित छ। बाढी पहिरोको बितण्डा, 18 मृत्यु, फर्सेमा 67 घर बगे, सेती देखि रिडीसम्म डुबान लगायतका प्रसङ्ग पनि रहेका छन्। महिना दिनमै बाढी पहिरोको अर्को विपत्ति, 24 मृत्यु, 14 बेपत्ता, आजको नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा यो खबर प्रकाशित गरेको छ तथ्याङ्कसहित। त्यसै गरी विभिन्न राजमार्गहरूमा रहेका अवरोधहरू, निरन्तरको वर्षा हटेसँगै पछिल्लो समय अवरोध हटाएर खुलाउने अथवा सञ्चालन गर्ने कार्यहरू पनि सुरु भइरहेका छन्, प्रसङ्ग पनि रहेका छन्। पछिल्ला दिनमा पूर्व सूचना प्रणाली प्रभावकारी बन्दै गएको प्रसङ्गलाई आज गोरखापत्र दैनिकले भित्री पृष्ठमा समावेश गरेको छ। यी प्रसङ्गहरू मध्येबाट सबैभन्दा पहिला गोरखापत्र राष्ट्रिय दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको प्रसङ्गलाई लिँदैछौँ। अविरल वर्षासँगै देशका विभिन्न स्थानमा आएको बाढी पहिरो र डुबानमा परि हालसम्म 21 मृत्यु भएको छ। 747 परिवार प्रभावित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अविरल वर्षा सुरु भएको पछिल्लो 4 बागलुङमा 5, पाल्पामा 4, म्याग्दीमा 6, रोल्पामा 1, धादिङमा 1, मकवानपुरमा 1, धनुषा 1, मनाङमा 2 मृत्यु भएको छ। वर्षाले सयौं घर, सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएपछि विभिन्न जिल्लामा उद्धार, राहत र अवरुद्ध सडक खुलाउने काम तीव्र पारिएको छ। सबैभन्दा ठूलो मानवीय र भौतिक क्षति बागलुङ, पाल्पा र म्याग्दीमा भएको छ। बागलुङको ताराखोला 5 पहिरोमा परिमा मन बहादुर रोकाको मृत्यु भएको छ। निसीखोला 3, पन्थी खरियामा पहिरोमा परि श्यामकुमारी विकाससहित 3 बालकको मृत्यु भएको थियो। प्रहरी प्रधान कार्यालयका अनुसार पाल्पाको माथागढी 2, रूपसेमा शेरबहादुर चिदी तथा रिब्दीकोट 6, धुस्तुङमा कृष्णबहादुर सारूको पहिरोमा परि मृत्यु भएको छ। म्याग्दीगढी माथागढी 3, कसेनीको भैँसकटामा पहिरोले घर पुरिँदा लीलबहादुर घरती मगर, उहाँकी 17 छोरी दिना र छिमेकी 15 झराना घरतीको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसै गरी म्याग्दीको अन्नपूर्ण 3, फगाम कि सिल कुमारी पाइजा र योगमाया पाइजा, अन्नपूर्ण 5, काफल डाँडा खर्कका सबिन गर्बुजा, अन्नपूर्ण 6 कि 5 जेनी पूर्जा तथा मालिका 3
रुम डाँडाका चिरनपुन र देवबहादुरपुनको मृत्यु भएको छ। म्याग्दी अन्नपूर्ण पाँचका मनोज गर्बुजा, बेनी तीन झम्कलिकी कुमारी विकर, अन्नपूर्ण गाउँपालिका छका ओमबहादुर तिलिजा बेपत्ता हुनुहुन्छ। उहाँहरूको खोजीमा सुरक्षाकर्मी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले जानकारी दिनुभयो। त्यसै गरी अन्य स्थानमा भएको मानवीय, भौतिक र आर्थिक क्षतिको विवरणलाई पनि समाचारमा समावेश गरिएको छ। सडक अवरुद्ध हुनासाथ खुलाउने प्रयास समाचार रहेको छ गोर्खापत्रमा। वर्षाका कारण देशका प्रमुख राजमार्ग तथा सडकमा आएको बाढी पहिरोको अवरोध हटाउन सरकारले विशेष आपतकालीन कार्ययोजना कार्यान्वयनमा ल्याएको छ। सरकारले पूर्वाधार विकास मन्त्रालयमा तहत त्यस्तो कार्ययोजना कार्यान्वयनमा ल्याएको हो। पूर्वाधार विकास मन्त्रालयका सहसचिव इन्जिनियर सुशील बाबु ढकालले सडक र विभाग मार्फत आफ्ना सम्पूर्ण संयन्त्र फुल फेजमा कार्यान्वयनमा ल्याएको बताउनुभयो। यो खबर गोर्खापत्र दैनिकमा रहेको छ। त्यसै गरी आजको कान्तिपुर दैनिकले पनि भित्री पृष्ठमा बाढी पहिरोले कम्तीमा 21 मृत्यु, सयौं विस्थापितको प्रसङ्गलाई प्रकाशित गरेको छ। बाढी पहिरोबाट प्रभावित हुने जिल्लाहरूमा बागलुङ, पर्वत, मनाङ, नवलपरासी पूर्व, चितवन, पाल्पा, धनुषा लगायतका जिल्ला रहेका छन्। विपदले विभिन्न जिल्लामा 419 परिवारका 1451 जना विस्थापित भएको प्रसङ्गलाई कान्तिपुर दैनिकले यो समाचारमा समावेश गरेको छ। त्यसै गरी मनाङमा हिम पहिरो, 2 मृत्यु, 14 विपत्ता शीर्षक अन्तर्गत मनाङको नारपा भूमि गाउँपालिकामा पर्ने हिमलुङ हिमालमा आइतबार बिहान हिम पहिरो जाँदा 14 नेपाली सम्पर्कविहीन भएका छन्। हिम पहिरोमा 2 ज्यान गएको छ। नारपा भूमि 5 फु भन्ने ठाउँमा पर्ने 7126 मिटर अग्लो हिमलुङ हिमाल आरोहण गर्न गएका विदेशीका लागि तयारी गर्न पुगेका नेपाली गाइड र सहयोगीको समूह हिम पहिरोमा परेको हो। उनीहरू बसेको शिविरमा शनिबार राति 1:30 हिम पहिरो खसेको थियो। मृत्यु भएका 2 पहिचान खुल्न सकेको छैन। यो प्रसङ्ग नागरिक दैनिकमा रहेको छ। त्यसै गरी हिमलुङ हिमालमा हिम पहिरो प्रसङ्गलाई आज नेपाल समाचार पत्रले पनि अग्रपृष्ठमा प्रकाशित गरेको छ। त्यसै गरी राजधानी दैनिकमा पनि यो प्रसङ्ग रहेको छ। नयाँ पत्रिका दैनिकले बाढी पहिरोको प्रसङ्गमा 24 मृत्युको पुष्टि भएको प्रसङ्गलाई खुलाएको छ भने 14 बेपत्ता रहेको प्रसङ्गलाई प्रकाशित गरेको छ। बागलुङमा 10, म्याग्दीमा 6, मनाङमा 2, पाल्पामा 5 र धनुषामा 1 गरी 24 मृत्यु भएको प्रसङ्गलाई नयाँ पत्रिका दैनिकले उल्लेख गरेको छ। त्यसै गरी विभिन्न ठाउँमा 14 बेपत्ता भएको प्रसङ्ग पनि समाचारमा उल्लेख गरिएको छ। पूर्व प्रधान न्यायाधीश जबरा 11 प्रहरी नियन्त्रणमा। पूर्व न्यायाधीश पक्राउ परेको पहिलो घटना, प्रक्रिया, पारदर्शिता र समयलाई लिएर चौतर्फी प्रश्न। नयाँ पत्रिका दैनिकले अग्र पृष्ठमा यो खबर प्रकाशित गरेको छ। यसमा केदार कोइराला महासचिव नेपाल बारका महासचिवको भनाइलाई उद्धृत गरिएको छ। प्रहरीले सुरक्षा थ्रेट भएर नियन्त्रणमा लिएको भनेको छ। त्यसो हो भने निवासमै सुरक्षा दिन सकिन्छ। 12 घन्टामै प्रहरीको जिम्मा लगाएर छान्नुले पनि प्रहरीको दावी खण्डित गरेको छ। उहाँमाथि कुनै फौजदारी अभियोग थियो, शासन प्रशासनमा दखल पुर्याउने गतिविधि थिए भने प्रमाण सङ्कलन गरेर पक्राउ पुर्जी लिएर पक्राउ गर्न सकिन्थ्यो। केदार कोइराला बारका महासचिव नेपाल बार एसोसिएसनका महासचिवको भनाइ हो। जबराको विवादास्पद विगतको प्रसङ्गलाई पनि समाचारमा उपशीर्षकका रूपमा प्रकाशित गरिएको छ। मानव अधिकार आयोगको ध्यानाकर्षण अर्को समाचार उपशीर्षक रहेको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकको अग्रपृष्ठमा प्रकाशित छ।
बिपी राजमार्गको अवरोध हटाइँदै बाढी पहिरोका कारण पूर्ण रूपमा बन्द रहेको बिपी राजमार्ग सञ्चालनमा आउन अझै दुई दिन लाग्ने भएको छ। सडक डिभिजन कार्यालय भक्तपुरले बाढी पहिरोका कारण पूर्ण रूपमा बन्द रहेको राजमार्ग सुचारू हुनका लागि दुई दिन लाग्ने जनाएको हो। यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ। त्रिभुवन राजपथमा इन्धन र एलपी ग्यास बाहेकका सवारी निषेध, आजको गोरखापत्र दैनिक खबर हो यो। हेटौँडाबाट त्रिभुवन राजपथ हुँदै काठमाडौँ आउन इन्धन र एलपी ग्यास बाहेकका सवारी साधनलाई पूर्ण रूपमा निषेध गरिएको छ। त्रिभुवन राजपथमा सवारी साधनको चाप बढेपछि उक्त मार्ग भएर इन्धन र एलपी ग्यास बाहेक सवारी साधन आवागमनमा प्रशासन कार्यालय मकवानपुरले आइतबारबाट निषेध गरेको हो। गोरखापत्र दैनिकको खबर हो। त्यसै गरी पूर्व सूचना प्रणाली प्रभावकारी भएको प्रसङ्गमा सुदूरपश्चिम प्रदेशमा पछिल्लो तीन दिनसम्म भारीदेखि अति भारी वर्षा भए पनि उच्च सतर्कताले मानवीय र भौतिक क्षति हुनबाट जोगिएको छ। ठूलो वर्षा हुँदा पनि पूर्व सूचना र तयारीका कारण शून्य क्षति भएको हो। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले असोज 9 देखि 11 गतेसम्म देशैभर भारीदेखि अति भारी हुने भारी वर्षा हुने पूर्वानुमान गरेपछि प्रदेशको सबै जिल्लामा उच्च सतर्कता अपनाइएको थियो। यो खबर आजको गोरखापत्र दैनिकको भित्री पृष्ठमा रहेको छ। त्यसै गरी लगातार वर्षाले सिङ्गो मुलुक प्रभावित अर्को समाचार रहेको छ। तीन दिनदेखिको लगातारको वर्षाले सिङ्गो मुलुक प्रभावित भएको छ। नारायणी नदीको पानीको सतह अहिलेसम्मकै उच्च रहन पुग्यो भने दर्जनौ घर डुबानमा परे। बुटवलमा तिनाउले 6 घर बगाउनुका साथै वर्षाले धान बालीमा क्षति पुर्यायो। लाल बकैया नदीमा आएको बाढीले मर्यादापुरमा तटबन्ध कटान गर्नुका साथै आधा दर्जन बस्ती जोखिममा परेका छन्। नारायणी नदीको नयाँ रेकर्ड पानीको सतह 11.91 पुग्यो। समाचारमा उपशीर्षक समेत रहेको छ। यो खबर आजको नागरिक दैनिकको भित्री पृष्ठमा प्रकाशित रहेको छ। त्यसै गरी बाढी पहिरोले 1,313 मेगावाट विद्युत आपूर्ति प्रभावित, यो समाचार आजको अन्नपूर्ण पोष दैनिकमा रहेको छ। अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण देशभरका 1,013 मेगावाट विद्युत आपूर्ति प्रभावित भएको छ। यो खबर आजको अन्नपूर्ण पोष दैनिकमा प्रकाशित छ। कार्यक्रम अखबारमा अब केही बेर विज्ञापन र सन्देश।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: अब पत्र पत्रिकामा भएका अन्य बाँकी प्रसङ्गहरू। काङ्ग्रेसको संगठनात्मक संरचनामा फेरबदल, केन्द्रीय कार्य समितिको आकार 238 सदस्य, 3 सहमहामन्त्री थप, 35 वर्ष मुनिका युवाको प्रतिनिधित्व 21, पेसागत विज्ञबाट 7 र जनसम्पर्क समितिबाट 6 जनाको प्रतिनिधित्व हुने व्यवस्था थपियो। आजको कान्तिपुर दैनिकको भित्री पृष्ठमा नेपाली काङ्ग्रेसको यो प्रसङ्ग प्रकाशित रहेको छ। त्यसै गरी अध्यादेशबाट आउला निजामती विधेयक आजको नागरिक दैनिकमा यो प्रसङ्ग प्रकाशित रहेको छ। अबको एक सातामै संसदको चालु अधिवेशन अन्त्य हुँदैछ, त्यसपछि निजामती विधेयक अध्यादेशबाट आउन लागेको हो वा नियमित प्रक्रियाबाट आउन लागेको हो। यति बेला निजामती विधेयकमा सबैको चासो रहेको छ। विधेयकमा राखिएको 55-30 प्रावधानमा लोकसेवा आयोगले असहमति जनाएको छ, साथै विधेयकमा राखिएको पेन्सन व्यवस्थामा पनि आयोगले असहमति जनाएको छ। अध्यादेशबाट ल्याउन लागि हो भने आयोगले असहमति दिँदा पनि केही फरक पर्दैन, आयोगले दिएको राय वा परामर्श बाध्यकारी हुँदैन। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उच्च कर्मचारीले भन्नुभयो। तर अध्यादेशबाट विधेयक ल्याउने विषयमा मुख्य सचिव, कानुन सचिव तथा अधिकांश उच्च कर्मचारीको असहमति रहेको छ। अध्यादेशबाटै आउला निजामती विधेयक आजको नागरिक दैनिकमा यो प्रसङ्ग प्रकाशित छ। पूर्व राष्ट्रपति भण्डारीको पुनरागमन, नेतृत्व हस्तान्तरणको मुद्दा डिफ्युज, कि एमालेको शक्ति, भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने अध्यक्ष ओलीको प्रस्तावलाई नेतृत्व हस्तान्तरणको मुद्दा उठाइरहेका नेताहरूले पनि स्वागत गरेर मुद्दा नै कमजोर बनाएको आरोप। यो प्रसङ्ग आजको नयाँ पत्रिका दैनिकको भित्री पृष्ठमा रहेको छ। त्यसै गरी सुस्ताका 300 घर डुबानमा यो प्रसङ्ग आजको गोर्खापत्र दैनिकको भित्री पृष्ठमा प्रकाशित छ। तिनाउको बाढीले 6 घर बगे, गोर्खापत्र दैनिककै प्रसङ्ग रहेको छ। राप्ती तटीय बस्तीमा बाढीको स्थायी त्रास, यो प्रसङ्ग पनि गोर्खापत्र दैनिककै भित्री पृष्ठमा रहेको छ। लगातारको तिन दिनको अविरल वर्षाका कारण बाँकेको राप्ती नदी तटीय क्षेत्रका बासिन्दाले बाढी र डुबानको त्रासमा रात बिताएका छन्। यो समस्या अहिले मात्र होइन, वर्षेनी दोहोरिने गरेको प्रसङ्गलाई पनि समाचारमा उठान गरिएको छ। यी प्रसङ्गहरू आजको गोर्खापत्र दैनिकको भित्री पृष्ठमा प्रकाशित छन्। त्यसै गरी बाढी र डुबानबाट जनजीवन प्रभावित प्रसङ्ग रहेको छ। लगातारको वर्षापछि नदीमा आएको बाढी र डुबानका कारण मध्य प्रदेशका जिल्लाको ग्रामीण भागमा जनजीवन प्रभावित भएको छ। शनिबार रातिदेखि आइतबार बिहानसम्म परेको वर्षाले विभिन्न क्षेत्रमा क्षति पुर्याउनुका साथै गाउँ बस्तीका सडक बाटोमा पानी जमेपछि आवत जावतमा नागरिकलाई समस्या भएको छ। धनुषामा एक महिलाको मृत्युको प्रसङ्ग पनि रहेको छ। भारी वर्षाले जताततै क्षति सर्लाही जिल्लाको प्रसङ्ग रहेको छ। बिपी राजमार्ग बन्द उपशीर्षक रहेको छ। खतरा मुक्त अवस्था लानको प्रसङ्ग रहेको छ। 500 घर प्रभावित राजविराजको प्रसङ्ग रहेको छ। तटबन्धको कटानको जोखिम, यो लाल बकैया नदीको आसपासको क्षेत्रको प्रसङ्ग रहेको छ। यी प्रसङ्गहरू आजको गोर्खापत्र दैनिकको भित्री पृष्ठमा प्रकाशित छन्। भो भोटेकोसी बाढी शून्यबाट जीवन फर्काउने संकल्प कान्तिपुर दैनिकको अग्रपृष्ठमा खबर प्रकाशित रहेको छ। टावरमा क्षति पुग्दा कालीगण्डकी करिडोरको 358.2 मेगावाट बिजुली उत्पादन बन्द। आजको कान्तिपुर दैनिकको अर्थपृष्ठमा प्रसङ्ग रहेको छ 1000 मेगावाट विद्युत अवरुद्ध, उद्योगलाई विद्युत कटौती। आजको कारोबार दैनिकमा यो प्रसङ्ग रहेको छ। नेपाल चीन बीचका ठूला तीनै व्यापारिक मार्ग बन्द, यो प्रसङ्ग पनि आजको कारोबार दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। पत्र पत्रिकामा प्रकाशित यिनै विविध प्रसङ्गहरूसँगै कार्यक्रम अखबारको समय सकिएको छ। यसपछि अन्तरसंवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। प्रविधिमा साथ दिनुहुने उत्तम पाण्डेलाई धन्यवाद।

0: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
1: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
0: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त।
1: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
0: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
1: र अझ रमाइलो कुरा,
0: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
1: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
0: सेवा सुचारू गर्न आफ्नो फोनमा *444 हास डायल गर्नुहोस्। 4G बोल्टे
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: नमस्कार, अन्तर सम्वादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौँ। गत भदौ 10 गते भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको आकस्मिक बाढीले जलविद्युत क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। रसुवा र नुवाकोट जिल्लामा त्रिशुली नदीमा निर्माण भएका जलविद्युत आयोजनाहरूमा क्षति पुगी विद्युत उत्पादन बन्द रहेका बेला लगातारको वर्षापछि आएको बाढीले विद्युत उत्पादन, प्रसारण तथा वितरण संरचना प्रभावित भएका छन्। यसरी विद्युत उत्पादन, आपूर्ति र वितरण प्रणालीमा असर पर्दा विद्युत आपूर्तिको अहिलेको अवस्था, सम्भावित जोखिम र यसको व्यवस्थापनमा नेपाल विद्युत प्राधिकरणले के गर्दैछ, आज हामी नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठसँग कुराकानी गर्छौँ। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। श्रेष्ठज्यू, स्वागत छ यहाँलाई।
4: धन्यवाद।
3: अब सबैभन्दा पहिले त यहाँलाई बधाई छ, सरकारले हालै मात्र यहाँलाई नेपाल विद्युत प्राधिकरणको नेतृत्व सुम्पिएको छ। अब यो अहिले कठिन अवस्था पनि छ, भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढीले त्यहाँ धेरै जलविद्युत आयोजनाहरूमा क्षति पुर्यायो, सँगै पछिल्लो बाढीले विद्युत उत्पादन, वितरण, प्रसारणमा क्षति पुर्याएको छ। अब यहाँले नेतृत्व, प्राधिकरणको नेतृत्व सम्हाल्दै गर्दा यी यो कठिन अवस्था पनि छ, अब यो अवस्थालाई यहाँले कतिको चुनौतीका रूपमा लिनु भएको छ?
4: पक्कै पनि अब यो मैले यो कार्यकारी निर्देशकको भूमिकामा काम कार्य गर्दै गर्दाखेरि, हुन त भदौको 10 गते जुन यो भोटेन कोसीमा चाहिँ ठुलो चाहिँ तपाईँको चाहिँ बाढी आयो, यो हिम नदीको चाहिँ त्यो फुटेर, त्यो कारणले गर्दाखेरि त्यस क्षेत्रमा रहेको हाम्रो धेरैवटा आयोजनाहरू प्रभावित भए, लगभग विद्युत प्राधिकरणको लगायत प्राइभेट सेक्टरको गरेर लगभग 650 मेगावाटभन्दा बढी अन्डर कन्स्ट्रक्सन र अपरेसनका प्रोजेक्टहरू चाहिँ प्रभावित भए, जसमध्ये त्यस वखतमा चाहिँ 350 मेगावाट जतिको हाम्रो उत्पादन भइरहेको अवस्था थियो त्यो ठाउँबाट, तर त्यो बाढीको कारणले गर्दाखेरि 350 मेगावाट सिस्टमबाट हाम्रो आउट भयो र त्यहाँ ठुलो मानवीय प्लस भौतिक क्षति भएको छ। त्यो कारणले गर्दाखेरि पनि अब चुनौती धेरै थपिएको छ, तर चुनौतीको बावजुद पनि त्यसमा अवसर निकालेर चाहिँ हामीले काम गर्नुपर्ने बेला छ र हामीले काम अहिले सुरु गरिसकेको अवस्था हो।
3: अब भोटेकोसी त्रिशुली नदीमा आएको बाढी सँगै केही दिन अगाडि लगातारको वर्षाले अन्य विद्युत आयोजनाहरूको प्रसारण, उत्पादन र वितरणमा पनि समस्या देखिएको छ। अब यसरी हेर्दा अब ती भनौँ न ती समस्या देखिएका ठाउँहरूमा अब विद्युत उत्पादन गर्ने सन्दर्भ अब अहिले हेर्ने भने मुस्ताङ, मनाङ र बागलुङ जिल्लाभर विद्युत अवरुद्ध भएको अवस्था छ। अब ती अवरुद्ध भएका स्थानहरूमा विद्युत सेवालाई सुचारु गर्ने सन्दर्भमा यहाँहरूले काम कसरी अगाडि बढाउँदै हुनुहुन्छ?
4: यो गएको 2-3 दिनदेखि अविरल वर्षा परेको कारणले गर्दाखेरि त्यसैको विभिन्न स्थानहरूमा यो बाढी, पहिरो लगायत यो कारणले गर्दाखेरि चाहिँ अब धेरैवटा चाहिँ तपाईँको उत्पादन केन्द्रहरू बन्द भएको अवस्था छ। हिजै मात्र पनि लगभग हाम्रो 800 मेगावाट जतिको उत्पादन केन्द्रहरू चाहिँ सिस्टमबाट बाहिरेका थिए, जस्तै कालीगण्डकी कोरिडोरमा 358 मेगावाट चाहिँ बाहिरेको थियो भने मादी कोरिडोरमा 149 मेगावाट, यस्तै अब विद्युत प्राधिकरणकै कालीगण्डकी 144 मेगावाट, मध्य मर्स्याङदी 70 मेगावाट र मर्स्याङदी 69 मेगावाट गरेर लगभग 790 मेगावाट जतिको सिस्टम हिजो दिनभरि नै थिएन। त्यसको बावजुद पनि अब विभिन्न स्थानमा यो पोल लड्ने, पहिरो जाने र टावर लड्ने लगायतका कारणले गर्दाखेरि लोड साइडतिर पनि धेरै खपत चाहिँ कम भएको अवस्था थियो हिजोको अवस्थामा, दिनभरि पानी परेको अवस्थाले गर्दाखेरि, त्यसले गर्दाखेरि यतातिर उत्पादन घटेको साथसाथै तपाईँको चाहिँ हाम्रो खपत पनि घटेको कारणले गर्दाखेरि पनि दिउँसोको समयमा हामीलाई खासै समस्या भएन, तर बेलुकाको समयमा चाहिँ हामीले केही लोडहरू चाहिँ तपाईँको चाहिँ व्यवस्थापन गर्नको लागि भारतबाट केही विद्युत चाहिँ आयात गर्नु परेको अवस्था चाहिँ रह्यो। यसरी नै हामीले त्यसलाई चाहिँ म्यानेज गर्यौँ।
3: अब भदौ 10 जसरी बाढीले विद्युत आयोजनाहरूमा क्षति पुर्यायो, त्यो क्षति हेर्दा चाहिँ अब विद्युत प्रवाह चाहिँ नियमित नहुने हो कि भन्ने आम नागरिकमा त्यो एउटा संशय थियो। तथापि अब विद्युत प्रवाह चाहिँ नियमित जस्तै नै भएको छ, उपभोग गर्न पाइएको छ। अब यसको पछाडिको कारण के हो, यसको व्यवस्थापन चाहिँ कसरी मिलाउनु भएको छ? त्यत्रो क्षति हुँदा पनि विद्युत प्रवाह चाहिँ सुचारु रूपमा नै भएको पाइएको छ।
4: यस्तो हो, यसलाई चाहिँ अब यसरी बुझौँ हामीले, किनभने हामी अहिले कम्फर्टेबल टाइममा छौँ। हाम्रो चाहिँ अब इन्स्टल क्यापेसिटी लगभग 4200-4300 मेगावाट पुगिसकेको अवस्था हो अहिले चाहिँ, र मुख्यतया चाहिँ अब यो वेट सिजनमा बर्खायाममा चाहिँ हाम्रो सबै प्लान्टहरू चाहिँ फुल क्यापेसिटीमै चल्छ। त्यही कारणले गर्दाखेरि पनि अब यो जुन भदौ 10 जुन बाढी आयो र 350 मेगावाट जुन चलिरहेको प्लान्टहरू हाम्रो सिस्टमबाट चाहिँ बाहिरे तापनि हाम्रो डिमान्ड चाहिँ तपाईँको मिट गर्न सक्यौँ, र डिमान्ड मिट गरेर पनि हामीले तपाईँको केही बिजुली चाहिँ हामीले अहिले पनि तपाईँको एक्सपोर्ट नै गरिरहेको छौँ। लगभग 600-700 मेगावाट, कहिले 1000 मेगावाट, त्यो समय अनुसारले गर्न सकिरहेको छौँ। त्यो कारणले गर्दाखेरि यो डिसेम्बरसम्मलाई हामीलाई खासै त्यस्तो खासै ठुलो समस्या मैले देखेको छुइनँ, किनभनेदेखि हाम्रो त्यो बेलासम्म तपाईँको चाहिँ हाम्रो नदीहरूमा चाहिँ पानीको बहाव राम्रै हुने र त्यसले गर्दाखेरि फुल क्यापेसिटीमा प्लान्ट चल्ने भएको हुनाले हामीलाई अलिकति मार्जिन अझै चाहन्छ डिसेम्बरसम्म। र हिउँद यामलाई चाहिँ पछि भने हाम्रो चाहिँ नदीमा भावहरू कम हुँदै जाने र प्राइभेट सेक्टर लगायत नेपाल विद्युत प्राधिकरणको जुन उत्पादन हुन्छ कम्दै जाने कारणले गर्दाखेरि त्यो बेलामा चाहिँ अलिकति चुनौती हुन्छ कि भन्ने अब हामीले सोच बनाएर नै अहिले हामीले आफ्नो गृह कार्य, आन्तरिक गृह कार्यहरू सुरु गरिसकेका छौँ, र त्यसलाई चाहिँ अब हामीले बिजुली नभएको बेलामा आयात गरेर पनि हामी त्यो हाम्रो लोड व्यवस्थापन गर्ने कुरा हामी गर्न सक्छौँ।
3: भनेपछि अब यो अवस्थामा पनि अहिले विद्युत निर्यात भइरहेको छ, 600-700 मेगावाट चाहिँ विद्युत निर्यात भइरहेको छ
4: अहिले पनि। हामीले तपाईँको चाहिँ यो हाम्रो आन्तरिक खपत डिमान्डलाई मिट गरेर पनि हामीले लगभग अब यो 2-3 दिन त अलिकति यो हाम्रो हाइड्रो पावरहरू बन्द भएको कारणले गर्दाखेरि हामीले हिजो बेलुका चाहिँ केही बिजुली लगभग 200 मेगावाट जति तपाईँको चाहिँ आयात पनि गऱ्यौँ होइन। तर त्योभन्दा अगाडि जुन यो हाइड्रो पावर हाम्रो बन्द बाढीले जुन अहिले बन्द हुनुभन्दा अगाडि चाहिँ हामीले निर्यात नै गरिरहेका थियौँ, खपतलाई मिट गरेर पनि हामीले लगभग 700-800 मेगावाट जति हामीले निर्यात नै गरिरहेको अवस्था हो।
3: अब यो सुक्खायाममा यहाँले उल्लेख गर्नुभयो केही समस्या हुन्छ कि आयात बढाउनु पर्छ कि भन्ने सन्दर्भमा, अब यो सुक्खायामलाई चाहिँ ध्यान दिँदै अब यहाँहरूले कस्तो योजना बनाउनु भएको छ? त्यति बेला चाहिँ लोड सेडिङ नहुने गरी यो भनौँ न अहिलेको विद्युत जसरी उत्पादन भइरहेको छ त्यसले धान्ने र न अपुग चाहिँ भारतबाट आयात गर्ने सन्दर्भमा योजना चाहिँ कस्तो छ?
4: हामीले प्रत्येक वर्ष नै तपाईँको चाहिँ यो हिउँदियाममा चाहिँ लगभग केही बिजुली हामीले तपाईँको चाहिँ भारतबाट आयात गरेर पनि हामीले म्यानेज गर्छौँ, किनभने हामीलाई केही वर्ष अझै पनि तपाईँको चाहिँ हिउँदियाममा चाहिँ हामीलाई अलिकति भर पर्नुपर्ने अवस्था नै छ। हामीलाई बर्खायाममा हामीलाई सरप्लस हुन्छ र हामी तपाईँको चाहिँ निर्यात गर्छौँ भनेदेखि सुक्खायाममा चाहिँ स्पेसली अब यो विन्टर सिजनमा चाहिँ केही महिना चाहिँ 3-4 महिना चाहिँ हामीले तपाईँको चाहिँ केही बिजुली चाहिँ तपाईँको चाहिँ नपुगेको बिजुली निर्यात गरेर व्यवस्थापन गर्छौँ। र अहिलेको सन्दर्भमा भन्नुपर्दाखेरि चाहिँ अब जुन भदौ 10 बाढी पछिको जुन 350 मेगावाट जति सिस्टमबाट आउट भएको छ, तर सर्वप्रथम हाम्रो प्रायोरिटी चाहिँ के छ भनेदेखि यो जुन ट्रान्समिसन लाइन हाम्रो चाहिँ चिलिमे हबबाट 3B हब र 3B हबबाट तपाईँको चाहिँ माता तीर्थ आउने जुन ट्रान्समिसन लाइनको चाहिँ 17-18 टावरहरू चाहिँ तपाईँको चाहिँ खोलाले बगाएको कतै क्षति गरेको छ, अब त्यसलाई चाहिँ तपाईँको चाहिँ छिटोभन्दा छिटो त्यो ट्रान्समिसन लाइनलाई रिस्टोर गर्न सक्यौँ भने अहिले पनि तपाईँको चाहिँ चिलिमे हबमा 150 मेगावाट जतिको चाहिँ प्लान्टहरू चल्न सक्ने अवस्थामा छ। त्यो प्लान्टकोमा भएको बिजुलीलाई पनि हामीले काठमाडौँसम्म ल्याउने र अरू तपाईँको चाहिँ समुद्र टार 3B हब भन्ने पनि हाम्रो 125 केभीको ट्रान्समिसन लाइन छ, त्यो ट्रान्समिसन लाइनमा पनि केही क्षति भएको छ। त्यहाँ पनि समुद्र टारमा पनि हाम्रो केही प्राइभेट सेक्टरका हाइड्रो पावरहरू चाहिँ त्यहाँ उत्पादन हुन सक्ने अवस्थामा छ, र यो चाहिँ हामीले अब विद्युत प्राधिकरण, नेपाल सरकार लगायत प्राइभेट सेक्टर सबै मिलेर चाहिँ यसलाई छिटोभन्दा छिटो तपाईँको चाहिँ यो ट्रान्समिसन लाइनलाई हामीले रिस्टोर गर्न सक्यौँ भनेदेखि हामीले त्यहाँ तपाईँको चाहिँ सिस्टमबाट बाहिरिएका केही प्लान्टहरूलाई पनि हामी नेसनल ग्रिडमा जोड्न सक्छौँ कि त्यहाँबाट चाहिँ हामीले ल्याउँछौँ भनेदेखि केही नपुग भएको बिजुली चाहिँ हामी तपाईँको चाहिँ आयात गर्नको लागि पनि हामीले प्रक्रियाहरू अगाडि बढाइसकेका छौँ. हामीलाई भारत सरकारले यो डिसेम्बरसम्मको लागि तपाईँको 600 मेगावाट टालिकाबार मुजफ्फरपुर लाइनबाट र तपाईँको चाहिँ 40 मेगावाट चाहिँ टनकपुर लाइनबाट तपाईँको चाहिँ आयात गर्ने चाहिँ पर्मिसन पनि दिएको छ र यो पछि फेरि कन्टिन्यू हुँदै तपाईँको चाहिँ अप्रिल मेसम्म हामी यसलाई लैजान्छौँ.
3: त्यस पछाडि हजुर अब विद्युत क्षमता उत्पादन घटेपछि यहाँहरूले विद्युत आपूर्तिलाई आपूर्ति प्रणालीलाई चाहिँ सन्तुलनमा राख्न उद्योगहरूमा विद्युत खपत घटाई व्यवस्थापन पनि गर्नुभएको छ. अब यो उद्योगहरूमा जुन खालको विद्युत कटौती भएको छ उनीहरूले अब यो अवस्था कहिलेसम्म हुने हो भन्ने एउटा प्रश्न पनि उठाइरहेका छन् होइन. उद्योगहरूलाई अब विद्युत चाहिँ पूर्ण क्षमता दिने सन्दर्भमा कहिलेसम्म यो उनीहरूले चाहिँ पूर्ण क्षमतामा विद्युत उपभोग गर्न सक्छन् उद्योगहरूले अहिले जुन खालको व्यवस्थापनका लागि यहाँहरूले मिलाइरहनु भएको छ त्यो सन्दर्भमा पूर्ण रूपमा चाहिँ विद्युत चाहिँ खपत गर्ने सन्दर्भमा कहिलेसम्म पाउने अवस्था आउन सक्छ.
4: अब यसमा यस्तो छ, यसमा अब वर्षमा तपाईँको चाहिँ 8-9 महिना त जुन बेला हामीसँग तपाईँको सफिसियन्ट तपाईँको चाहिँ बिजुली हुन्छ त्यो टाइममा त अब हामीले त्यस्तो लोड कटौती गर्नुपर्ने अवस्थै आउँदैन. हामीले उद्योगीहरूले चाहिँ मागे अनुसारको लोड हामीले व्यवस्थापन गरेको छौँ, दिएका छौँ होइन. अब हजुरले भन्नुभयो जस्तै अब तपाईँको चाहिँ ड्राई सिजनमा अथवा त्यो विन्टर मन्थमा चाहिँ यदि हामीले तपाईँको चाहिँ हामीले हाम्रो माग अनुसारको तपाईँको बिजुली चाहिँ तपाईँको चाहिँ उताबाट हामीले ल्याउन सकेनौँ, भारतबाट यता आयात गर्न सकेनौँ भने त्यो बेलामा अरू टाइममा होइन उहाँले पिक आवर्स होइन जस्तै बेलुका 6 बजीदेखि 10-11 बजीसम्म मात्रै अलिकति हामीले तपाईँको चाहिँ उहाँहरूलाई चाहिँ लोड 50% अथवा 60%मा घटाउनको लागि भन्छौँ. त्यस्तो लोडै तपाईँको चाहिँ दिनै नसकिने अवस्था चाहिँ होइन.
3: अब क्षतिग्रस्त आयोजनाहरूको कुरा गरौँ. अब रसुवामा रहेका नुवाकोटमा रहेका आयोजनाहरू मर्मत गरेर चलाउने सन्दर्भमा सम्भावना को अध्ययन पनि यहाँहरूले गरिसक्नु भएको होला. त्यो सम्भावना कति देखिन्छ? अब यसको लागत चाहिँ कति हुने अनुमान गरिएको छ र त्यो सबै मर्मत सम्भारदेखि भनौँ न त्यहाँबाट विद्युत उत्पादन गर्न कति जति समय लाग्ला त्यो अनुमान के गर्नु भएको छ यहाँहरूले?
4: अब अहिले त सुरुमा हामीले तपाईँको चाहिँ 14-10 गते पछाडि जुन तपाईँको चाहिँ त्यहाँ डिजास्टर भयो त्यस पछाडि हाम्रो सर्वप्रथम हाम्रो प्रायोरिटी चाहिँ तपाईँको चाहिँ रेस्क्युमा नै फोकस भयो बढी, किनभने त्यहाँ कुनै पनि तपाईँको चाहिँ बाटोको एक्सेस थिएन. हामीले चुनौतीका साथ तपाईँको चाहिँ हामीले सम्पूर्ण उपकरणहरू हेलिकप्टरबाट नै तपाईँको ढुवानी गरेर त्यहाँ तपाईँको चाहिँ रेस्क्यु अपरेसन गर्नु परेको अवस्था हो होइन. अब अहिले लगभग रेस्क्यु अपरेसन लगभग सकिसकेको अवस्थामा अब यसलाई कसरी तपाईँको पुनर्निर्माणमा जाने भन्ने विषयमा चाहिँ अहिले त्यो कोरिडोरको नै तपाईँको चाहिँ हामीले एक चरणको चाहिँ अब अध्ययन गर्नुपर्ने अवस्था हो, किनभने त्यहाँको चाहिँ तपाईँको चाहिँ बेड लेभल पनि धेरै नै बढिसकेको अवस्था होइन. त्यहाँको चाहिँ जुन पहिला तपाईँको चाहिँ हाम्रो ट्रान्समिसन टावरहरू अथवा सर्भिसनहरू थिए त्यहाँ अहिले पुरै खोला चाहिँ तपाईँको चाहिँ बगेको अवस्था हो. त्यसले गर्दाखेरि अब त्यो सुरुमा त अब हाम्रो विद्युत प्राधिकरणको लगभग 3 प्लान्ट होइन उत्पादन केन्द्र जस्तो कि तपाईँको चाहिँ त्रिशुली 3A त्यसपछि पुरानो चाहिँ 60 मेगावाटको भनेदेखि हाम्रो धेरै पुरानो चाहिँ त्रिशुली र देवीघाट एउटा चाहिँ त्रिशुली 24 मेगावाट देवीघाट 14 मेगावाट होइन त्यो 3 प्लान्टहरूबाट उत्पादन भइरहेको अवस्था हो र त्यो अहिले चाहिँ तपाईँको चाहिँ पूर्ण रूपमा चाहिँ खेती भएको छ. अब त्यहाँ सुरुमा त पहिला हामीले त्यस प्लान्टमा चाहिँ थुप्रेको डेब्रिसहरू मडहरू होइन त्यसलाई चाहिँ त्यो टनेलहरू सफा गर्नुपर्ने अवस्था छ र अहिले चाहिँ ठ्याक्कै अब हामीले एक्चुअल क्षति कति भयो भनेर अहिले ठ्याक्कै ड्यामेज एसेसमेन्ट गर्न सक्ने अवस्था बनिसकेको छैन, किनभने हामीले त्यो सम्पूर्ण तपाईँको पावर हाउसभित्र टनलभित्र रहेको चाहिँ डेब्रिसहरू ढुङ्गाहरू सफा गरेर भित्र पावर हाउसको चाहिँ एक्चुअल अवस्था हेरिसके पछाडि मात्रै ड्यामेज चाहिँ यति भयो भन्ने अनुमान गर्न सकिन्छ. र अहिले हाम्रो चाहिँ मुख्य भनेको चाहिँ अब त्यसलाई सरसफाइ गर्ने त्यसपछि भित्र हामी गएर चाहिँ त्यसको इन्स्पेक्सन गर्ने नै रहेको छ. त्यसमा अहिले मुख्य अहिले समस्या भनेको चाहिँ अहिले हामीले ढुवानीहरू उपकरण गर्न यो बाटोको कारणले गर्दाखेरि सकिरहेको अवस्था छैन. त्यसले गर्दाखेरि हामीले अब सडकलाई अब नेपाल सरकारलाई चाहिँ एक्सेस रोड चाहिँ छिटोभन्दा छिटो निर्माण भइदियो भने हामीले अन्य उपकरणहरू त्यहाँ लगेर चाहिँ त्यसलाई चाहिँ टनेल पावर हाउसहरू सफा गर्ने र त्यसपछि त्यसको ड्यामेज एक्चुअल ड्यामेज एसेसमेन्ट गर्ने भन्ने नै हाम्रो चाहिँ योजना रहेको छ।
3: अब अहिलेको अनुमानमा चाहिँ ती क्षतिग्रस्त आयोजनाहरू मर्मत गरेर विद्युत उत्पादन गर्ने सन्दर्भमा त्यो सम्भावना चाहिँ देखिन्छ।
4: त्यो कतिपय अब ठ्याक्कै अब भन्नुपर्दाखेरि अब त्यहाँ उपकरणहरू अब 100% तपाईँको चाहिँ किनभने यो सिभिल पार्टहरू जस्तो टनेलहरू होइन जसको चाहिँ अब ठिक हुनसक्छ, त्यस्तै गरेर भित्र तपाईँको चाहिँ मेकानिकल अब उपकरणहरू पनि अब ठिकै होला भन्ने हाम्रो चाहिँ अनुमान हो। अब इलेक्ट्रिकल कुराहरू चाहिँ अलिकति सायद ड्यामेज भएको हुनसक्छ भन्ने नै सम्भावना छ। त्यो भएको हुनाले चाहिँ अब ठ्याक्कै अहिले चाहिँ तपाईँको चाहिँ त्यहाँभित्र गएर त्यसको चाहिँ इन्स्पेक्सन गरिसके पछाडि मात्रै हामीले चाहिँ कति उपकरणहरू काम लाग्छ कति उपकरणहरू काम लाग्दैन भन्ने चाहिँ ठ्याक्कै यकिन हुन्छ। त्यसपछि चाहिँ अनि हामीले त्यसको ठ्याक्कै ड्यामेज एस्टिमेट भइसके पछाडि अनि त्यो एस्टिमेट अनुसारले चाहिँ यति लाग्छ भनेर चाहिँ एक्चुअल चाहिँ तपाईँको चाहिँ ड्यामेज चाहिँ त्यसपछि मात्रै हामीले गर्न सक्छौँ। तर अहिले चाहिँ हामीले प्रिलिमिनरी तपाईँको चाहिँ ड्यामेज अनुमान गरेर चाहिँ गरेको मात्रै हो अहिलेको भनेको जुन चाहिँ तपाईँको चाहिँ विपदबाट पनि आइसकेको छ। मुख्यतया चाहिँ त्यही हो कि अब कुन कति उपकरणहरू चाहिँ अब तपाईँको काम लाग्छ कति उपकरण काम लाग्दैन भन्ने कुरो यकिन भइसके पछाडि मात्रै अनि एक्चुअलमा चाहिँ थाहा हुन्छ कि हामीलाई कति ड्यामेज भएको छ भन्ने।
3: भनेपछि अब त्यो सबै अध्ययन पश्चात अब ती आयोजनाहरूबाट विद्युत सुचारू गर्ने सन्दर्भमा अब थप लगानी पनि आवश्यक हुन्छ। अब यो लगानी गर्ने सन्दर्भमा हामी विद्युत प्राधिकरण आफै सक्षम छ कि अब अन्य भनौँ न दात्री निकायहरू गुहार्नुपर्ने अवस्था देखिन्छ?
4: अब यसमा चाहिँ मुख्यतया चाहिँ अब हाम्रो रेभेन्यू पनि लस भएको छ अहिले होइन, जस्तै 3 प्लान्ट हाम्रो एनएको आफ्नै प्लान्टहरू छ भनेदेखि अरू रसवागढी त्यस्तै गरेर चिलिमेहरू पनि तपाईँको चाहिँ अब एनएको सब्सिडियरी कम्पनी भएको हुनाले त्यहीँ पनि हाम्रो लगानी छ होइन, त्यसले गर्दाखेरि ओभरअलमा चाहिँ तपाईँ

0: गर्न सकिन्छ अथवा अलिकति तपाईँको चाहिँ त्यसको चाहिँ जेनेरेसन पनि घट्ने, किनभने एड घट्छ अब तपाईँको होइन पेट्रोल लेभल पेट बढेपछि, त्यो कारणले गर्दाखेरि यसको पुनर्निर्माण गर्नको लागि चाहिँ एउटा कन्सोलिडेटेड रूपमा अगाडि बढ्नुपर्छ भन्ने लाग्छ मलाई चाहिँ।
1: रेडियो नेपालबाट अन्तर सम्वाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तर सम्वादमा हामी गत भदौ 10 गते भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको आकस्मिक बाढी, यसले सो क्षेत्रमा रहेका जलविद्युत आयोजनाहरूमा पुर्याएको क्षति, सँगै पछिल्लो निरन्तरको वर्षा र अन्य जलविद्युत आयोजनाहरूमा विद्युत प्रसारणमा पुगेको असर र यो असरलाई न्यूनीकरणका लागि नेपाल विद्युत प्राधिकरणले गरिरहेको व्यवस्थापनको पक्षमा केन्द्रित रहेर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठसँग कुराकानी गरिरहेका छौँ। अब कार्यकारी निर्देशकज्यू, यहाँले जिम्मेवारी सम्हाल्दै गर्दा अब ठुला भनौँ न विद्युत आयोजनाहरूमा ठुलो क्षति पुग्यो, यी आयोजनाहरू बन्द नै हुने अवस्था आयो, सँगै अब जलविद्युत क्षेत्रमा थुप्रै चुनौतीहरू पनि छन्, देखिएका चुनौतीहरूको समाधान गर्ने जिम्मेवारी यहाँको काँधमा आइपुगेको छ, प्रसारण लाइनमा धेरै काम गर्न बाँकी छ, कमजोर प्रसारण लाइनले विद्युत आपूर्ति नियमित रूपमा भरपर्दो तरिकाले हुन नसकिरहेको सन्दर्भ पनि छ। अब यहाँले अहिलेका जुन खालका विविध समस्याहरू छन् जलविद्युत क्षेत्रमा, अब एउटा भनौँ न नियामकीय निकाय, सँगै एउटा व्यवस्थापन गर्ने र प्रत्येक ग्राहक समक्ष जाने घर घरमा जाने निकाय पनि छ प्राधिकरण, अब यो सन्दर्भमा यहाँका योजनाहरू के कस्ता छन्? यो अहिलेको सन्दर्भमा अहिलेका जुन खालका समस्याहरू छन् यी समस्यालाई समाधान गर्दै र अन्य जुन खालका प्रसारण लाइनदेखि अन्य समस्याहरूको चाहिँ समाधानका लागि यहाँले कस्तो योजनाहरू बनाउनु भएको छ?
0: मुख्यतया चाहिँ अब यो अहिले चाहिँ अब यो जुन यो मुख्यतया पुनर्निर्माणलाई पनि एउटा प्रायोरिटीमा राख्नु पर्यो, किनभने हाम्रो 350-400 MW जति तपाईँको चाहिँ जुन उत्पादन केन्द्रहरू ट्रान्समिसन लाइनहरू यो भोटेकोसी बाढीले चाहिँ तपाईँको चाहिँ क्षति गरेको छ, त्यसको क्षतिको पुनर्निर्माणको योजना पनि अगाडि बढाउनु पर्ने एउटा प्रमुख चुनौती छ भनेदेखि, अर्को चाहिँ अब हामीले जनतालाई चाहिँ विद्युत सेवा त पुर्यायौँ तर भरपर्दो र गुणस्तरीय सेवा अझै पनि तपाईँको चाहिँ हाम्रो धेरै ठाउँमा चाहिँ पुग्न सकेको अवस्था छैन। धेरै पहाडी जिल्लाहरूमा अहिले पनि धेरै लामो लाइन र सामान्य तपाईँको चाहिँ हावाहुरी चल्दाखेरि पानी पर्दाखेरि पनि तपाईँको चाहिँ यो विद्युत चाहिँ अवरुद्ध हुने गरेको छ। त्यसले गर्दाखेरि चाहिँ अहिले हाम्रो विद्युत प्राधिकरणको प्रमुख चुनौती र हाम्रो चाहिँ मैले लिएको प्रायोरिटी भनेको चाहिँ जनतालाई चाहिँ गुणस्तरीय विद्युत सेवा दिने, यो पटक पटक छिनछिनमा तपाईँको चाहिँ बत्ती जानेलाई कसरी तपाईँको चाहिँ कम गर्न सकिन्छ, रिलायबिलिटीलाई बढाउनको लागि चाहिँ अहिले धेरै तपाईँको चाहिँ डिस्ट्रिब्युसनमा चाहिँ हामीले लगानी गर्नुपर्ने अवस्था आएको छ। त्यही गरेर तपाईँको नेपाल सरकारले लिएको जुन 28,500 MW जुन लक्ष्य राखेको छ 2035 त्यो लक्ष्य नेपाल सरकारले लिएको नीति निर्देशन अनुसारले नै अगाडि बढ्ने हो नेपाल विद्युत प्राधिकरण चाहिँ। त्यसले गर्दाखेरि चाहिँ एउटा एकातिर तपाईँको चाहिँ हामीले उत्पादन बढाउनु पर्नेछ भने अर्कोतिर तपाईँको खपत बढाउनु पर्नेछ। हाम्रो अहिले प्रति व्यक्ति खपत चाहिँ पर क्यापिटा इनर्जी कन्जम्सन भन्छौँ हामी, त्यो लगभग 450 kWh जति छ, युनिट जति छ भनेदेखि यसलाई अब 1500 युनिट पुऱ्याएर चाहिँ जति तपाईँको चाहिँ यो विद्युत चाहिँ खपत बढाउन सकिन्छ त्यति नै त्यसमा समृद्धले पनि आउँछ। त्यसले गर्दाखेरि खपत वृद्धि गर्ने योजनाहरू पनि ल्याउनुपर्छ हामीले उद्योगहरूलाई चाहिँ एउटा चाहिँ यहाँभित्र भित्र्याउने, त्यसले गर्दा रोजगारी पनि सृजना गर्छ। र मुख्यतया चाहिँ अब राज्यले लिएको सरकारले लिएको जुन सुशासनको कुराहरू छ, सर्भिस डेलिभरीका कुराहरू छन् र जनतालाई चाहिँ तपाईँको चाहिँ भरपर्दो र गुणस्तरीय विद्युत सेवा दिने पाटो एउटा पाटो छ भनेदेखि, अर्को पाटो भनेको चाहिँ हामीले ट्रान्समिसन र तपाईँको चाहिँ डिस्ट्रिब्युसनमा मेसिभ तपाईँको इन्भेस्टमेन्ट नगरिकन तपाईँको हामीले गुणस्तरीय विद्युत सेवा दिन सक्ने अवस्था हुँदैन। अहिले हामीले 98% विद्युतीकरण त गयौँ, तैपनि धेरै ठाउँमा अझै पनि तपाईँको चाहिँ धेरै लामो लामो लाइनहरूबाट विद्युत सप्लाई गरेको कारणले गर्दाखेरि धेरै सबस्टेसनहरू बनाउनु पर्नेछ, धेरै ट्रान्समिसन लाइनहरू बनाउनु पर्नेछ। यो सबै गर्न सकेको अवस्थामा चाहिँ बल्ल हामीले चाहिँ तपाईँको चाहिँ गुणस्तरीय विद्युत सेवा पुर्याउन सक्छौँ। त्यही भएर गुणस्तरीय विद्युत सेवा एउटा प्रायोरिटी रह्यो, अर्को पुनर्निर्माण कन्स्ट्रक्सन एउटा रह्यो भने अहिले जुन नेपाल सरकारले लिएको सुशासनको कुराहरू छन् त्यसलाई चाहिँ नै प्रायोरिटीमा राखेर अगाडि बढ्ने भन्ने नै मेरो चाहिँ आफ्नो चाहिँ योजना छ।
1: हुन्छ त कार्यकारी निर्देशकज्यू, आजका लागि हामीसँग समय यति नै रह्यो। यो समयमा

0: सँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद।
1: धन्यवाद।
0: हामी कुराकानी गर्दै थियौँ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घाय कुमार श्रेष्ठसँग। विशेष गरी गत भदौ 10 गते भोटेको सिउँदै त्रिशुली नदीमा आएको बाढीले सो क्षेत्रमा रहेका जलविद्युत आयोजनामा ठुलो क्षति पुगेको छ। ती आयोजनाहरू अब मर्मत सम्भार गरी पुनः त्यसबाट विद्युत उत्पादन गर्ने सन्दर्भमा विद्युत प्राधिकरणले गरिरहेको तयारी, सँगै पछिल्लो वर्षाले विद्युत प्रणालीमा केही असर पुर्याएको छ वर्षासँगै आएको बाढी पहिरोले, र त्यो असरलाई न्यूनीकरण गर्ने सन्दर्भमा नेपाल विद्युत प्राधिकरणले गरिरहेका र अगाडि सारेका योजनाहरू लगायतका सन्दर्भमा केन्द्रित रहेर आज हामीले अन्तरसंवादमा कुराकानी गऱ्यौँ। यो सँगै आजको अन्तरसंवाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौँ। आजको कार्यक्रमबाट प्राविधिक साथी उत्तम पाण्डेलाई धन्यवाद दिँदै म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।

0: वर्षायामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
1: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
0: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
1: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
0: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
2: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
3: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
2: हल्लाको पछि नलागी आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
3: रेडियो नेपालद्वारा जनहितका लागि।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
5: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: उफ, कस्तो गर्मी! पहिले काठमाडौँमा यस्तो गर्मी कहाँ थियो र?
3: गर्मी मात्र होइन, अहिले त जलवायु परिवर्तनका कारण भारी वर्षा हुँदा बाढी र पहिरोको जोखिम पनि बढेको छ।
2: हिजो त बाढीले घर अगाडिको बाटो नै बन्द गरिदियो अनि टोल नै जलमग्न भयो।
4: तर समाधान पनि हामीसँगै छ है।
2: घर घरमा आकाशे पानी संकलन र भूमिगत पानी पुनर्भरण, सहरका सार्वजनिक क्षेत्रहरू, ताल तलैया र वन क्षेत्रको संरक्षणबाट बाढीको जोखिम कम गर्न सकिन्छ।
3: जलवायु परिवर्तनको जोखिम कम गर्न घर घरमा आकाशे पानी संकलन र भूमिगत पानी पुनर्भरण, सार्वजनिक खुला क्षेत्र, वन क्षेत्र, ताल तलैया र नदी संरक्षणको अभियानमा आजदेखि जुटौं।
4: काठमाडौँ उपत्यका विकास प्राधिकरणद्वारा जनहितमा जारी जलवायु अनुकूलन सन्देश।
5: सडकमा खटिएका ट्राफिक प्रहरीको निर्देशनको सदैव पालना गरौं।
6: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
4: बिजुली हाम्रो जीवनको महत्त्वपूर्ण आवश्यकता हो, तर विद्युत प्रयोग गर्दा हुने लापरवाहीले समस्या पार्न सक्छ।
7: खुला तार, स्विच, प्लग वा विद्युत उपकरण बिग्रिएको देखिएमा सम्बन्धित प्राविधिकको सहयोग लिऊ।
4: भिजेको हातले स्विच नछुऊ, एउटै सकेटमा धेरै उपकरण नजोडौ र बालबालिकालाई विद्युत उपकरणबाट टाढै राखौ।
7: सुरक्षित र भरपर्दो विद्युत सेवा पाउने प्रत्येक उपभोक्ताको अधिकार हो। आफ्नो अधिकार बारे जानकार र विद्युत प्रयोगमा सचेत अनि जिम्मेवार बनौ।
4: सुरक्षित विद्युत प्रयोगले काम सजिलो र जीवन उज्यालो बनाउँछ।
7: सचेत उपभोक्ता, सबल विद्युत क्षेत्र। विद्युत नियमन आयोग, सानो गौचरण, काठमाडौँ।
8: सपना तपाईको साथ हाम्रो। नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल फेस्टिभ अफर। सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 7 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। निरन्तरको वर्षापछिको बाढी पहिरो र डुबानमा परि कम्तीमा 23 जनाको मृत्यु, देशका अधिकांश राजमार्गमा यातायात सेवा अवरुद्ध। उच्च सतर्कता अपनाउन र अत्यावश्यक बाहेक यात्रा नगर्न प्रधानमन्त्री बालेन्द्र शाहको आग्रह। आजदेखि मौसममा क्रमशः सुधार आउने र अमेरिकासँग युद्ध गर्न आफू तयार रहेको इरानको भनाई।

0: always fly. Nepal Telecom, Rashtrako Sanchar. समाचार अब विस्तारमा। अविरल वर्षासँगैको बाढी पहिरो र डुबानबाट देशका विभिन्न भागमा कम्तीमा 23 जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका अनुसार हिजो साँझसम्म विपदमा परि 5 जना बेपत्ता र 5 जना घाइते भएका छन्। बाढी पहिरोबाट 747 परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। बङ्गालको खाडीमा उत्पन्न न्यूनचापीय प्रणालीका कारण असोज 8 गतेदेखि देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा भएको हो। पछिल्लो 4 दिनमा बाढी र पहिरोको जोखिममा रहेका प्रभावित जिल्लाका करिब 2000 नागरिकलाई सुरक्षित स्थानमा सारिएको पनि गृह मन्त्रालयले जनाएको छ। उद्धार गरिएका व्यक्तिका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा स्थानीय तहहरू मार्फत आवश्यक बन्दोबस्ती र राहतको व्यवस्था मिलाइएको छ। जाजरकोट, म्याग्दी, बागलुङ लगायतका जिल्लामा हेलिकप्टरबाट बाढी र पहिरोमा फँसेका व्यक्तिहरूको उद्धार गरिएको छ। विपदबाट 143 भन्दा बढी घर पूर्ण रूपमा र 51 घर आंशिक रूपमा क्षति भएका छन्। विपदको पूर्व तयारी स्वरूप अग्रपङ्क्तिमा खटिने शहीदलाई 5000 भन्दा बढी र बाढी पूर्वानुमान महाशाखाबाट सम्भावित बाढी प्रभावित स्थानीय बासिन्दालाई 8,14,000 भन्दा बढी एसएमएस पठाइएको गृह मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो 4 दिनमा देशभरका 186 स्थानमा 100 मिलिमिटर भन्दा बढी कुल वर्षा मापन गरिएको छ। सबैभन्दा बढी वर्षा नवलपरासीको बर्दघाट सुस्तापूर्वकको डेढ गाउँमा मापन भएको हो। त्यहाँ 544.2 मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै कास्कीको 85 500.2 मिलिमिटर र तनहुको अत्रौली टारमा 472 मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बागलुङमा पहिरोमा परि 10 जनाको मृत्यु भएको छ भने 1 जना बेपत्ता भएका छन्। हिजो मात्रै त्यहाँ 9 जनाको मृत्यु भएको हो भने शनिबार 1 जनाको मृत्यु भएको थियो, 1 जना त्यहाँ बेपत्ता भएका छन्। तमानखोला गाउँपालिकामा 4 जनाको मृत्यु भएको छ, 1 जना बेपत्ता भएका छन् र निसीखोला गाउँपालिकामा 5 जनाको मृत्यु भएको छ। तमानखोला गाउँपालिका 3 धर्नासुकमा घर पुरिँदा 80 वर्षीय बुद्धिराज घर्ती र 66 वर्षीय भीमदेवी घर्तीको मृत्यु भएको हो। सोही स्थानमा पहिरोले 8 घर बगाएको छ। तमानखोला गाउँपालिका 4 सन्तरमा पहिरोले घर पुरिँदा 50 वर्षीय हस्तवीर सिपाइली र 65 वर्षीय उडिसरा सिपाइलीको मृत्यु भएको छ। हस्तवीरकी श्रीमती पहिरोमा परि बेपत्ता हुनुभएको छ। निसीखोला गाउँपालिका 3 जुग्गाखोलाको हदधारामा पहिरोले घर पुर्दा एकै परिवारका 4 जनाको मृत्यु भएको छ। 36 वर्षीय श्याम कुमारी बिक, उहाँका छोरा 13 वर्षीय मनोज, 8 वर्षीय मुकेश र 3 वर्षीय निशान बिकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। निसीखोला गाउँपालिका 6 रङ्गिलमा पहिरोले गोठ पुरिँदा 50 वर्षीय सूर्यबहादुर घर्तीको मृत्यु भएको छ। ताराखोला गाउँपालिका 5 धमरमा पहिरोले घर पुरिँदा 59 वर्षीय मन बहादुर रोकाको मृत्यु भएको छ। बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यका अनुसार पूर्व सूचनाका कारण थप मानवीय क्षति भने हुनबाट जोगिएको छ। पहिरो प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेनासहितका सुरक्षाकर्मीको हेलिकप्टर लगायत बन्दोबस्तीको टोली त्यहाँ सक्रिय छ। म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या 6 पुगेको छ। त्यहाँ 3 जना बेपत्ता भएका छन्। अन्नपूर्ण गाउँपालिकामा 4 जना र मालिका गाउँपालिकामा 2 जनाको शव भेटिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। बेनी नगरपालिकामा 1 जना र अन्नपूर्ण गाउँपालिकामा 2 जना बेपत्ता भएका छन्। पहिरोमा पुरिएका अन्नपूर्ण गाउँपालिका 5 गिवाङकी 75 वर्षीय शिवकुमारी गर्बुजा, 56 वर्षीय दोमाया गर्बुजा र 5 वर्षीय जेनी पुनको शव भेटिएको प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार मालिका गाउँपालिका 3 औलामा किरण पुन र देवबहादुर पुनको पहिरोमा पुरिएर मृत्यु भएको छ। अन्नपूर्ण गाउँपालिका 8 काफल डाँडामा 19 वर्षीय सबिन चोचाङीको शव भेटिएको र 22 वर्षीय मनोज गर्बुजा बेपत्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले जानकारी दिनुभयो। पहिरोमा परि बेपत्ता भएका बेनी नगरपालिका 3 भम्किली छेपारेका 36 वर्षीय कुमारी ओली बिक र अन्नपूर्ण गाउँपालिका 3 फगामकी युमाया पाइजा बेपत्ता हुनुभएको छ। पहिरोको जोखिममा रहेको अन्नपूर्ण गाउँपालिका 5 पाउद्वारमा 78 जनालाई नेपाली सेनाको हेलिकप्टर मार्फत सुरक्षित स्थानमा बसोबास मिलाइएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिनुभयो। अस्थायी शिविरमा राहत सामग्रीको व्यवस्था मिलाइएको छ। भौगोलिक रूपमा विकट रहेको दुर्गम क्षेत्र भएको, विद्युत संचार र सड़क अवरुद्ध भएकाले घटनास्थलबाट जानकारी प्राप्त हुन, सुरक्षाकर्मी पुग्न र उद्धार र विपत्ताको खोजी गर्न पनि ढिलाइ भइरहेको प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिनुभयो। लगातारको झरीका कारण बाढी पहिरोले म्याग्दीमा विद्युत सड़क र सबै संचार सुविधा अवरुद्ध बनाएको छ। बेनी जोमसोम, बेनी दरबाङ, बेनी पाखापानी, बेनी बागलुङ सड़क अवरुद्ध भएको छ। पर्वतको मालढुङ्गा स्थित काली गण्डकी नदीमा रहेको सड़क पुलको पहुँच मार्ग सहस्रधारामा सड़क कटान भएकाले म्याग्दी, बागलुङ र मुस्ताङको पोखरा, काठमाडौँ लगायतका सहरसँग यातायात सम्पर्क पनि विच्छेद भएको छ। हिजो वर्षा रोकिएको र नदीहरूमा पानीको सतह क्रमशः घट्दै गएको प्रमुख जिल्ला अधिकारी गैरीले बताउनुभयो। उहाँले सड़क, विद्युत र संचार सुविधा सञ्चालनका लागि काम अगाडि बढाइएको पनि जानकारी दिनुभयो। उता पाल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या 5 पुगेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोमा परी बेपत्ता भएका माथागढी गाउँपालिका 3 कसेनी भैँसी कट्टाका 75 वर्षीय लील बहादुर घर्ती मगर, 17 वर्षीय उहाँकी छोरी दिना घर्ती र छिमेकी मोतीलाल घर्तीकी 15 वर्षीय छोरी झरना घर्तीको शव भेटिएको छ। यसअघि माथागढी गाउँपालिका 2 रूप्से रजौलीका 75 वर्षीय शेरबहादुर चिरी र रिब्दीकोट गाउँपालिका 6 ठिमुरे धुस्तुङकी 59 वर्षीय कृष्ण कुमारी सारूको मृत्यु भएको थियो। पहिरोले लीलबहादुर घर्ती मगरको घर पूर्ण रूपमा पुरिएको छ। घरमा सुतिरहेका बेला पहिरोले पुरिँदा उहाँहरू बेपत्ता हुनुभएकोमा पछि शव भेटिएको हो। मनाङको नार्पा भूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालमा हिम पहिरो जाँदा 2 मृत्यु भएको छ भने 10 भन्दा बढी बेपत्ता भएका छन्। हिमाल आरोहणमा गएका 22 मध्ये 10 बेपत्ता भएका र 2 शव भेटिएको जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले जानकारी दिनुभयो। उनीहरू सबैजना पर्वतारोहणको तयारीका क्रममा त्यसतर्फ गएका थिए। लमजुङ जिल्लाको बेस क्याम्पमा पहिरो गएपछि घट्टे खोला थुनिएको हाम्रा समाचारदाताले जनाएका छन्। निरन्तरको वर्षासँगै देशभर बाढी पहिरो सड़क भासिने खोला तथा नदी आसपासका क्षेत्रमा डुबान लगायतका कारण पृथ्वी राजमार्ग, बीपी राजमार्ग, सिद्धिचरण राजमार्ग, मध्य पहाड़ी राजमार्ग, त्यस्तै गरी कालीगण्डकी, तमोर, राप्ती र कर्णाली लगायतका राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएको छ। विभिन्न नदी तथा खोलामा जलसतह बढेपछि तटीय र हुचा भूभागहरू जोखिममा परेका छन्। गृह मन्त्रालयका अनुसार पृथ्वी राजमार्गको कृष्णभीर, चौकीभीर, जवाङ खोला र फिस्लिङ क्षेत्रमा यातायात सेवा अवरुद्ध भएको छ। ती स्थानमा पहिरो पन्छाएर सड़क खुलाउने प्रयास भइरहेको छ। यद्यपि सड़क पुनः अवरुद्ध हुने जोखिम पनि उत्तिकै कायम रहेको राजमार्ग आयोजनाले जनाएको छ। कान्ति राजमार्गको मकवानपुर खण्डमा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको छ। ललितपुर खण्डमा भने सड़क खुलाउने काम जारी रहेको छ। सिद्धिचरण राजमार्गको ओखलढुङ्गा सल्लेरी खण्डमा सड़क भासिएपछि स्काभेटर, रक ब्रेकर र व्हील लोडर परिचालन गरिएको छ। मध्य पहाड़ी राजमार्ग अन्तर्गत निसी गाउँपालिका काना बगरमा लेदोसहितको पहिरो आउने क्रम नरोकिएपछि सड़क खुलाउन आवश्यक तयारी अगाडि बढाइएको छ। कालीगण्डकी करिडोरको जैमिनी 8, त्यसै गरी बेलबगर, बागलुङ, बेनी सड़कको हुलाके, तमोर करिडोरका विभिन्न स्थान र राप्ती राजमार्गको कपुरकोट खार खोलामा यातायात अवरुद्ध भएको अवस्था छ। कर्णाली राजमार्ग अन्तर्गत गगनी खोला, नागम, जुम्लाको राखा, बाङ्गेसिमल दहीखोला र हारे आसपासमा पहिरो र ढुङ्गा खसेका छन्। हर्रेमा पनि समस्या देखिएको छ। सड़क खुलाउन अत्याधुनिक मेसिन र प्राविधिक टोली परिचालन गरिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। देशका विभिन्न भागमा केही दिनदेखि जारी भारी वर्षासँगै देखिएको मौसम प्रणाली कमजोर हुँदै गएपछि आजदेखि मौसममा उल्लेख्य सुधार आउने मौसम विज्ञान विभागले जनाएको छ। आज देशका अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी तथा पहाड़ी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना कायमै रहनेछ। विभागले भोलिदेखि वर्षाका गतिविधि थप घट्दै जाने जानकारी दिएको छ। काठमाडौँ, पोखरा र घोराईमा भने वर्षा हुने सम्भावना देखिएको छ। काठमाडौँका विभिन्न क्षेत्रमा कहीँ धेरै र कहीँ थोरै वर्षा हुने अवस्था आज रहने विज्ञान विभागले जनाएको छ। अन्य ठाउँमा भने वर्षा हुने सम्भावना न्यून रहेको विभागले जानकारी दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले वर्षाले जोखिम बढाएका कारण सतर्कता अप्नाउन आग्रह गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले विपदमा परि ज्यान गुमाउनेहरू सम्पूर्ण नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। उहाँले शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले विपदमा परि घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। घाइतेहरूको निशुल्क उपचारको व्यवस्था मिलाइएको उहाँले बताउनु भएको छ। चट्याङ, बाढी, पहिरो, हावाहुरी र अविरल वर्षाका कारण म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बागलुङ, लमजुङ, रुकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर, सुर्खेत लगायतका जिल्लामा 21 जनाभन्दा बढी नागरिकले ज्यान गुमाएको प्रधानमन्त्री शाहले हिजो उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले नदी तटीय क्षेत्र र पहाड़ी क्षेत्रमा बस्नुहुने र यात्रा गर्नुहुने सम्पूर्णलाई उच्च सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ। अत्यावश्यक काम बाहेक यात्रा नगर्न प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ। कुनै पनि संकट पर्दा शुल्क नलाग्ने नम्बर 1234 टेलिफोन गर्न पनि प्रधानमन्त्रीले सबैलाई आग्रह गर्नुभएको छ। प्रधानमन्त्री शाहले अहिलेको विपदको समयमा भ्रामक सूचना फैलाउने, पीड़ितको गोपनीयता भङ्ग गर्ने वा कालोबजारीमा संलग्न हुनेमाथि सरकारले कड़ा निगरानी गरेको उल्लेख गर्नुभएको छ। पीड़ितलाई थप पीड़ा दिने कार्य कसैबाट पनि हुन नहुने उल्लेख गर्नुहुँदै संकटका बेला जुनसुकै नियतले फैलाउने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य हुने उहाँले बताउनु भएको छ। प्रधानमन्त्रीले पूर्व सावधानी अपनाउन सार्वजनिक अपील यसअघि नै गरिएको स्मरण गर्नुहुँदै तत्कालै गम्भीरताका साथ सम्भावित विपद व्यवस्थापनको तयारीमा सरकार सक्रिय भएको उल्लेख गर्नुभएको छ। उहाँले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट कमाण्ड पोस्टको बैठकबाट निरन्तर रूपमा सूचना सम्प्रेषण गरिएको, रात्रिकालीन यातायात र विद्यालयहरू बन्द गराउने लगायतका सावधानीका निर्णयहरू गरिएको र 77 जिल्ला कमाण्ड पोस्टलाई सक्रिय बनाइएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्रीले भोटेकोशी नदीमा आएको बाढीले पुर्याएको क्षतिबाट नागरिकलाई माथि उठाउन सरकार निरन्तर क्रियाशील रहेको तर यसैबीचमा अर्को विपदको सामना गर्नु परेको उल्लेख गर्नुभएको छ। मनाङको हिम पहिरोमा परि मानिस बेपत्ता भएको सन्दर्भ पनि प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ। बाढी पहिरो र डुबान एवं चट्याङका कारण देशभर 439 मनसुनका घटना भएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ। सरकारको पूर्व सूचनाका कारण हिमाली जिल्लामा पदयात्रामा गएका यात्रुहरू सुरक्षित फर्कनु भएको र धेरै विद्यार्थीहरू जोगिएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ। बाढीका कारण नारायणी नदीमा क्रुज सिप बगाएर पुलमा अड्किएका कारण सावधानीका लागि पूर्व पश्चिम महेन्द्र राजमार्ग बन्द गरिएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ। बाढी र पहिरोका कारण काठमाडौँ उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति राजमार्ग सहितका विभिन्न जिल्लाका दर्जनभन्दा बढी सड़क अहिले प्रभावित रहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ। बाढी पहिरो र सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षात्मक उपाय स्वरूप 695.2 मेगावाट उत्पादन क्षमताका आयोजनाको उत्पादन बन्द गरिएको र विद्युत आपूर्ति यथाशीघ्र पुनस्थापना गर्न प्राविधिकको टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ। महाकाली नदीमा जलसतह बढेका कारण कञ्चनपुरको गड्डा चौकी भएर हुने नेपाल भारत आवागमन प्रभावित भएको र नागरिकको सुरक्षालाई ध्यानमा राखेर समन्वय गरी पुलको दुवैतर्फ सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ। मुलुकका अन्य ठूला नदीमा पनि पानीको जलसतह बढेकाले विशेष सजगता अपनाइएको र कुलेखानी क्षेत्रमा यातायात सञ्चालन रोकिएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ। कुलेखानी जलविद्युत आयोजनाको इन्द्र सरोवर तालमा पानीको सतह बढ्दै गएपछि यातायात सञ्चालनमा रोक लगाइएको हो। जिल्ला प्रशासन कार्यालय मकवानपुरले जलाधार क्षेत्रमा भइरहेको लगातारको वर्षाको सुरक्षा सतर्कताको कारण देखाउँदै यातायात सञ्चालनमा रोक लगाइएको उल्लेख गरेको छ। नारायणी नदीको बाढी सुस्तामा पसेपछि स्थानीयलाई नारायणी वारी ल्याइएको छ। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका 5 बाढी पसेपछि सुस्ताको थारू लगायतका विभिन्न ओडाका टोल लगायतका क्षेत्रका स्थानीय नागरिकलाई सुस्तामा रहेको आश्रयस्थलमा राखिएको छ। नारायणीमा बाढीको तह बढ्दै गएपछि 800 भन्दा बढी नागरिकलाई नारायणी वारी सुस्ता बालिका नगरमा रहेको बिपी बाँदेङ विद्यालयमा राखिएको स्थानीय प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले त्यहाँ आवश्यक सबै काम सबै सुरक्षा निकाय एवं सम्बद्ध स्थानीय तहको समन्वयमा भइरहेको जानकारी दिनुभएको छ। सप्तरीको सप्तकोशी नदीमा गएको बाढीले 500 भन्दा बढी घर डुबानमा पारेको छ। हनुमान नगर कङ्कालिनी नगरपालिकाको तटीय क्षेत्रमा बसोबास गर्ने वडा नम्बर 5 सहितका क्षेत्रका 5712 त्यसै गरी 380 र वडा नम्बर 13 गोबरगाडा टापुमा 150 घर डुबानमा परेको उल्लेख गरेको छ। त्यहाँ कोइलाडी गाउँपालिकामा पनि 27 घर डुबानमा परेको स्थानीय प्रशासनले जानकारी दिएको छ। अविरल वर्षाका कारण हिमपात भएपछि जुमसुम कोरोला सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। म्याग्दी र मुस्ताङको सीमा क्षेत्र काभ्रे भिरबाट कोरोला नाकासम्मको सडकमा हिम पहिरो जानुका साथै उपल्लो मुस्ताङको कोरोला पास क्षेत्रमा भारी हिमपात भएका कारण आवागमन रोकिएको हो। वर्षाका कारण राष्ट्रिय गौरवको कोरोला सडक पूर्ण रूपमा अवरुद्ध हुँदा वैकल्पिक कोरोला नाका ठप्प हुँदा 100 कन्टेनरहरू भन्साड यार्डमै रोकिएका छन्। त्यसै गरी पृथ्वी राजमार्ग अवरुद्ध हुँदा काठमाडौँका लागि ग्यास ल्याउँदै गरेका 100 ट्याङ्करहरू बाटोमै अलपत्र परेका छन्। निरन्तरको वर्षाका कारण देशैभरको जनजीवन प्रभावित भएको छ। संवाददाता सरिता खनालको यो रिपोर्ट।
1: चार दिनदेखिको निरन्तर वर्षाले देशैभरको जनजीवन प्रभावित भएको छ। विभिन्न राजमार्गहरू अवरुद्ध बनेका छन्। नारायणी, गण्डकी लगायतका केही नदीले खतराको तह पार गरेका छन् भने कतै बस्तीहरू डुबानमा परेका छन् त कतै पहिरोले नागरिकलाई तर्साइरहेको छ। यस्तै मुलुकका धेरै जसो ठाउँमा आवागमनमा समेत प्रभाव परेको छ। शनिबार राति बागमती प्रदेशको चितवन, गण्डकी प्रदेशका तनहु, कास्की, बागलुङ, स्याङ्जा लगायतका प्राय सबै पहाडी जिल्लाहरू र लुम्बिनी प्रदेशका रूपन्देही, कपिलवस्तु, पाल्पा लगायतका जिल्लाहरूमा भारी वर्षा भएको र त्यस भेगका बस्तीहरू जोखिममा परेका छन्। निरन्तरको वर्षाले जमिन गलाएको र खोला तथा नदीहरूमा पानीको बहाव बढेकाले आसपासका क्षेत्रहरूमा थप सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका मौसमविद सञ्जीव अधिकारी,
2: राति ठुलो वर्षा भएको छ, विशेष गरेर बागमती प्रदेशको चितवन जिल्ला, गण्डकी प्रदेशका पहाडी सबै जस्तो जिल्लाहरू, तनहु, स्याङ्जा, बागलुङ, म्याग्दी, कास्की लगायतका जिल्ला, त्यस्तै नवलपरासी पूर्व पश्चिम लुम्बिनीका पनि, रूपन्देही, कपिलवस्तु, पाल्पा लगायतका जिल्लामा चाहिँ अलिक ठुलो पानी परेको अवस्था छ र धेरै जस्तो भूभागमा 100 मिलिमिटर भन्दा बढी वर्षा मापन भएको छ। त्यो भनेको धेरै भारी वर्षा हो। चार दिनदेखि परिरहेको पानीको प्रभावका कारणले जलसतह पनि बढिरहेको छ। माटो गलिसकेकोले चाहिँ ती भूभागहरूमा अब पर्ने सामान्य पानीले पनि कटान हुन सक्ने, पहिरो जान सक्ने, सडकहरू अवरुद्ध हुन सक्ने कारणले गर्दाखेरि अलिकति
1: आइतबार मधेस, गण्डकी र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको र साँझसम्म यो क्रम जारी रहने देखिन्छ। मनसुनको न्यूनचापीय रेखा भारतको उत्तर प्रदेशमा रहेको न्यूनचापीय क्षेत्र र बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण निरन्तर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार बिहानदेखि नै यो प्रणाली बिस्तारै कमजोर हुँदै गएको र सोमबारदेखि भने मौसममा उल्लेख्य सुधार आउने देखिएको छ। पुनः मौसमविद सञ्जीव अधिकारी,
2: यो पानी पार्ने जुन प्रणाली छ केही हदसम्म चाहिँ कमजोर पनि भइसकेको छ। त्यस कारणले अहिले वर्षाका गतिविधि उल्लेख्य रूपमा कमी चाहिँ आएको छ। तथापि मधेस, बागमती र गण्डकी प्रदेशमा केही ठाउँहरूमा चाहिँ हल्का किसिमको वर्षा भएको छ। साँझसम्मको लागि वर्षाको क्रममा त्यति कम आउँदैन, मात्रा भने धेरै कम नै हुन्छ। भोलिदेखि मौसममा उल्लेख्य सुधार आउन सक्ने सम्भावना देखिन्छ। रातिकै हकमा पनि उल्लेख्य रूपमा पानीको गतिविधि कम नै छ। भोलि चाहिँ धेरै ठाउँमा घाम लाग्न सक्ने पनि पूर्वानुमान रहेको छ।
1: निरन्तरको वर्षाका कारण धेरै जसो सडक अवरुद्ध बनेका छन्। खोला तथा नदीहरूमा पानीको बहाव बढेको छ। जमिन गलेर कमजोर भएको छ। त्यसैले अत्यावश्यक बाहेकका काममा ननिस्कन र सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा आग्रह गरेको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
0: युथियो संवाददाता सरिता खनालले हिजो तयार पारेको रिपोर्ट। संयुक्त राष्ट्रसङ्घको 21 महासभाका क्रममा न्यूयोर्कमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनालले हिजो पनि महत्वपूर्ण उच्चस्तरीय भेटघाट र सम्झौताहरू गर्नुभएको छ। परराष्ट्र मन्त्री खनाल र बेलारूसका विदेश मन्त्री म्याक्सिम रेजोनकोभ बीच भएको भेटवार्तामा नेपाल र बेलारूस बीच कूटनीतिक, सरकारी र सेवा राहदानी बाहकलाई भिसा शुल्क र आवश्यकता छुट दिने लगायतका सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यसै गरी संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्तसँग परराष्ट्र मन्त्रीले भेटवार्ता गर्नुभएको छ। उच्चायुक्त भोल्कर टकसँग द्विपक्षीय उहाँले भेटवार्ता गर्नुभएको हो। त्यसक्रममा शान्ति प्रक्रिया, मानव अधिकार, विकास र भोटेको सिवाडीपछिको पुनस्थापनाका विषयमा छलफल भएको थियो। त्यसै गरी जलवायु सम्बन्धी लस एन्ड ड्यामेज कोषबारे उहाँले अन्तर्राष्ट्रिय समुदायहरूसँग हिजै छलफल गर्नुभयो भने आर्मेनियाका विदेश मन्त्री अरारात मिर्जोयान र संयुक्त अरब इमिरेट्सका विदेश मन्त्री शेख अब्दुल्लाह बिन जायद अल नहानसँग द्विपक्षीय भेटघाट भयो। त्यसक्रममा द्विपक्षीय हित र जलवायु, वित्त लगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। तिराउ नदीको बाढीले बुटोल उपमहानगरपालिका 11 छवटा घर बगाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख जनकबहादुर साईका अनुसार बाढीले 2 पक्की र 4 कच्ची घर बगाएको हो। सोह्र श्राद्धको पहिलो दिन हिजो पशुपति क्षेत्रमा 600 भन्दा बढी श्रद्धालुले श्राद्ध, तर्पण तथा पिण्डदान गरेका छन्। बिहानैदेखि वर्षा भए पनि दिवंगत पितृको सम्झनामा धार्मिक विधि अनुरूप श्राद्ध गर्न उनीहरू पशुपति क्षेत्र पुगेका थिए। अधिकांशले नदी किनारामा श्राद्ध गर्ने परम्परा रहेको र वर्षाका कारण विगतको वर्षको तुलनामा यस वर्ष भने पहिलो दिन श्रद्धालुको संख्या कम देखिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान 11 बस्नेछ। त्यसै गरी राष्ट्रिय सभाको बैठक अपरान्न 1:15 बोलाइएको छ। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जौहरालाई उहाँकै घरमा फर्काइएको प्रहरीले जनाएको छ। सुरक्षा खतरा देखिएकाले प्रहरी कार्यालयमा ल्याइएकोमा परिवारको आग्रहमा उहाँको निवासमै सुरक्षा प्रदान गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सन्तोष खड्काले पूर्व प्रधान न्यायाधीश जवराको सुरक्षा खतराको विषय उठेपछि उहाँलाई अपराध नियन्त्रण कार्यालयमा सुरक्षा दिएर राखिएको जानकारी दिनुभयो। सुरक्षा खतरा ठहर भएपछि पूर्व प्रधान न्यायाधीश जवरालाई घरबाट सुरक्षित स्थानमा राखिएकोमा पछि फिर्ता गरिएको प्रहरीले स्पष्ट पारेको छ। ताप्लेजुङको दोभानमा भएको आगलागीका पीडितहरूले सरकारसँग निर्व्याजी ऋण सुविधा माग गरेको ताप्लेजुङ संवाददाता माला पालुङ्गा बताउँछिन्।
3: ताप्लेजुङको दोभान बजारका आगलागी पीडितहरू आगलागीबाट आफ्नो उठेबास लागेको बताउँछन्। पटक पटकको आगलागीबाट आक्रान्त बनेका पीडितहरू मौसममा सुधार आएसँगै भग्न अवशेष बनेका आफ्ना घर तथा पसलमा पुगेर सरसफाई गर्नका साथै सुन चाँदी लगायतका सामान भेटिन्छ कि भनेर भग्न अवशेष खोतलिरहेका छन्। आगलागी पीडितलाई जिल्ला दैविक प्रकोप उद्धार समिति, मिरिङदेन गाउँपालिका लगायतका विभिन्न सरकारी तथा गैर सरकारी संस्थाले राहत वितरण गरिरहेका छन्। सहयोग स्वरूप प्राप्त राहत सामग्रीको प्रयोग गर्दै पुनर्स्थापनाको प्रयास गरिरहे पनि जग्गा अरूकै नाममा रहेकोले थप समस्या भएको 86 वर्षीय श्यामलाल खरेल बताउनुहुन्छ।
4: अब यही बनाऊ भन्दाखेरि पहिला पनि बनाइयो यस्तै भयो, अब भुइँ भाडा छ, अब यहाँ बनाऊ पैसा नदिएला तेरो खुसीले बनाइस भन्ला, जाउँ कहाँ जाने, अलैँचीतिर पनि लगानी धेरै छ, यता त्यता लगानी पनि धेरै छ, जाउँ कहाँ जाने, बसौँ कसरी बस्ने।
3: यसअघि 2077 साल फागुनमा भएको आगलागीमा सर्वस्व गुमाएका पीडितहरूले जसो तसो घर निर्माण गरेर पुनर्स्थापित हुने प्रयास गरिरहेका थिए। तर पुनः व्यवसाय सञ्चालन गर्ने तयारीमा रहेका उनीहरू फेरि आगलागी पीडित बन्न पुगेका छन्। पीडितहरूको पुनर्स्थापनका लागि कसरी काम गर्न सकिन्छ भन्ने विषयमा पहल थालेको उद्योग वाणिज्य संघ दोभानका अध्यक्ष हरि काफले बताउनुहुन्छ।
5: उहाँहरूलाई चाहिँ हामीले अरू अरू खाली रहेको घरमा सिफ्ट गरेर त्यतैतिर व्यापार व्यवसाय गर्ने वातावरणको लागि एक खालको खोजी र तयारी गरिराखेका छौँ।
3: मिरिङदेन गाउँपालिका, आठ्रे त्रिवेणी गाउँपालिका र मैमाखोला गाउँपालिकाको मुख्य व्यापारिक केन्द्रको रूपमा रहेको दोभान बजारमा 80 वटा भन्दा बढी घर तथा पसल सञ्चालनमा रहेको छ। आगलागी पीडितहरूले सरकारसँग निर्व्याजी कर्जाको व्यवस्थापन साथै आगलागी नियन्त्रणका लागि दमकलको व्यवस्थापनको माग गरिरहेका छन्। आगलागी पीडित चन्द्रपणी पौडेले पीडितको पुनर्स्थापनका लागि सरकारले विशेष पहल गर्नुपर्ने बताउनुहुन्छ।
6: मेरो आफ्नो घर पनि गयो, पसल पनि गयो, 5 वर्षको अन्तरालमा मैले ठुलो गर्नु पर्यो र पुनर्स्थापनका लागि 5 वर्षसम्म 50 लाख रुपियाँसम्म मैले बिना ब्याज साउ तिर्ने गरी त्यति उपलब्ध गराइदिएदेखि म पनि अलिकति व्यवसाय गर्न सक्छु कि भनेर मेरो त्यो एउटा सरकारसँग मेरो माग हो।
3: असोज 8 गते लाप्चुङ शेर्पाको घरबाट सुरु भएको आगलागीबाट दोभान बजारमा 8 व्यक्तिको 10 वटा घर तथा 17 वटा पसलहरू जलेर नष्ट भएका थिए। माला पालुङ्गा, रेडियो नेपाल, दोभान, ताप्लेजुङ।
0: अब के अन्तर्राष्ट्रिय समाचार। इरानका विदेश मन्त्री अब्बास अराक्सीले अमेरिका इरान युद्ध पुनः सुरु भए आफ्नो देश त्यसका लागि पूर्ण रूपमा तयार रहेको बताउनु भएको छ। वासिङटनले होर्मुज जलडमरूमा पुनः खोल्नका लागि तेहरानले अघि सारेको 7 दिने कार्ययोजना अस्वीकार गरेपछिको अवस्थामा इरानले सम्भावित युद्धको अवस्था बन्दै गएको विश्लेषण गरेको छ। उसले तत्काल होर्मुज जलडमरू नखोलिने पनि स्पष्ट पारेको छ। गाजाको स्वास्थ्य मन्त्रालयले इजरायल र हमासबीच करिब 3 वर्षदेखि जारी युद्धमा मारिने प्यालेस्टाइनीको संख्या 74,000 नागेको जानकारी दिएको छ। केही दिनदेखिको अविरल वर्षाका कारण भारतका विभिन्न क्षेत्रमा 60 जनाभन्दा बढीको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। नेपालको सीमा नजिकैका भारतीय राज्यमा वर्षा भइरहेको छ। अब आर्थिक समाचार।
7: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: परराष्ट्र मन्त्री सुशील खनालले नेपाली डियास्पोरालाई देशको आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदारका रूपमा परिचालन गर्ने सरकारको नीति रहेको बताउनु भएको छ। संयुक्त राष्ट्रसङ्घको 81 महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहनुभएका परराष्ट्र मन्त्री खनालले अमेरिकामा रहेका गैर आवासीय नेपाली तथा विभिन्न नेपाली डियास्पोरा संस्थाले न्युयोर्कमा आयोजना गरेको कार्यक्रममा डियास्पोरा सम्बन्धी सरकारको नीति तथा प्राथमिकता बारे जानकारी गराउनु भयो। मन्त्री खनालले नेपाली डियास्पोराको ज्ञान, सिप पुँजी प्रविधि तथा सम्पर्क सञ्जाललाई मातृभूमिको आर्थिक विकास र रूपान्तरणमा उपयोग गर्ने सरकारको नीति रहेको बारेमा कार्यक्रममा विस्तृतमा उल्लेख गर्नुभएको मन्त्री खनालको सचिवालयले जनाएको छ। अविरल वर्षा हावाहुरी बाढी पहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत प्रसारण तथा वितरणका संरचनाहरूमा ठूलो क्षति पुगेको छ। संरचनामा क्षति पुग्दा केही स्थानमा विद्युत आपूर्ति अवरोध भएको छ भने बाढीका कारण विभिन्न जलविद्युत आयोजनाहरूको विद्युत उत्पादन समेत प्रभावित भएको छ। कालीगण्डकी कोरिडोर 220 केबी प्रसारण लाइन अन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुस्मासम्मको खण्डमा क्षति पुगेको छ। त्यस्तै कालीगण्डकी कोरिडोर अन्तर्गत कुस्मा नयाँ बुटवल खण्डको प्रसारण लाइनमा समेत फल्ट आएको छ। त्यसका कारण कोरिडोर प्रसारण लाइनमा जोडिएको करिब 200 मेगावाट विद्युत उत्पादन प्रभावित भएको छ। बाढीका कारण 140 मेगावाटको कालीगण्डकी, 25 मेगावाटको माथिल्लो मादी, 44 मेगावाटको सुपर मादी, 20 मेगावाटको नामार्जुङ मादी, 40 मेगावाटको सेती नदी, 25 मेगावाटको अपर मोदी, 50 मेगावाटको माथिल्लो मर्स्याङदी, 70 मेगावाटको मध्य मर्स्याङदी, 69 मेगावाटको मर्स्याङदी लगायतका जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द भएको छ। बाढी पहिरोका कारण 220 केबी, 132 केबी र 33 केबी एवं 11 केबी का प्रसारण तथा वितरण संरचनामा समेत क्षति पुगेको छ। क्षतिको प्रारम्भिक विवरण संकलन, विद्युत आपूर्ति अवरोध भएका क्षेत्रको पहिचान, वैकल्पिक माध्यमबाट आपूर्ति सञ्चालन तथा क्षतिग्रस्त संरचनाको तत्काल मर्मतका लागि प्राविधिक तथा मर्मत टोलीहरू विभिन्न प्रभावित क्षेत्रमा परिचालन गरिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताउनुभयो। प्राधिकरणबाट विद्युत संरचनामा क्षति पुगेका कारण केही स्थानमा आपूर्ति प्रभावित भए पनि उपलब्ध वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति निरन्तरता दिन तथा सम्भव भएसम्म छोटो समयमा नियमित आपूर्ति पुनस्थापित गर्न सबै स्रोत साधन परिचालन गरिएको प्राधिकरणले जनाएको छ। नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता धेरै आउने गरे पनि वास्तविक रूपमा 30%देखि 35%को हारिमा मात्रै लगानी आउने गरेको पाइएको छ। नेपाल राष्ट्र ब्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 58 अर्ब रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएकोमा 28 अर्ब 49 करोड रुपियाँ मात्र नेपालमा भित्रिएको छ। अघिल्लो वर्ष प्रत्यक्ष वैदेशिक लगानी 12 अर्ब 2 करोड रुपियाँ भित्रिएको थियो। अघिल्लो वर्षको तुलनामा गत वर्ष दोब्बरले वैदेशिक लगानी भित्रिएको हो। गत आर्थिक वर्षमा सबैभन्दा धेरै चीनबाट 3,733, भारतबाट 932, अमेरिकाबाट 610, दक्षिण कोरियाबाट 428, हङकङबाट 57 कम्पनीमा लगानीकर्ताको लगानी स्वीकृति भएको उद्योग विभागले जनाएको छ।
9: जापानको इची नागोयामा जारी 20 एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत टेनिसको पुरुष डबल्स तर्फ नेपालका अभिषेक बास्तोला र प्रदीप खड्काको जोडीले विजयी सुरुवात गरेको छ। हिगासियामा पार्क टेनिस सेन्टरमा आइतबार भएको पुरुष डबल्सको पहिलो चरणको खेलमा बास्तोला र खड्काको जोडीले मंगोलियाका बाराक मुन्खबातार र जोल्बदार उर्नुकको जोडीलाई 6-2, 4-6 र 14-12 अङ्कले पराजित गरेको हो। बास्तोला र खड्काको जोडीले पहिलो सेट सहजै आफ्नो पक्षमा पारेको थियो भने दोस्रो सेट मंगोलियाली जोडीले आफ्नो पक्षमा पार्यो। तेस्रो सेट प्रतिस्पर्धात्मक बन्यो। अन्ततया बास्तोला र खड्काको जोडी उक्त सेट आफ्नो पक्षमा पार्दै विजयी भयो। यो जितसँगै बास्तोला र खड्काको जोडीले प्रतियोगिताको अन्तिम 16 स्थान बनाएको छ। अब सो जोडीले क्वार्टर फाइनल प्रवेशका लागि भारतीय खेलाडीसँग प्रतिस्पर्धा गर्नेछ। जापानमा जारी 11 विश्व सितोरियो कराते च्याम्पियनसिपमा नेपाली कराते टोलीले 2 स्वर्ण 1 रजत र 3 काँस्य सहित 6 पदक जितेको छ। नेपालका लागि एरिका गुरुङ र राकेश मानन्दरले स्वर्ण पदक जितेका हुन्। एरिकाले महिलातर्फ 68 केजी भन्दा माथिको तौल समूहमा स्वर्ण जित्दा टिम कुमितेमा पनि काँस्य पदक जितेकी छिन्। एरिकाले आइतबार भएको फाइनलमा चाइनिज ताइपेकी खेलाडीलाई 8-6 हराएकी हुन्। विश्व सितोरियो कराते च्याम्पियनसिपमा एरिकाको यो दोस्रो स्वर्ण पदक हो। राकेशले पुरुषतर्फ 60 केजी मुनि स्वर्ण जितेका हुन्। निरूपा दोङ तामाङले महिलातर्फ 68 केजी मुनि रजत पदक जितेकी छिन्। उनले टिम कुमितेतर्फ पनि काँस्य पदक जितिन्। मिन बहादुर तामाङले 67 केजी तौल समूहमा काँस्य जितेका छन्। टिम इभेन्टमा नेपालले थप काँस्य पदक जितेको छ। मेघा लिम्बु, सानुमाया थिङ र एलिसा रास्कोटीले टिम काता र टिम कुमितेमा काँस्य पदक जितेका छन्। इटहरीमा सम्पन्न प्रथम तालतलैया गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि मोरङको सतीसाले फुटबल क्लबले जितेको छ। इटहरी 2 स्थित बुढासुब्बा खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा सतीसाले उदयपुरको फ्युजन फुटबल क्लबलाई 3-0 गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो। सतीसालेका लागि विनोद राईले पहिलो हाफको 34 मिनटमा गोल गर्दै अग्रता दिलाएका थिए। दोस्रो हाफमा विकास परियारले 31 र साजन बर्देवाले 37 मिनटमा गोल गर्दै जित सुनिश्चित गरेका हुन्।
0: रमेश टमाटा। अब मौसम। आज देशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थान र कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई स्थानमा पनि मध्यमसम्मको वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 23.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 17.7 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25-27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। आज धेरै जसो ठाउँमा घाम लाग्नेछ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:48 भयो भने सूर्यास्त भरे साँझ 5:59 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। निरन्तरको वर्षापछिको बाढी पहिरो र डुबानमा परि कम्तीमा 23 जनाको मृत्यु। देशका अधिकांश राजमार्गमा यातायात सेवा अवरुद्ध। उच्च सतर्कता अप्नाउन र अत्यावश्यक बाहेक यात्रा नगर्न प्रधानमन्त्री बालेन्द्र शाहको आग्रह। आजदेखि मौसममा क्रमशः सुधार आउने र अमेरिकासँग सम्भावित युद्धका लागि आफूहरू तयार रहेको इरानको भनाई। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: नमस्कार, रेडियो कार्यक्रम संचार तथा सूचनामा तपाईँलाई स्वागत छ।
1: सूचना तथा संचार मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना प्रत्येक सोमबार बिहान यसै समयमा 20 मिनट प्रसारण हुन्छ। नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले स्थापना गरेको हेम सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार 2083 हालै एक कार्यक्रमको आयोजना सहित प्रदान गरियो। यस सम्बन्धमा तयार पारिएको रिपोर्ट आज हामी प्रस्तुत गर्छौ। अनि प्रेस काउन्सिल नेपालका कार्य प्रगतिहरूका सन्दर्भमा काउन्सिलका प्रवक्ता दीपक खनालसँग आज हामी कुराकानी गर्नेछौ। कार्यक्रमको पुरै समय अवधिभर हामी सँगै रहनुहोला।
2: विपद आउने बेला पूर्व सावधानी अपनाऊ, नत्र तपाईँ हाम्रो अकालमा ज्यान जान सक्दछ।
3: बाढी पहिरो लगायत प्राकृतिक विपदबाट आफू सतर्क बनाऊ र अरूलाई पनि जोगाऊ।
2: जनहितका लागि रेडियो नेपाल।
1: विक्रम सम्बत 2063 साल असोज 7 गते ताप्लेजुङको घुन्सामा रिपोर्टिङका क्रममा हेलिकप्टर दुर्घटनामा परेका नेपाल टेलिभिजनका पत्रकारद्वय हेमराज भण्डारी र सुनिल सिंहको स्मृतिमा हरेक वर्ष प्रदान गरिने हेम सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार 2083 हालै प्रदान गरिएको छ। यस सम्बन्धमा तयार पारिएको रिपोर्ट अब हामी प्रस्तुत गर्छौं।
0: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले पत्रकारिता क्षेत्रको व्यावसायिकता, विश्वसनीयता र संस्थागत गरिमा जोगाउन समग्र पत्रकारिता क्षेत्रले आफ्ना कमजोरीको समीक्षा गरी सुधारको बाटोमा अघि बढ्नुपर्ने बताउनु भएको छ। नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठानद्वारा गत साता आयोजित हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोह 2083 सम्बोधन गर्दै संचार मन्त्री डाक्टर तिमल सिन्हाले पत्रकारिता आफैमा एउटा संस्था भएकाले यसको साख, मर्यादा र विश्वसनीयता जोगाउने जिम्मेवारी कुनै एउटा व्यक्ति वा संस्थाको मात्र नभई समग्र पत्रकारिता क्षेत्रको भएको बताउनुभयो। उहाँले पत्रकारिताको मूलमर्म र व्यावसायिक मूल्यलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिँदै कस्तो पत्रकारिता र कस्ता संचार संस्था निर्माण गर्ने भन्ने मूल प्रश्नको जवाफ खोज्नुपर्ने बताउनुभयो। संचार मन्त्री डाक्टर तिमल सिन्हाले पत्रकारिता क्षेत्रको सुरक्षा, व्यावसायिकता र पत्रकारको भविष्यका विषयमा गम्भीर प्रश्न उठिरहेको उल्लेख गर्दै आफूले मन्त्रालयको जिम्मेवारी सम्हाले यता यी विषयको समाधानका लागि आवश्यक काम अघि बढाइरहेको पनि बताउनुभयो। उहाँले विधि विधान र संस्थागत प्रणालीलाई बलियो बनाएर समस्याको समाधान खोज्नुपर्नेमा जोड दिँदै सार्वजनिक सेवा प्रसारण संस्था लगायत सार्वजनिक संचार संस्थाको अवस्थाबारे पनि गम्भीर समीक्षा आवश्यक रहेको बताउनुभयो।
4: पत्रकारिता भनेको आफैमा एउटा इन्स्टिट्युसन हो, एउटा संस्था हो। यो संस्थाको गरिमा हामी सबै कलेक्टिभली चाहिँ यो संस्थाको साखलाई जोगाएर स्तरोन्नति गरिरहेछौँ कि हरेक दिनको हाम्रो पत्रकारिताले चाहिँ त्यो इन्स्टिट्युसनको साखलाई चाहिँ कमजोर गराइरहेछौँ भन्ने कुरा सोच्ने जिम्मेवारी हरेक पत्रकारको हो। कोही एउटा पत्रकारिताको ठेक्का लिएको संस्थाले पत्रकारिता जोगाउने भइदिएको भएदेखि आज नेपाली पत्रकारिता क्षेत्र निकै माथि उठिसक्थ्यो र समग्र पत्रकारिता जगत आज यसरी सफर गरिरहेको हुने थिएन। आज पत्रकारिताको सुरक्षामाथि ठूलो प्रश्न छ, पत्रकारिताको व्यावसायिकतामाथि ठूलो प्रश्न छ, पत्रकारहरूको भविष्यमाथि ठूलो प्रश्न छ। त्यो प्रश्नको जवाफ यो 6 महिनामा मैले पत्रकारितासँग सम्बन्धित मन्त्रालय सम्हालेदेखि त्यतिसम्मको कुराको जवाफ म अवश्य पनि दिउँला। यो देशमा हामीले बनाउन खोजेको पत्रकारिता कस्तो हो, हामीले बनाउन खोजेको संस्थाहरू कस्तो हो, हामीले निर्माण गर्न खोजेको पत्रकारिता कस्तो हो, त्यसको जवाफ मूलभूत रूपमा नदिकन यो समस्याको समाधान हुन्थ्यो भनेदेखि धेरै वर्ष अगाडि समस्याहरू समाधान भइसकेका हुन्थे। हामी ज्वरोमा पस्न सकेका छैनौँ, माथि माथि हिँडिरहेका छौँ। त्यो प्रश्नहरूको जवाफ हामीले भित्रैदेखि खोजेनौँ भनेदेखि यो कुनै पनि समस्याको समाधान हुँदैन। पत्रकारिताको क्षेत्र पनि सुध्रिन्न यदि हामी निर्मम भएर हामीले हिजो गरेका गलतहरूलाई चाहिँ सुधार गर्नको लागि तयार छैनौँ भनेदेखि। त्यो भएर यी सम्पूर्ण संस्थाहरूलाई नि एउटा सुधारको दिशामा लानको लागि म कोसिस गरिरहेको छु र समग्र पत्रकारिताको क्षेत्रलाई पनि एउटा गर्व गर्न सक्ने क्षेत्रको रूपमा र सबै सच्चिएर अगाडि बढ्नु पर्यो। त्यसरी सबै मिलेर सबै सच्चिएर एउटा कमन ग्राउन्डमा आएर चाहिँ एउटा इन्स्टिट्युसनलाई बलियो बनाउने भनेर लाग्ने हो भनेदेखि कुनै ठुलो महाभारत केही छैन। धेरै देशमा एउटा राम्रो दिशामा चाहिँ पत्रकारिताको सेक्टर गएको छ भनेदेखि नेपालमा जान सक्दैन भन्ने कुरा छैन। नेपाली पत्रकारिताको सेक्टर उचालिएको होस्, एज ए इन्स्टिट्युसन बलियो भएको होस्, यसलाई गाइड गर्ने नर्म्सहरू, लिगल फ्रेमहरू बलियो रूपमा आउन सकुन् र नेपाली श्रमजीवी पत्रकारहरूले आफूले पाउनुपर्ने न्यूनतम पारिश्रमिकको लागि सडकमा गएर आन्दोलन गर्नुपर्ने दिनको अन्त्य होस्।
0: सार्वजनिक सेवा प्रसारण नेपालका कार्यवाहक अध्यक्ष उर्वशी बस्नेतले पत्रकारिता जोखिम मोल्नुपर्ने पेसा भए पनि पत्रकारले आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। जोखिम मोलेर रिपोर्टिङ गर्ने पत्रकारलाई सम्मान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा उहाँले पत्रकारिता जनतालाई सुसूचित गर्ने महत्वपूर्ण जिम्मेवारी भएकाले विपदका बेला जोखिम मोलेर काम गर्ने पत्रकारका लागि सरकारले विशेष व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो। कार्यवाहक अध्यक्ष बस्नेतले सार्वजनिक सेवा प्रसारण नेपाललाई समय अनुकूल बनाएर अगाडि बढाउने विषयमा अध्ययन भइरहेको र यसलाई हरेक पक्षबाट थप उत्कृष्ट बनाएर अगाडि बढाउने गरी काम गरिरहेको जानकारी दिनुभयो।
5: जोखिमपूर्ण परिस्थितिमा पनि नागरिकलाई सत्य तथ्य सूचना पुर्याउनु पत्रकारिताको मूल धर्म हो। हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारले नयाँ पुस्ताका पत्रकारलाई सत्य निष्पक्ष र साहसिक पत्रकारिता गर्न निरन्तर प्रेरणा प्रदान गरिरहेको छ। आजको समयमा जोखिमपूर्ण पत्रकारिताको आवश्यकता र औचित्य झनै मुखरित भएर आएको छ। हालै मात्र रसुवा र भोटेकोशी क्षेत्रमा आएको भीषण बाढी पहिरो तथा अतिवृष्टिको प्रलयकारी विपदलाई हामी सबैले प्रत्यक्ष देखिरहेका छौँ। यस्ता प्राकृतिक विपद, अतिवृष्टि र प्राकृतिक जोखिमका समयमा नेपाली पत्रकारहरूका लागि कार्यक्षेत्रमा खटिनु एउटा कठिन परीक्षा साबित हुने गरेको छ। तर यो जोखिमपूर्ण पत्रकारिता केवल समाचार र सूचना प्रभावमा मात्र सीमित छैन। समाचार कक्षबाट खटेका पत्रकारहरूले उद्धार, राहत र पुनर्स्थापना कार्यमा कति महत्वपूर्ण भूमिका खेलिरहेका हुन्छन् भन्ने कुरा हालैका विपदले पुनः पुष्टि गरेको छ। विपदका बेला पत्रकारले प्रभाव गर्ने पल पलको सत्य तथ्य विवरण नै उद्धारकर्तालाई सही ठाउँमा पुर्याउन र कयौं अमूल्य जीवनहरू जोगाउन मद्दत पुर्याउँछ भन्ने हामीलाई लाग्छ। तथापि यो जोखिमपूर्ण कार्य गरिरहँदा आफ्ना सुरक्षालाई पहिलो प्राथमिकता राख्नु पनि आवश्यक छ। सुरक्षाका हरेक उपायहरू अप्नाएर घटनाको तत्काल र सत्य तथ्य रिपोर्टिङ गर्नु आजको मुख्य आवश्यकता रहेको छ। जो फिल्डमा गएर जोखिमपूर्ण पत्रकारिता गरिरहनु भएको छ त्यसलाई चाहिँ राज्यका तर्फबाट पनि यस्ता विपद कोषहरूमा यस्ता जोखिम मोलेर पत्रकारिता गरिरहेका पत्रकारहरूका लागि चाहिँ केही व्यवस्था हुन आवश्यक छ। त्यसको लागि पक्कै पनि यो कुराहरू सम्बन्धित निकायले मन्त्रालयले ध्यान जान्छ होला भन्ने पनि मलाई लाग्छ। पीएसबिनको कुराहरू पनि आएको छ। व्यवस्थापन र सुधारका लागि हिजो भएका राम्रा कामहरूलाई हामीले क्यारी गर्दै वर्तमान अवस्थाको मूल्याङ्कन गर्दा हामीसँग भएका कमी कमजोरीलाई भोलि नदोरिने गरेर समस्याको पहिचान गरेर सरकारले लिएको नीति, हाम्रा ऐन कानून एजेन्डा अनुसार चाहिँ हामी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रयासमा छौँ। पीएसबिनको आवश्यकता औचित्य अनुसारको कार्ययोजना बनाएर हामी मन्त्रालयको निर्देशन अनुसार अघि बढ्दैछौँ। पहिला सुरु संस्था रहे मात्र हामी रहन्छौँ। पीएसबिनलाई, नेपाल टेलिभिजनलाई, रेडियो नेपाललाई कसरी संस्थागत रूपमा बलियो बनाएर अगाडि बढ्ने हो भन्ने कुरामा चाहिँ हामी अघि बढिरहेछौँ। अवसर र सम्भावना धेरै छन्। ती सम्भावनाहरूलाई हामीले लिइरहन सकिरहेका छैनौँ। गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आजको हो। सुधारका योजना स्पष्ट सहित हामी काम गर्नको लागि आएका छौँ र हामी त्यो गर्छौँ पनि। आवश्यकता हेरेका छौँ, के छ, कस्तो छ, समस्या कहाँ छ त्यो पहिचान गर्दैछौँ। आम संचारको मूल्य मान्यता, सत्य तथ्य र जवाबदेतामा हामी अडिग रहन्छौँ, हिजो पनि छौँ र आज पनि छौँ। पीएसबिनको समृद्धिका लागि एनएम कानुन सहित प्रभावकारी ढङ्गले काम गर्नु आजको आवश्यकता पनि देखिन्छ। पारदर्शी र विधि सम्बद्ध बनाउनको लागि हाम्रो प्रयास जारी छ। सुशासन, सहज सेवाको लागि र सत्य तथ्य जवाबदेही पीएसबिन बनाउनको लागि हामी कटिबद्ध छौँ।
0: हेम भण्डारी र सुनिल सिंहको स्मृतिमा नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले 2064 सालदेखि हरेक वर्ष असोज 7 गते हेम सुनिल साहसिक टेलिभिजन पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ। भौतिक तथा अन्य जोखिम मोलेर साहसिक पत्रकारिता गर्ने टेलिभिजन पत्रकारलाई यो पुरस्कार प्रदान गरिने गरिएको नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाका अध्यक्ष सुरेन्द्र पौडेलले बताउनुभयो।
6: पत्रकारहरूलाई आवश्यक रूपमा जोखिम मोल्न प्रोत्साहित गर्ने नभई जोखिमपूर्ण परिस्थितिमा पनि कर्तव्य पालना गर्ने तत्परतालाई सम्मान गर्ने अभिप्रायले यस शाखाका अग्रजबाट यो पुरस्कारको स्थापना भई अहिलेसम्म निरन्तरता पाइरहेको छ। यो पुरस्कारले टेलिभिजन पत्रकारिताको जोखिमको त्यही पाटोलाई उजागर गर्दै पत्रकारको व्यक्तिगत सुरक्षाको जोखिमलाई आम बहसमा ल्याएको हाम्रो बुझाइ छ। पत्रकारको व्यक्तिगत सुरक्षा जहिले पनि पहिलो प्राथमिकता हुनुपर्छ भन्ने हाम्रो मान्यता हो। त्यसैले नेपालले भोग्नु परिरहेको जलवायु परिवर्तनको असरको पीडा र राजनैतिक घटनाक्रमकै निरन्तरतामा भएको जेएनजी आन्दोलनका क्रममा टेलिभिजन पत्रकारलाई गोली लागेको जस्तो जोखिमपूर्ण परिस्थितिको प्रतिनिधिमूलक आज पुरस्कृत भएका समाचार र पत्रकारहरूको यो सम्मान ती तमाम पत्रकार र संचार संस्थाप्रतिको सम्मान हो जसले नागरिकका सूचनाको हक र प्रेस स्वतन्त्रताको पक्षमा जोखिमकै बीच आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन्। हामी कामना गर्दछौँ अबका दिनमा कोही कुनै पत्रकारले पनि स्वतन्त्र पत्रकारिताको मर्म अनुसार समाचार संकलन र सम्प्रेषणका क्रममा यस्ता नियति अब भोग्नु नपरोस्। कानुनी र व्यावसायिक रूपले पत्रकारिता पेसालाई सुरक्षित र सम्मानित बनाउने कार्यमा सरकारको तर्फबाट विशेष पहल कदमीका लागि हार्दिक अनुरोध गर्दछु। पछिल्ला 2 वर्षमा मात्रै हामीले ठूला घटनाक्रमको सामना गरेका छौँ। जेएनजी आन्दोलन र हालैको भोटेकोशी बाढीपछिको विपत्ति, यस्ता विषम परिस्थितिमा क्षेत्रमा सही सत्य र साँचो सूचना सम्प्रेषण पत्रकार सञ्चार माध्यमको अझ बढी दायित्व र जिम्मेवारी बन्नु पर्दछ। पीएसबीमा रूपान्तरण पछि थप फराकिलो भएको हाम्रो भूमिका र बढेको दायित्वलाई जिम्मेवारी पूर्वक निर्वाह गर्न हामी सधैँ तत्पर भएर लागिरहेका छौँ। राष्ट्रिय एकता, समृद्धि र विपद सम्बन्धी मूलभूत विषयमा नागरिक केन्द्रित विषयवस्तु हाम्रा प्राथमिकता बनिरहेका छन्। बदलिएको परिस्थितिमा नयाँ पुस्ता समेतको चासो र सरकारलाई सम्बोधन गर्दै मुलुकको समग्र पुनर्निर्माण र पुनर्संरचनामा जुट्न सरकारले लिने हरेक नीति र योजनामा हामी सदाझै सहयात्री हुने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु।
0: हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारबाट यस वर्ष 5 पत्रकार पुरस्कृत हुनु भएको छ।
3: खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तु भाव नचराउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
7: बर्खायाममा सजग बनौ, पूर्व तयारी गरौं, बाँचौं बचाउ।
1: सूचना तथा सञ्चार मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम सञ्चार तथा सूचना अहिले यहाँहरू सुनिरहनु भएको छ। अब हामी प्रेस काउन्सिल नेपालले गरेका पछिल्ला कार्य प्रगतिहरूका सन्दर्भमा काउन्सिलका प्रवक्ता दीपक खनालसँग गरिएको कुराकानी प्रस्तुत गर्छौं।
8: प्रेस काउन्सिल नेपालले के गरिरहेको छ, अहिले पछिल्लो गतिविधि के छ, जानकारी गराइदिनुहोस् न।
9: घोटेकोसीबाट आएको बाढीको कारण जसरी सिङ्गो मुलुक नै अलमल शोकमग्न अवस्थामा थियो, त्यही सन्दर्भमा हामीले त्यस्तो विशेष कार्यक्रमहरू खासै गरेनौँ। त्यस अगाडि नै हामी अघिल्लो भदौ 10 गते जुन घटना भयो त्यसदेखि नै हामी चाहिँ यो वार्षिक कार्यक्रमको तयारीमा, हाम्रो असोज 6 गते हुने वार्षिक उत्सवको तयारीमा लागिरहेको सन्दर्भमा त्यस्तो घटना भइसकेपछि हामीले काम त भित्र आफ्नो ढङ्गबाट गऱ्यौँ, तर विगतमा चाहिँ त्यति उत्साहपूर्वक ढङ्गबाट खुसियालीपूर्वक वार्षिक उत्सव पनि मनाएनौँ। विगतमा पनि सम्भवित त्यस्तै पऱ्यो। गत साल भदौ 23 र 24 गते घटना लगत्तै जुन अवस्था आयो त्यो सम्बन्ध सन्दर्भमा हामीले विगतमा जस्तो विभिन्न पुरस्कार वितरण गर्ने, वार्षिक समारोह राष्ट्रपतिज्यूकोमा गर्ने, आयोजना गर्ने गर्दै आएका थियौँ। गत साल पनि त्यही कारणले हामीले गरेनौँ भने यसपालि पनि त्यो कारणले गर्न सकेनौँ, र हाम्रो बोर्ड बैठकले नै यस्तो सन्दर्भमा कुनै पनि खालका औपचारिक कार्यक्रमहरू नगर्ने भन्ने निर्णय गरिसकेपछि मात्र हामीले वार्षिक प्रतिवेदन, जुन हामी प्रत्येक वार्षिक उत्सवको बेलामा असोज 6 गते सार्वजनिक गर्छौँ, त्यही वार्षिक प्रतिवेदन चाहिँ हामीले सार्वजनिक गऱ्यौँ। त्यही पनि हामी त्यो दिनमा गएको 6 गते, यही असोजको 6 गते वार्षिक उत्सवै भए पनि हामीले स्थापना दिन को नाम दिएर सामान्य कार्यक्रम गऱ्यौँ। बाह्य अतिथिहरू पनि बोलायौँ, हाम्रो काउन्सिलका अध्यक्ष सदस्यज्यूहरू र हामी जति कर्मचारी छौँ त्यतिको संलग्नता मात्रै हामीले छोटो कार्यक्रम गऱ्यौँ, र हाम्रो यो बिचको महत्त्वपूर्ण भन्नु, एउटा उपलब्धि भन्नु अथवा हामीले गरेको कार्य भन्नु, त्यही हाम्रो वार्षिक प्रतिवेदन हो, जुन प्रतिवेदनमा हामीले एक वर्षभरिमा के कार्यक्रमहरू गऱ्यौँ, के गतिविधिहरू भए भन्ने सन्दर्भमा नै उल्लेख भएको किताब छ, त्यसैले हामीले सार्वजनिक गर्ने 6 गते भन्दा अगाडि नै हामीले फेरि वार्षिक कार्यक्रमै भए पनि अहिले जुन फेरि एउटा मिडिया काउन्सिल सम्बन्धी विधेयकको चर्चा छ, त्यही विधेयकको चर्चा सम्बन्धमा नेपाल सरकारले अझ खास गरी भन्यो भने हाम्रो सम्बन्धित मन्त्रालयले एउटा सुझाव सङ्कलन गर्ने कार्य गरिरहेको छ, सरकारवालाहरूसँग सुझाव दिने क्रम पनि अगाडि सार्वजनिक रूपमै आह्वान गरेर अगाडि बढिरहेको छ। त्यो सन्दर्भमा हामीले प्रेस काउन्सिलमा पनि एउटा कार्यक्रम आयोजना गऱ्यौँ, सुझाव सङ्कलन गर्ने कार्यक्रम गरौँ। खास गरी चाहिँ प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष, नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष, वर्तमान अध्यक्ष, केही विश्वविद्यालयका प्रतिनिधिहरू, सर्वजीवी पत्रकार सङ्घका प्रतिनिधि लगायतको उपस्थितिमा सुझाव सङ्कलन गर्ने काम गऱ्यौँ। त्यो सुझाव सङ्कलन भइसकेको छ र हाम्रो त्यहाँबाट सङ्कलित भएका सुझावहरूलाई अब हामी लगत्तै फेरि पनि बोर्ड बैठक बस्नुपर्छ होला, बोर्ड बैठक बसेर बोर्ड बैठकले त्यसलाई लिपिबद्ध गरेर नेपाल सरकार खास गरी हामी सम्बन्धी मन्त्रालयमा चाहिँ त्यो बुझाउने कार्यक्रममा छौँ। र यसै बिचमा पनि हामीले फेरि अघि मैले सन्दर्भ उठाएँ, जुन अवस्था भोटेकोसी बाढीका कारण भयो, पत्रकारहरू समेत, केही पत्रकारहरू समेत त्यहाँ प्रताडित हुने अवस्था आयो, त्यसको धेरै नै विस्तृत डाटा त हामीले पनि प्राप्त गर्न सकेका छौँ। तर पनि त्यहाँ अलिअलि प्रभावित हुनुभएका पत्रकारको पनि हामीले योभन्दा अगाडि पनि डाटा सङ्कलन गर्ने र विज्ञप्ति मार्फत पनि सार्वजनिक गर्ने गरिसकेका थियौँ। उहाँहरूको अवस्थाको बारेमा हामीले अझै पनि के छ कसो छ अध्ययन यतिका दिन भइसके पनि हामीले अध्ययन चाहिँ बुझ्न पर्न छोडेको छैन। त्यहाँको खास गरी रेडियोहरूको अवस्था के छ, रोसुवाको र नुवाकोटको पत्र पत्रिका अवस्था के छ भनेर हामीले त्यसको अध्ययन चाहिँ गर्ने रहेछ। त्यस्तै यस बिचमा जति नै सन्दर्भ जे जस्तो भए पनि फेरि पत्रकारहरू नै जहाँ कार्यरत हुनुहुन्छ त्यो ठाउँबाट चाहिँ आफूले तलब नपाएको, पारिश्रमिक नदिएको, पुरा समय काममा नलगाएर चाहिँ पारिश्रमिक आएपछि हटाइएको भन्ने जस्ता उजुरीहरू पनि आउने गर्छन्। हामी गाउँमा हाम्रो प्रेस स्वतन्त्रता तथा कानुन शाखा भन्ने शाखाले हेर्छ, त्यो शाखाले यसलाई खेल्न त्यो उजुरीहरूलाई नै हामीले हेर्ने अध्ययन गर्ने गरेका छौँ। अब त्यसको पनि हामी पत्रकार गर्ने क्रम चाहिँ गर्छौँ र कसो के कसो गर्ने भन्ने त्यो अवस्थालाई हेरेर फेरि त्यस्तो सम्बन्धी पनि उपसमितिहरू छन्, त्यसको बैठक बसेर निर्णयहरू होलान्। त्यस्तै आचार संहिता अनुगमन जसरी प्रेस स्वतन्त्रता अनुगमन भयो आचार संहिता हाम्रो नियमित कार्य नै भइहाल्यो। यो सन्दर्भमा हामीले अब अहिले हामी कुरा गरिरहँदा पनि निरन्तर वर्षाहरू भइरहेको छ, देशका विभिन्न ठाउँमा क्षति पुगेको छ। यस्तो सन्दर्भमा हिजो मात्र हेर्दाखेरि पनि कतिपय सञ्चार क्षेत्रका केही आबद्धहरूले पनि कतिपयहरूबाट पनि त्यो पुरानो तस्विरहरू हालेर यो बाढीका अलिकति समाजलाई दृढ भन्ने पार्ने खालको देखिन्छ। यस्तो कुरा नै हामीले चाहिँ नोटिस गरिराखेका छौँ। यसको नि अब हामी लगतै कुन कुन मिडियाबाट त्यस्तो भएको छ, कुन कुन पत्रकार त्यस्तो भएको छ, अब खोजी गरेर फेरि हामी ध्यानाकर्षण गराउने गर्छौँ। यी कार्यहरू चाहिँ हामीले निरन्तर रूपमा गरि नै आएका छौँ।
8: सुझाव सङ्कलन गर्नुभयो भने खास त्यो चाहिँ मिडिया काउन्सिल कस्तो बन्नुपर्छ भन्ने विषयमा सुझाव सङ्कलन गर्नुभएको हो।
9: मिश्रित सुझावहरू आएका छन्। मिडिया काउन्सिल बलियो अझ

0: चाहेर पनि गर्न सक्ने जति कार्य गर्न सकेको छैन. यतिका रेडियो टेलिभिजन अनलाइन माध्यमहरू पत्र पत्रिकाहरू छन्, पत्रकार नै अब मुलुकमा धेरै नै भइसके, कति हजार छन् होइन. यो हिसाबले गर्दाखेरि ती सबैलाई चाहिँ अनुगमन गर्नुपर्ने, अझ विदेशमा रहेका पत्रकार विदेशमा रहेका नेपालीले सञ्चालित गर्न सञ्चालन गरेका माध्यमहरूलाई पनि हेर्नुपर्ने अवस्थामा काउन्सिल चाहिँ त्यो खालको क्षमता राख्नुपर्छ. र त्यो खालको क्षमता राखेर काउन्सिलले आजको आज नै अथवा जसरी पत्रकारितामा चाहिँ यति घन्टा उति घन्टा भन्ने 24 घन्टा हुन्छ, त्यसरी नै काउन्सिलले पनि यो 24 घन्टाभित्रै पनि पत्रकारिता जसरी जाग्छ काउन्सिल पनि त्यसरी जागेर यो अनुगमन गर्ने र गलत सूचना समाचार सन्देश प्रवाह गर्नेलाई चाहिँ तत्कालले ध्यान आकर्षण गराइहाल्ने, कारवाही नै गर्नुपर्ने अवस्था आयो भने कारवाही गर्न हुने खालको त्यो काउन्सिल हुनुपर्छ. र काउन्सिल चाहिँ समग्रमा एकदम भद्दा ठुलो भन्दा पनि क्विक छिटो छिटो कार्य गर्न सक्ने खालको त्यो खालको टिम हुनुपर्छ भन्ने खालका यस्ता यस्ता सुझावहरू आएको छ. यो समग्र सुझाव चाहिँ हामीले धेरै छन्, मैले थोरै सारांश मात्रै भने, बुझाइसकेपछि फेरि हामी सार्वजनिक गर्छौँ.
1: यो विपदको बेलामा गलत समाचारहरू अफवाहहरू फैलिरहेका छन् अहिले पनि, अब यसलाई रोक्नको लागि चाहिँ के कस्तो प्रयास भएका छन् त?
0: जुन भोटेकोशी सन्दर्भ त्यहाँबाट जोड्न चाहे, भोटेकोशी बाढी आइसकेपछि जसरी समाचारहरू सम्प्रेषण भए, सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले जसरी चाहिँ एकदम यस्तो संवेदनशील हृदय विदाय घटनालाई पनि एकदम रमाइलो जस्तो ठानेर एकदम भाइरल हुने ढङ्गबाट सम्प्रेषण गर्नुभयो, त्यसलाई केन्द्रित गरेर हाम्रो लगत्तै बसेको प्रेस काउन्सिल बोर्डले गएको भदौ 19 गते नै एउटा यो विपद सम्बन्धी, यो विपदको बेलामा कसरी संवेदनशील भन्ने भन्ने एउटा चाहिँ महत्त्वपूर्ण सम्पादकीय निर्देशिका पनि जारी गरिसकेको छ. त्यसको कारण पनि भइरहेको छ. त्यही आधारमा पनि हाम्रा अनुगमन काम कारवाही आइरहेछन्, खास गरी उहाँलाई ध्यान आकर्षण गराउने, सचेत गराउने कार्यहरू चाहिँ भइरहेको छन्. आचार संहिता पनि त्यो सम्बन्धी व्यवस्था छ र त्यसै व्यवस्थालाई आदर मानेर जस्तो हाम्रो निर्देशिकाहरू पनि छन्, विभिन्न बाल मैत्री निर्देशिका, त्यस्तै महिला उत्तरदायी निर्देशिका, ज्येष्ठ नागरिक हो, यस्ता संवेदनशील पक्षलाई पनि ध्यान दिनुपर्छ भन्ने खालका त्यहाँ एकदमै महत्त्वपूर्ण कुराहरू चाहिँ हाम्रो निर्देशिकामा उल्लेख गरिएको छ. त्यही निर्देशिकाको आधारमा अनुगमन गरेर हामीले प्रत्येक दिन जसो हाम्रो कार्यालय समयको भएको बेलामा प्रत्येक दिन जसो बेलुका हामीले चाहिँ साँझ कुन कुनलाई हामीले के ध्यान आकर्षण गरायौँ, कस्तो कस्तो चाहिँ सामग्री हटाउन लगायौँ भनेर चारजना गर्ने भइरहेको छौँ. हाम्रो यो कार्य निरन्तर नै भइरहेको छ. विगतमा भन्दा यहाँले बुझ्नु पऱ्यो, म रेडियो मार्फत जानकारी पनि गराउन चाहे सम्पूर्ण श्रोताहरूलाई, विगतभन्दा हामीले एकदम प्रभावकारी ढङ्गले हामीले विगत पनि गर्थ्यौँ, तर हाम्रो चाहिँ त्यो प्रस्तुत गर्ने तरिका अलि हामीमा अलि स्लो जस्तो थियो होला, अथवा हामीले गरेको कार्यले बाहिर चाहिँ देखाउन सकेको थिएनौँ. अहिले हाम्रो अध्यक्षज्यू सहितको नयाँ टिम आइसकेपछि त्यो कार्यलाई चाहिँ हामीले प्रस्तुतिकरणमा पनि एकदम ध्यान दिएर हामीले अघि भने जस्तै हाम्रो विज्ञप्ति मार्फत, हाम्रो वेबसाइट मार्फत, फेसबुक पेज मार्फत र यहाँहरू जस्तै यसरी हामी कुराकानी गरेर पनि अहिले चाहिँ समाजमा फैलाउने काम गरिरहेको छ.
2: उहाँ हुनुहुन्थ्यो प्रेस काउन्सिल नेपालका प्रवक्ता दीपक खनाल.
1: सूचना तथा संचारको सही सदुपयोग गरी आफ्नो जीवनशैली सहज बनाऊ,
2: यही अनुरोधका साथ अब आगामी सोमबार बिहान 7:25 बजे सूचना तथा संचार क्षेत्रका विषय प्रस्तुति सहित हामी आउनेछौ. तबसम्मलाई हामी सरिता खनाल, शोभा भट्टराई र नवीन दाहाल बिदा हुन्छौ. नमस्कार.
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक, वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
4: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ. अब सुनाउँछौँ नातिकाजीको स्वरमा रहेको यो स्वदेश गान, माधव प्रसाद घिमिरेको रचना अनि सङ्गीत हो, नातिकाजी र शिवशङ्करको.

स्वदेशकान सुनाउने क्रममा अब सुनाउँछौँ भक्तराज आचार्य र फतेमान राज भण्डारीको स्वर, दैवकी राज न्यौपानेको रचना अनि सङ्गीत भक्तराज आचार्यकै। यसपछि यहाँले ठिक 8 बजे बिहान अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

0: नमस्कार, पर्यावरण र जीवन कार्यक्रमबाट कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। प्रविधि संयोजक सुलोचना बज्राचार्य अनि यो रत्न चौधरीको वातावरण, जैविक विविधता र मानव जीवन एक अर्कासँग अविच्छिन्न रूपमा जोडिएका छन्। जब हामी पर्यावरण संरक्षणका कुरा गर्छौँ, त्यसमा आकाशमा उड्ने तथा हाम्रा वरपर गुड बनाउने चराचुरुङ्गीको भूमिका अतुलनीय छ। चराचुरुङ्गी पर्यावरण संरक्षण सम्वर्धनको दूत मात्र होइन, पारिस्थितिकीय प्रणाली वा इको सिस्टमका महत्त्वपूर्ण सूचक हुन्। नेपालमा चराचुरुङ्गी संरक्षण तिनीहरूको वासस्थान रक्षा र जनचेतना अभिवृद्धिमा लामो समयदेखि क्रियाशील संस्था बर्ड कन्जर्भेसन नेपाल अर्थात् बिसिएनका खगेन्द्र पौडेलसँग आज हामी पर्यावरण र जीवन कार्यक्रममा कुराकानी गर्दैछौँ। उहाँ वरिष्ठ कार्यक्रम प्रबन्धक हुनुहुन्छ बर्ड कन्जर्भेसन नेपाल बिसिएनमा। आजको श्रृङ्खलामा हामी नेपालमा चराको स्थिति र तिनका चुनौती, जैविक विविधता मा चराचुरुङ्गीको योगदान र संरक्षणका प्रयासहरू बारेमा केन्द्रित कुराकानी गर्छौँ। आउनुहोस् कार्यक्रममा उहाँलाई स्वागत गरौँ। स्वागत छ यहाँलाई।
1: हस् हजुरलाई धेरै धेरै धन्यवाद।
0: नेपालमा पाइने चराचुरुङ्गीको वर्तमान अवस्था कस्तो छ? बिसिएनले यसको अध्ययन कसरी गरिरहेको छ, यसका बारेमा चर्चा गर्नुहोस् न।
1: हजुर, यो नेपाल भन्ने बित्तिकै हामी जैविक विविधताको दृष्टिकोणले अत्यन्तै समृद्ध देश हो। यो हिमालदेखि तराईसम्म फैलिएको विविध भौगोलिक अवस्थाको कारण नेपालमा विभिन्न प्रजातिका रैथाने र बसाइसराई गरेर आउने चराहरू यहाँ रेकर्ड भएका छन्। अहिलेसम्मको रेकर्ड अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल पक्षी संघद्वारा प्रकाशित नेपालका चराहरू नामक चेकलिस्ट 2025 अनुसार नेपालमा 902 प्रजातिका चराहरू रेकर्ड भएका छन्। यी 902 प्रजाति मध्येमा 40 चाहिँ विश्वभरि नै सङ्कटापन्न अवस्थामा, ग्लोबली थ्रेटन भन्छौँ, विश्वभरि सङ्कटापन्न अवस्थामा रहेका छन्। त्यसमध्येमा हाम्रो नेपालमा चाहिँ यो 42 महत्त्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्रहरू भनेर पनि आइडेन्टिफाई भएको छ, र जसमा चाहिँ हामीले चरा संरक्षणको लागि अलिकति प्राथमिकताको रूपमा राखिरहेको हुन्छ। यो नेपालमा चरा संरक्षणमा सरकार र संरक्षण संस्थाहरू मात्र होइन, तपाईँ हामी सबैको महत्त्वपूर्ण भूमिका रहने गर्छ। जस्तै घर वरपर हामीले चरा मैत्री रुख बिरुवा संरक्षण गर्ने, चराको गुड तथा बच्चालाई नचलाउने, नजिक जाने तथा अब त्यसलाई डिस्टर्ब गर्ने कामहरू गर्नु हुँदैन, त्यसरी यो नेपालमा चाहिँ जैविक विविधताले एकदमै महत्त्वपूर्ण र त्यसमाथि पनि चराको सङ्ख्या हेऱ्यौँ भने, हामीले चराको प्रजाति हेऱ्यौँ भने करिब करिब विश्वको 10% चराका प्रजाति यहाँ पाइन्छन्। त्यसैले पनि यो एकदमै राम्रो ठाउँ बनेको छ चराको लागि, र यसलाई हामीले बचाउन जरुरी छ। चुनौतीहरू थुप्रै छन्, ती चुनौतीहरूबाट यी सम्पूर्ण चराहरूलाई बचाउन एकदम जरुरी छ।
0: सहज रूपमा नै देखिने चराचुरुङ्गीहरू अहिले कम देखिने वा हराउँदै गएको हामी सर्वसाधारणले पनि महसुस गरेका छौँ, होइन? नेपालमा लोप हुने वा सङ्कटको अवस्थामा रहेका मुख्य मुख्य चराका प्रजातिहरू कुन कुन हुन्? जस्तो विश्वभरि त यहाँले 40 भन्नुभयो, होइन, प्रजातिहरू भन्नुभयो, तर नेपालको सन्दर्भमा कुरा गर्दा के छ, यसका बारेमा पनि चर्चा गर्नुहोस् न।
1: पहिला सहज रूपमा देखिने कमन चराहरू थियो, एकदम सजिलै देखिने, अहिले ती चराहरू त्यो ठाउँमा नदेखिने अथवा सहज रूपमा नदेखिने अन्त ठाउँहरूमा बसाइसराई गरेर उनीहरू गए तापनि सहज रूपमा नदेखिने पक्कै पनि भएको हो। जस्तै यो वासस्थान परिवर्तन, मुख्यतया चराहरू त एक ठाउँबाट अर्को ठाउँमा उडेर जान सक्ने हो, अनि त्यसैले चरालाई यो स्वस्थ वातावरणको सूचक पनि मानिन्छ, किनकि उनीहरूलाई कुनै ठाउँमा खतरा छ अथवा राम्रो ठाउँ छैन, वासस्थान राम्रो भएन, केही खतराहरू आयो भने उनीहरू तुरन्तै त्यहाँबाट अर्को ठाउँ उडेर जान सक्ने, त्यो खतराबाट बच्न खोज्ने। उदाहरणको लागि आगलागी भयो कहीँनिर भने त्यो आगलागीबाट उनीहरू बच्न अरू जनावरभन्दा यो चराहरूलाई चाहिँ सहज छ, अनि एक ठाउँबाट अर्को ठाउँमा जान्छ। यद्यपि अब यो वासस्थानको परिवर्तन, जस्तै पहिला खेतबारी भएको ठाउँमा अहिले खेतबारी छैन, त्यहाँ जग्गामा घरहरू बनेको छन्, खोला नालाहरू पनि पुरेर बाटोहरू बन्यो, घरहरू बन्यो। अब घरहरू पनि पहिला ट्रेडिसनल किसिमको घरहरू थियो जहाँ चराहरूले गुडहरू लगाउन सक्थ्यो, तर अहिले अब पक्की घरहरू भयो, आरसिसी घरहरू भयो, होइन? अनि त्यस्तै गरी वन जङ्गल, घाँसे मैदान, सिमसारहरू सबै अब परिवर्तन भयो। जहाँनिर घाँसे मैदान थियो त्यो घाँसे मैदान अहिले या त वन जङ्गलमा परिणत भएको छ, या त अब खेतबारीमा कृषिको लागि खेतीमा परिणत भएको छ, रुखहरू पनि वन जङ्गलहरू पनि काटिराखेको छ। त्यस्तै गरी कृषिमा पनि फेरि विषादीहरूको प्रयोग छ, त्यसैले पनि त्यो चराहरू जुन ठाउँमा जसरी सहज देखिन्थे त्यो पक्कै पनि सहज देखिन्नन्। र अर्को कुरा चाहिँ यो लोप हुने अवस्थामा रहेका चराहरूको कुरा गर्दाखेरि आइयुसिएनले संसारमा पाइने सङ्कटापन्न प्रजातिहरूको रातो सूची अद्यावधिक गर्ने काम गर्छ, जसमा यो चराको सूची अद्यावधिक गर्ने काम चाहिँ वाइल्ड लाइफ इन्टरनेसनलले आयुषणलाई सहयोग गर्ने गर्छ। नेपालमा पाइने 902 प्रजातिका चराहरू मध्येमा 40 प्रजातिका चराहरू विश्वमै सङ्कटापन्न अवस्थामा रहेका चराहरू हुन्। ती 902 प्रजातिका चराहरू मध्येमा नेपालमा पनि यो लिस्टलाई चाहिँ आधा अधिक गरिन्छ। नेपालमै पाइने चराहरूलाई नेपालमा कतिको खतरा छ भनेर, जसमा 172 चराहरू चाहिँ सङ्कटापन्न अवस्थामा छन् भनेर, त्यस्तै गरी यी 42 चराहरू चाहिँ महत्त्वपूर्ण चरा क्षेत्र, इम्पोर्टेन्ट बर्ड इन बायोडाइभर्सिटी एरिया भनिन्छ। 42 महत्त्वपूर्ण चरा क्षेत्र आइडेन्टिफाई गरेर अनि यो संरक्षणको कामहरू जुन लोप हुने अवस्थामा गएका चराहरू छन् तिनलाई चाहिँ अलिकति प्राथमिक दिएर संरक्षणका कामहरू अगाडि बढिरहेको।
0: चरा संरक्षण केवल सौन्दर्य वा रहर हो पनि भनिन्छ, यसलाई संरक्षण गर्नै पर्दैन पनि भनिन्छ, तर हाम्रो समग्र पारिस्थितिकीय प्रणाली, इकोसिस्टम र मानव जीवन संरक्षणका लागि चराचुरुङ्गीको भूमिका कतिको महत्त्वपूर्ण छ त, यसका बारेमा पनि कुराकानी गर्नुहोस् न।
1: हजुर, पक्कै पनि यो सौन्दर्यको कुरा जोड्नुभयो यहाँले। चराहरू अत्यन्त सुन्दर हुन्छन्, चराहरू मनमोहक हुन्छन्, उनलाई देख्दाखेरि अत्यन्तै खुसी हुने गरिन्छ, किनकि उनीहरू कलर हेऱ्यो भने यो कलर चाहिँ कहाँबाट, हामीले जस्तै घरहरूमा कलरको कन्सेप्टहरू आएको छ, कपडामा कलरको कन्सेप्ट आएको छ, विभिन्न रङहरू प्रयोग गरिन्छ अहिले, त्यो पनि खास चराबाट सिकेको, जस्तै हवाइजहाज उडाउने कुरा चाहिँ चराबाट सिकेको भनिन्छ होइन। चराले जसरी उड्दाखेरि उडेर अनि ल्यान्ड गर्ने बेलामा खुट्टा तल झारेर बस्छ, त्यस्तै गरी प्लेन पनि खुट्टा तल झारेर ग्राउन्ड गरिरहेको हुन्छ होइन। त्यस्तै गरी प्लेनले पनि स्टप ओभर लिन्छ, चराले स्टप ओभर गर्नेबाट सिकेको भनिन्छ।
0: चराचुरुङ्गीबाट नै प्रेरित भएर प्लेनको निर्माण भएको भन्ने यहाँको भनाइ।
1: हजुर, यो चराहरूबाट सिक्नुपर्ने धेरै कुराहरू छन् होइन। त्यस्तै गरी यो चराहरू पारिस्थितिकी प्रणालीको महत्त्वपूर्ण अङ्गहरू हुन्। चराहरू सानो छन्, यिनीहरूले खासै पारिस्थितिकी प्रणालीमा के नै योगदान पुर्याउनन् भनेर हामीले सौन्दर्यका चिज मात्रै हुन् भन्न चाहिँ मिल्दैन। सौन्दर्य पक्कै पनि हो, त्यसमाथि पनि पारिस्थितिकी प्रणालीमा यिनीहरू एकदम महत्त्वपूर्ण छन्, किनकि यिनीहरूले परागसेचनमा सहयोग गर्ने, बिउ फैलाउने, एक ठाउँको बाट अर्को ठाउँमा जुन बिउहरू छन् बिउहरूलाई फैलाएर सबै ठाउँहरूमा बिरुवाहरू उम्रिने वातावरण सृजना गर्न यिनीहरूले सहयोग गरिरहेको हुन्छ। त्यस्तै गरी यिनीहरू चाहिँ खाद्य श्रृङ्खलाको अभिन्न अङ्गको रूपमा पनि छन्, जस्तै यिनीहरूलाई खाएर पनि कुनै प्राणीहरू बाँचिरहेको हुन्छ। त्यस्तै गरी यो स्वास्थ्य वातावरणको सूचक मानिन्छ चराहरूलाई, जहाँ चरा छन् त्यो वातावरण स्वच्छ मानिन्छ, जहाँ चराहरू छैनन् त्यो वातावरण स्वच्छ छैन भन्ने मानिन्छ, किनकि चराहरू स्वच्छ वातावरणमा मात्रै बस्छन्, त्यहाँ काहीँनिर वातावरणमा केही अप्ठ्यारो आउने बित्तिकै उनीहरू अर्को ठाउँ जान्छ। र चराहरूको सङ्ख्या र विविधताले वातावरण स्वच्छ कि छैन भन्ने कुरा चाहिँ सङ्केत दिइरहेको हुन्छ। अर्को चाहिँ यो गिद्ध प्राकृतिक कुचिकार पनि भनिन्छ, यिनीहरूले चाहिँ वार्षिक रूपमा धेरै ठुलो, यिनीहरूले प्राकृतिक रूपमा निशुल्क रूपमा चाहिँ यो हाम्रो जति पनि सडेगलेका फोहोरहरू हुन्छ प्रकृतिमा आफूले खाएर प्रकृतिलाई स्वच्छ बनाउने काम गर्छ। त्यसैले यिनीहरू पारिस्थितिकी प्रणालीमा एउटा अभिन्न अङ्ग हुन्, यिनीहरूको छुट्टै महत्त्व छ।
0: यिनीहरूको छुट्टै महत्त्व हुँदा हुँदै सर, अब नेपालमा चराचुरुङ्गीहरूले सामना गरिरहेको चुनौती, जस्तो वासस्थान विनाश होइन, यहाँले अलिकति भन्नु पनि भयो, त्यसै गरी जलवायु परिवर्तन भनिन्छ, विषादी प्रयोग होइन, विद्युतीय तार, त्यसै गरी चोरी शिकार पनि चुनौती हुन सक्छ, यो पनि ठुलो एउटा चुनौती हो पनि भनिन्छ, यसका सन्दर्भमा के भन्नुहुन्छ यहाँले?
1: नेपालमा मात्रै नभएर यो विश्वभरि नै विभिन्न किसिमका समस्याहरू छन्, यिनीहरूलाई विभिन्न किसिमको खतराहरू छन्, जसमध्ये वासस्थान विनाश, वासस्थान विनाशले गर्दाखेरि धेरै असर चराहरूमा परेको छ। जस्तो जुन ठाउँमा उनीहरूको वासस्थान थियो त्यो वासस्थान नाश गरिदियो, अनि त्यस पछाडि उनीहरू अर्कै ठाउँमा जान बाध्य भयो, अर्को ठाउँमा जान्छन्, सर्छन्, अर्को ठाउँमा जान्छन्, पुरै कम्प्लिटली वासस्थान विनाश हुँदाखेरि प्रकृतिमा उनीहरूको प्रजाति नै नाश हुने पनि भइरहेको छ कतिपय केसमा। त्यस्तै गरी यो जलवायु परिवर्तन, खेतीबारीमा विषादीको प्रयोग, त्यस्तै गरी विद्युतीय तार बाँसोको प्रयोग गरेर चराहरूलाई झालमा पार्ने, चोरी सिकारी गर्ने, यी धेरै किसिमका चुनौतीहरू छन्। तीमध्ये यो वासस्थान विनाश नेपालको
0: प्रमुख चुनौती भन्न सकिन्छ,
1: प्रमुख चुनौतीको रूपमा मान्न सकिन्छ। पहिला जति पनि चराका वासस्थानका ठाउँहरू थिए ती वासस्थानहरू अहिले छैनन्, जस्तै सिमसार क्षेत्रहरू ती नाश हुँदै गए, घाँसे मैदानहरू ती नाश हुँदै, वासस्थान विनाश सँगसँगै अहिले जलवायु परिवर्तनले तापक्रम जुन बढिरहेको छ त्यसले पनि चरामा धेरै किसिमका असरहरू गरिरहेको छ भन्ने कुरा धेरै स्टडीहरूले देखाएको छ। यो लगायत अर्को चाहिँ अति सङ्कटापन्न अवस्थामा रहेको चराहरू मुख्यतया के केले गर्दाखेरि असर परेको छ भन्ने कुरा एउटा स्टडी भएको थियो, यो ग्लोबल स्टडी हो यो चाहिँ। त्यो स्टडीले के देखायो भने यी अति सङ्कटापन्न अवस्थामा रहेका चराहरूलाई कृषिमा प्रयोग गरिने विषादी र अर्को चाहिँ विद्युतीय तारबाट बढी खतरा छ भन्ने कुरा चाहिँ स्टडीले देखाएको।
0: यो गिद्ध संरक्षणको अवस्था अहिले कस्तो छ नेपालमा, र यसको अवस्था भन्नाले मात्र पनि होइन, यसको संरक्षण गर्ने सिकाइ के छ, यो पर्यावरण र जीवनमा पार्ने प्रभावका सन्दर्भमा पनि जानकारी पाउन?
1: हजुर, यो चाहिँ गिद्ध संरक्षणको एउटा लामो इतिहास छ नेपालमा। गिद्धहरू चाहिँ प्रकृतिमा एउटा महत्त्वपूर्ण भूमिका खेल्छन् यिनीहरूले चाहिँ, किनकि यिनीहरूले सडेगलेका फोहोरहरू, सडेगलेका छिनोहरूलाई खाएर यिनीहरूले सजिलै पचाउन सक्छन्, तिनीहरूको बडी मेकानिजमै त्यस्तो हुन्छ कि उनीहरूले ती सडेका गलेका चिजहरू पनि खाएर बाँच्न सक्छन् र प्रकृतिलाई सफा पनि गरिरहेको हुन्छ। यिनीहरूको अर्को विशेषता भनेको यिनीहरूले कहिले पनि जिउँदो जनावरलाई आक्रमण गर्दैनन्, यो मरिसके पछाडि मात्रै यिनीहरूले खाने गर्दछन्, खालि प्रकृतिमा रहेका मरिसके पछाडि मात्रै त्यसको सिनहरू खाने गर्छन्। र यो गिद्धहरू चाहिँ 20 वर्ष अगाडि नेपालमा यिनीहरूको सङ्ख्याको अध्ययन विश्वभरि नै हुँदाखेरि, मुख्यतया एसियामा हुँदाखेरि यिनीहरूको सङ्ख्यामा ठुलो ह्रास आएको कुरा थाहा पाइयो। 20 वर्ष अगाडि नेपालमा पनि यिनीहरूको सङ्ख्या घटिराखेको भन्ने थाहा पाइयो। त्यस पछाडि नेपाल पक्षी संरक्षण सङ्घले यो गिद्धहरू साउथ एसियामै घटिरहेको, नेपालमा पनि घटिरहेको, यसको लागि केही अहिलेदेखि नै केही गर्नुपर्छ भनेर पहिला त यसको सङ्ख्याहरू नै हेर्ने, घटी बढी के भइरहेको छ, कतिको कुन हिसाबले घटिरहेको छ भन्ने हेर्ने विभिन्न कार्यक्रम हो, जसले गर्दाखेरि त्यो जुन रूपमा यिनीहरूको सङ्ख्या घटिरहेको छ त्यसलाई रोक्न सकियोस् भनेर स्थानीय लेभलदेखि माथिल्लो अब केन्द्रीय लेभलसम्म पनि विभिन्न पोलिसीदेखि लिएर अब तल ग्रासरुट लेभलमा संरक्षणमा गर्ने कामहरू नेपाल पक्षी संरक्षण सङ्घले लिड गरेको थियो। अहिले ठ्याक्कै हेर्दाखेरि निकै प्रभावकारी रूपमा यो काम भएको बुझिन्छ, किनकि यसको प्रमुख गिद्धहरूलाई असर गर्ने भनेको एउटा डाइक्लोफेनिक भन्ने औषधि, त्यति बेला चाहिँ गिद्धहरूको संख्यामा जुन ह्रास आइरहेको थियो त्यसको प्रमुख कारक तत्व डाइक्लोफेनिक भन्ने विभिन्न देखायो। यो डाइक्लोफेनिक भनेको औषधि चाहिँ गाई वस्तुहरूलाई, जुन घरपालुवा पशुहरूलाई दुखाइ कम गर्नको लागि दिइने पेन किलर औषधि हो। र यो डाइक्लोफेनिक दिइसके पछाडि त्यो जनावर उपचारकै क्रममा मर्यो, यदि मर्यो भने र 7 दिनभित्र गिद्धले त्यो उनीहरूको मासु, त्यो जनावर जसलाई डाइक्लोफेनिकले ट्रिट गरिएको थियो, उपचार गरिएको थियो, त्यो सिनो खाएको केसमा चाहिँ गिद्धहरू मर्यो किडनी फेल भएर, र गाउट एउटा फर्म हुन्थ्यो तिनीहरूको शरीरभित्र जसले गर्दा किडनी फेल भएर उनीहरू मर्ने गर्थ्यो। त्यो क्रम चाहिँ विभिन्न सरकारवालाहरूसँगको सहकार्यमा यो अब स्थानीय लेभलदेखि माथिसम्म केन्द्रीय लेभलसम्म पनि सहकार्य गरेर त्यो डाइक्लोफेनिकलाई पूर्ण रूपमा चाहिँ यो
0: प्रतिबन्ध लगाइएको थियो
1: त्यसलाई वातावरणबाट हटाएर, मार्केट बजारबाट हटाएर गिद्धको लागि पूर्ण रूपमा स्वच्छ वातावरण बनाउनको लागि सफल भएको थियो। त्यसैले नै यो भर्खर केही वर्ष अगाडि नेपालमा चाहिँ एउटा गिद्ध सुरक्षित क्षेत्र घोषणा गरिएको छ। यो चाहिँ के को आधारमा भन्दाखेरि प्रकृतिमा गिद्धलाई असर गर्ने चिजहरू, असर गर्ने जुन डाइक्लोफेनिक लगायत अन्य हानिकारक तत्त्वहरू केमिकलले गर्दाखेरि गिद्ध नमरेको, अरू नै कारणले गर्दा केही गिद्धहरू मरेको, तर प्रमुख यो औषधिले गर्दा नमरेको, वातावरणमा अरू धेरै हानिकारक तत्त्वहरू हटिसकेको आधारमा चाहिँ, र हाम्रो सेटेलाइट ट्याकको डाटाले नि यो पपुलेसन गिद्धहरूको पपुलेसन छ, त्यो पपुलेसन चाहिँ बिस्तारै राइज भइरहेको भन्ने आधारमा चाहिँ गिद्ध सुरक्षित क्षेत्र घोषणा भएको थियो। र यो चाहिँ विश्वमै पहिलो गिद्ध सुरक्षित क्षेत्र घोषणा भएको छ। र त्यस्तै गरी यस लगायत अरू 2 क्षेत्रमा पनि अहिले नेपालमा चाहिँ अरू 2 थप क्षेत्रलाई पनि, यो क्षेत्रको नाम चाहिँ गण्डकी लुम्बिनी गिद्ध सुरक्षित क्षेत्र रहेको थियो, र अर्को अब त्योभन्दा पश्चिममा गएर दाङ क्षेत्रलाई र सुगलाफाटा क्षेत्रलाई अझै थप 2 गिद्ध सुरक्षित क्षेत्र बनाउने भनेर प्रयासहरू अगाडि बढेको छ।
0: यो अब बर्ड कन्जर्भेसन नेपालले स्थानीयवासी र युवालाई चरा संरक्षणमा जोड्न के कस्तो कार्यक्रम तथा प्रयासहरू गरिरहेको छ?
1: 42 चराका लागि महत्त्वपूर्ण वासस्थान क्षेत्रहरू भनेर पहिचान गरेका छौँ। ती क्षेत्रहरूमा चाहिँ हामीले स्थानीय सङ्घ संस्थाहरूसँग साझेदार गरेर काम गर्छौँ, र 40+ स्थानीय साझेदार संस्थाहरूसँग काम गर्छौँ, जहाँ चाहिँ हामीले युवा केन्द्रित सबै हिसाबले इन्क्लुसिभ बनाउने हिसाबले त्यहाँको स्थानीयलाई, अब इन्डिजिनियस पिपुललाई हामीले लिएर
0: समावेशी बनाउने हिसाबले स्थानीयवासीहरूलाई, होइन
1: हजुर, समावेशी ढङ्गले समेट्दै, अनि उहाँहरूलाई प्लस यो बर्ड वाचिङ जुन हाम्रो प्रत्येक शनिबार धेरै जस्तो ठाउँ नेपालको धेरै जस्तो ठाउँमा, काठमाडौँ लगायत पोखरा, बुटवल, यी कोशी यी ठाउँहरूमा पनि बर्ड वाचिङमा इन्गेज गराएर, र अर्को हाम्रो छिमेकी चरा कार्यक्रम भन्ने छ, जुन चाहिँ स्थानीय लेभलमा रहनुभएका विद्यार्थीहरू अथवा स्थानीय युवाहरूलाई टार्गेट गरेर यो कार्यक्रम छ, छिमेकी चरा गर्ने वरपर देख्नुभएका चराहरूलाई गनेर एउटा एपमा राख्ने त्यो कार्यक्रम भयो। त्यस्तै गरी चरा मैत्री वासस्थान बनाउनुपर्छ भन्ने कार्यक्रम पनि हामीले राखेका छौँ, त्यो अगाडि बढाइरहेका छौँ, जसले गर्दाखेरि सम्पूर्ण नेपालभरि युवावर्गलाई चरा संरक्षणमा इन्ट्रेस्ट जगाउने र चरा संरक्षण जोड्ने प्रयास गरेका छौँ।
0: चरा चुरुङ्गी संरक्षणमा हामी जस्ता सर्वसाधारणको भूमिका के हुन सक्छ सर?
1: चरा संरक्षण भन्ने बित्तिकै चरा संरक्षण गर्नलाई के गर्नुपर्छ भन्ने प्रश्न पक्कै पनि आउँछ। चरा र अर्को कुरा चाहिँ चरा संरक्षण भन्ने बित्तिकै अब संरक्षणका क्रियाकलापहरू गर्न पक्कै पनि सजिलो छैन, तर पनि एउटा कुरा के हो भने यो चरा संरक्षण गर्ने भनेको चाहिँ चरालाई विकार नगर्ने, हामीले केही पनि नराम्रो गरेनौँ भने पनि त्यो पनि संरक्षण हो। अब चरा संरक्षणलाई हामीले कसरी सहयोग गर्न सक्छौँ भन्दाखेरि, जस्तै पासोहरू हुन्छ, पासोहरू गाउँघरमा हेऱ्यो भने जङ्गलमा पासोहरू प्रयोग गरेर चराहरूलाई मार्ने काम गरिरहेको, त्यस्ता कामहरू कसैले देखियो भने त्यसलाई सम्बन्धित निकायमा खबर गर्ने, त्यो चाहिँ अब निरुत्साहित गर्ने त्यस्ता किसिमका कुराहरूलाई चरा संरक्षण गर्नुपर्छ भन्ने चेतना जुन हामीले जान्यौँ, त्यो जानेको कुराहरू चाहिँ अरूलाई पनि हामीले भन्ने सिकाउने गऱ्यौँ भने त्यो पक्कै पनि चरा संरक्षणमा सहयोगी हुन्छ। त्यस्तै गरी यो चरा संरक्षणको लागि वासस्थान संरक्षण जुन भनेको छौँ हामीले, जहाँ चराहरू बस्छन् ती क्षेत्रहरूलाई त्यत्तिकै हामीले छोडिदिनु पऱ्यो, त्यहाँ बाटो नबनाउने, जस्तै अब सिमसार क्षेत्रहरू छन् भने ती सिमसार क्षेत्रै रहन दिनुपर्छ, घाँसे मैदान छ भने घाँसे मैदानै रहन दिनुपर्छ, जहाँ चराहरू चरिरहेका हुन्छन् चराहरू बसिरहेका हुन्छन् ती क्षेत्रहरूलाई डिस्टर्ब नगर्ने वातावरण बनाउने काम चाहिँ हामीले गर्नुपर्छ।
0: सर, अब अन्तमा चरा संरक्षणमा सरकारी नीति र कार्यान्वयनको पक्ष कतिको प्रभावकारी छ, त्यसै गरी बिसिएनको मुख्य योजना अब के छ, यसका बारेमा छोटोमा बताइदिनुहोस् न।
1: सरकारी नीति तथा कार्यक्रममा पनि चरा संरक्षणको कुराहरू, संरक्षणका क्रियाकलापहरू, संरक्षणका नीतिहरू आएको छन्। जस्तै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 र नियमावली 2030 सँगसँगै यसका विभिन्न संशोधनहरू मन्त्रालय लेभलका पोलिसी, अनि त्यस्तै गरी अहिले चाहिँ अब संघीयता पछाडि प्रदेश मन्त्रालयका पोलिसी र डिभिजन वन कार्यालयले वन यो जुन प्रोटेक्टेड एरिया बाहिरका क्षेत्रहरू छन् त्यसमा क्रियाकलापहरू, ती क्रियाकलापहरू समेटेर चरा संरक्षणका कामहरू चाहिँ अगाडि बढेको देखिन्छ। अझै प्रभावकारी रूपमा अगाडि बढ्न सक्यो भने चरा संरक्षण क्षेत्र अझै राम्रो हुन्थ्यो भन्ने हाम्रो अवधारणा छ, र नेपाल पक्षी संरक्षण सङ्घले पनि स्थानीय लेभलदेखि माथिल्लो तहसम्म चरा संरक्षणको लागि विभिन्न सरकारीदेखि अब अन्य सङ्घ संस्थाहरूसँग सहकार्य गरेर विभिन्न चरणमा विभिन्न ठाउँहरूमा चरा संरक्षणका क्रियाकलापहरू अगाडि बढाइरहेको छ।
0: समय र संवादका लागि धन्यवाद, आभार सर।
1: हस्, धन्यवाद हजुर, यहाँ धेरै धेरै धन्यवाद बोलाइदिनु भयो।
0: अहिले हामी कुराकानी गर्दै थियौँ बर्ड कन्जर्भेसन नेपाल बिसिएनका वरिष्ठ कार्यक्रम प्रबन्धक खडानन्द पौडेलसँग। रेडियो नेपालको कार्यक्रम पर्यावरण र जीवनमा चराचुरुङ्गी संरक्षण, वातावरणीय सन्तुलन, पर्यावरण र जीवन संरक्षणका सन्तुलन बारे महत्त्वपूर्ण तथा व्यावहारिक जानकारी उहाँले हामीलाई गराइदिनुभयो। उहाँलाई फेरि पनि धन्यवाद र बिसिएनको अभियान सफल होस् रेडियो नेपालको तर्फबाट शुभकामना पनि। चराचुरुङ्गी केवल प्रकृतिलाई सुन्दर बनाउने जीव मात्र होइन, हाम्रो अस्तित्व बचाउने पर्यावरणका पहरेदार पनि हुन्। तिनीहरूको बास स्थान जोगाउनु र संरक्षणमा सहकार्य गर्नु हाम्रो दायित्व हो। आजको पर्यावरण र जीवन कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? आफ्ना सरसल्लाह, सुझाव, प्रतिक्रिया अवश्य पठाउनुहोला। हवस् त, अब पर्यावरण र जीवन कार्यक्रमबाट प्रविधि संयोजक सुलोचना बज्राचार्य अनि म रत्न चौधरी पनि बिदा हुन्छु। नमस्कार।

0: सरोकार कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र रमा वाग्ले। आदरणीय श्रोता, अविरल वर्षासँगै आएको बाढी पहिरो डुवानका कारण हालसम्म 23 जनाको मृत्यु भएको छ भने ठूलो धनजनको क्षति भएको छ। वर्षाका कारण गण्डकी प्रदेश लगायत अन्य क्षेत्रमा राजमार्ग अवरुद्ध हुँदा आवत जावतमा समस्या परेको छ। आजको कार्यक्रममा हामी देशका विभिन्न भागमा वर्षा बाढी पहिरोले के कस्तो क्षति पुर्याएको छ र राजमार्गहरू अवरुद्ध भएका राजमार्गहरू खुलाउनुको लागि के कस्ता प्रयासहरू भइरहेका छन् र बाढी प्रभावित क्षेत्रका नागरिकहरूको लागि सरकारले के प्रबन्ध गरेको छ लगायत का विषयमा कुराकानी गर्नेछौँ। सबैभन्दा पहिला हाम्रो टेलिफोन सम्पर्कमा मनाङका प्रमुख सहायक जिल्ला अधिकारी हुनुहुन्छ कृष्ण प्रसाद पौडेल। पौडेल सर, स्वागत छ कार्यक्रममा।
1: हेलो
0: हेलो
1: सर,
0: हजुर टोपालजी हो?
1: हजुर हजुर,
0: हामीले पर्वतका के मनाङका साहिक प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन सम्पर्क गर्न खोजेका थियौँ, उहाँसँग सम्पर्क हुन सकेन। हाम्रो टेलिफोन सम्पर्कमा गुल्मी स्थित हाम्रा संवाददाता टोपलाल अरियाल हुनुहुन्छ। टोपलालजी, गुल्मीमा वर्षा बाढी पहिरोको कारण के कस्तो क्षति भएको छ यो विषयमा जानकारी गराइदिनु न।
1: गुल्मीमा लगातारको 4 दिनदेखिको वर्षाको कारणले गर्दाखेरि बाढी र पहिरोले 235 घर परिवार चाहिँ विस्थापित भएका छन्। उनीहरूलाई सुरक्षित स्थानमा राख्ने काम जिल्ला प्रशासन कार्यालय मार्फत स्थानीय तह र प्रहरीहरूले त्यसको व्यवस्थापन गरिराखेका छन्। कोही आफन्तहरूकोमा, कोही सार्वजनिक संरचनाहरूमा उहाँहरूको व्यवस्थापनको काम भइरहेको छ। गुल्मीमा खास गरी कालीगण्डकी र हाम्रो यो बडीघाट खोला प्रभावित दुईवटा खोलाहरूको कारणले गर्दाखेरि त्यस आसपासका तटीय क्षेत्रहरूमा अलिक नै क्षति भएको छ। जस्तो बडीघाट खोलाले यो हाम्रो सत्यवती, चन्द्रकोट, मुसिकोट लगायतका स्थानीय तहहरूका खोला किनारका झन्डै 100 घर परिवारहरूलाई चाहिँ डुबान गरेपछि त्यहाँका मान्छेहरूलाई चाहिँ सुरक्षित स्थानमा चाहिँ हिजो नै सुरक्षा निकायहरूले चाहिँ राखिसकेका छन् भने जो काली गण्डकी प्रभावित ठाउँ पनि हो, मिरमिर हर्मिचौर जोड्ने पुल हिजो काली गण्डकी नदीले बगाएपछि दुई जिल्ला बिचको सम्बन्ध चाहिँ टुटेको छ। अब त्यहाँ चाहिँ कुन माध्यमबाट वारपार गर्ने भन्ने कुनै पनि अर्को विकल्प चाहिँ त्यहाँ छैन भने रिडी क्षेत्र जो रुधाम हो, काली गण्डकी र बडीघाट मिसेर आइसकेपछिको रुरु क्षेत्र लगभग 2 दिन अस्ति र हिजो चाहिँ अबेरसम्म डुबानमै रह्यो। त्यहाँ पनि करिब 50-60 चाहिँ सार्वजनिक संरचनाहरू पनि डुबे, व्यक्तिगत घरहरू पनि जलमग्न भइसकेपछि यद्यपि मानवीय क्षति भएन, मान्छेहरूलाई चाहिँ सूचनाको कारणले पहिले नै उहाँलाई सुरक्षित स्थानमा राख्ने काम भएको छ भने मुख्य सडक काली गण्डकी करिडोर पनि अवरुद्ध छ। मदन भण्डारी हाइवे पनि विभिन्न ठाउँहरूमा चाहिँ अवरुद्ध भइसकेपछि आज यद्यपि खुलाउने प्रयास जारी छ मदन भण्डारी राजमार्ग भने रिडी रुद्रवेणी जो मध्यपाडीसँग जोडिएको अर्को एउटा सडक हो, यो सडकको चाहिँ बडीघाट नदीले थुप्रै ठाउँ कटान गरेको कारणले यसको विकल्प के हुन्छ, अब यसको सडकलाई चाहिँ अरू कुन माध्यमबाट चाहिँ सहज गर्न सकिन्छ भन्ने विषयमा आज प्रशासन र त्यहाँका स्थानीय तहहरूबीच छलफल भइराखेको छ।
0: हजुर, यहाँले भन्नु भने धेरै व्यक्तिहरू प्रभावित भएका छन् भन्दै गर्दाखेरि अहिले तिनीहरूलाई कसरी राखेको छ त्यो बारेमा जानकारी गराइदिनु न।
1: जस्तो स्थानीय तहले यसको सबभन्दा नजिकबाट सम्बन्ध हुने भएको कारणले उहाँहरूले नै म्यानेज गरिराख्नु भएको छ। धेरैजना परिवारहरू आफन्तकोमै हुनुहुन्छ तर केही परिवारहरूलाई विद्यालय र केही सार्वजनिक संस्थामा आश्रयको रूपमा राखिएको छ। जस्तो उहाँहरू कसैको घर पहिरोको जोखिममा भइसकेपछि पूर्व सूचनाकै आधारमा उहाँहरूले त्यो सम्भावित जोखिमका कारणले गर्दा पहिले नै निक्लिनु भयो भने केहीलाई चाहिँ सुरक्षा निकायहरू गएर नै तपाईँहरू यहाँ बस्नुहुन्न भनेर चाहिँ निकालेको कारणले अब आज बिहानैदेखि मौसम एकदम सफा छ। अब बिस्तारै त्यो जोखिम हेरिकन चाहिँ केही परिवारहरूलाई सम्बन्धित ठाउँमै फर्काउने या कति दिनसम्म चाहिँ अस्थायी संरचना बनाएर चाहिँ उहाँहरूलाई चाहिँ व्यवस्थापन गर्ने भन्ने विषयमा पनि आज चाहिँ जिल्ला प्रशासन कार्यालयले स्थानीय तहसँग समन्वय गरेर यसको विषयमा चाहिँ निर्णय गर्नेछ र हिजो बेलुकासम्म जिल्ला प्रशासन कार्यालयले सम्पूर्ण सडक सञ्जालहरू चाहिँ पूर्ण रूपमा रोक लगाएको थियो 2 दिनको लागि। अब आज बिहानदेखि स्थानीय तहले पनि आफै आफ्ना क्षेत्रभित्रका सडकहरू सफा गरिराखेको छ भने जुन मुख्य हाइवे हुन् यिनलाई चाहिँ सम्बन्धित आयोजना कार्यालयहरू मार्फत चाहिँ खोल्ने प्रयास चाहिँ जारी भएको कारणले गर्दाखेरि अलिकन त्यस्ता विस्थापित परिवारहरूको सहजीकरण गर्नको लागि पनि सडक सञ्जाल अवरुद्ध भएको कारणले गर्दा अलिकन गाह्रो छ। त्यो कारणले आज सबै कुराको व्यवस्था पनि यो मौसम अनुकूल भएको कारणले आज चाहिँ हुन्छ सर।
0: हजुर हुन्छ अटोपलाजी, धन्यवाद।
1: हस् धन्यवाद।
0: उहाँ गुल्मी स्थित हाम्रा संवाददाता टोपलाल अरियाल। यसै गरी बाढी पहिरोको कारण मनाङ जिल्लामा पनि ठुलो क्षति भएको छ, त्यहाँ पनि केही घर परिवारहरू विस्थापित भएका छन्, अहिले पनि केही व्यक्तिहरू सम्पर्कविहीन रहेको अवस्थामा उहाँहरूको उद्धार राहतको लागि कसरी काम भइरहेको छ, त्यहाँको क्षति कस्तो भएको छ भन्ने विषयमा हामीसँग हुनुहुन्छ मनाङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेल। प्रदेश स्वागत छ कार्यक्रममा।
2: धन्यवाद हजुर।
0: केही दिनको अविरल वर्षाको कारण मनाङमा पनि ठुलो धनजनको क्षति भएका कुराहरू आइरहेका छन्, त्यहाँको अवस्था बताइदिनु न।
2: अहिलेको अवस्था हिजोदेखि वर्षा पूर्ण रूपमा रोकिएर मौसम पूर्ण रूपमा सफा भएको छ, मौसम क्लियर छ
0: हजुर।
2: तर हालसम्म हाम्रो अप्पर मनाङ एरियामा मनाङ निसिङ गाउँपालिकामा सञ्चार सम्पर्क र यातायात सम्पर्क दुवै नहुँदा हामीले सम्पर्क गर्नै सकेका छैनौँ। र हाम्रो चामेमा मर्स्याङ्गी नदी थोरै थुनिँदा ताल सानो ताल बनेर त्यसलाई खोल्ने प्रक्रियामा छौँ, त्यसलाई खोल्न सकेको छैन। अरू अवस्था सामान्य नै छ।
0: मानवीय क्षतिका कुराहरू के कस्ता छन्?
2: मानवीय क्षति हिमलुङ बेस क्याम्पमा क्याम्प बनाउन जानुभएको नेपाली साथीहरू नै त्यहाँ पर्नुभएको र त्यो मध्ये अझै 14 सम्पर्कविहीन हुनुहुन्छ। हामीलाई प्राप्त डाटा अनुसार हिमालयन होलिडेका 12 र एक्सपिडिसन कम्पनीका 2 हालसम्म सम्पर्कविहीन हुनुहुन्छ। हिमालमा खोज्न सक्ने उद्धारकर्ताहरू हामीले 7 उद्धारकर्ताहरू हिमलुङ बेस क्याम्पमा पुग्नु भएको छ र उहाँहरूले खोजी कार्य जारी राख्नु भएको छ।
0: त्यसै गरी चामे कुराहरू पनि आइरहेको थियो, चामे पनि बाढी पहिरोले क्षति पुरेका कुराहरू आइरहेको थियो, त्यहाँ के भएको छ? त्यहाँका बासिन्दाहरू
2: 5 पूर्ण क्षति, 2 आंशिक क्षतिहरू भएको र 4 डुबाउन परेको चामेको अवस्था हो। अनि अन्य अवस्था सामान्य नै छ।
0: अनि उहाँहरूलाई चाहिँ बस्ने बास नभएर जङ्गलतिर गएका कुराहरू आइरहेको छ?
2: त्यस्तो बस्ने बास नभएको होइन, उहाँहरूलाई हामीले आर्मी क्याम्पमा र गाउँपालिकाको सचिवले सिटी हलमा अध्यक्षज्यूकै नेतृत्वमा अध्यक्षज्यूसँगै बस्नुभएको र हामीले यता सुरक्षा हामी सँगै भएर आर्मीको क्याम्पमा बस्नेहरूलाई राखेका हौँ। कोही मान्छेहरू जङ्गलमा आगो पुगेर आफै सुरक्षितको लागि जानुभएको र हामीले बोलाउँदा पनि आउन नभन्नु भएको, त्यस्तो आपतमा परेको भन्ने होइन। हजुर चामे नै सदरमुकाम हो, क्षति भएको त्यही 4 त्यही 5 र 2 आंशिक क्षति हो। सदरमुकाम नै चामे भएको कारण यही नै हो क्षति भएको। हजुर जिल्लाको अन्य भागमा तालगाउँमा 9 घर डुबानमा परेको र अन्य त्यस्तो उल्लेखनीय क्षति भएको थाहा पाएको छैन र मनाङ निसिङ गाउँपालिकामा सम्पर्कविहीन भएको कारण त्यहाँ क्षति भएको छैन र हामीले अब विपद प्राधिकरणसँग समन्वय गरेर हेलिकप्टरमा गएर त्यहाँको अवस्था बुझ्नलाई केही समयमा हामी त्यस्तो जान्ने तयारीमा छौँ।
0: हुन्छ सर, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद।
2: धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो मनाङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेल। मनाङ जिल्लामा 14 अहिले पनि सम्पर्कविहीन छन् र त्यहाँ केही ठाउँमा अहिले पनि सम्पर्क हुन सकिरहेको छैन, त्यसको लागि हेलिकप्टरको प्रयोग गरेर खोज्न जाने, त्यहाँको अवस्था बुझ्न जाने भनेर हामीलाई मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभएको छ। सदरमुकाम चामे क्षेत्रमा बढी क्षति भएको र मानवीय क्षति हुँदाखेरि के पर्यटकहरू त्यहाँ हराएको भन्ने कुराहरू आइरहेको छ। यसै गरी पाल्पातर्फ लागौँ, अब पाल्पामा बाढी पहिरोका कारण के कस्तो क्षति भएको छ, वर्षाले कति क्षति पुर्याएको छ, त्यो विषयमा जानकारी दिनको लागि पाल्पा स्थित हाम्रा संवाददाता विष्णु प्रसाद खनाल हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। विष्णुजी, पाल्पामा र त्यो आसपासको क्षेत्रमा बाढी पहिरोको कारणले के कति क्षति पुर्याएको छ र उद्धार राहतको काम कसरी भएको छ, त्यहाँ जुन प्रभावित व्यक्तिहरूलाई कसरी राखिएको छ, यो विषयमा जानकारी गराइदिनु न।
3: पाल्पा जिल्लामा विगत 3 अविरल वर्षाका कारणले ठुलो जनधनको क्षति भएको छ। विशेष गरी मौसम विभाग विज्ञानले चाहिँ पाल्पा जिल्लालाई रेड जोनमा राखेको हिसाबले पनि यहाँ चाहिँ अत्याधिक जोखिम थियो र पाल्पा जिल्लामा यो बाढी पहिरोमा परेर 5 ज्यान गएको छ। माथागढी गाउँपालिका 3 भैँसी कट्टाका 75 लिलबहादुर घट्टी, 17 दिना घट्टी, 15 चर्ना घट्टीको पहिरोमा पनि ज्यान गएको छ भने त्यसै गरी माथागढी 2 रूपसेमा चाहिँ 75 शेरबहादुर चिदीको ज्यान गएको छ। त्यसै गरी रिकर्ड गाउँपालिका 6 ढुस्टुङमा 59 कृष्ण कुमारी सारूको पहिरोमा परेर ज्यान गएको छ। विशेष गरी 5 ज्यान गएको छ भने जिल्लाका मा विद्युत, खानेपानी, सडक लाई ठुलो क्षति पुगेको जिल्लाको हाम्रो पूर्व जिल्ला अधिकारीले चाहिँ यस विषयमा जानकारी दिनुभएको थियो भने यसको के कति क्षति भयो, क्षतिको विवरण कति भयो भन्ने खालको चाहिँ विवरण चाहिँ सङ्कलन हुँदैछ र त्यसको जानकारी चाहिँ हामी साँझसम्म जिल्लाको क्षतिको विवरण बुझाउँछौँ भनेर उहाँले हामीलाई जानकारी पनि दिनुभएको छ। विशेष गरी सडकहरू, ग्रामीण सडकहरू चाहिँ अझै पनि जिल्लाका ग्रामीण सडकहरू सञ्चालन हुन सकेका छैनन्। विशेष गरी सिद्धार्थ राजमार्ग चाहिँ सञ्चालन हिजो बेलुकादेखि सञ्चालन भएको छ भने आर्यभञ्जिङ रामपुर सडक धेरै ठाउँमा पहिरो गएका कारणले त्यो बन्द छ। त्यसै गरी झडेवा मास्टर सडक पनि देवगिरीमा सडक भाँचिएका हिसाबले बिहानसम्म सञ्चालन भएको छैन। अब सञ्चालन गर्ने तयारी रहेको जिल्ला ट्राफिक प्रमुख राजेन्द्र खड्काले मलाई जानकारी दिनुभएको छ। त्यसै गरी रानीमलदेखि तानसेनसम्मको सडक छ, त्यो सडक पनि बैकुण्ठे पहरोमा चाहिँ पहिरो जाँदाखेरि त्यहाँ चाहिँ अवरुद्ध छ। त्यसै गरी हातोक सहराको सडक चाहिँ कुसुम खोलाको गोदी भन्ने ठाउँमा ठुलो पहिरो गएका कारणले र त्यो पहिरो पन्छ्याउँदा घरमा असर पर्ने भएका हुनाले पनि त्यो चाहिँ पन्छ्याउन समय लागेको भनेर मलाई जानकारी प्राप्त भएको छ। त्यसै गरी खानेपानीको कुरा गर्दाखेरि तानसेन खानेपानी जो जिल्लाको सबैभन्दा ठुलो खानेपानी उपभोक्ता समिति हो, यो चाहिँ तानसेन बजारका सबै जसो घरमा तानसेन खानेपानी उपभोक्ता समितिको खानेपानी पुग्ने गर्छ र त्यो चाहिँ लिफ्टिङ प्रणालीमा आधारित छ, जो चाहिँ कालीगण्डकी नदीबाट लिफ्ट गरेर तानसेनमा ल्याइन्छ। निकै टाढाबाट तोरानीमल क्षेत्रबाट लिफ्ट गरेर तानसेनमा ल्याएर वितरण गर्ने गरिन्छ। त्यसका लागि चाहिँ त्यो जुन खानेपानी चाहिँ तान्ने जुन चाहिँ गाडीको पम्प गाडीको ठाउँ हो त्यो स्थान पुरै डुबाएको हुनाले, हिलोले त्यो सबै डुबाएको हुनाले त्यहाँको विद्युतीय सामान मोटर तान्ने मोटरहरू पनि बिग्रिएको हिसाबले कम्ती 15 दिनभन्दा बढी लाग्ने खानेपानी चाहिँ तानसेनमा सुचारू हुनको लागि त्यो मर्मत गरेर चलाउनको लागि 15 दिन जति लाग्ने भनेर तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले मलाई केही बेर अगाडि जानकारी गराउनु भएको छ। विद्युतको कुरा गर्ने हो भने जिल्लाका ग्रामीण भेगमा अझै पनि विद्युत सुचारू हुन सकेको छैन। तानसेनमा भने हिजो बिहान र कतिपय ठाउँमा दिउँसोदेखि मात्रै बिजुली सुचारू भएको छ। तानसेनमा 2 दिनसम्म बिजुली थिएन र हिजो साँझदेखि चाहिँ विद्युत सुचारू भएको छैन बजार एरियामा भने। ग्रामीण भेगमा चाहिँ अझै पनि काम गरिरहेको बजारमा काम सम्पन्न भइसकेपछि ग्रामीण भेगमा चाहिँ विद्युतका कर्मचारीहरू मर्मतका लागि लागिरहेको दिनरात नभनी खटिरहेको भनेर मलाई विद्युत प्राधिकरणबाट जानकारी प्राप्त भएको छ।
0: हजुर, यहाँले यो भन्दै गर्दाखेरि बाढी प्रभावितहरू पनि छन् भन्नुभयो होइन, कोही विस्थापित पनि भएका हुन्, उहाँहरूलाई कसरी राखिएको छ, राहतका कुराहरू कसरी भइरहेका छन्, यो बारेमा जानकारी गराइदिनु।
3: विशेष गरी यो राहत र उहाँहरूलाई पुनर्स्थापना गर्ने सन्दर्भमा जहाँ जोखिम छ तिनीहरूलाई चाहिँ नजिकको छिमेकी आफन्तकोमा र विद्यालयमा राखिएको छ। विशेष गरी तानसेन 6 पनि घर पहिरोले बगाउने र चर्किने अवस्था थियो, तिनी उहाँहरूलाई नजिकको छिमेकीमा राखिएको छ भने माथागढीको जुन ठाउँमा बित्नुभयो उहाँ 3 ज्यान गयो त्यो स्थानका अन्य परिवारलाई पनि सुरक्षित स्थानमा राखिएको भनेर मलाई माथागढी गाउँपालिकाका अध्यक्ष एम बहादुर छेत्री जानकारी दिइसक्नु भएको छ भने अन्य ठाउँमा पनि जोखिमपूर्ण जो नदीका किनारमा छन् ती ठाउँका व्यक्तिहरूलाई चाहिँ सुरक्षित स्थानमा राखेर एक किसिमलाई अस्थायी रूपमा चाहिँ व्यवस्थापन गरिएको भन्ने जानकारी प्राप्त भएको छ। खेतीयोग्य जमिनहरू माडीफाट लगायतका विभिन्न खेतीयोग्य जमिनहरू कटान गरेको र अन्नबारीमा पनि ठुलो क्षति पुगेको भनेर चाहिँ मलाई विभिन्न स्थानीय तहका प्रमुखहरूले जानकारी दिनुभएको छ।
0: हजुर विष्णुजी, यहाँले चाहिँ ठुलो धनजनको क्षति भयो, खानेपानी विद्युतदेखि लिएर सडकहरू पनि चाहिँ अवरुद्ध भएका छन् भन्दै गर्दाखेरि पाल्पा जिल्ला भएर अथवा त्योसँग जोडिएर विभिन्न जिल्लाहरूसँग सडक सञ्जाल पनि जोडिएको छ, पाल्पालाई त प्रभावित पार्यो, त्यो बाहेक अन्य जिल्ला पनि त्यसले असर पारेको छ कि?
3: हो, 3 दिनसम्म चाहिँ जुन दिन पानी अविरल वर्षा भयो त्यो समयमा सिद्धार्थ राजमार्ग जसले पश्चिम यो साबिकको पश्चिमाञ्चल विकास क्षेत्रको पाल्पा गुल्मी स्याङ्जा पर्वत बागलुङ कास्की लगायतका जिल्ला जोड्छ रूपन्देहीसँग त्यो चाहिँ सडक पूर्ण रूपमा 2 दिनसम्म पूर्ण रूपमा बन्दै गऱ्यो किनकि स्थानीय प्रशासनले त्यहाँ जोखिम छ सिद्धार्थ क्षेत्रमा विशेष गरी पहिरो खस्ने ढुङ्गा खस्ने जोखिम भएको हिसाबले बन्द गरेको थियो र स्थानीय प्रशासनले पनि रातिको समय कुनै पनि सभा सञ्चालन गर्न नदिने भनेर विज्ञप्ति जारी गरिसके अवस्थामा अहिले चाहिँ आज चाहिँ घाम लागेर मौसम खुलेको अवस्थामा अहिले चाहिँ यो हाइवे विशेष गरी सिद्धार्थ राजमार्ग सुचारू भएको छ र ग्रामीण सडकहरूको अवस्था भने अझै पनि प्राय जसो सडकहरू बन्दै छन्।
0: हजुर, यहाँले यो भन्दै गर्दाखेरि कुनै निश्चित भूभागमा पाल्पाको बढी प्रभावित भयो या समग्र जिल्ला नै प्रभावित भएको छ?
3: विशेष गरी क्षेत्रको हिसाबले हेर्ने हो भने माथागढी गाउँपालिकामा चारजनाको ज्यान गयो पहिरोले, होइन रिब्दीगोड गाउँपालिकामा एकजनाको ज्यान गयो. अब धनको क्षति त धेरै ठाउँमा भएको छ, विशेष गरी मानवीय क्षति चाहिँ माथागढी गाउँपालिकामा बढी देखिन्छ किनकि चारजनाको त्यहाँ पहिरोले ज्यान गएको छ, रिब्दीगोड गाउँपालिकामा एकजनाको ज्यान गएको हिसाबले विशेष गरी चाहिँ माथागढी गाउँपालिकालाई बढी प्रभावित क्षेत्रको रूपमा चाहिँ जिल्लामा लिन सकिन्छ.
0: अहिले अहिले त्यहाँको मौसम कस्तो छ?
3: मौसम त अहिले निकै खुलेको छ, घाम लागेको छ, वर्षा हिजो बिहानदेखि नै रोकिएको छ र मौसम चाहिँ सफा छ, खुलेको छ.
0: हुन्छ विष्णुजी, हामीलाई जानकारी गराइदिनुभयो पाल्पा र आसपासको क्षेत्रमा बाढी पहिरोको कारणले के कस्तो क्षति भएको छ यो विषयमा हाम्रा श्रोतालाई जानकारी गरिदिनुभयो, यहाँलाई धन्यवाद.
3: धन्यवाद.
0: उहाँ हुनुहुन्थ्यो पाल्पा स्थित हाम्रा संवाददाता विष्णु प्रसाद खनाल. पाल्पामा बाढी पहिरोको कारण ठुलो क्षति पुगेको छ. मौसम विज्ञान विभागले पनि पाल्पालाई रेड जोनमा राखेको र पहिलेदेखि नै उच्च सतर्कता अपनाउन भनेर आग्रह गरिएको भनेर हामीलाई हाम्रा संवाददाताले जानकारी दिनुभएको छ. यसै गरी वर्षाका कारण बागलुङ, म्याग्दी, त्यसै गरी पर्वत लगायतका ठाउँहरूमा पनि ठुलो क्षति पुगेको छ. पर्वत भएर जाने विभिन्न सडकहरू अवरुद्ध भएका छन् र पर्वतमा पनि बाढीले ठुलो क्षति पुर्याएको समाचार छ. पर्वतको अवस्था के छ र त्यो आसपास त्यो पर्वत भएर आसपासमा जाने जिल्लाहरूको बाटो कहिलेसम्म खुल्ने सम्भावना छ, त्यहाँको स्थिति के छ, यो विषयमा जानकारी दिनको लागि हाम्रो टेलिफोन सम्पर्कमा पर्वत जिल्लाका सहायक प्रमुख सहायक जिल्ला अधिकारी गणेश प्रसाद पौडेल हुनुहुन्छ. पौडेल सर, स्वागत छ कार्यक्रममा.
4: धन्यवाद.
0: केही दिनदेखिको वर्षा आयो, त्यसले पर्वत जिल्लामा के कस्तो क्षति भएको छ त्यो बारेमा जानकारी गराइदिनु न.
4: हाम्रो पर्वत जिल्लामा यो अहिले विगत तिन दिन अगाडिदेखि भइराखेको वर्षाले धेरै क्षति बनाएको छ. जलजल गाउँपालिकामा मात्रै 66 घरहरू पूर्ण चाहिँ क्षति भएको छ भने 30 घरहरू मान्छे बस्न नमिल्ने गरी नै उच्च जोखिमसहित क्षति भएको छ र सम्पूर्ण पर्वत जिल्लाभरि 79 घरहरू पूर्ण रूपमा क्षति भएको र 29 घरहरू मानिस बसोबास गर्न नमिल्ने गरी क्षति भएको छ. त्यसै गरी हाम्रो पोखरा बागलुङ जाने रोड, यो मध्यपाडी राजमार्ग पनि हो, त्यसमा चाहिँ यो ससधारा कुष्मा नगरपालिका वडा नम्बर 1 अन्तर्गत ससधारा भन्ने ठाउँमा चाहिँ बाटो चाहिँ पिच बाटो कालीगण्डकीले बगाएर लगेको छ, त्यो बाटो पनि अवरुद्ध छ. त्यसै गरी बागलुङ र पर्वत जोड्ने मालडुङ्गा भन्ने ठाउँको चाहिँ पक्की पुल
0: हजुर
4: अनि त्यसमा पनि क्षति भएको छ. अब त्यहाँ सम्बन्ध विच्छेद भएको छ बागलुङ र पर्वतको, त्यो मुख्य पुल हो. त्यसै गरी मालडुङ्गाबाट उता बेनी जाने बाटो पनि पहिरोले त्यहाँ अवरुद्ध भएको छ र अहिले चाहिँ हामीले त्यो बाटो सफा गरेर त्यो बाटो खुलाउन कोसिस गरिराखेका छौँ र यो हाम्रो चाहिँ पयौँ गाउँपालिका, मासिला गाउँपालिका, बियादी गाउँपालिका, फलेवास नगरपालिका सबैतिर केही घरहरू चाहिँ पहिरोले चाहिँ उच्च जोखिममा रहेको र सेतीबेणी भन्ने ठाउँमा जुन बियादी गाउँपालिकामा पर्दछ, सेतीबेणी भन्ने ठाउँमा चाहिँ त्यो डुबानमा

0: अहिले चाहिँ अवरुद्ध भएको बाटो
1: त्यहाँबाट भएर बागलुङ म्याग्दी मुक्तानतर्फ जाने गाडीहरू पूर्ण रूपमा बन्द छन्, तत्काल खुल्न सक्ने सम्भावना छैन।
0: तत्काल त अब त्यसमा चाहिँ हिजो हामीले सडक डिभिजन कार्यालय अनि कालीगण्डकी करिडोर सँगै हिजैबाट हामीले चाहिँ त्यो अध्ययन गरेर छिटोभन्दा छिटो त्यो पुल पनि त्यसलाई पुललाई पनि चालु कसरी गर्ने र त्यो जुन बाटो लगेको छ यो कुस्माबाट बागलुङ जाने चाहिँ बाटो पिचबाटै लगेको छ त्यसलाई नि अब छिटोभन्दा छिटो चालु गर्ने विषयमा चाहिँ अब कुराकानी अगाडि बढिसकेको छ। तर अब आजको दिनमा अहिले भन्नुपर्दाखेरि अहिले त्यो चाहिँ विच्छेद भएको छ।
1: अनि मानवीय क्षति कति छ त्यो एरियामा?
0: अब जिल्लामा मानवीय क्षति चाहिँ अहिलेसम्म केही भएको छैन, खालि अब यो धनको चाहिँ क्षति भयो, सम्पत्तिको क्षति भयो, मानिसको चाहिँ अहिलेसम्म केही क्षति भएको छैन, मानिसहरू सकुशल रहनु भएको छ।
1: 79 घरमा पूर्ण रूपमा क्षति भएका कुरा गर्नुभयो नि, ती व्यक्तिहरूलाई कहाँ राख्नु भएको छ, कसरी राखिएका छन्, उहाँको व्यवस्थापन कसरी गरिएको छ?
0: र अहिले हामीले चाहिँ हिजो नै हामीले यो मुख्यमन्त्रीको कार्यालय पोखराबाट चाहिँ यी टेन्ट भयो, पाल भयो अनि मेट्रिक्स भयो, ती सामानहरू हिजो नै हामीले चाहिँ ल्याएर अहिले सम्बन्धित ठाउँमा हामीले पठाइसकेका छौँ र त्यहाँ हिजो नै जति पनि प्रभावित हुनुभएको थियो कोही त अब आफ्नो घर पनि रहेछ, आफ्नो अर्को दोस्रो घर भएको ठाउँमा उहाँहरू गइसक्नु भयो, जसको घरै छैन, बस्ने ठाउँ नै छैन, उहाँहरूलाई हामीले हिजोबाटै त्यहाँ चाहिँ फर्से भन्ने ठाउँमा चाहिँ व्यवस्था गरेका छौँ र अहिले चाहिँ हामीले त्यो पोखराबाट प्राप्त भएको सामानहरू अहिले हामीले गाडीमा हालेर त्यो ठाउँमा चाहिँ लगभग अब पुग्न लागेको छ, यसरी उहाँहरूलाई चाहिँ व्यवस्थापन गर्ने काम भइराखेको छ।
1: हुन्छ सर, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद।
0: धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो पर्वत जिल्लाका सहायक पूर्व जिल्ला अधिकारी गणेश प्रसाद पौडेल। पर्वतमा के कस्तो क्षति भएको छ त्यो विषयमा हाम्रा श्रोतालाई जानकारी गराउँदै हुनुहुन्छ। यसै गरी हाम्रो टेलिफोन सम्पर्कमा बागलुङ स्थित हाम्रा संवाददाता कमल पौडेल हुनुहुन्छ। बागलुङ जिल्लामा ठुलो मानवीय क्षति भएको छ, त्यसका साथै अन्य भौतिक क्षतिहरू पनि भएका समाचार छन्। बागलुङको अवस्थाको विषय के छ, त्यहाँ कति क्षति भएको छ कमलजी?
2: हजुर,
1: बागलुङ जिल्लामा बाढी पहिरोको कारण के कति क्षति भएको छ यो विषयमा जानकारी गराइदिनु न। अहिले हेर्दाखेरि समग्र मानवीय क्षतिको हिसाबले बागलुङमा बढी भएको देखिन्छ, त्यहाँको तथ्याङ्क के हो, त्यहाँको अवस्था के छ बताइदिनु न।
2: बागलुङ जिल्लामा धेरै ठुलो धनजनको क्षति भएको छ, हालसम्म 10 मृत्यु भएको छ भने 1 बेपत्ता हुनुभएको छ, त्यस्तै गरेर 23 घर पूर्ण रूपमा क्षति भएका छन्, 4 घर जोखिममा परेका छन्। यो बाढीका कारणले गरेको, पहिरोका कारणले गरेको क्षति हो भने धेरै पशुपक्षीहरूको क्षति भएको छ र त्यो बाहेक फेरि हावाहुरीका कारणले 100 घरहरू क्षतिग्रस्त भएका छन्। खास गरी उपल्लो भाग माथिल्लो भागमा 100 घरहरू उडाएको छ, हावाहरूले उडाएको छ, तर त्यसको सबै तथ्याङ्क अझै विवरण सङ्कलन भइसकेको छैन र सबै ठाउँमा प्रहरीहरू पुग्न सकेको अवस्था छैन। त्यस्तै गरेर बागलुङ जिल्लाको पश्चिम उत्तरमा पर्ने ताराखोला गाउँपालिका चाहिँ बिहानसम्म पनि सम्पर्क विच्छेदको अवस्थामा छ। यद्यपि हिजो प्रमुख जिल्ला अधिकारी सहितको टोलीले तमान खोला र ताराखोलाको केही भाग हेलिकप्टरबाट अनुगमन गरेको छ, तर ल्यान्ड गर्न हेलिकप्टर सकेको छैन सास परेको कारणले गर्दा, र त्यहाँ मानवीय क्षति नभएको तर भौतिक रूपमा ठुलो क्षति भएको भन्ने सूचना चाहिँ केही रूपमा आइरहेको छ, तर सम्बन्ध विच्छेद, सडक विच्छेद र टेलिफोन टावरहरू सबै विच्छेद भएका कारणले पूर्ण विवरण आउन सकिरहेको छैन। खास गरी ताराखोलामा 55 मनबहादुर विश्वकर्माको मृत्यु भएको भन्ने खबर चाहिँ प्रहरीले हामीलाई जानकारी गराउनु भएको छ। त्यस्तै गरेर निसी खोलामा श्याम कुमारी विक, उहाँका छोराहरू मनोज, युकेश र निशान विक, त्यस्तै गरेर निसी खोला 6 50 सूर्य घरती मगर, तमान खोला 3 80 बुद्धिराज घरती, तमान खोला 3 65 भीमदेवी घरती, तमान खोला 4 50 हस्तवीर शेर्पाली, तमान खोला 4 65 उदिसारा विकास शेर्पाली को मृत्यु भएको, यसरी 10 मृत्यु भएको, 1 सम्पर्कविहीन तमान खोला 4 हुनुहुन्छ। र तमान खोलाको लाम मेलामा माथिबाट आएको पहिरोले त्यहाँ 12 बढी घरहरू बगाएको थियो भने निसी खोलामा माथिबाट आएको निसी खोलाले बागलुङकै पुरानो मध्येको पश्चिमको पुरानो मध्येको एउटा बजार जो झेवाखला बजार, त्यो झेवाखला बजारको 12 बढी घरहरू बगाएको छ, त्यहाँको शैक्षिक संस्थालाई पनि क्षति गरेको छ भन्ने, बागलुङको गोलकोट नगरपालिकामा केही घरहरू बगाएको छ, त्यहाँको वडा नम्बर 9 बास

0: जिल्लाको वडा कार्यालय नै बगाएको छ र सयौँ मुरी खेतहरू दरम खोलाले बगाएको छ र योभन्दा बुढापाकाहरूले कुरा गर्दा पनि यति ठुलो दरम आएको अहिलेसम्म थाहा थिएन, त्यसरी ठुलो क्षति चाहिँ भएको छ र मध्यपाडी लोकमार्गको विभिन्न ठाउँहरू अवरुद्ध भएको छ। खास गरी अहिले हेर्दाखेरि बागलुङ जिल्लाको मध्यपाडी लोकमार्गसँग जोडिएको क्षेत्रमा मुख्य रूपमा तिन ठाउँमा, एउटा काठीखोला गाउँपालिकाको केही क्षेत्र, बडीगढ गाउँपालिकाको खालको केही क्षेत्र र निसीखोला गाउँपालिकाको क्षेत्रमा चाहिँ मध्यपाडी लोकमार्ग अवरुद्ध भएको छ।
1: हजुर, यहाँले जिल्लाका विभिन्न ठाउँको क्षतिको विवरण भन्दै गर्दाखेरि ढोरपारण क्षेत्रदेखि लिएर अन्य मध्य पहाडी लोकमार्ग समेतमा क्षति पुर्याएको कुरा गर्नुभयो। पछिल्लो समय जुन पर्वत भएर म्याग्दी बागलुङ मुस्ताङ जोड्ने सडक खण्डहरू पनि अवरुद्ध भएका छन् र तत्काल खुल्न सक्ने सम्भावना छैन भनेर अझ केही समय लाग्ने भनेर हामीलाई चाहिँ पर्वतका साई प्रमुख जिल्ला अधिकारीले केही बेर अगाडि भन्नुभएको थियो। अझै पनि तथ्याङ्क आउनु बाँकी छ, तै हामी हेर्दैछौँ भन्नुभएको थियो, केही जानकारी चाहिँ यहाँलाई त्यहाँको वास्तवमा
0: अहिले त्यो हिसाबले हेर्दाखेरि खास गरी बागलुङ र पोखरालाई जोड्ने गरी जुन मालढुङ्गाको पुल छ त्यो पुलको साइडबाट त्यहाँको माटो कटान गरेका कारणले गर्दा भर्खरै तत्काल सडक खुल्ने सम्भावना छैन, तर त्यसको विकल्पको रूपमा हामीले यो गाडीमा जानेहरूका लागि मालढुङ्गाबाट बलेवा एयरपोर्ट पुगेर जैमिनी घाट पुगेर त्यहाँबाट फलेवा तर्ने सडक छ र त्यहाँबाट दोबिल्ला निस्केर अत्यावश्यक कामका लागि यात्रा गरिन सक्ने एउटा वैकल्पिक रुटको चाहिँ व्यवस्था छ अथवा वैकल्पिक रूपमा त्यो बाटो हिँड्न सकिन्छ। त्यो इमर्जेन्सी काम जसलाई परेको छ उहाँहरूका लागि, बाइकमा यात्रा गर्नेहरूका लागि मालढुङ्गाबाट बलेवा एयरपोर्ट हुँदै कैयाको पुल तरेर कुशमा निस्केर जान सकिने बाटो रहन सक्दछ भने पैदल हिँड्नेहरूका लागि बाङ्गे चौरमा रहेको गण्डकी गोल्डन ब्रिज, त्यहाँबाट तरेर पाङ नुहाएर निस्केर बगैँचा हुँदै अर्मादीबाट कुशमा बजार निस्किन सकिन्छ र त्यहाँबाट अगाडि पोखरासम्म जाने बाटो हुन सक्ने विकल्प छ।
1: हजुर, हुन्छ कमलजी, हामीलाई समय दिनुभयो, बागलुङको अवस्थाबारे हाम्रा श्रोताहरूलाई जानकारी गराइदिनुभयो, यहाँलाई धन्यवाद। उहाँ हुनुहुन्थ्यो बागलुङ स्थित हाम्रा संवाददाता कमल पौडेल। यसै कुराकानी सँगसँगै सरोकार कार्यक्रम यही पुरा हुन्छ। प्राविधिक मित्र रमा अग्रेलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।

0: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी साधनले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज बनाउँछ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू: रु 3 करोडसम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 9 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब बाबुराम तिमेल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। अविरल वर्षासँगै देशका विभिन्न स्थानमा आएको बाढी पहिरो र डुबानमा परि हालसम्म 21 जनाको मृत्यु, 747 परिवार प्रभावित। संघीय संसदको दुवै सदनको बैठक आज बस्दै र युद्ध पुनः सुरु भए आफ्नो देश त्यसका लागि पूर्ण रूपमा तयार रहेको इरानको भनाइ। अब समाचार विस्तारमा। अविरल वर्षासँगै देशका विभिन्न स्थानमा आएको बाढी पहिरो र डुबानमा परि हालसम्म 21 जनाको मृत्यु भएको छ भने 747 परिवार प्रभावित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अविरल वर्षापछि को 4 दिनभित्र बागलुङमा 5 जना, पाल्पामा 4, म्याग्दीमा 6, रोल्पामा 1, धादिङमा 1, मकवानपुरमा 1, धनुषामा 1, मनाङमा 2 जनाको मृत्यु भएको छ। यद्यपि पछिल्लो अपडेट अनुसार बागलुङमा 10 जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ। वर्षाले संयोग घर, सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएपछि विभिन्न जिल्लामा उद्धार, राहत र अवरुद्ध सडक खुलाउने काम तीव्र पारिएको छ। सबैभन्दा ठूलो मानवीय र भौतिक क्षति बागलुङ, पाल्पा र म्याग्दीमा भएको छ। मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा परेर 2 जनाको निधन भएको छ भने 10 जना सम्पर्कविहीन भएका छन्। मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार आइतबार बिहान मनाङको नार्पा भूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालको आधार शिविरमा गएको हिम पहिरोमा परि 2 जनाको निधन भएको हो। हिम पहिरोमा 10 जना सम्पर्कविहीन भएका छन्। काठमाडौँ उपत्यकामा ग्यास आपूर्तिका लागि ल्याउन लागिएका 105 ग्यास बुलेट अविरल वर्षाका कारण बाटोमै थुनिएका छन्। बुधबारदेखिको वर्षाका कारण भारतबाट ग्यास बोकेर आएका बुलेट बाटोमै रोकिएका हुन्। ती बुलेट बाटो खुल्ना साथ उपत्यका भित्राउने तयारी अवस्थामा रहेको नेपाल आयल निगमले जनाएको छ। निगमका प्रवक्ता मनोज कुमार ठाकुरले वर्षाका कारण 105 बुलेट बाटोमै रोकिएको जानकारी दिनुभएको छ। अविरल वर्षासँगै को बाढी पहिरोका कारण गुल्मीका विभिन्न स्थानीय तहका 231 घर उच्च जोखिममा परेका छन्। बाढी पहिरोका कारण उच्च जोखिममा परेर विस्थापित परिवारलाई स्थानीय पालिकाहरूले सुरक्षित स्थानमा सारेको र केही परिवार आफन्त र छिमेकीको घरमा आश्रय लिएर बसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक भीम किरण बुगटीले बताउनुभयो। बाढी पहिरोका कारण कालीगण्डकी गाउँपालिका 15, सत्यवती गाउँपालिका 30, रुरु क्षेत्र गाउँपालिकाका 40, मुसिकोट नगरपालिकाका 12 र रेसुङ्गा नगरपालिकाका 25 घर जोखिममा परेका छन्। त्यसै गरी गुल्मी दरबार गाउँपालिकाका 5, चन्द्रकोट गाउँपालिकाका 70, धुरकोट गाउँपालिकाका 15, इस्माका 12 र छत्रकोट गाउँपालिकाका 7 घर पहिरोको जोखिममा परेको उहाँले जानकारी दिनुभयो। हुम्लाको चङ्खेली गाउँपालिका 2 स्थित बागे ढुङ्गा सामुदायिक वनमा जडीबुटी सङ्कलन गर्न गएका 1 जनाको हिउँमा परेर मृत्यु भएको छ। मुगुको मुगुम कर्मारोङ गाउँपालिका 9, पापु र छाइलबाट जडीबुटी सङ्कलन गर्न हुम्ला पुगेका 22 वर्षीय गणेश बुढाको हिउँमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी रविराज थपलियाले जानकारी दिनुभयो। स्याङ्जाको कालीगण्डकी गाउँपालिका 7, मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका 1 हर्मी चौर जोड्ने मोटरेबल पुल कालीगण्डकीको बाढीले बगाएको छ। भारी वर्षाका कारण स्याङ्जाको मिर्मी स्थित कालीगण्डकी ए जलविद्युत आयोजनाले विद्युत उत्पादन बन्द गरेको छ। स्याङ्जा पर्वत र गुल्मीको संगम स्थलमा रहेको सेती बेडी बजार डुबानमा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेश दत्त अवस्थीले जानकारी दिनुभयो। रूपन्देही स्थित तिनाउ नदीको बाढीले बुडुवल उपमहानगरपालिका 11, टपम जुवा क्षेत्रका 6 घर बगाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख जनक बहादुर साईका अनुसार बाढीले 2 पक्की र 4 कच्ची घर बगाएको हो। असौज 8 गते बेलुकादेखि परेको लगातार अविरल वर्षाका कारण
कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध भएका छन्। वर्षा र पहिरोले सुर्खेत दैलेख कालीकोट बाजुरा हुँदै हुम्ला जोड्ने कर्णाली करिडोर र सुर्खेत दैलेख कालीकोट हुँदै जुम्ला तथा मुगु जोड्ने कर्णाली राजमार्ग अन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका एकको खच्चा, कालीकोटको शुभकालिका गाउँपालिका गगने खोला यस मोड र सुर्खेतको बाराहाताल गाउँपालिकाको औलिसेमा गएको पहिरोले करिडोर तथा राजमार्ग दुवै अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिनुभयो। शनिबार रातिदेखि परेको अविरल वर्षा तथा हिमपातका कारण जोमसोम कोरला सडक खण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ। म्याग्दी र मुस्ताङको सीमा क्षेत्र काभ्रे भिरबाट कोरला नाकासम्मको सडकमा ठाउँ ठाउँमा पहिरो जानुका साथै उपल्लो मुस्ताङको कोरला पास क्षेत्रमा भारी हिमपात हुँदा आवागमन रोकिएको हो। वर्षाका कारण राष्ट्रिय गौरवको कोरला सडक पूर्ण रूपमा अवरुद्ध हुँदा वैकल्पिक कोरला नाका ठप्प हुँदा सयौं कन्टेनर भन्सार यार्डमै रोकिएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले वर्षाले जोखिम बढाएका कारण सतर्कता अप्नाउन आग्रह गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले विपदमा परि ज्यान गुमाउने सम्पूर्ण नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना समेत व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले विपदमा परि घाइते हुनुभएका 5 नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ। सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। बिहान 11 बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। त्यसै गरी महिला बाल बालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता भादीले महिला बाल बालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। यस्तै आजको बैठकमा मन्त्री मेहताले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार पहिलो संशोधन विधेयक 2083 स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 र राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। त्यसै गरी राष्ट्रिय सभाको बैठक अपरान्ह 1:15 बजे बस्दैछ। आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने कार्यक्रम रहेको छ। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवरालाई उहाँ कै निवासमा फर्काइएको छ। सुरक्षा खतरा देखिएकाले प्रहरी कार्यालयमा ल्याइएकोमा परिवारको आग्रहमा उहाँको निवासमै सुरक्षा प्रदान गरिएको नेपाल प्रहरीले जनाएको छ। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।

0: सुविधा प्राप्त गरौँ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब बाँकी समाचारमा अन्तर्राष्ट्रिय समाचार। इरानका विदेश मन्त्री अब्बास अराघचीले अमेरिका इरान युद्ध पुनः सुरु भए आफ्नो देश त्यसका लागि पूर्ण रूपमा तयार रहेको बताउनु भएको छ। वासिङटनले हर्मुज जलमार्ग पुनः खोल्नका लागि तेहरानले अघि सारेको 7 दिने कार्ययोजना अस्वीकार गरेपछि इरानको यस्तो प्रतिक्रिया आएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यसै साता इरानसँग थप वार्ता हुने र अपेक्षा व्यक्त गर्दै अमेरिका युद्ध धेरै चाँडो जित्ने दावी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। अब मौसम सम्बन्धी जानकारी। आज देशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थान तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:48 भयो भने सूर्यास्त भरे साँझ 5:59 हुनेछ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25-27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। अविरल वर्षासँगै देशका विभिन्न स्थानमा आएको बाढी पहिरो र डुबानमा परि हालसम्म 21 जनाको मृत्यु, 747 परिवार प्रभावित। संघीय संसदको दुवै सदनको बैठक आज बस्दै र युद्ध पुनः सुरु भए आफ्नो देश त्यसका लागि पूर्ण रूपमा तयार रहेको इरानको भनाइ। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप, माई डिश होम एप।

0: हाम्रो संस्कृति,
1: हाम्रो परम्परा, सभ्यता, हाम्रो नेपाल, राम्रो संस्कृति पवित्र,
0: लुकेका स्वर्ग समुच्चा जाति यसमा छन् विचित्र। नमस्कार, हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे यो कार्यक्रम प्रसारित हुन्छ। कार्यक्रममा हामी नेपाली सांस्कृतिक जीवनका विविध चाडपर्व व्रतोत्सवका साथै विविध नेपाली जातिका जातीय परिचय, संस्कार, संस्कृति र परम्परा सम्बन्धी सामग्री समेट्ने गर्दछौँ। सोमबारै राति 9:20 बजे पुनः प्रसारण हुने यो कार्यक्रम रेडियो नेपाल online.com का साथै रेडियो नेपाल मोबाइल एपमा संसारभर सुन्न सकिन्छ। सनातन हिन्दू धर्म परम्परामा आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्मको अवधि पितृपक्षका रूपमा प्रसिद्ध छ। लोकमा महालय श्राद्ध वा स्वर श्राद्धका रूपमा समेत प्रसिद्ध यो पक्षमा दिवंगत पितृको कल्याणका लागि तर्पण, श्राद्ध, सिद्धादान आदि गर्ने प्रचलन छ। यसपालि हिजोदेखि स्वर श्राद्ध शुरू भएको छ। सूर्य कन्या गते श्राद्धम यो न कुर्यात् गृहश्रमी भनिए अनुसार सूर्य कन्या राशिमा गएका बेला यो श्राद्ध गरिने प्रसङ्ग पाइन्छ। सूर्य असोज महिनामा कन्या राशिमा रहन्छन्। तसर्थ कन्या राशिमा सूर्य बसेका बेला भनेर आश्विन कृष्ण पक्षलाई भनिएको हो। अर्को भनाइ अनुसार सूर्य कन्या राशिमा गएपछिका 16 दिन यज्ञ समानका पुण्यदायी हुन्छन्, त्यसैले यस बेला गरेको श्राद्धको विशेष महत्व छ भन्ने वचनहरू पाइन्छन्। स्वर श्राद्धका सन्दर्भमा आजको कार्यक्रममा हामी नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमसँगको कुराकानी राख्छौँ। त्यसअघि स्वर श्राद्ध र पितृतर्पण सम्बन्धमा प्राध्यापक चेतनाथ शर्मा आचार्यले आफ्नो पुस्तकमा लेख्नुभएका केही प्रसङ्गबाट कार्यक्रम अघि बढाउँछौँ। व्यक्तिको शरीर छुटेपछि जीवात्माको अस्तित्व, जन्म पुनर्जन्म बीचको व्यवधानकाल सम्बन्धमा विभिन्न विचारक तथा दार्शनिकहरूको कतिपय समान र कति चाहिँ असमान दृष्टिकोण प्रसिद्ध छन्। तर पनि सबैजसो धर्म वा सम्प्रदायमा देह छुटेकाहरूको सम्झना र कल्याणका लागि कुनै न कुनै रूपमा श्राद्ध गर्ने चलन चाहिँ समान रूपमा प्रसिद्ध छ। स्थान विशेष, देश विशेष र भावना विशेषको भेदले श्राद्धको स्वरूपमा भिन्नता रहनु स्वाभाविक छ। तर पनि परेत यानि मृत व्यक्तिको सम्झना गरी उसको पुण्यतिथिमा केही न केही शुभ कार्य गर्ने चलन प्राय सर्वत्र पाइन्छ। अरूभन्दा वैदिक धर्मावलम्बी समुदायमा भिन्नता के छ भने वैदिक सनातनीहरूको श्राद्धको प्रकार र संख्या निकै विस्तृत छ। मत्स्य पुराणमा नित्य, नैमित्तिक र काम्य गरी 3 किसिमका श्राद्धको उल्लेख छ भने यम स्मृतिमा उक्त 3 बाहेक वृद्धि र पार्वण गरी 5 किसिमका श्राद्धको विधान छ। महर्षि विश्वामित्रले नित्य, नैमित्तिक, काम्य, वृद्धि, सपिण्डन, पार्वण आदि 12 किसिमका श्राद्धको उल्लेख गरेका छन्, जसको विस्तृत लक्षण वा स्वरूप भविष्य पुराणले बताएको छ। छोटकरीमा भन्दा प्रतिदिन गरिने श्राद्धलाई नित्य श्राद्ध, दिवंगत पितृको तिथिलाई मानेर गरिने श्राद्धलाई एकोदिष्ट नैमित्तिक श्राद्ध, कामना विशेषले गरिने श्राद्धलाई काम्य श्राद्ध, विवाह, व्रतबन्ध आदि शुभ कार्यको आरम्भमा गरिने श्राद्धलाई आभ्युदयिक वृद्धि अथवा नान्दीमुखी श्राद्ध, प्रेतपिण्डलाई पितृपिण्डमा मेलन गर्ने श्राद्धलाई सपिण्डीकरण श्राद्ध र पितृपक्ष जस्तो पर्व विशेषमा गरिने श्राद्धलाई पार्वण श्राद्ध भनिन्छ भनेर आचार्यले लेख्नु भएको छ। अनन्त संसारमा हामीलाई मानव प्राणीका रूपमा जन्माउने, हुर्काउने मातापिता पूजनीय, वन्दनीय र स्मरणीय छन्। पितृहरूप्रति सदा कृतज्ञ हुने र उनीहरूप्रतिको कर्तव्य निर्वाह गर्ने संस्कार सनातन संस्कार हो। सबै नेपाली समुदायमा आफ्नो धर्म संस्कार अनुसार कुनै न कुनै रूपमा पितृहरूप्रति श्रद्धा प्रकट गर्ने हाम्रो परम्परा छ। स्वर श्राद्धका सन्दर्भमा श्राद्ध के हो, श्राद्ध गर्नु किन आवश्यक छ, जीवन जगतमा यो श्राद्धको महत्व के छ भन्ने लगायतका प्रसङ्गमा नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमसँग गरिएको कुराकानी अब प्रस्तुत गर्छौँ। यहाँलाई कार्यक्रममा स्वागत छ।
2: हजुर, यहाँलाई धन्यवाद।
0: हिन्दू सनातन संस्कार परम्परामा श्राद्धलाई हामीले कसरी बुझ्नुपर्छ, श्राद्ध भनेको के हो भनेर?
2: श्राद्ध भनेको चाहिँ नि पितृहरूको प्रसन्नताको लागि, पितृहरूको तृप्तिको लागि, पितृहरूको खुसीको लागि, पितृहरूलाई मुक्त गराउनुको लागि चाहिँ नि र दया दिएते तत्ति श्राद्धम, उनीहरूको प्रसन्नताको लागि, उनीहरूको सन्तुष्टिको लागि श्रद्धापूर्वक जे दिइन्छ, अघि जल, नैवेद्य, पिण्ड, पुष्प जे जे दिइन्छ त्यो चाहिँ श्रद्धापूर्वक दिनुपर्छ। जुन कुरा श्रद्धापूर्वक दिइन्छ, पितृहरूप्रति श्रद्धा हुनुपर्छ, आस्था हुनुपर्छ, निष्ठा हुनुपर्छ, विश्वास हुनुपर्छ। जसको पितृहरूप्रति निष्ठा छ, आस्था छ, श्रद्धा छ, त्यसले श्राद्ध गर्ने हो। अघि त्यो श्राद्ध पनि तपाईँको यो आर्यावर्त क्षेत्रमा गर्ने हो, अन्त लागू हुँदैन श्राद्धको नियम। अघि आर्यावर्त क्षेत्र भनेको हजुरको आन्ध्र महासागर, प्रशान्त महासागर र हिन्द महासागर, तीन महासागरको सङ्गम स्थल कन्याकुमारी अथवा इन्दु सरोवर, त्यसदेखि उत्तर र उत्तरमा चाहिँ नि तपाईँको चाहिँ नि कैलाश मानसरोवर, कैलाश मानसरोवरदेखि दक्षिणको यो विशाल भूमि चाहिँ नि आर्यावर्त क्षेत्र भनिन्छ। आ समुद्र तुबै पूर्व आ समुद्र तु पश्चिमा तय हो रे अन्तरम कि यो आर्यावर्तम विदुर्बुदा बनाएको छ अघि। त्यसो भएको हुनाले यो विशाल भूमिमा चाहिँ नि श्राद्धको नियम लागू हुन्छ, यज्ञ आदिको नियम लागू हुन्छ, धर्मकर्म हाम्रो वैदिक सनातन धर्मकर्म संस्कार संस्कृतिको नियम लागू हुन्छ। त्यो हाम्रो चाहिँ नि आर्यावर्त क्षेत्र भनेको कृषिसार मृगको उत्पत्ति हुने ठाउँ, कृषिसार मृग जन्मन्छ, हुर्कन्छ, स्वच्छन्द विचरण गर्छ अघि। त्यसो भएको हुनाले यो यज्ञ देश हो, यो पितृहरूको चाहिँ उपासना गर्ने देश हो। त्यसो भएको हुनाले यो देशको लागि चाहिँ नि यो हाम्रो चाहिने वैदिक नियम हो, यो श्राद्ध पनि चाहिने यो हाम्रो वैदिक नियम हो। श्रद्धया यद्यति तद श्राद्धम भने हुनाले श्रद्धापूर्वक पितृहरूको चाहिने जसले उपासना गर्छ, जल अर्घ, चन्द्रमा, अक्षता, फुल, नैवेद्य, पिण्ड अघि जे जे दिन्छ ती चाहिने पितृहरूले चाहिने प्राप्त गर्छन्। यो चाहिँ पितृतृप्तिको निम्ति यो अहिलेको चाहिँ जुन सोह्र श्राद्धको कुरा गर्नुभयो यहाँले, सोह्र श्राद्ध भनेको सोह्र दिन गर्नुपर्छ भन्ने हो। सोह्र दिन भनेको अहिले चाहिँ यो एघार गते आइतबारदेखि सोह्र दिन गर्नेले आश्विन एघार गते आइतबारदेखि पच्चिस गते आइतबारसम्म यो सोह्र दिनै गर्नुपर्छ। सोह्र दिन गर्न नसक्नेले पञ्चमीदेखि औँसीसम्म गर, त्यो पनि गर्न सक्दैन कसैले भनेदेखि तपाईँको यो पितृहरूको तृप्तिको निम्ति दशमीदेखि औँसीसम्म गर, त्यो पनि सक्दैन हो भने बाबुको तिथिमा एक दिन गर भन्ने शास्त्रीय निर्णय हो यो महालय श्राद्ध। महालय भने ठुलो घर, आलय भनेको घर, महा भनेको ठुलो, महालय पक्ष पनि भनिन्छ यसलाई। सोह्र दिनसम्म गर्नुपर्ने भएको हुनाले सोह्र श्राद्ध है, यसलाई पितृपक्ष पनि भनिन्छ, पितृहरूको तृप्ति हुने वा हुनाले पितृपक्ष पनि भनिन्छ यो पक्षलाई, यो अश्विनी कृष्ण पक्षलाई।
0: यो श्राद्ध गर्नु चाहिँ किन आवश्यक छ, यो बारेमा केही बताइदिनुहोस् न।
2: होइन, श्राद्ध गर्नु किन आवश्यक छ त तपाईँको यो आत्मा कहिले पनि मर्दैन
0: हजुर,
2: नित्य शाश्वत पुराण, आत्मा चाहिँ अजर छ, नित्य छ, सत्य छ, शुद्ध छ, शाश्वत छ आत्मा। हाम्रो शरीर भनेको आत्माको घर हो हगि, त्यो एउटा घरलाई छोडेर अर्को घरमा जाने मात्रै हो, त्यो मृत्यु हुँदैन। त्यसो भएको हुनाले अब यो दाह संस्कार सम्बन्धको क्रिया चाहिँ नि त्यो शरीरको क्रिया भयो हगि। दाह संस्कार पछिको जुन क्रिया हुन्छ तपाईँ दस दिनसम्म गरिने दश गात्र क्रिया, एघार दिनमा गरिने, बाह्र दिनमा गरिने जुन क्रिया छ सपिण्डीकरण श्राद्ध हगि, अब ती चाहिँ नि आत्माको लागि गरिने श्राद्ध हो। त्यसो भएको हुनाले आत्मा नमर्ने भएको हुनाले तपाईँको यो तिनवटा देवता हुन्छन् क्या, पितृहरूको अधिष्ठाता देवता, अधिष्ठात्री देवता, पितृहरूको अधिष्ठात्री देवता बसु, रुद्र र आदित्य भन्ने तिनवटा देवता हुन्छन्। अब ती देवताले चाहिँ नि तपाईँको यो हाम्रा पितृहरू जस्तो देवता भएर जन्म हुन्छ भन्ने छ नि, पुनर्जन्म हुन्छ भन्ने छ हाम्रो, त हाम्रो शास्त्र नै त्यही हो है। पुनर्जन्म हुने भएको हुनाले हाम्रा पितृहरू चाहिँ नि तपाईँको देवताहरू भएर जन्मिया रहेछन् भने ती बसुरुज र आदित्यले चाहिँ नि अमृतको रूपमा पुर्याइदिन्छन् हाम्रा पितृहरूलाई, हामीले दिएको जुन पिण्ड छ नि है, बसु भनेको वसुदेव, बसु भने बसु अष्ट वसुहरू भए है, रुद्र भनेका शिवजी भए, आदित्य भनेका सूर्यनारायण भए, सूर्य भए है। त्यसो भएको हुनाले त्यो हामीले दिएको जुन पदार्थ जे जे दिइन्छ पितृहरूलाई है, पायस पिण्ड दिइन्छ है, अरू जल अर्घसन अक्षता फुल जे जे दिइन्छ है, तर्पण गरिन्छ जल दिएर। त्यसो भएको हुनाले जुन पिण्ड दिएर सेलाउँछौँ नि हामी, जहाँ सेलायो भने त्यो सूर्यले चाहिँ खिचेर लगेर हाम्रो पितृहरूमा पुर्याइदिन्छ। ठ्याक्कै उनीहरूले चाहिँ हाम्रो देवता भएर जन्मिया रहेछन् भने चाहिँ अमृतको रूपमा पुर्याइदिन्छन्। अब हाम्रा पितृहरू चाहिँ तपाईँको मनुष्य भएर जन्मिया रहेछन् भने अन्नको रूपमा पुर्याइदिन्छन्। त्यो हामीले दिएको जुन पिण्ड छ नि, पिण्ड पिण्ड खाएको देखिँदैन, खिएको पिण्ड दिनु भन्ने पनि अहिलेका कतिपय मान्छेहरूले त्यसो पनि भनेको सुनिन्छ क्या, त्यो उहाँहरूले नबुझेर हो, शास्त्र नबुझेर हो। त्यो सूर्य त सधैँ छन् नि, शिवजी पनि सधैँ छन्, वसुहरू पनि सधैँ छन्। त्यसो भएको हुनाले उनीहरूले खिचेर हाम्रा पितृहरू कुन योनिमा जन्मिएका छन्, त्यो योनिमा जन्मिएको आत्माले जे खान्छ त्यही पुर्याइदिन्छन्। जस्तो हाम्रा पितृहरू चाहिने पशु पक्षी गाई घोडा भएर जन्मिएछन् भने घाँसको रूपमा पुर्याइदिन्छन् ती पशु रुद्र आदित्यले हगि। त्यसो भएको हुनाले त्यो हामीले दिएको जुन पिण्ड विशेष गरेर पिण्ड दिन्छौँ हामी श्राद्धमा।
0: हजुर गुरु, यो यो पिण्डको प्रसङ्ग जुन छ नि शास्त्रमा, यो पिण्ड चाहिँ के को प्रतीक हो? कुनै प्रतीकात्मक कुरा हो कि पिण्डकै रूपमा?
2: पितृको प्रतीक हो पिण्ड भनेको चाहिँ तपाईँको यो हाम्रो बाबुको मृत्यु भयो भने बाबुको मूर्ति पनि हो, त्यो बाबुको मूर्ति पनि हो, त्यो मूर्तिले हामीले दिएको पदार्थ चाहिँ नै त्यो पितृले प्राप्त गर्छन्। त्यसो भएको हुनाले त्यसो भएर हामी पिण्ड पूजा गर्छौँ नि है, पिण्ड दिइसकेपछि पिण्ड पूजा गर्नुपर्ने हुन्छ, त्यो एउटा मूर्तिको रूपमा पूजा गरेको पनि भयो, त्यो चिज उनीहरूले खान पनि पाउँछन्। त्यो दुइटै रूप मानिन्छ क्या, पिण्ड चाहिँ नि पितृहरूको प्रतीक हो।
0: अब यो श्राद्ध परम्पराका श्राद्ध संस्कारका शास्त्रीय स्रोतहरू चाहिँ के हुन् गुरु?
2: शास्त्रीय स्रोत त वेदै छ नि तपाईँको, हाम्रो वेद छ, वेदको व्याख्याहरू छन्, तपाईँको स्मृति शास्त्रहरू छ, मनुस्मृति छ, याज्ञवल्क्य स्मृति छ, पराशर स्मृति, वशिष्ठ स्मृति, कति कति अनन्त स्मृतिहरू छन् हगि। त्यसो भएको हुनाले त्यसका चाहिने अब चाहिने निबन्ध ग्रन्थहरू छन्, तपाईँको चतुर्वर्ग चिन्तामणि भयो, तपाईँको चाहिने यो वीरमित्रोदय भयो, जयसिंह कल्पद्रिम भयो, यस्ता ठुला ठुला चाहिने वृहत निबन्ध ग्रन्थहरू छन्। लघु निबन्ध ग्रन्थमा चाहिँ निर्णय सिन्धु धर्म सिन्धु यिनीहरू पर्छन् हगि। त्यसो भए हुनाले अब स्रोत त वेदै छ नि हाम्रो, वेदले पटक व्याख्या गरेको छ श्राद्धको बारेमा।
0: हजुर, ज्योतिषीय दृष्टिकोणले पनि यी 16 दिनको कुनै विशेष महत्व पनि छ कि गुरु?
2: होइन, ज्योतिषीय दृष्टिले पनि छ, धर्मशास्त्रको दृष्टिले पनि छ। वेद अब ज्योतिष भनेको चाहिँ नि वेदको आँखा हो हगि, अब धर्मशास्त्र भनेको पनि वेदकै एउटा अङ्ग हो हगि। त्यसो भएको हुनाले ज्योतिषले पनि बताउँछ, धर्मशास्त्रले पनि बताउँछ, तर धर्मशास्त्रले बढी बताउँछ ज्योतिषले भन्दा। ज्योतिषले चाहिँ तिथि मितिको निर्णय गर्ने हो हगि, आकाशीय ग्रह गतिको निर्णय गर्ने हो, र अब धर्मशास्त्रले चाहिँ सारा चाहिँ हाम्रा धर्म कर्म संस्कार संस्कृतिका कुराहरू बताउँछ। अब यो पितृहरू चाहिँ तपाईँको यो पक्षमा, यो आश्विन कृष्ण पक्षमा चाहिँ नि पितृहरू चाहिँ नि पितृलोकबाट चाहिँ नि मत्स्यलोकमा आउँछन्, झर्छन्। मेरा छोरा नाति दर्शन्तानले चाहिँ नि हामीलाई के दिन्छ, के कसरी श्रद्धा गर्छ, आस्था राख्छ कि राख्दैन, हामीहरूलाई आदर सम्मान गर्छ कि गर्दैन भनेर वायुको रूपमा अथवा कोही गाईको रूपमा अथवा कुनै अरू देवताको रूपमा उनीहरू चाहिँ नि घुमिरहेका हुन्छन् भनेर भनिन्छ। त्यसो भएको हुनाले त्यो अघि भनेका तिन पक्षमा गर्न नसक्नेले एक दिन बाबुको तिथिमा चाहिँ महालय श्राद्ध गर्नै पर्छ, अनिवार्य गर्नै पर्छ है। यो 16 दिनसम्म पितृहरू चाहिँ घुमिरहन्छन्। अब त्यो त्यति मात्रै घुम्ने होइनन् पितृहरू, त्यो 16 दिनमा कुनै कारणवश गर्न पाइएन यो अश्विन कृष्ण पक्षमा, कारणवश जो सुतकेरो पर्ला अथवा केही कारणले गर्न पाइएन भने अश्विन शुक्ल पञ्चमीसम्म द्वितीयदेखि पञ्चमीसम्मका चार तिथिमा कुनै एक दिन गर्नुपर्छ है।
0: हजुर हजुर,
2: त्यो बेलामा पनि गर्नु पाइएन भनेदेखि चाहिँ तपाईँको लक्ष्मी पूजाको दिन औँसीको दिन
0: है
2: त्यो दिन चाहिँ गर, त्यो बेलामा पनि पाइएन भने वृश्चिक राशिमा सूर्य जानुभन्दा अगाडि भने मङ्सिर लाग्ने सङ्क्रान्तिभन्दा अगाडि कुनै एक दिन जुराएर गर महालय श्राद्ध गर्नै पर्छ। त्यो बेलासम्म पनि गरेन भने उसलाई अक्षम्य दोष दिएर पितृहरू निराश भएर ठुलो सुस्केर हालेर आफ्नो लोकतिर जान्छन् भन्ने शास्त्रीय निर्णय हो बाबु।
0: गुरु, अब आध्यात्मिक धार्मिक र हाम्रा कर्मकाण्डका कृत्यहरूमा चाहिँ अब कसरी एकरूपता देख्न सक्छौँ हामी, यी फरक विषयलाई कसरी बुझ्नुपर्छ? कर्मकाण्डीय विधिलाई नै धर्म अध्यात्म सम्झनाले अध्यात्म ज्ञानको पक्षमा अलिक ध्यान कम हुन्छ कि भन्ने पनि कतिपय अध्यात्म साधकहरूले भन्ने गरेको पाइन्छ, यिनलाई कसरी बुझ्नुपर्छ?
2: होइन, अब यो आध्यात्मिक दृष्टिले नै श्राद्ध गर्ने हो, जो अध्यात्मवादी छ यो आत्मवादी र अनात्मवादीको कुरा छ क्या बाबु। हामी आत्मवादी हौँ है, आमा ईश्वर पनि छन्, देवता पनि छन्, पितृ पनि छन्, सबै छन्, वेद छ हाम्रो भनेर भन्ने यो अध्यात्मवाद हो है। अनात्मवादी आत्मा पनि छैन, ईश्वर पनि छैन, केही पनि छैन भन्ने जस्तो केही अब हाम्रो समाजमा हुनुहुन्छ, उहाँहरू चाहिँ यो श्राद्ध तर्पण क्रिया कास्ता केही पनि गर्नु पर्दैन भन्ने हुनुहुन्छ है। त्यस्तै चारवाग थिए क्या पहिला, चारवाग गर्छ भने भस्मी भूत देखाएको छ पुनरागमनको त है, शरीर लगेर चाहिँ जलाइदियो त्यो भस्म हुन्छ सिद्धि, अब फेरि आउने जन्मिने गर्ने भन्ने कुरा हुँदैन भन्ने चारवागहरूको दर्शन पनि छ। छवटा आस्तिक दर्शन छन्, छवटा नास्तिक दर्शन छन्। त्यसो भएको हुनाले हामी नास्तिक दर्शन अब क्रिया कास्ता गर्दा पनि अहिले 5 दिनमा गर्नुपर्छ, 7 दिनमा गर्ने है, अब यस्ता यस्ता कुराहरू पनि ल्याउँछन् है। अब यो चाहिँ सरासर शास्त्र विरुद्ध हो। हामी अध्यात्मवादी आत्मवादी भावनाले आत्मा पनि छ, ईश्वर पनि छ, पितृहरू पनि छन्। त्यस भएको हुनाले यथा समयमा चाहिँ नि पितृहरूको उपासना गर्ने ओर्ने श्रद्धापूर्वक चाहिँ नि गर्नुपर्छ भन्ने चाहिँ नि शास्त्रीय निर्णय भएको हुनाले आत्मवादी ईश्वरवादी वेदवादी अध्यात्मवादी हामीहरूले चाहिँ नि पितृहरूको यो फेरि यो यो ठाउँमा जन्मिने आर्यावर्त क्षेत्रको कुरा गरे नि है आर्यावर्त क्षेत्रमा जन्म लिनेको लागि हो तपाईँको हाम्रो यो आर्यावर्त क्षेत्रमा जन्म लिनु पाउनु अहो भाग्यको कुरा हो यो आर्यावर्त क्षेत्रको लागि हो अब यो चाहिँ नि पितृहरू छन् भन्ने हिसाबले गर्दै आएको हो परम्परादेखि हाम्रो फेरि वेदको उत्पत्ति भएको भूमि पनि यही हो हेर्नुहोस्
0: गुरु अब श्राद्ध गर्ने परम्परामा चाहिँ काशी गया अथवा
2: कन्याकुमारी छन् जति श्राद्ध गर्ने ठाउँ अनगिन्ती छन्
0: प्रसिद्ध तीर्थस्थलहरूमा गएर पनि श्राद्ध गर्ने परम्परा पाइन्छ श्राद्ध टुङ्ग्याउने भन्ने जस्तो भनाइ पनि पाइन्छ अब नेपाल र भारतका तीर्थस्थलको सन्दर्भमा चाहिँ यिनको महत्त्वलाई हामीले कसरी बुझ्न राम्रो हुन्छ
2: होइन अब यो स्थलको साह्रै ठुलो महत्त्व हुन्छ क्या तीर्थस्थलको अथवा स्थलको पितृतृप्तिको निम्ति त्यहाँ चाहिने एउटा पानी मात्रै दियो भने पनि पितृहरू ज्यादै प्रसन्न हुन्छन् खुसी हुन्छन् र कुलको उद्धार हुन्छ भन्ने हो श्राद्ध गर्ने भनेको उनीहरूको प्रसन्नताको लागि र हाम्रो कुलको उद्धारको लागि गर्ने हो श्राद्ध गर्ने अब श्रद्धा चाहिँ हुनु पर्यो पितृहरूप्रति जस्तै अध्यात्मवादीहरूले गर्ने हो त्यसको एक स्थल अब यो भए अब तपाईँको रामेश्वर भए ठुल्ठुला चाहिँ विशेष गरेर बद्री बद्रीमा चाहिँ ब्रह्मकपाल भन्ने एउटा तीर्थ छ अघि त्यो ब्रह्मकपालमा श्राद्ध गरेपछि गर्नु पर्दैन भनेर चाहिँ त्यहाँका पण्डाहरूले पनि लगाइदिन्छन् तर त्यो शास्त्र विरुद्ध कुरा हो अघि त्यहाँ गएर ब्रह्मकपालमा ब्रह्मकपाली श्राद्ध गरिसकेपछि यो यतातिर गृहस्थाश्रममा फर्कनै हुँदैन उतैतिर जानुपर्छ उत्तरा पन्थको बाटो अघि उतैतिर गएर चाहिने तपाईँको वानप्रस्थाश्रममा बस्छ तिमीले श्राद्ध गर्नु पर्दैन भन्ने शास्त्रीय निर्णय हो हाम्रो बद्री गएर आउने मान्छेहरू नेपालमा कति अब बद्री गएर आयो सब श्राद्धको पितृहरूलाई विसर्जन गरियो श्राद्ध गरियो मुक्त गरियो अब गर्नु पर्दैन भनेर लगाइदिइरहेछन् यहाँ कतिपय चाहिँ पुरोहितहरू पण्डितहरू भन्नेहरूले त्यो होइन त्यो होइन त्यो शास्त्रको मर्म नबुझेर हो कि यदि श्राद्ध गर्दैनौ तिमी भने उत्तरा पन्थको बाटो जाऊ फेरि गृहस्थाश्रममा आएर चाहिँ नबस भन्ने हो है पितृहरूको मुक्तिको लागि चाहिने बद्रीको ब्रह्मकपाल र गयाजी अब यो त्यो त काशी पनि हो प्रयाग पनि हो अब दुनियाँ छन् नि तीर्थस्थलहरू त तीर्थमा जहाँ पुगे पनि श्राद्ध गर भन्ने हो है पितृहरूलाई सम्झ तीर्थमा गएपछि पितृहरूको उद्धार पनि गर पितृहरूलाई प्रसन्न पनि बनाऊ हाम्रो कुलको उद्धार पनि गर भन्ने सिद्धान्त हो
0: हाम्रो नेपालमा चाहिँ श्राद्धका लागि महत्त्व पाएका तीर्थस्थलहरू चाहिँ कुन कुन छन्
2: हाम्रो नेपालमा त तपाईँको रेडी भयो देवघाट भयो यो गोसाईकुण्ड भयो पूर्वमा परा क्षेत्र छ जति छन् नि तीर्थहरू नेपालमा ती तीर्थमा पुगेपछि सबै श्राद्ध गर भन्ने हो है जौको पिण्ड दिएर गर्नुपर्छ तीर्थमा श्राद्ध गर्दाखेरिमा जति छन् तीर्थस्थलहरू त्यहाँ तीर्थ भन्ने पवित्र स्थल हो जस्तो पशुपति नै भयो आर्यघाट है यी ठाउँमा पुगेपछि श्राद्ध गर भन्ने हो तीर्थस्थल त धेरै छन् नेपालमा पनि पुण्य क्षेत्रमा गएर गर भन्ने हो है भारतवर्षे भरतखण्डे भनिन्छ है यो भारतवर्षको शीर्ष स्थान चाहिँ हाम्रो नेपाल हो है अब भरत राजाले राज्य गरे हुनाले भारतवर्ष भयो तपाईँको अब यो दक्षिण एसियाका मुलुकहरू चाहिँ नि जम्मै चाहिँ नि तपाईँको आर्यावर्त क्षेत्रमा पर्छन् क्या भारतवर्षलाई नै आर्यावर्त क्षेत्र भनिन्छ आर्यावर्तको शीर्ष स्थान नेपाल नेपाल त साह्रै ठुलो पवित्र भूमि हो देवघाट छ रिली छ है बराह क्षेत्र छ त्यसो भएको हुनाले यी ठाउँमा गएर गर्नु चाहिने राम्रो कुरा हो तीर्थ श्राद्ध गर्दा अब घरमै गर्ने हुन्छ मृत तिथिमा गर्नुपर्दा त घरमै गर्ने हो तीर्थमा गएर गर्ने होइन है अब तीर्थमा गएर गर्दा चाहिँ सबै पितृहरू मुक्त हुन्छन् बाबु सबै पितृहरू प्रसन्न हुन्छन् भन्ने चाहिने शास्त्रीय मान्यता हो
0: गुरु अब देवकृत्य भन्दा पितृकृत्य अलि होसियारीपूर्वक गर्नुपर्छ भनिन्छ यसो भनिनुको कारण चाहिँ के पाइन्छ
2: हो देवताले दिन्छन् पितृले हरण गर्छन् भनिसके एउटा लौकिक उदाहरण है त्यसमा हुनाले पितृहरूलाई त असाध्यै मान्नुपर्छ बाबु हामी आत्मावादी मान्छेहरूले अघि आत्मावादी र अनात्मवादीको कुरा पनि गरियो अघि आत्मा पनि छ ईश्वर पनि छ देवता पितृ सबै छन् भन्ने चाहिँ हामी आस्तिक दर्शनका अनुयायी हामी है नास्तिक दर्शन पनि छवटा छन् आस्तिक दर्शन पनि छवटा छन् त्यसो भएको हुनाले अब यो आस्तिक दर्शनका अनुयायी हामीहरूले चाहिँ नि पितृहरूको चाहिँ नि उपासना गर्नुपर्ने हुन्छ गर्नुपर्छ अनिवार्य गर्नुपर्छ अब यो महालय पक्ष पनि त्यही हो चाहिने तपाईँको 16 दिनमा एक दिन मात्रै भने पनि बाबुको तिथिमा बाबुको तिथिमा पाइएन भने अरू कुनै तिथिमा अष्टमी द्वादशी औँसीमा गर्दा पनि हुन्छ है नभए अघि मैले भने ती पक्षहरू गाई तिहारे औँसी तपाईँको वृश्चिक राशिमा सूर्य जानुभन्दा अगाडि कुनै तिथिमा एक दिन चाहिँ गर्नुपर्ने हुन्छ
0: गुरु अब हुन त यहाँले आर्यवर्तको महात्म्य अघि भनिहाल्नुभयो अब तैपनि संसारका विभिन्न ठाउँमा पुगेका बसोबास गरेका सनातन धर्मावलम्बीहरूले अब श्राद्ध जस्ता आफ्ना संस्कारको पालना कसरी गर्ने केही व्यावहारिक पक्षहरू बताइदिनुहुन्छ कि?
2: होइन, व्यावहारिक पक्ष तपाईँको अब अमेरिकामा भन्यौँ, अब हाम्रो नेपाली अब हिन्दू धर्मावलम्बीहरू, हिन्दू धर्म मान्नेहरू चाहिने अब संसारभरि विश्वमा नै चाहिने अब धेरै देशहरूमा गएर बस्नु भएको छ। तर हाम्रो शास्त्रले चाहिने अब त्यहाँ गएर पितृ तृप्तिको लागि त्यहाँ चाहिने अब श्राद्ध गर्ने अमेरिका बेलायत यी जति पनि पाश्चात्य मुलुकहरू छन्, अब त्यहाँ गएर चाहिने श्राद्ध गरेर पितृहरूले पाउँदैनन्। बाबु शिवजीले ब्रह्मा विष्णु महेश्वर चन्द्र सूर्य यी सबै चाहिँ विश्व ब्रह्माण्डलाई हेर्छन्, कहीँ कसैलाई पक्षपात गर्दैनन्। तर बस्न चाहिने यो आर्यावर्त क्षेत्रमा मात्रै बस्छन् देवताहरू ऋषिहरू, यहीँ गर्नुपर्ने हुन्छ। अब अरू देशमा चाहिँ गरेर चाहिने श्राद्ध पितृहरू मुक्त हुँदैनन्, पितृहरूले प्राप्त गर्दैनन्, पितृहरू सन्तुष्ट हुँदैनन्। त्यसो भएको हुनाले यही आर्यावर्त क्षेत्रमा गर्ने हो। उतातिर गएर कोही बस्नु भएको छ भने अब उहाँहरू पनि श्राद्ध गर्ने बेला यहाँ आउनु पर्यो, बाबाआमाको क्रिया गर्ने बेला यहाँ आउनु पर्यो, उहाँ चाहिँ क्रिया गरेर गरिँदैन शास्त्र अनुसार क्या। अब अहिले त चाहिने अब यहाँबाट वचन भन्ने नि उतातिर क्रिया गर्ने त्यस्तो पनि गरिराखेका पनि भन्छन् है, आइरहेछ क्या हजुरको विसङ्गति यो हाम्रै वर्गबाट भइरहेछ क्या
0: हजुर। गुरु, अब अन्तमा धार्मिक विषयवस्तुको हरेक चाहिँ विधि क्रियाकलापहरूको हरेक कृत्यको चाहिँ केही न केही सन्देश हुन्छ भनिन्छ, मानव समाजका लागि, पर्यावरणका लागि। अब यो श्राद्ध तर्पण आदिबाट चाहिँ आफ्ना पितृहरूलाई मात्र नभएर अब ब्रह्मादेखि लिएर किट पतङ्गसम्मको तृप्तिको कामना गरिन्छ भनिन्छ नि, यो शास्त्रीय व्यवस्थाको सन्देश के हो, कसरी बुझ्नुपर्छ?
2: हो होइन, हामीले त्यहाँ तर्पण गर्दै ब्रह्मा सिवेताम, विष्णु सिवेताम, रुद्र सिवेताम, प्रजापति सिताम, देवा सिताम, सन्दन सिताम, देवानुगा सिताम, नागा सिताम, सागरा सिताम, सबैलाई प्रसन्न गराउँछ क्या यहाँ बसेर गर्दा। सबै प्रसन्न हुन्छन्, सबै किट पतङ्ग जम्मै चाहिने पितृहरू देवताहरू जम्मै प्रसन्न हुन्छन्। सबै श्राद्धमा त सबैलाई त्यहाँ पद्धतिमै लेखिदिया हुन्छ नि, सबैलाई तर्पण गर्दाखेरिमा, र पिण्ड दिँदा पनि सबै पितृहरूलाई दिनुपर्ने हुन्छ। यहाँ सौरा पिण्ड दिएर सौरा पिण्ड लगाएर श्राद्ध गर्दै हिँडेको पाइन्छ है, त्यो होइन है। भए जति पितृहरू सबैलाई तर्पण गर्दा दिनुहुन्छ, त्यसलाई सबै पितृहरूलाई चाहिने पिण्ड देऊ भन्ने चाहिने शास्त्रको मर्म हो, शास्त्रको आशय हो। त्यसो भएर महालय भनेर मैले अघि नै पनि भने, सबै पितृहरू हटाउने भएको हुनाले सबै देवताहरू पनि, सबै मनुष्य किट पतङ्ग सबै हटाउने भएको हुनाले यो पक्षमा चाहिने एक दिन मात्रै भने पनि श्रद्धाका साथ श्राद्ध गर, श्रद्धया यदि यति तत् श्राद्धम। श्राद्ध चाहिँमा त्यसमा विश्वास हुनु पर्यो, श्रद्धा हुनु पर्यो, आस्था हुनु पर्यो, निष्ठा हुनु पर्यो। पितृहरू छन्, देवताहरू पनि छन् भन्ने छ है। त्यसलाई गुणाले देवताले दिन्छन्, पितृले हरण गर्छन् भन्ने लौकिक उखान अघि पनि भनियो। पितृलाई सम्झ भन्ने अर्थ हो क्या यो, अघि पितृको स्मरण गर, पितृहरूप्रति आस्थाका साथ चाहिने जो सकेको चाहिँ केही भएन भने अघि खुर्सानीको पिण्ड दिएको पनि एउटा कथा सथा त्यस्तो पाइन्छ क्या। आफ्नो गच्छे अनुसार गर्ने, कहाँ श्राद्ध भनेर दुनियाँ बनाउने खुवाउने गरिरहनु कुरो होइन है। विधि विधान जे छ त्यो विधि चाहिँ गर, शुद्धसँग गर, पितृहरूले पाउने हिसाबले गर। त्यो काल पनि मिलाउनु पर्छ, समय पनि। यो चाहिँ यो अहिलेको महालय पक्ष भनेको यो 24 गतेसम्मको जुन त्यो हो, त्यो पितृ तृप्तिको निम्ति पुण्यतम पर्व हो क्या यो पर्व। एक दिन सम्झनै पर्छ, सम्झनुहोस् भन्ने नै मेरो सबैलाई त्यही नै चाहिने भनाइ हुन्छ।
0: उहाँ हुनुहुन्थ्यो प्राध्यापक डाक्टर रामचन्द्र गौतम। श्राद्ध किन गरिन्छ र यसको धार्मिक महत्व के छ भन्ने लगायतका प्रसङ्गमा उहाँसँगको कुराकानी प्रस्तुत गर्यौं। हाम्रो संस्कृति,
1: हाम्रो परम्परा, सभ्यता, हाम्रो नेपाल राम्रो, संस्कृति पवित्र,
0: लुकेका स्वर्ग, समुच्चा जाति यसमा छन् विचित्र। हाम्रा आस्था, हाम्रा विश्वास अनि हाम्रा रीतिरिवाज र संस्कारहरूका धारा, कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा,
1: रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे, साथै पुनः प्रसारण सोमबार राति 9:20 बजे, कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा।
0: हिन्दू सनातन धर्म संस्कारमा हिजोदेखि सुरु भएको 16 श्राद्धका सन्दर्भमा आजका सामग्री प्रस्तुत गर्दैछौ। प्राचीन वैदिक ऋषि परम्परा उदार र व्यापक भएकाले देव कार्यद्वारा देवतासित र पितृ कार्यद्वारा पितृसित सम्बन्ध राख्ने विधि सनातन धर्ममा प्राचीन कालदेखि नै प्रसिद्ध छ। श्राद्धको पूर्व तर्पण गर्दा ब्रह्मादेखि सूक्ष्म जीवसम्मका सबै योनिका जीवको तृप्ति होस् भन्ने विशाल भाव राखेर तिलाञ्जली दिइने विधिले श्राद्धको महिमा र उद्देश्य उच्च भएको बुझिन्छ। 16 श्राद्ध र पितृतर्पण सम्बन्धमा प्राध्यापक चेतुनाथ शर्मा आचार्यले लेख्नुभएका केही प्रसङ्ग फेरि एकैछिन जोडौं। श्राद्ध र यसको अङ्गको रूपमा गरिने तर्पण एउटा सामान्य रिवाज मात्र नभएर यसको उद्देश्य पनि छ। हामी जुन सृष्टिमा जीवित छौँ र जसरी अन्न र जलबाट प्राण धारण गरेका छौँ, जीव सामान्यप्रति हाम्रा केही कर्तव्य हुनु स्वाभाविक ठहरिन्छ। यस्ता जीवमा कतिपय यसै लोकका जीवधारी पर्दछन् र कति चाहिँ स्थूल शरीर छुटेर विभिन्न योनि उपभोग गरिरहेका पनि हुन्छन्। अर्पण गरिएको अन्न जलले पितृतृप्तिको अपेक्षा राख्नु त स्वाभाविक कुरा भयो, तर ऋषिहरूको अन्तर्दृष्टि त्यतिमा मात्र सीमित नभएर व्यष्टि सत्तालाई समष्टि सत्तामा समेट्नु या एकीकरण गर्नु पनि लक्ष्य रहेको देखिन्छ। श्राद्धको यति विधि धेरै महत्त्व हुँदाहुँदै पनि किन श्राद्ध सधैँ नगरेर निश्चित तिथिमितिमा मात्र गरिन्छ भन्ने जिज्ञासा उठ्न सक्छ। यसको समाधानमा के भन्न सकिन्छ भने पितृको समय मनुष्यको समयभन्दा बढी अवधिको हुन्छ। त्यसैले मनुष्यले वर्ष वर्ष दिनमा श्राद्ध तर्पण गरे पनि पितृलाई चाहिँ उनीहरूको हिसाबले त्यो बाह्रै दिनमा प्राप्त हुन्छ। मासेन स्यादहो रात्र पैत्रो वर्षेण दैवतः भनिएअनुसार मानिसको हिसाबले एक महिनाको समय पितृको एक अहोरात्र 24 घन्टा बराबर हुन्छ। यद्यपि सक्नेले छोटकरीमा प्रत्येक दिन तर्पण श्राद्ध गर्ने गर्दछन्, तर आजको व्यस्त जीवनमा अधिकांश गृहस्थीहरूलाई यो सम्भव छैन। त्यसै भएर वर्षमा 2 दिन यानि तिथि परेको दिन र 16 श्राद्धका दिन गरी 2 दिन मात्र श्राद्ध तर्पण गरे पनि यसबाट पितृ तृप्त हुने भाव राखी गृहस्थीहरूले श्राद्ध कर्म गर्दै आएको पाइन्छ। पितृ खुसी र तृप्त भए मात्र व्यक्तिको जीवनमा धन सम्पत्ति, सन्तान, सुख शान्ति र कल्याण प्राप्त हुने र टिक्ने हुन्छ भनिएको पाइन्छ। देवताले दिने, पितृले हेर्ने भन्ने लोकोक्तिबाट पनि पितृ खुसी नभएमा देवताले मात्रै दिएर पनि हुँदैन, टिक्दैन भन्ने भनाइ छ, मान्यता छ। हिन्दू सनातन समाजको पारिवारिक स्थिति स्वरूप अनुसार वयस्क सन्तान अलग रूपमा आफ्नै अस्तित्व कायम गरी नरह

का दिन फलामको भाँडामा कुनै अन्न पकाउन नहुने विधान पनि छ। यसै गरी श्राद्धका दिन कुन फुलपात प्रयोग गर्ने, कुन नगर्ने भन्ने बारेमा पनि केही निर्देशन पाइन्छ। जस्तै केतकिम तुलसी पत्रम बिल्व पत्रम च वर्जयत द्रोणम च करवीरम च धतुरम किमसुकम तथा, अर्थात् केतकी तुलसी पत्र बेलपत्र द्रोणपत्र करवीर धतुरोको फुल यी श्राद्धमा निषिद्ध छन्। यिनमा तुलसी पत्रलाई चाहिँ ब्राह्मणको पूजामा प्रयोग नगरी पिण्डमा चढाउनसम्म चाहिँ हुन्छ भनिएको छ। श्राद्धमा शुद्ध वचनको पनि उच्च महत्व रहेको छ। पितृहरू शुद्ध वचन चाहन्छन्, देवताहरू शुद्ध भाव चाहन्छन्, ऋषिहरू पूजा चाहन्छन् र उत्तम मनुष्यहरू मोक्ष चाहन्छन् भन्ने पाइन्छ। त आदरणीय श्रोता, आजको कार्यक्रममा हामीले हिन्दू सनातन धर्म संस्कृतिमा यसपालि हिजोदेखि सुरु भएको सोह्र श्राद्धका सन्दर्भमा समसामयिक सामग्री प्रस्तुत गर्यौं। प्राध्यापक डाक्टर रामचन्द्र गौतमसँगको कुराकानी राख्यौं। हस्त, आजको हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम यही टुङ्ग्याउँदै प्राविधिक सहकर्मी लक्ष्मण विष्ट सहित प्रस्तोता हेमन्त उप्रेती बिदा हुन्छु। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
1: राष्ट्रिय रेडियो
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँदैछौँ चलचित्रको गीत। चलचित्र कान्छीबाट रहेको छ, जसमा कलाकार हुनुहुन्छ अरुणा लामा र प्रसाद श्रेष्ठ भने रचना चेतन कार्कीको, सङ्गीत गोपाल योञ्जनको। गीतपछि यहाँले केही बेर सूचना र सन्देश सुन्नुहुनेछ। त्यसपछि सुन्नुहुनेछ बिहान 10 बजेको समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल फेस्टिभ अफर सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
2: मालवाहक सवारी साधनले सडकको भारवहन क्षमता भन्दा बढी लोड नबकाऊ
3: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग

यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। अविरल वर्षासँगै देशका विभिन्न स्थानमा आएको बाढी पहिरो र डुबानमा परि हालसम्म 21 जनाको मृत्यु भएको छ। 747 परिवार प्रभावित भएका छन्। वर्षाले सयौं घर, सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएको छ। सबैभन्दा ठूलो मानवीय क्षति र भौतिक क्षति बागलुङ, पाल्पा र म्याग्दीमा भएको छ। पछिल्लो तथ्याङ्क अनुसार बागलुङ जिल्लामा 10 जनाको मृत्यु भएको छ। मनाङको हिमलुङ हिमालमा गएको हिउँ पहिरोमा परेर 2 जनाको निधन भएको छ भने अन्य 10 जना सम्पर्कविहीन भएका छन्। मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद कनालका अनुसार आइतबार बिहान मनाङको नार भूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालको आधार शिविरमा गएको हिम पहिरोमा 2 जनाको निधन भएको हो। काठमाडौँ उपत्यकामा ग्यास आपूर्तिका लागि ल्याउन लागि 105 वटा बुलेट अविरल वर्षाका कारण बाटोमै रोकिएका छन्। बुधबारदेखिको वर्षाका कारण भारतबाट ग्यास बोकेर आएका बुलेटहरू बाटोमै रोकिएका हुन्। ती बुलेट बाटो खुल्न साथ उपत्यका भित्रिने अवस्थामा रहेको नेपाल आयल निगमले जनाएको छ। अविरल वर्षासँगै आएको बाढी पहिरोको कारण गुल्मीका विभिन्न स्थानीय तहका 231 घर उच्च जोखिममा परेका छन्। बाढी पहिरोका कारण उच्च जोखिममा परेका विस्थापित परिवारलाई स्थानीय पालिकाहरूको सहयोगमा सुरक्षित स्थानमा सारिएको र केही परिवार आफन्त र छिमेकीहरूको घरमा आश्रय लिएर बसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक भीम किरण बोगटीले बताउनुभयो। वर्षाका कारण देशका प्रमुख राजमार्ग तथा सडकमा आएको बाढी पहिरोको अवरोध हटाउन सरकारले विशेष आपतकालीन कार्ययोजना कार्यान्वयनमा ल्याएको छ। सरकारले पूर्वाधार विकास मन्त्रालय मार्फत यस्तो कार्ययोजना कार्यान्वयनमा ल्याएको हो। पूर्वाधार विकास मन्त्रालयका सहसचिव इन्जिनियर सुशील बाबु ढकालले सडक विभाग मार्फत आफ्ना सम्पूर्ण संयन्त्र फुल फेजमा कार्यान्वयनमा ल्याएको बताउनुभयो। ढकालका अनुसार अवरुद्ध राजमार्ग र सडक खुलाउन सम्बन्धित ठाउँमा हेभी मेसिनरी जनशक्तिले निरन्तर काम गरिरहेको छ। जोखिमयुक्त तथा संवेदनशील सडकमा डोजर लोडर लगायतका 240 भन्दा बढी ठूला हेभी उपकरण र प्राविधिक टोली सहित 24 घण्टा तयारी अवस्थामा राखिएको छ। हुम्लाको चङ्खेली गाउँपालिका 2 स्थित बाङ्गे ढुङ्गा सामुदायिक वनमा जडीबुटी सङ्कलन गर्न गएका 1 जनाको हिउँ पहिरोमा परेर मृत्यु भएको छ। बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका 4 जनाको मृत्यु भएको छ। बेनी जोमसुम कोरोला सडक खण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका 6 पोखरे बगर र वडा नम्बर 2 भोरुङ तातोपानीको नौली बगर जोड्ने पुल कालीगण्डकीले बगाएको छ। स्याङ्जाको कालीगण्डकी गाउँपालिका 7 मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका 1 हर्मी जोड्ने मोटरेबल पुल पनि कालीगण्डकीले बगाएको छ। असोज 8 गते बेलुकादेखि परेको लगातारको अविरल वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्गहरू पनि अवरुद्ध भएका छन्। शनिबार रातिदेखि परेको अविरल वर्षा तथा हिमपातका कारण जोमसोम कोरोला सडक खण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ। म्याग्दी र मुस्ताङको सीमा क्षेत्र काभ्रे बाट कोरोला नाकासम्मको सडक ठाउँ ठाउँमा पहिरो जानुका साथै उपल्लो मुस्ताङको कोरोला 5 क्षेत्रमा भारी हिमपात हुँदा आवागमन रोकिएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले वर्षाले जोखिम बढाएका कारण सतर्कता अप्नाउन आग्रह गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले हिजो आग्रह गर्नुभएको हो। रेडियो नेपालबाट अहिले बिहान 10 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: अब बाँकी समाचार। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। बिहान 11 बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। त्यसै गरी राष्ट्रिय सभाको बैठक 1:15 लागि तय भएको छ। सोह्र श्राद्धको पहिलो दिन हिजो पशुपतिनाथ क्षेत्रमा 600 भन्दा बढी श्रद्धालुले श्राद्ध तर्पण तथा पिण्डदान गरेका छन्। हिजो बिहानैदेखि वर्षा भए पनि श्रद्धालुहरू आफ्ना दिवंगत पितृको सम्झनामा धार्मिक विधि अनुसार श्राद्ध गर्न पशुपति क्षेत्रमा पुगेका थिए। अब अन्तर्राष्ट्रिय समाचार। इरानका विदेश मन्त्री अब्बास अराघचीले अमेरिका इरान युद्ध पुनः सुरु भए आफ्नो देश त्यसका लागि पूर्ण रूपमा तयार रहेको बताउनु भएको छ। वाशिङटनले हर्मुज मार्ग पुनः खोल्नका लागि तेह्रानले अघि सारेको 7 दिने कार्ययोजना अस्वीकार गरेपछि इरानको त्यस्तो प्रतिक्रिया आएको हो। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
2: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
3: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौं, सुरक्षित नेपाल बनाऊ।
2: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।
4: नमस्कार, म पूर्ण चन्द्र घिमिरे कार्यक्रममा हार्दिक स्वागत गर्छु।
5: आजको कार्यक्रममा हामी रेबिज रोगका बारेमा कुराकानी गर्नेछौँ। आज रेबिजको विषयमा कुराकानी गर्नका लागि हाम्रा अतिथिका रूपमा हुनुहुन्छ प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर विमल शर्मा चालिसे। उहाँ टेकु अस्पतालमा कार्यरत डाक्टर हुनुहुन्छ। आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। डाक्टर साहब, कार्यक्रममा स्वागत छ।
6: धन्यवाद, नमस्कार।
5: डाक्टर साहब, अब रेबिज भनेको के हो? किनभने हामी रेबिज डेमा भएको हुनाले आजको संवाद चाहिँ रेबिज भनेको के हो यसैबाट सुरु गरौँ न।
6: रेबिज रोग भनेको एक किसिमको भाइरसको कारणले लाग्ने रोग हो र सामान्यतया कुनै पनि जनावरलाई रेबिज लागेको छ, जस्तो अधिकांश रूपमा कुकुरलाई रेबिज लागेको छ र त्यस्तो कुकुरको टोकाइबाट मानिसमा रेबिजको भाइरस सरेर अनि मानिसको मस्तिष्कमा त्यसले असर गर्यो भने हामी त्यस्तो व्यक्तिलाई रेबिज लागेको भनेर भन्दछौँ।
5: हजुर, जस्तो रेबिज लागेको कसरी थाहा पाउने, यसका केही लक्षणहरू पनि हुन्छन्?
6: रेबिज लागेर थाहा पाउने भन्दा पनि कुनै पनि व्यक्ति रेबिजसँग मिल्दुल्दा लक्षणहरू लिएर आयो भने अथवा मस्तिष्क सम्बन्धी कुनै पनि लक्षणहरू लिएर आयो भने हामी त्यस्तो व्यक्तिहरूलाई चाहिँ जनावरले टोकेको छ कि छैन, विगतमा होइन उसले भ्याक्सिन लगाएको छ कि छैन भन्ने कुराहरू सोध्छौँ, यकिन गर्दछौँ। र यदि त्यस्तो व्यक्तिलाई चाहिँ रेबिज लागेको जनावरले टोकेको अथवा कस्तो किसिमको जनावरले टोकेको भन्ने थाहा नभएको र त्यसपछि चाहिँ रेबिज विरुद्धको खोपहरू नलागेको बिरामीहरूलाई 2-3 महिनापछि पानीसँग डराउने, एक्कासी, अनि त्यसपछि हावासँग डराउने, खाना लिन गाह्रो गर्ने, एकदम रियाल चुहाइराख्ने त्यस्तो बिरामी हामी कहाँ आयो र उसलाई चाहिँ जनावरले टोकेको यदि हिस्ट्री छ भने हामी त्यस्तो व्यक्तिहरूलाई रेबिज लागेको भनेर भन्न सक्दछौँ।
5: कुन कुन जनावरले टोक्यो भने रेबिज हुने सम्भावना हुन्छ र यो भ्याक्सिन लगाउने कुरा पनि जनावरले नटोक्दै पनि हामीले यो भ्याक्सिन लगाउन सक्छौँ कि अलिकति प्रश्न पारिदिनु न?
6: यसो प्रश्नको कुरा के छ भने कुनै पनि स्तनधारी जनावरले टोक्यो र तातो रगत हुने जनावरले टोक्यो भने यदि त्यो जनावरलाई रेबिज रोग रहेछ भने सार्न सक्छ। यसको मतलब चाहिँ जस्तो कुकुर, बिरालो, देशी स्याल अनि त्यसरी फ्याउरो, वन्यजन्तुहरू जति पनि छन् तिनीहरूले टोक्यो भने यदि तिनीहरूलाई रेबिज रहेछ भने मानिसहरूमा सर्ने सम्भावना हुन्छ। मानिसहरूले चाहिँ रेबिज लागेको जनावर होस्, चिनेको होस् अथवा नचिनेको जनावर जसलाई हामीले फलो गर्न सक्दैनौँ, जस्तो वन्यजन्तुहरूले टोक्यो भने अथवा सडकमा हिँड्ने कुकुर टोक्यो अथवा बिरालाहरूले टोक्यो भने पनि हामी त्यस्तो टोकाइलाई चाहिँ रेबिज हुन सक्ने सम्झेर त्यस्ता व्यक्तिहरूले चाहिँ त्यो टोकाएपछि तुरन्तै भ्याक्सिन लगाउनु पर्दछ। अनि रेबिज रोग कस्तो रोग हो भने रेबिज रोग लागेपछि चाहिँ हामी त्यस्तो बिरामीलाई बचाउन सक्दैनौँ। रेबिज रोग लागिसकेपछि कुनै पनि व्यक्तिलाई चाहिँ रेबिजबाट बचाउन सकिँदैन, उसलाई जोगाउन सकिँदैन, होइन उसले केही समयपछि छोटो समयमा नै मृत्युवरण गर्दछ। सँगसँगै अर्को कुरा बुझ्नुपर्ने कुरा के छ भने रेबिज रोगलाई हामीले 100% बचाउन चाहिँ सक्छौँ। जस्तो कुनै पनि जनावरले टोकेको छ है, हामीले तुरुन्तै स्वास्थ्य संस्थामा गएर रेबिज विरुद्धको खोप भने अनुसार होइन हामीलाई दिएको रेकमेन्डेसन अनुसार यदि कुनै पनि व्यक्तिलाई हामीले खोप लगाउन सक्यौँ भने हामी 100% रूपमा त्यो व्यक्तिलाई रेबिज हुनबाट चाहिँ जोगाउन सक्दछौँ। कुनै पनि व्यक्तिले यदि त्यस्तो जनावर जसमाथि शङ्का छ, रेबिज हुन सक्ने शङ्का छ, अथवा जुन जनावरले टोकाएपछि हामी त्यो जनावरलाई हेर्न सक्दैनौँ, त्यस्तो जनावरहरू यदि छ, टोकेको छ भने हामीले तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा गएर रेबिज विरुद्धको सुई लगाउनु पर्छ। त्यसो गऱ्यो भने हामी 100% रूपमा रेबिजबाट जोगिन सक्छौँ। र नटोक्दै लगाउने भन्ने कुरा जुन छ त्यो कुरा चाहिँ अहिले हामीले रेकमेन्ड गरिसकेका छैनौँ, तर निश्चित वर्गको मान्छेहरू जो फ्रिक्वेन्टली जङ्गलमा गएर काम गर्छ अथवा जो पशुसँग सम्बन्धित कार्यहरूमा संलग्न छ, जस्तो पशु चिकित्सकहरू हुनुहुन्छ, भेटनेरीमा काम गर्नेहरू हुनुहुन्छ, त्यस्तोहरूलाई त्यो टोकाइभन्दा अगाडि नै पनि रेबिज विरुद्धको खोप चाहिँ लगाइदिन्छौँ।
5: भनेपछि यसरी बुझौँ, यसमा प्रश्न कसरी हुन सकियो भने आफूले पालेको जनावर अथवा आफ्नो घरमै रहेको कुकुर, बिरालो लगायत स्तनधारी जनावरहरू होइन, गाई भैँसी पनि भए होइन, यिनीहरू आफूले घरमा पाल्दा रेबिजको लक्षण देखाएका छैनन् भने टोकियो भन्दैमा डराउन चाहिँ परेन।
6: यसमा फेरि के छ भने यदि कुकुरलाई आफूले घरमा पालेको कुकुर अथवा बिरालालाई नियमित रूपमा रेबिज विरुद्धको सुई लगाइएको छ र त्यो जनावरलाई चाहिँ रेबिजको कुनै पनि लक्षण देखिएको छैन, त्यो जनावर चाहिँ निरोगी छ भन्ने हामीलाई लाग्छ भने त्यस्तो टोकाइमा चाहिँ लगाइराख्नु पर्दैन। तर रेबिज रोग लाग्ने कारण भने 99% जति पनि रेबिज रोगीहरू छन् ती कुकुरको टोकाइबाट हुन्छन्, त्यसपछि चाहिँ बिरालाको टोकाइबाट हुन्छन्। त्यो हुनाले हामीलाई अलिकति पनि शङ्का छ, जस्तो घरमै पालेको कुकुर पनि भर्खरै बाहिरबाट ल्याएर पाल्न सुरु गरेको, भ्याक्सिन लगाएको छ कि छैन थाहा छैन होइन, अथवा त्यसलाई कुनै पनि रोगका लक्षणहरू देखियो भने हामी भ्याक्सिन दिएको हो भन्दैमा उसलाई नलगाऊ भनेर भन्दैनौँ। त्यस्तो कुकुरले टोकेको अथवा बिरालाले टोकेको हकमा चाहिँ हामी भ्याक्सिन लगाउने सल्लाह चाहिँ दिन्छौँ।
5: हजुर, भनेपछि यसरी बुझौँ हामी, किनभने कुनै पनि स्तनधारी जनावरले टोक्यो भने भ्याक्सिन लगाइराखेको छ भने डराउनु परेन, अन्यथा अन्य अवस्थामा तपाईँको घरमै पालेको कुकुर होस्, बिराल होस्, यिनीहरूले टोक्यो भने तपाईँहरू नजिकको स्वास्थ्य संस्थामा गएर रेबिज विरुद्धको खोप लिने अथवा परामर्श लिने गर्दा नै सबैभन्दा उत्तम,
6: एकदमै सबैभन्दा उत्तम होइन, त्यस्तो अवस्थामा तुरुन्तै गएर परामर्श लिएर यदि स्वास्थ्य कर्मीले चाहिँ रेबिजको सुई लगाउनु पर्छ भन्यो भने लगाउनु पर्छ। किनभने मैले अघि नै पनि जोड दिएर के भनिरहेको छु भने रेबिज लागिसकेपछि हामी बचाउन सक्दैनौँ। हामीले रेबिजको लक्षण सुरु हुनुभन्दा अगाडि नै जति सक्यो छिटो भ्याक्सिन दिनुपर्ने हुन्छ, त्यो चाहिँ एकदम महत्त्वपूर्ण कुरा हुन्छ। हामीलाई कस्तो लाग्छ भने कुनै पनि जनावरले टोकेपछि होइन भोलि लगाउँला पर्सि लगाउँला अथवा त्यो जनावर त ठिकै छ केही छैन भनेर ढिला गऱ्यौँ भनेर, यदि लक्षण देखाइसक्यो, यदि रेबिजको लक्षण कुनै पनि मानिसमा देखिसक्यो भने त्यतिखेर हामी मान्छेलाई बचाउन सक्दैनौँ। त्यो हुनाले के को जति सक्यो छिटो यहाँ 24 घन्टाभित्र अथवा 2 दिनभित्र 3 दिनभित्र भन्ने जुन चलन छ अलिअलि व्याप्त छ त्यो पनि होइन, सकिन्छ जति सक्यो छिटो लगाउनुपर्छ। तर अब ढिलो भयो भनेर फेरि अब जस्तो 24 घन्टाभित्र अथवा लगाउँदा बित्तिकै लगाउन सकेन, 2-3 दिन ढिला भयो अथवा 1 हप्ता ढिला भयो हुन्छ नि, कोही एकदमै टाढा गएको मान्छे भ्याक्सिन भएको ठाउँसम्म आउँदाखेरि ढिला भयो भने फेरि होइन तिमीहरू त ढिला भयो भनेर नलगाउनु पनि हुँदैन। जति ढिला आए पनि हामी लगाउँछौँ, तर जति छिटो लगायो त्यति राम्रो हुन्छ।
5: भनेपछि यसरी बुझौँ, यो लगाउनै पर्छ,
6: लगाउनै
5: नै हो। त्यस्तो समस्या पर्यो भनेदेखि तुरुन्त जति सक्यो छिटो अस्पताल अथवा स्वास्थ्य संस्थामा जानुहोस्, त्यहाँको परामर्श अनुसार गर्नुहोस्। तर मैले घरमा पालेको हो, कुनै लक्षण छैन भनेर घरमा बसियो भने पछि रेबिज देखिएपछि चाहिँ बचाउन चाहिँ गाह्रो हुन्छ,
6: बचाउन गाह्रो हुन्छ, होइन
5: बचाउनै
6: हाम्रो परिवेशमा अहिले बचाउन सक्दैन। किनभने विश्वकै इतिहास हेर्ने हो भने पनि रेबिज रोग लागिसकेपछि बचेको मानिसहरू भनेको एकदमै नगण्य 2-4 जना, तर त्यो भनेको त्यत्रो संख्यामा जति मृत्यु हुन्छ त्यो भने नगण्य हो। तर अस्पतालमा रेबिज रोगका बिरामीहरू नियमित हेर्छौँ, हामी कहाँ धेरै बिरामीहरू आउनुहुन्छ, त्यसमध्ये पनि धेरै जसो बिरामीहरू चाहिँ भर्खरको युवाहरू हुनुहुन्छ, बच्चाहरू हुनुहुन्छ होइन। त्यस्तो हुनाले कुनै पनि ढिला नगरिकन नेपाल सरकारले रेबिज विरुद्धको खोप निशुल्क वितरण गरिराखेको छ, प्रत्येक स्वास्थ्य संस्थामा भएको ठाउँमा किन्नु पर्दैन, त्यो खोप लिन चाहिँ नहिचकिचाइदिन म चाहिँ अनुरोध गर्दछु। लागिसकेपछि जोगाउन सक्दैनौँ, त्यसमा अधिकांश बिरामीहरू भनेको बाल बच्चाहरू हुन्छन्, किनभने धेरै चकचक गर्छन्, खेल्छन्, कुकुरले टोकेको थाहा हुँदैन, टोकिहाल्यो पनि घर आएर भन्दैनन्, फेरि घरको डर मान्छन् उनीहरूले, लुकाएर बस्छन्, अनि पछि रेबिज भइसकेपछि केही गर्न सकिँदैन। त्यही भएर जति सक्यो छिटो त्यस्तो मान्छेहरूलाई यदि जनावरले टोकेको छ भने रेबिजको सुई लगाउनु चाहिँ पर्छ।
5: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ, आज कार्यक्रममा रेबिजको विषयमा कुराकानी गरिरहेका छौँ। रेबिज सम्बन्धी सचेतना जगाउने अभियान चलिरहेको छ, यही सेरोफेरोमा भइरहँदा आज हामीले टेकु अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर विमल शर्मा चालिसीज्यूलाई अतिथिका रूपमा हाम्रो स्टुडियोमा निमन्त्रणा गरेर उहाँसँग संवाद गरिरहेका छौँ। डाक्टर साहब, म फेरि संवादकै क्रमलाई जोड्न चाहन्छु। अहिले यहाँले धेरै महत्त्वपूर्ण कुरा उठाउनु भयो, बचाउनै सकिँदैन। रेबिज भइसकेपछि त्यसको लक्षण देखिँदाखेरि ढिलो भइसक्छ, तसर्थ बचाउन सकिँदैन, बेलैमा सजग हुन पर्यो भन्ने कुरा आयो।
6: रेबिज रोग लागेपछि बचाउनै सकिँदैन, तर बेलैमा सजग भयो भने रेबिज रोग लाग्नबाट फेरि 100% बचाउन सकिन्छ। त्यो कुरा चाहिँ
5: हजुर, यहाँले साह्रै महत्त्वपूर्ण कुरा उठाउनु भयो, किनभने रेबिज लागेपछि अथवा लक्षण देखिएपछि हामी बचाउन सक्दैनौँ, तर प्रारम्भिक चरणमा भयो भने यसबाट बचाउन सकिन्छ। फेरि त्यस्तो सम्भावना छ। अब त्यो हिसाबले हेर्दा त सकेसम्म रेबिज लाग्नै नदिन पाए हुन्थ्यो। अब लाग्न नदिने उपाय चाहिँ के त डाक्टर साहब?
6: यसमा लाग्न नदिने उपाय भनेको चाहिँ जनावरको टोकाइबाट जोगिने नै हो, किनभने जनावरको टोकाइ बिना जनावरको जुन रियाल छ त्यो अर्को मान्छेको शरीरभित्र नपसेसम्म रेबिज रोग सर्दैन। यो हावाबाट पनि सर्दैन, छोइएर पनि सर्दैन, होइन? त्यो हुनाले कुनै खाना खाँदा सर्दैन, जुठो खाँदा सर्दैन। यो रेबिज लागेको जनावरको रियालमा जुन यसको भाइरस हुन्छ त्यो मान्छेको शरीरमा घाउको माध्यमबाट भित्र सर्नुपर्छ। यसको मतलब के हो भने कुनै पनि जनावरको टोकाइबाट हामी जोगियौँ भने हामी रेबिज रोगबाट बच्न सक्छौँ। त्यही भएर एउटा काम के भने प्रत्येक व्यक्तिले त्यस्तो जनावरको टोकाइबाट जोगिनु पर्यो। एक नम्बर, यदि टोकिहाल्यो भने तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा गएर उपयुक्त भ्याक्सिन लिनु पर्यो, होइन? कसैलाई भ्याक्सिन दिनु पनि पर्ने हुन्छ, कसैलाई दिन नपर्ने हुन्छ, त्यो चाहिँ हामी टोकाइ
5: टोकेको घाउलाई हेरेर
6: घाउको प्रकृति कस्तो छ, होइन? कसै यदि घाउ छैन भने हामीलाई त्यो टोकेको ठाउँ अथवा छोएको ठाउँमा दुई पखाली मात्रै गर्नुहोस्, अरू केही गर्नु पर्दैन पनि भन्न सक्छौँ। तर घाउ सानो घाउ छ भने हामी भ्याक्सिन मात्रै दिन्छौँ, अथवा ठुलो घाउ छ भने त्यो भ्याक्सिन प्लस इम्युनोग्लोबुलिन भन्ने हुन्छ त्यो पनि दिनुपर्ने हुन्छ। त्यसअनुसार हामी उपचार गर्छौँ, त्यो गर्नुपर्छ, व्यक्तिको दायित्व हो। भने यसमा अरू सेक्टरहरूको पनि दायित्व त्यति नै हुन्छ, जस्तो घर परिवारहरूले पनि अब आफ्नो बच्चाहरूलाई बाहिर खेल्न गएको छ, खेल्न जान्छ, त्यसमा कुकुरलाई जिस्काउने चलन छ। धेरै जस्तो चाहिँ कुकुरको टोकाइ कस्तो हुन्छ भने नजिस्काएसम्म कुकुरले टोक्दैन, त्यही कुकुरलाई अनावश्यक रूपमा नजिस्काउने, होइन? त्यो बालबच्चाहरूलाई त्यो सिकाउने, यदि त्यस्तो टोकिहाल्यो भने बालबच्चाहरूले घरमा आएर त्यो कुरा भनुन्, त्यो बालबच्चाहरूलाई डर नपसोस्, होइन? घरमा आएर उता कुकुरले टोक्ने, घरमा आएर फेरि घरको अभिभावकले गाली गर्ने अरू हुँदाखेरि चाहिँ बालबच्चाहरूले भन्न सक्दैन। त्यही भएर त्यस्तो वातावरण सिर्जना हुन्छ, यसबारेमा जानकारी दिनुपर्छ भन्यो भने अस्पतालमा ल्याएर भ्याक्सिन दिएर जोगाउन सकिन्छ। त्यो कुरा अर्को कुरा, यस मात्रै नभएर अब जस्तो कुकुरहरूको नियन्त्रण पनि हुनु पर्यो, होइन? अब अहिले हेर्ने हो भने जथाभावी रूपमा भोलि सडकमा देखिने कुकुरहरू छन्, तिनीहरूको नियन्त्रण गर्न सक्यो, तिनीहरूलाई भ्याक्सिन लगाउन सक्यो भने पनि हामी त्यो टोकाइबाट जोगिन्छौँ। प्रायः जसो वनमा गइराख्नु पर्ने अथवा त्यस्तो रोगी जनावरहरूसँग खेलिराख्नु पर्ने त्यस्तो कुनै समुदाय छ भने उनीहरूले भ्याक्सिन पहिल्यै भ्याक्सिन लगाएर जोगिन सक्नु सकिन्छ, कुकुर नियन्त्रण गरेर गर्न सकिन्छ। र यदि कसैले घरपालुवा जनावरहरू राख्ने हो भने पनि उसलाई नियमित रूपमा भ्याक्सिन लगायो भने त्यस्तो जनावरहरू टोक्यो भने पनि रेबिज सर्ने सम्भावना कम हुन्छ। यसरी हामी एकजनाले मात्र होइन कि घर परिवार समाज सबैले यसमा लागेर काम गर्यो भने रेबिज रोग नियन्त्रण गर्न चाहिँ सकिन्छ। र हाम्रो उद्देश्य पनि अब यही बेलामा मैले भन्न पनि पाउँछु, हामीले 2030 चाहिँ रेबिज रोगलाई चाहिँ जिरो बनाउने, रेबिज डेट जिरो बनाउने, होइन? 2030 भनेर लागिपरेको छ सरकार। त्यसमा एक पक्षले मात्र लाग्यो भने सम्भव हुँदैन, त्यसमा जस्तो पशु चिकित्साले पशु चिकित्साको पनि त्यत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ, त्यसमाथि स्थानीय निकायहरूको त्यत्तिकै भूमिका हुन्छ, त्यसपछि चाहिँ मानव स्वास्थ्यमा काम गर्ने संस्थाहरू त्यसको पनि महत्त्वपूर्ण भूमिकाहरू हुन्छ।
5: एकदमै महत्त्वपूर्ण कुरा आयो, किनभने रेबिज रहित समाज बनाउने अभियानमा 2030 कमसेकम हामी यो लक्ष्य लिएर अगाडि बढेका छौँ, यसलाई सबै पक्षको सहयोग चाहिएला। म त्यस विषयमा फेरि फर्केर आउनेछु अहिले। अहिले अब यहाँले चाहिँ किनभने सरुवा रोग सन्दर्भ अलिकति उठाउनु भयो, रेबिज सर्ने विषय, रेबिज अब घाउबाट मात्रै सर्छ भनियो, तर जस्तो मानिलिउँ मलाई कुकुरले टोक्यो, मलाई रेबिज भएको छ, मैले समयमा खोप लगाइनँ, मेरो जुठो घर परिवारका अन्य मान्छेहरूले खाए भनेदेखि त्यसबाट सर्ने सम्भावना एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सम्भावना चाहिँ हुन्छ हुँदैन?
6: हजुरले एकदम सही कुरा गर्नुभयो, यो धेरै ठाउँमा आउने पनि कुरा हो। कस्तो हुन्छ भने एउटा मान्छेबाट अर्को मान्छेमा रेबिज रोग लागेको अहिलेसम्म कुनै पनि प्रमाण छैन संसारमा। एउटा दुईवटा प्रमाणहरू छन्, त्यो भनेको चाहिँ रेबिज रोग लागेको मानिसले अङ्गदान गर्दाखेरि कुनै पनि अङ्ग अर्को मान्छेमा प्रत्यारोपण गर्दाखेरि रेबिज रोग सरेको चाहिँ छ, त्यो भनेको एकाध घटनाहरू हुन्। अन्यथा एउटा व्यक्तिबाट अर्को व्यक्तिमा रेबिज रोग लागेको प्रमाण चाहिँ छैन। तर रेबिज रोग लागिसकेपछि रेबिज लागेको मान्छेको सलाइवा अथवा थुकमा रेबिजका किटाणुहरू छन् र त्यो किटाणुहरू रोगहरू अर्को व्यक्तिको उसमा केही गरी घाउमा पर्यो भने सर्न सक्ने एउटा सैद्धान्तिक रूपमा सम्भावना चाहिँ छ, त्यसलाई हामी नकार्न मिल्दैन। तर अहिलेसम्मको जति पनि रेबिज रोग लागेको इतिहास हेर्ने हो, प्रमाण हेर्ने हो भने त्यसमा कुनै पनि व्यक्ति चाहिँ एउटा व्यक्तिबाट अर्को व्यक्तिमा रेबिज रोग सरेको चाहिँ देखेको छैन।
5: अब यो पशुहरूको सन्दर्भमा चाहिँ के हुन्छ होला, जस्तो हामी कुनै एउटा कुकुरलाई अब जस्तो बहुला कुकुरले टोक्यो भनेदेखि अरूलाई सार्छ भन्ने हाम्रो गाउँघरतिर चलन थियो कि हामी सानो हुँदा।
6: त्यसो मैले अघि नै भनिहालेँ, त्यो एउटा कुकुरले अर्को कुकुरलाई सार्न सक्छ, सर्ने त्यसरी नै हो। किनभने उसको त्यो कुकुरको सलाइवा अथवा त्यो थुकमा रेबिजका किटाणुहरू आइसकेपछि त्यसले अर्को कुकुरलाई टोक्यो भने त्यो कुकुरमा सर्छ, त्यो कुकुरले अर्कोलाई टोक्यो भने अर्कोलाई सार्न सक्छ, त्यसरी चाहिँ सर्न सक्छ। जनावरबाट जनावर, जनावर मान्छेमा चाहिँ सर्छ। किनभने त्यो थुकमा भएको जुन रेबिजको भाइरस छ त्यो मान्छेको शरीरभित्र पस्नु पर्यो, त्यो भनेको नि घाउको माध्यमबाट पस्नु पर्यो।
5: अब यहाँले अलिकति उपचारका कुराहरू पनि थोरै जोड्नु भयो, कुकुरले टोक्यो अथवा कुनै जनावरले टोक्यो भने सकेसम्म छिटो स्वास्थ्य संस्थामा जानु पर्यो। हामी त्यो घाउको अवस्था हेरेर कसैलाई धोई पखाली मात्रै गरेर हुने, कसैलाई भ्याक्सिन लगाउने अथवा कसैलाई त्योभन्दा अरू बढी उपचार गर्नुपर्ने कुराहरू पनि गर्नुभयो। अब यो रेबिज रोगको उपचार विधि पद्धतिहरू चाहिँ के कस्तो छ नि डाक्टर साहब?
6: यहाँ अलिकति मानिसहरूले बुझ्नुपर्ने कुरा के छ भने हामी जहिले पनि रेबिजको उपचार भनेर आउँछौँ, हामी त्यो घाउको उपचार भनेको रेबिजको उपचार होइन। त्यो मान्छेलाई हामी रेबिज रोग लागेको भन्दैनौँ, होइन, त्यो रेबिज रोग लाग्न सक्ने सम्भावित मान्छे हो, रेबिज रोग लागेको मान्छे होइन। त्यो घाउको सरसफाइ गर्ने, भ्याक्सिन दिने भनेको चाहिँ रेबिज रोग नलागोस् भनेर गर्ने प्रक्रिया हो, त्यो उपायहरू हुन् होइन। हामी जसलाई घाउ भएको छ भने तत्काल गर्ने उपचारमा मैले भने धोई पखाली गर्ने, त्यसपछि भ्याक्सिन लगाउने, अब कुनै कुनै मानिसहरूलाई यदि घाउ ठुलो छ, रगत आइरहेको छ भने इम्युनोग्लोबुलिन भन्ने दिनुपर्ने हुन्छ, त्यो दिएर उपचार गर्छौँ होइन। त्यो घाउको प्रकृति अनुसार हामीले ग्रेडिङ गर्छौँ घाउलाई, त्यस अनुसार चाहिँ उपचार गर्छौँ। तर यदि कसैले त्यो गरेन र कालान्तरमा इजली 3 हप्तापछि 2-3 हप्तापछि तर धेरै जस्तो चाहिँ 3 महिनाभित्र रेबिजका रोगका लक्षणहरू देखियो भने हामी त्यतिखेर उसलाई गर्ने उपचार भनेको लक्षण अनुसारको उपचार मात्रै हो होइन। उसलाई अब एकदमै 2 किसिमको हुन्छ, धेरै जसो चाहिँ एकदम डराउने प्रकृतिका बिरामीहरू हुन्छन्, हावा देख्यो भने डराउने, पानी देख्यो भने डराउने, कुनै चिज निल्न डराउने, त्यस्तो बिरामीहरू आयो भने हामी उनीहरूलाई चाहिँ कसरी 1-2 दिन भए अथवा 2-3 दिन भए पनि उसको जीवन कसरी सहज गराउन सकिन्छ भन्ने उपाय मात्रै
5: हामी उसलाई बचाउन सक्दैनौँ, तर उनी जति दिन बाँच्छन् त्यो दिन चाहिँ सहज बनाइदिने
6: हाम्रो प्रयत्न मात्रै रहन्छ, त्यति मात्रै हो, त्यसभन्दा बढी हामीले केही गर्न सक्छौँ।
5: अब यो सेप्टेम्बर 28 तारिकलाई हामी विश्वभर रेबिज विरुद्धको सचेतना दिवस भनेर मनाउने गर्छौँ, यो दिवस मनाउनुको कारण र यसले पारेको प्रभाव चाहिँ कस्तो देख्नुहुन्छ नि डाक्टर साहब?
6: पक्कै पनि पहिला जति पनि रेबिजका रोगीहरू छन् त्यसमा कमी भएको छ होइन, यही कारणले हो हामी त्यही कार्यक्रमहरू गरेर मानिसलाई सुसूचित गरेपछि नै मानिसहरूले थाहा पाउँछन् यसको वर्णन के हो, त्यसरी आउँछ होइन। 2007 सालदेखि सुरु गरेको यो जुन यो अभियान हो, प्रत्येक वर्ष सेप्टेम्बर 28 हामीले मनाउँछौँ होइन, त्यो मनाएको कारण पनि लुइस पास्टर भन्ने एकजना वैज्ञानिक जसले यसको भ्याक्सिन पत्ता लगाए सुरुमा, उसको उहाँको मृत्यु भएको दिन हो सेप्टेम्बर 28, त्यसैलाई हामीले सम्झनको लागि पनि र रेबिज विरुद्धको जुन जनचेतना जागोस् होइन त्यो भन्नको लागि नि मनाइरहेको हौ। विश्व स्वास्थ्य संगठनले पनि विभिन्न कार्यक्रमहरू आयोजना गरेर मनाइरहेको छ, यसले चाहिँ सचेतना जुन जनसमुदायमा सचेतना त्यो जागरुक गर्छ, किनभने मान्छेले थाहा पाउँछ यो सेवा छ भन्ने पनि थाहा पाउँछ। फेरि कतिपय मान्छेहरूलाई कस्तो हुन्छ नि, रेबिज रोग लाग्यो भने अस्पताल जाँदा पैसा तिर्नुपर्छ, पैसा लाग्छ भन्ने डरले पनि जाँदैन, कतिपयसँग मान्छेहरूसँग पैसा हुँदा पनि हुँदैन। त्यही भएर यी यस्ता कार्यक्रम भयो भने यो निशुल्क पाइन्छ स्वास्थ्य संस्थामा, कुनै पनि व्यक्ति जतिखेर सुभे, जस्तो टेकु अस्पतालकै कुरा गर्ने हो भने हामी 24 घन्टा भ्याक्सिनको सुविधा दिइरहेको छौँ, जतिखेर आयो भने अहिले हामीले 24 घन्टा चाहिँ रेबिजको विरुद्ध हामीले सुई खोपहरू चलाइराखेका छौँ, लगाइरहेका छौँ। त्यो सूचना भयो भने उहाँहरू आउनुहुन्छ र धेरै मानिसहरू रेबिज रोग लाग्नबाट जोगिनु भएको छ। यस अर्थमा चाहिँ जुन हामीले प्रत्येक वर्ष सेप्टेम्बर 28 मनाउँछौँ, हुन त यो कार्यक्रम त वर्षभरि नै रहन्छ, सधैँ रहिराख्नुपर्छ, तर यसमा विशेष रूपमा गर्दाखेरि धेरै जनसमुदायहरूले यसको बारेमा अलिकति सचेतना चाहिँ प्राप्त गर्नुहुन्छ, उहाँले सुसूचनाहरू प्राप्त गर्नुहुन्छ, त्यो कुराहरू गर्नुपर्छ। र मैले यही मौकामा अलिकति भन्न जोड्न के चाह्यो भने, यदि जनावरले टोकेको छ, यदि रेबिज लागेको डर छ, अथवा हामीले थाहा छैन यसलाई रेबिज लागेको छ छैन त्यस्तो जनावरले भने, त्यस्तो मान्छेहरू छ भने नजिकको स्वास्थ्य संस्थामा सकेसम्म सरकारी स्वास्थ्य, किनभने सरकारी स्वास्थ्यमा निशुल्क पाइन्छ होइन, बाहिर प्राइभेटमा पनि पाइन्छ नपाइने होइन, तर त्यहाँ किन्नुपर्छ। र कतिपय मानिसहरूमा हामीले के अनुभव गरेका छौँ भने, नजिकको फार्मेसीमा जाने अनि घाउ लागेपछि टिटानस लगाउने चलन छ, टिटानस लगाएर के रेबिज सुई विरुद्धको खोप लगाउनु गर्नुहोस् भन्ने जुन त्यसपछि दिने सूचना हुन्छ त्यो सूचनालाई बिरामीहरूले बुझेर होस् नबुझेर होस् अलिकति इग्नोर गरेको अलिक त्यसलाई व्यवस्था गरेको धेरै देखेका छौँ। र टिटीको सुई लगाए अब मलाई केही हुँदैन भन्ने भावनाले रेबिजको सुई नलगाएर टेटानसको मात्रै सुई लगाउँदाखेरि पछि उहाँहरू रेबिज भएर आएको उदाहरणहरू थुप्रै छन् हामी कहाँ। यस्तै सचेतनताका कार्यक्रमहरूले त्यस्ता घटनाहरू पनि कम गराउन मद्दत गर्छ जस्तो लाग्छ।
5: टिटीको मात्रै सुई लगाएर हामी गयौँ भने भोलि हामीले नै मृत्युवरण गर्ने हो, हामीले हाम्रो परिवारको सदस्य गुमाउने हो। तसर्थ अहिले डाक्टर साहबले भन्नुभएको यो महत्त्वपूर्ण कुरालाई सबैले मनन गरिदिनुहोस्। म यो आग्रह यो अनुरोध यो बसाइमा गर्न चाहे। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ, यहाँहरू हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ। आज हाम्रो स्वास्थ्य कार्यक्रममा हामीले रेबिजको विषयलाई उठाइरहेका छौँ, रेबिज दिवसकै सेरोफेरोमा छौँ, रेबिज सचेतनाकै सन्दर्भमा आज हामीले हाम्रो कार्यक्रमलाई केन्द्रित गरिरहेका छौँ। र आज रेबिजको विषयमा कुराकानी गर्नका लागि हाम्रो अतिथिको रूप पाउनुहुन्छ प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर विमल शर्मा चालिसे। म फेरि डाक्टर साहबसँग संवादमै जोडिन चाहन्छु। डाक्टर साहब, जस्तो धेरै कुराहरू आइसक्यो रेबिजको बारेमा, धेरै जानकारीहरू पाइसक्नुभयो, यहाँले टेको अस्पतालमा उपचार गर्न आउनेहरू टिटीको सुई लगाएर रेबिज नलगाएर आउँदा भएका दुर्घटनाका कुराहरू पनि यहाँले सुनाउनु भएको छ। अब टेको अस्पताल भनेपछि नेपालभित्रका सबै मानिसहरूले आशा र विश्वास गरेको अस्पताल हो, अझ विशेष गरी सरुवा रोगको सन्दर्भमा यहाँ विशेष किसिमका उपचारहरू अन्यत्र नभएका उपचारहरू पनि पाउन सकिन्छ भन्ने जनमानसमा एउटा विश्वास पनि छ। अब टेकु अस्पतालमै यहाँ कार्यरत पनि हुनुहुन्छ, प्रमुख कन्सल्टेन्ट फिजिसियनका रूपमा कार्यरत एउटा वरिष्ठ डाक्टर पनि हुनुहुन्छ। अब यहाँ टेकु अस्पतालले दिने यो रेबिजको विषय र सरुवा रोगको विषयमा दिने सेवा सुविधाहरू चाहिँ के कस्ता छन् नि डाक्टर साहब?
6: हामी अब यो नेपालको एकमात्र सरुवा रोग अस्पताल अहिलेसम्मलाई केन्द्रीय स्तरको भाव हुनाले हामी कहाँ जति पनि सरुवा रोगका बिरामीहरू छन् एउटा आधार हो उहाँहरूको। अनि मलाई के लाग्छ भने जति पनि यस्ता सरुवा रोगहरू छन् त्यसबाट पीडित हुने भनेको अधिकांश मानिसहरू चाहिँ अलि विपन्न वर्गको मानिसहरू जो अलिकति ग्रामीण इलाकामा बस्नुहुन्छ, नजिकको स्वास्थ्य संस्थाको पहुँचबाट टाढा हुनुहुन्छ, अथवा पहुँच भए पनि त्यहाँ जान हिचकिचाउनुहुन्छ। कतिपय मानिसहरू आफ्नो रोग भन्नको लागि हिचकिचाउँछ, अथवा कतिपय मानिसहरू आर्थिक अवस्थाले गर्दाखेरि जान सक्नुहुन्न। त्यस्ता बिरामीहरूमा सरुवा रोग बढी देखिन्छन्, बढी हुन्छन् होइन। त्यो हुनाले त्यस्ता व्यक्तिहरूको एउटा आधार अस्पताल जस्तो लाग्छ हामीलाई, किनभने हामी यहाँ रेबिजको रोगको मात्रै नभएर टिटानस जस्ता बिरामीहरू, क्षयरोगका बिरामीहरू, टिबीका बिरामीहरू, कोभिडको बेलामा हामीले जुन कोभिडको उपचार गऱ्यौँ, त्यस्तै अहिले यो इन्फ्लुएन्जाका बिरामीहरू, टाइफाइडका बिरामीहरू, अहिले स्क्रब टाइफस छ, डेङ्गीको अहिले काठमाडौँमा फेरि अलिकति पछिल्लो समयमा डेङ्गीका बिरामीहरू अलिकति बढिरहेका छन्। त्यस्तै हामीले यस्ता रोगहरू जुन सरुवा रोग छन्, एउटा मान्छेबाट अर्को मान्छेमा सर्ने अथवा एउटा जनावरबाट मान्छेमा सर्ने जस्ता रोगहरू छन्, जस्तो कालाजार जस्ता रोगहरू, यस्तो रोगहरूको बारेमा चाहिँ हामी उपचार निरन्तर रूपमा गरिरहेका छौँ र त्यो पनि सर्वस्व रूपमा गरिरहेका छौँ। हामी सरकारी अस्पतालमा काम गरिरहेको भएको हुनाले पनि र हाम्रो अस्पतालमा जति सकिन्छ विभिन्न निकायबाट जुन सहयोग पनिहरू हुन्छ अनि त्यो सहयोगको आधारमा पनि जति पनि बिरामीहरू हामी कहाँ आइपुग्नुहुन्छ उहाँलाई चाहिँ हामी कहाँ भएको सुविधा उपयोग गर्नको लागि उहाँसँग पैसा छ या छैन भन्ने भन्दा पनि हामी कहाँ आइपुग्नु भने हामी त्यो उपचार उहाँलाई जसरी पनि दिन्छौँ। त्यो तागत हामीसँग छ, हाम्रो अस्पतालसँग छ। त्यो हुनाले जति पनि सरुवा रोग सम्बन्धी बिरामीहरू छन् मैले अघि नै पनि दोहोऱ्याएँ, टिटानसका बिरामीहरू, रेबिजका बिरामीहरू, टाइफाइडका बिरामीहरू, डेङ्गीका बिरामीहरू, कोभिडका बिरामीहरू, मलेरियाका बिरामीहरू, क्षयरोगका बिरामीहरू, एचआइभी एड्सका बिरामीहरू जति पनि छन् उहाँहरूलाई हामीले विशिष्ट रूपमा सेवाहरू सञ्चालन गरिरहेका छौँ। कतिपय बिरामीहरू अहिले पनि हेर्ने हो भने जस्तो टिटानसको बिरामीहरू, मलेरियाका बिरामीहरू, इभन कोभिडको बिरामीहरू, रेबिजका बिरामीहरू काठमाडौँका अरू अस्पतालबाट रिफर भएर हामीकै आउने चलन पनि छ होइन। त्यो त्यहाँ उपचार सम्भव हुँदा हुँदै पनि हामीकैमै आउनुहुन्छ, किनभने हामी एउटा विशिष्टीकृत अस्पताल हौँ। त्यसै सम्बन्धी बिरामीहरू लामो समयसम्म समयदेखि हेरिरहेका छौँ र हामी कहाँमा आउँदाखेरि एउटा जुन सेवाको पहुँचबाट अलिक टाढा छ त्यस्तो बिरामीहरूलाई कसरी सहज होस् र उपचार नपाएर त्यो बिरामी चाहिँ घर फर्किन नपरोस् भन्ने कुरामा पनि हामी सजग भएर उपचार गरिरहेका छौँ।
5: अब यो डेङ्गु रोग र यसका लक्षणहरूको बारेमा पनि अलिकति बताइदिनुहोस् न, यो मैले समय सदुपयोग गर्न खोजेँ यहाँसँग। अब यो डेङ्गु अहिले हाम्रो आम मानिसलाई प्रभावित बनाइरहेको र डेङ्गु पछि पनि मानिसले जीवन अलिक कष्टकर भइरह्यो भनिरहेको अवस्था छ। वास्तवमा डेङ्गु के हो, यसको लक्षण के हुन्छ र डेङ्गुले गर्न सक्ने असरका यसका बारेमा पनि अलिकति बताइदिनुहोस्।
6: भन्न पनि चाहेको कुरा चाहिँ किनभने पछिल्लो समय काठमाडौँमा अलिकति डेङ्गीका बिरामीहरू बढेका छन्, हाम्रो अस्पतालमा भर्ना हुने क्रम र जचाउना हुने बिरामीहरूको संख्या पनि पछिल्लो दिनमा अलिकति बढेको छ। डेङ्गी पनि एक किसिमको भाइरसले हुँदा आउने ज्वरो हो डेङ्गी, खास गरी त्यो पनि अघि कुकुरको अथवा जनावरको टोकाइबाट सर्ने भने जस्तै यो चाहिँ लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। डेङ्गी भन्ने भाइरसको नाम हो अनि रोगको नाम पनि त्यसै अनुसार डेङ्गी नै भनेर राखेका छौँ। युजली डेङ्गी भाइरस भएको कुनै पनि लामखुट्टेले मानिसलाई टोक्यो र मानिसमा त्यो डेङ्गीको संक्रमण भयो भने त्यसको 4-14 दिनसम्म युजली अथवा 5-7 दिनभित्रमा चाहिँ मानिसमा 81 होइन, अहिले दिनभरि अफिसमा काम गरेको छ, खेतमा काम गरेको छ अथवा बारीमा काम गरिरहेछ अथवा पढ्न गएको छ तर दिनभरि ठिक छ, घरमा आउने बेलामा एकदमै 81 एकदम धेरै होइन ज्वरो आउने, एकदमै जिउ बेसरी दुख्ने, टाउको दुख्ने त्यस्तो भयो भने हामी यो समयमा चाहिँ डेङ्गी हो कि भनेर भन्न सक्छौँ। तर डेङ्गीको प्रमुख लक्षण भनेको एकदमै आकस्मिक रूपमा आउने एकदम कडा ज्वरो र जिउ टाउको अनि त्यो आँखाको गेडीहरू अथवा आँखाको अलि पछाडिको भाग चाहिँ बेसरी दुख्ने लक्षणहरू चाहिँ डेङ्गीका लक्षणहरू हुन् र डेङ्गीको उपचारमा पनि यस्तै लक्षणहरू देख्यो भने तुरन्तै नजिकको स्वास्थ्य संस्थामा गएर उपचार गरेर डेङ्गी हो कि होइन भन्ने थाहा पाएर हामी त्यसअनुसार उपचार गर्न सक्छौँ। यदि डेङ्गी रहेछ भने यदि सामान्य लक्षणहरूमा छ भन्नुको जिउ दुख्ने, टाउको दुख्ने, ज्वरो आउने त्यस्ता सामान्य लक्षणहरू छन् भने हामी घरमै बसेर प्यारासिटामोल चक्की खाएर नर्मल अघि बसेको जस्तै खाना खाने आराम गर्ने, आराम चाहिँ गर्नु पर्यो, आराम गर्यो भने डेङ्गी रोग सन्चो भएर जान्छ। तर यदि कुनै पनि व्यक्तिलाई यदि डेङ्गी रोग लागेको छ र त्यस्तो व्यक्तिलाई तारन्तार बान्ता हुने, एकदम शिथिल हुने, बेचैनी हुने, गिजाबाट अथवा मुखबाट अथवा शरीरको कुनै पनि अङ्गबाट रगत बग्ने, पिसाब कम हुने, जिउ सुन्निएको जस्तो हुने, पेट धेरै दुख्ने त्यस्तो लक्षणहरू देखिन थाल्यो भने उहाँहरू चाहिँ तुरन्तै नजिकको स्वास्थ्य संस्थामा गएर स्वास्थ्य कर्मीको सल्लाह अनुसार उपचार गर्नुपर्ने हुन्छ। पछिल्लो समयमा यो डेङ्गी सन्चो भइसकेपछि 3-4 हप्ता 5-6 हप्तासम्म पनि मान्छेहरूले अलिकति कमजोर फिल भयो, म पहिलाको जस्तो छुइनँ डाक्टर साहब किन, कतिले त्यस्तो भनेर आउँछ, कतिले मलाई अहिलेसम्म पनि मेरो रुचि फर्केको छैन, काम गर्ने जाँगर फर्केको छैन भन्नुहुन्छ। त्यो पछिल्लो समयमा डेङ्गी रोग सन्चो भइसकेपछि पनि 2-3 हप्ता कहिले काहीँ 4-6 हप्तासम्म पनि त्यस्ता लक्षणहरू देखिएका छन् र कसै कसैको महिलाहरूमा धेरै यसो कपाल झऱ्यो भन्ने समस्या पनि आउँछ। तर ती सबै समस्याहरू बिस्तारै सबै ठिक भएर जान्छन्, आत्तिनु चाहिँ पर्दैन।
5: हजुर, डेङ्गुको जुन ज्वरो आउने क्रम रोकियो भने पनि फेरि पछि फलोअपमा आइरहनु पर्छ कि त्यस्ता बिरामी?
6: डेङ्गीमा डेङ्गीको कोर्स कस्तो हुन्छ भने 3 फेजमा भन्छौँ, एउटा फेब्राइल फेज, त्यसपछि क्रिटिकल फेज र अनि त्यसपछि रिकभरी फेज, अथवा ज्वरो आउने समय ज्वरो आउने भन्दा पछाडिको 2 दिन 48 घन्टासम्म चाहिँ त्यसलाई क्रिटिकल फेज भन्छौँ। त्यो पार गर्यो भने चाहिँ बिरामीहरू चाहिँ सन्चो हुने फेजमा जान्छ भनेर भन्छौँ। त्यही भएर ज्वरो सन्चो भएको नेक्स्ट 48 घन्टासम्म मानिसहरूमा चाहिँ अलिकति जटिलता आउने सम्भावना बढी हुन्छ।
5: कस्ता जटिलता आउन सक्छ?
6: मैले अघि नै भने त्यो जटिलता भनेको तारन्तार बान्ता हुने, पेट दुख्ने, पेट फुल्ने, गिन्जाहरूबाट अथवा शरीरको कुनै पनि अङ्गबाट रक्तस्राव हुने, एकदम बेचैनी हुने, छटपटी हुने, होइन पिसाब कम हुने, त्यस लक्षणहरू देखियो भने हामी त्यसलाई क्रिटिकल अवस्था भनेर भन्छौँ। अथवा त्यसभन्दा पनि अझ बढी भयो भने मान्छेलाई त पछि
5: प्लेट घट्ने कुराहरू,
6: प्लेटलेट घट्ने भनेर हामी जाँच गर्दाखेरि थाहा पाउने हो। अरू कुराहरू मैले अघि भनेका कुराहरू चाहिँ बिरामीले भन्ने कुराहरू, प्लेटलेट घट्ने अनि लिभर इन्जाइम भन्छन् त्यो बढ्ने अनि हेमोग्लोबिनको मात्रा पनि तलमाथि हुने भन्ने कुरा चाहिँ रगत जाँच्दा थाहा हुने कुरा।
5: यस्तो जाँचेर बिरामी भएका बिरामीहरूले नातिकन औषधि खाएरै घर बस्ने हो कि के गर्ने हो?
6: एकदम सही कुरा गर्नु हो। त्यो जाँच गर्दाखेरि जस्तो प्लेटलेटको मात्रा पनि पहिला हामी पनि एकदमै डराउँथ्यौँ, सुरु सुरुमा जतिखेर डेङ्गी भर्खर आएको थियो त्यतिखेर अलिकति प्लेटलेट घट्यो भने पनि हामी डराउँथ्यौँ। तर डराउनु पर्ने चिज प्लेटलेट घट्नुभन्दा नि मैले अघि जुन लक्षणहरू भने ती लक्षणहरूले चाहिँ मानिस चाहिँ सिकिस्त हुँदैछ है भन्ने जनाउ चाहिँ ती लक्षणहरू दिएको हुन्छ। होइन प्लेटलेट त केही निश्चित हदसम्म घट्दै आउँछ, त्यसपछि आफै बढ्दै जान्छ। यदि प्लेटलेट घटेर कसैलाई रक्तस्राव भएको छैन भने त्यो प्लेटलेट घटेर मात्रै केही पनि हुँदैन, त्यही भएर त्यति डराइहाल्नु चाहिँ पर्दैन। त्यस्तै लिभर इन्जाइम भन्छौँ हामी, त्यो पनि अलिकति बढ्छ, त्यो बिस्तारै ठिक हुन्छ आफै, किनभने त्यो डेङ्गुको संक्रमण शरीरबाट निर्मूल भएपछि ती सबै चिजहरू नर्मल भएर आउँछ, डराउनु पर्दैन। तर मैले अघि भने त्यो डेङ्गी भएका मानिसहरूलाई देखिने लक्षणहरू जुन तारन्तार बान्ता देखेका कुरा गरे त्यस्ता लक्षणहरू देखियो भने त्योहरू चाहिँ खतराका सूचक हुन्। त्यस्तो भयो भने चाहिँ तुरन्तै अस्पताल गएर उपचार गराउनु पर्छ।
5: जस्तो हामीसँग यही डेङ्गुको सन्दर्भमा कतिपय मान्छेहरूले कस्तो जिज्ञासा राखिराख्नु भएको छ भने अब हामी स्वास्थ्य कार्यक्रम चलाउने हुनाले हामीसँग पनि ती जिज्ञासाहरू आइपुग्छन्। लक्षण चाहिँ देखियो, यस्तो टेस्टहरू चाहिँ गरियो, अनि त्यही सामान्य कि अहिले त गाउँघरमा नै एउटा क्लिनिक छ, त्यही स्लाइन चढाइदिने, तपाईँको यो घटेछ स्लाइन चढाइदिने भन्ने यस्ता उपचार पनि छन्। यस्तो अवस्थामा चाहिँ विशिष्टीकृत अस्पतालमै जानुपर्ने हो कि त्यही गाउँघरकै भर परेर बस्दा ज्यानै पनि जान सक्ने हो कि के हो अवस्था?
6: मैले अघि पनि भने यो डेङ्गी लागेर कुनै पनि फार्मेसीमा गएर अथवा नजिकको संस्थामा गएर अझ अहिले त कतिसम्म पनि काठमाडौँमा देखाएको छु भने बाहिरको कुरा त छैन, काठमाडौँ कति पनि डेङ्गी लाग्यो भने घरमै त्यो एउटा सलाइन चढाउने मान्छे बोलाउने अनि घरमै सलाइन चढाएर बस्ने त्यस्तो गर्नुहुन्छ। हामीले के देखेका छौँ भने होइन सलाइन चढाउनै नहुने त होइन, तर घरमा अथवा नजिकको फार्मेसीमा जसले अनियन्त्रित रूपमा त्यस्तो काम गर्नुभएको छ त्यसले बिरामीलाई फाइदा गरेको छैन। बिरामीलाई सलाइन चढाएर पानी दिनुपर्ने अवस्था हुन्छ, सलाइन दिनुपर्ने अवस्था हुन्छ, त्यो अवस्था भनेको चाहिँ छुट्याउन सक्नुपर्छ कहिले चाहिन्छ भन्ने हो। त्योभन्दा अगाडि यदि हामीले सलाइन पानीहरू दिन थाल्यौँ भने त्यसले राम्रोभन्दा नराम्रो गर्ने सम्भावना धेरै हुन्छ। त्यही भएर यदि घरमा कोही बस्नु भएको छ डेङ्गी लागेर, मैले अघि नै भने सामान्य ज्वरो छ, जिउ दुखेको छ, हात दिनु पर्दैन। ज्वरो 104 पनि आउँछ, 103 पनि आउँछ फरेन हेडमा, त्यो ज्वरोसँग डराउनु पर्दैन। जिउ बेसरी दुख्छ मान्छे, सुताएको मान्छेलाई कोल्टे फर्की भन्दाखेरि पनि उसलाई दुखेर मलाई कोल्टे फर्किनु पनि गाह्रो हुन्छ भन्छ, त्यो हुन्छ, त्यसमा डराउनु केही पनि पर्दैन, केही डराउनु पर्दैन। तर मैले अघि नै भने वार्निङ साइन भन्छ डेङ्गीमा, जहिले पनि त्यो वार्निङ साइनहरू चाहिँ ख्याल गर्नुपर्छ। त्यो भनेको तारन्तार उल्टी हुने, पेट दुख्ने बेसरी, पेट फुल्ने, अनि त्यसपछि गिजाबाट अथवा शरीरको कुनै पनि अङ्गबाट रगत देखिने, अनि एकदमै बेचैनी फिल हुने, मान्छेलाई एकदमै बेचैनी छटपट हुने, के गरौँ कसो गरौँ भने त्यस्तो अवस्था हुने, र शरीरको कुनै पनि अङ्गहरू सुन्निएको जस्तो फिल भयो भने त्यतिखेर उहाँले चाहिँ घरमा बसेर सलाइन चढाउनु हो भने झन् त्यो सलाइनको मात्रा मिलाउन सक्दा नसक्दा झन् गाह्रो हुन्छ। त्यस्ता बिरामीहरू अस्पताल गएर उपचार गर्ने, नजिकको राम्रो अस्पताल गएर उपचार गर्ने, अरू बिरामीहरू जो हुनुहुन्छ उहाँले घरमै बसेर ज्वरो आएको छ, टाउको दुखेको छ, जिउ दुखेको छ भन्यो भने पारासिटामोल भन्दा अरू केही औषधि चाहिँदैन, त्यति लिने र नर्मल खाना खाने, हजुरलाई जे रुच्छ, जति रुच्छ, जसरी रुच्छ त्यति खाने, यसमा यो खाने ऊ नखाने भन्ने पनि केही पनि छैन, जबरजस्ती रूपमा कुनै चिज खुवाउनु पनि पर्दैन, त्यति गरिदिनु हो भने डेङ्गीबाट बच्न
5: सकिन्छ।
6: यसमा खानामा बन्देज भनेको केही गर्नु पर्दैन, अघि पछि उहाँलाई जस्तो खाना रुच्छ, जे खाना रुच्छ, सब चिज खानु, झोलिलो चिजहरू चाहिँ बढाउनु पर्छ, किनभने ज्वरो आउँदाखेरि मानिसको शरीरबाट तरल पदार्थ छ त्यो पिसाबबाट अथवा बाफ भएर जाने बढी हुन्छ, त्यस्तोमा झोलको मात्रा बढी पुर्याउनु पर्छ, अघि पछि जस्तो खानुहुन्छ त्यस्तै खाने।
5: डाक्टर साहब, महत्त्वपूर्ण समय र विचार आम समुदायका लागि प्रदान गर्नुभयो, यो समय र संवादका लागि यहाँलाई हार्दिक धन्यवाद।
6: यहाँलाई पनि धेरै धेरै धन्यवाद।
5: अहिले संवादमा हुनुहुन्थ्यो प्रमुख कन्सल्टेन्ट फिजिसियन वरिष्ठ डाक्टर विमल शर्मा चालिसे। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। आज हामी रेबिज र अलिकति समय निकालेर डेङ्गु रोगको बारेमा पनि कुराकानी गरेका छौँ। आजको कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरू सबैलाई हार्दिक आभार व्यक्त गर्दै आजको कार्यक्रमबाट म पूर्ण चन्द्र घिमिरे पनि यहाँहरूको बाँकी समय सुखद रहोस् भन्ने कामनाका साथ कार्यक्रमबाट बिदा माग्छु। यहाँहरूको बाँकी समय सुखद रहोस्। हवस् त, नमस्कार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब हामी तपाईँलाई करिब बिहानको 11 बजेसम्म केही लोकगीतहरू सुनाउँछौँ। सुरुवातमा सुनाउँछौँ ज्ञानु राणाको स्वर, सङ्कलन गायिका स्वयंकै।

अहिले सुन्नुभयो भरत देउराली, मुकुन्द किशोर र साथीहरूको स्वर, देउराली परिवारको संकलनमा रहेको लोकगीत। लोकगीत सुनाउने क्रममा अब अर्को लोकगीत सुनाउँदैछौँ, जसमा स्वर हो मीना दाहाल र अनिरुद्र ओलीको, भने संकलन हरिहर भट्टराईको।

अहिले सुन्नुभयो प्रेम खड्काको स्वर खिलेन्द्र थापाको संकलनमा रहेको लोकगीत। लोकगीत सुन्ने क्रममा फेरि अर्को लोकगीत राख्दैछौ, जसमा स्वर हो अर्जुन नेपालको भने यादव प्रसादको संकलन रहेको छ।

लोकगीत सुनाउने क्रममा अन्तिम लोकगीत सुनाउँदैछौ, जसमा स्वर हो माधवलाल श्रेष्ठको भने संकलन पनि गायक स्वयंको रहेको छ। गीतपछि यहाँले 11 बजे सुन्नुहुनेछ समाचार, सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। अविरल वर्षासँगै देशका विभिन्न स्थानमा आएको बाढी पहिरो र डुबानमा परि हालसम्म 21 जनाको मृत्यु भएको छ। बाढी पहिरो र डुबानमा परि 747 परिवार प्रभावित भएका छन्। वर्षाले सयौं घर, सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएपछि विभिन्न जिल्लामा उद्धार, राहत र अवरुद्ध सडक खुलाउने काम तीव्र पारिएको छ। सबैभन्दा ठूलो मानवीय र भौतिक क्षति बागलुङ, पाल्पा र म्याग्दीमा भएको छ। मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा परि 2 जनाको मृत्यु भएको छ। पहिरोमा परि अझै 10 जना सम्पर्क विहीन छन्। मनाङका प्रमुख जिल्लाधिकारी भक्ति प्रसाद खनालका अनुसार हिजो बिहान मनाङको नारपाभूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालको आधार शिविरमा गएको हिम पहिरोमा 2 जनाको निधन भएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले वर्षाले जोखिम बढाएका कारण सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले विपदमा परि ज्यान गुमाउने सम्पूर्ण नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले विपदमा परि घाइते हुनुभएका सबै नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। साथै निशुल्क उपचारको व्यवस्था मिलाइयो को पनि उहाँले उल्लेख गर्नुभएको छ। यही असोज 8 गतेदेखि हालसम्म चट्याङ, बाढी, पहिरो, हावाहुरी र अविरल वर्षाका कारण म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बागलुङ, लमजुङ, रुकुम, पश्चिम काभ्रे, धादिङ, मकवानपुर र सुर्खेत लगायत जिल्लामा गरी 21 नागरिकले ज्यान गुमाउनु परेकोमा प्रधानमन्त्री शाहले गहिरो दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले नदी तटीय क्षेत्र तथा पहाडी क्षेत्रमा बस्नुहुने र यात्रा गर्नुहुने सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीमा उच्च सतर्कता अपनाउन पनि अनुरोध गर्नुभएको छ। कुलेखानी जलाशयमा पानीको सतह बढ्ने क्रम घटेसँगै देउराली सिस्नेरी सडक खण्डमा सवारी आवागमन पुनः सञ्चालनमा आएको छ। कुलेखानी ड्याममा सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रशासनले हिजो साँझदेखि उक्त सडक खण्डमा सवारी सञ्चालन रोक्दै पूर्व सावधानी अपनाएको थियो। रातिको समयमा ड्यामको ढोका खोल्नुपर्ने अवस्था आए सडक खण्डका केही स्थान जोखिममा पर्न सक्ने भएकाले यातायात रोकिएको हो। पछिल्लो झरीका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका 3 वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी दरबाङ सडक मर्मत थालिएको छ। गण्डकी प्रदेश सरकार मातहत रहेको धौलागिरी, मालिका, मंगला र बागलुङको तमान खोला गाउँपालिका जोड्ने बेनी दरबाङ मुना सडक को विभिन्न ठाउँमा पहिरो र बाढीले क्षति गरेर अवरुद्ध बनेको छ। पूर्वाधार विकास कार्यालय मर्मत उपकरण परिचालन गरेर हिजो अपराह्नदेखि बेनीदेखि पहिरो पन्छाउने काम थालिएको म्याग्दी 1 खबाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य रेशम बहादुर जुगजाली सुबिनले जानकारी दिनुभयो। वर्षाका कारण मर्स्याङ्दी नदीमा बढेको पानीको सतह र बहाव घट्दै गएको छ। लमजुङमा तत्काल बाढीको जोखिम नरहेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ। प्रमुख जिल्लाधिकारी कृष्णप्रसाद खनालले हाल नदीको पानीको सतह घट्दै गइरहेकाले तत्काल चिन्ता गर्नुपर्ने अवस्था नरहेको जानकारी दिनुभयो। काठमाडौँ उपत्यकामा ग्यास आपूर्तिका लागि ल्याउन लागिएका 105 ग्यास बुलेट अविरल वर्षाका कारण बाटोमै रोकिएका छन्। बुधबारदेखिको वर्षाका कारण भारतबाट ग्यास बोकेर आएका बुलेट बाटोमै रोकिएका हुन्। ती बुलेट बाटो खुल्न साथ उपत्यका भित्रिने तयारी अवस्थामा रहेको नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। बिहान अहिले केही बेरमा प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 प्रस्तुत गर्नुहुने कार्यसूची छ। यसै गरी राष्ट्रसभाको बैठक दिउँसो 1:15 बजे बस्दैछ। आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने कार्यक्रम छ। एसियाली पूर्वाधार लगानी ब्याङ्क एआइआइबीको गभर्नर परिषदको 11 परिषद बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र ब्याङ्की अध्यक्ष जो जियाई बीच भेटवार्ता भएको छ। कतारको राजधानी दोहामा भएको उक्त भेटमा अर्थमन्त्री डाक्टर वाग्ले नेपालमा एआइआइबीको लगानी विस्तार, प्राकृतिक विपदपछिको पुनर्निर्माण तथा सहुलियतपूर्ण वित्तीय पहुँच विस्तार गर्न ब्याङ्की अध्यक्ष जियाईलाई आग्रह गर्नुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानका विदेश मन्त्री अब्बास अराग्जीले अमेरिका इरान युद्ध पुनः सुरु भए आफ्नो देश त्यसका लागि पूर्ण रूपमा तयार रहेको बताउनु भएको छ। हुर्मुज जलमार्ग पुनः खोल्नका लागि इरानले अघि सारेको 7 दिने कार्य योजना अमेरिकाले अस्वीकार गरेपछि इरानको यस्तो प्रतिक्रिया आएको हो। अब मौसम। केही दिनदेखि देशका विभिन्न भागमा भइरहेको भारी वर्षासँगै देखिएको मौसम प्रणाली कमजोर हुँदै गएपछि आजदेखि मौसममा उल्लेख्य सुधार आएको छ। आज देशका अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहने मौसम विज्ञान विभागले जनाएको छ। यसका साथै रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्थ्यो दिउँसो बिहान 11 बजेको समाचार सकियो। रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्कार।
1: अहिले सुन्नुभयो बिहान 11 बजेको समाचार। दिउँसोको सेवामा यहाँहरूलाई हार्दिक स्वागत अनि नमस्कार छ। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। प्रविधि संयोजनमा हुनुहुन्छ देवकी भण्डारी, उद्घोषणतर्फ विमला राई अनि म विद्या चौधरी। अब यहाँहरूले सुन्नुहुनेछ आज दिउँसो 2:15 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

0: केही बेरमै यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम हाम्रो चासो रिता तिमल सिन्हाको साथमा 11:40 सुनाउनेछौँ दोहोरी गीतहरू। मध्याह 12 सुन्नुहुनेछ समाचार। समाचारपछि कार्यक्रम के तिमी मेरो साथी भन्छौ सुन्नुहुनेछ। दिउँसो 1 समय रहनेछ समाचारको। समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:20 प्रस्तुत गर्नेछौँ कार्यक्रम म्युजिक क्याफे सूर्य लामाको साथमा। दिउँसो 2 सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच 3:00 अपराह 4 र 5 केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँले सुन्नुहुनेछ कार्यक्रम हाम्रो चासो रिता तिमल सिन्हाको साथमा।
1: नमस्कार। उपभोक्ता हकित र अधिकार संरक्षणका विषयमा सचेतना अभिवृद्धिका लागि प्रस्तुत कार्यक्रम हाम्रो चासोमा यहाँलाई हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक सोमबार बिहान 11 समाचारपछि हाम्रो चासो कार्यक्रम प्रसारण हुने गर्छ। यहाँहरूले हामीलाई मिडियम वेबका सबै फ्रिक्वेन्सीहरू लगायत देशैभरि रहेका एफएम स्टेशनहरूबाट 98, 100 र 103 MHz र इन्टरनेटमा रहेर www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। सम्पूर्ण उपभोक्ताहरू आफूले उपभोग गर्ने वस्तु र सेवाको मूल्य, शुद्धता, गुणस्तर र परिमाणका बारेमा सचेत बन्न सकुन् भन्ने उद्देश्य हाम्रो चासो कार्यक्रमको रहेको छ। हामीलाई पत्राचार गर्नका लागि हाम्रो इमेल ठेगाना हो upabhokta.radionepal@gmail.com upabhokta.radionepal@gmail.com। आदरणीय श्रोताहरू, उपभोक्ता हकित र अधिकारका विषयमा जानकारी प्रस्तुत गरिने यो कार्यक्रममा आज हामीले बाँके जिल्लालाई छनौट गरेका छौँ। बाँके जिल्लामा रहनुभएका उपभोक्ताहरूले कतिको गुणस्तरीय खाद्य वस्तुहरू उपभोग गर्न पाउनु भएको छ, स्वास्थ्य, शिक्षा, खानेपानी लगायतका उपभोग्य वस्तुहरू कतिको गुणस्तरीय छ त, यसकै सेरो फेरोमा रहेर हामीले बाँके जिल्लाका राष्ट्रिय उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष वीरेन्द्र यादवसँग कुराकानी गरेका छौँ। सबैभन्दा पहिले त कार्यक्रम हाम्रो चासोमा बाँके जिल्लाका राष्ट्रिय उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष वीरेन्द्र यादवज्यूलाई धेरै धेरै स्वागत छ। बाँके जिल्लाको कुरा गर्ने हो भने त्यहाँ रहनुभएका उपभोक्ताहरूले कतिको शुद्ध अनि स्वस्थ खाद्य वस्तुहरू प्रयोग गर्न पाउनु भएको छ, कुराकानीको सुरुवात यहीँबाट गरे।
2: बाँके जिल्ला नेपालको एउटा पश्चिममा रहेको जिल्ला हो। शिक्षाको क्षेत्रमा हेर्नु भने त यहाँ मान्छेहरू सबै शिक्षित त छैन, तर झन् यो उपभोक्ता शिक्षाको कुरा गर्नुपर्दा मान्छे शिक्षित भए पनि उपभोक्ताहरू जुन किसिमको सामानहरू प्रयोग गर्नुपर्ने खानको लागि, लगाउनको लागि अनि स्वास्थ्य, शिक्षा त्यति चनाखो चाहिँ देखिँदैन। तर आजभन्दा 10 अगाडि र अहिलेमा धेरै फरक छ। एकदमै शुद्ध हरेक चिजमा खाने पिने लगाउनेमा त शुद्धता खोज्नु भयो भने 100% छैन, तर निकै सुधारको अवस्थामा छ अहिले।
1: अब यहाँहरूको जिल्ला त बोर्डरसँग पनि जोडिएको जिल्ला, छिमेकी जिल्लाबाट पनि ल्याउने खाद्य वस्तुहरू पनि गुणस्तरीय छैन भन्ने कुरा पनि सुनिन्छ, तपाईँहरूले यसको बारेमा केही बुझ्नु भएको छ त?
2: छिमेकी देशबाट आउने सामानहरू सबै गुणस्तरीय हुन्छ भन्न मिल्दैन। हाम्रै देशमा उत्पादन भएका सामानहरू सबै गुणस्तरीय छ भन्न पनि मिल्दैन, तर त्यताबाट आएका कुराहरू हाम्रो उपभोक्ताहरूको भनाइ, अब हामी राष्ट्र उपभोक्ता मञ्चको भनाइ के भने, सरकारले बोर्डरमै चेक जाँच गरेर सामानहरू ल्याउन दिनुपर्छ। नेपाली जनताले, नेपाल सरकारले तोकेको कर, त्यो कर तिरेर ल्याउन दिनुपर्छ, र सबै सामान चाहिँ अयोग्य छ, खान योग छैन, उपभोक्ता योग छ भने भन्न मिल्दैन म्याम। त्यसको समान अखाद्य वस्तुहरू पनि आउँछ त्यताबाट।
1: यस्ता किसिमका अखाद्य वस्तुहरू उपभोक्ताहरूले प्रयोग गरेको देख्नुभयो भने तपाईँहरूले सम्झाउने, बुझाउने, त्यसरी सामान नल्याउनुहोस् भन्ने गर्नु भएको छ कि छैन त सर?
2: एकदम एकदम हाम्रो संस्थाले विगतको 15 वर्षदेखि हामी चाहिँ यो क्षेत्रमा लागिरहेका छौँ। उपभोक्ता चेतनाका कार्यक्रमहरू हामी मानिस कार्यालयको साथमा उपभोक्ता चेतना कार्यक्रम शिक्षा विद्यार्थीलाई, शिक्षकलाई अनि आम जनतालाई चाहिँ पटक पटक दिएका छौँ र वाणिज्यदेखि लिएर खाद्य गुणस्तर तथा गुणस्तर नापतोल उहाँहरूसँग साथमै हामीले धेरै ठाउँमा अनुगमन पनि गरेका छौँ र अहिले त झन् तपाईँको 2074 जुन स्थानीय तह भएको छ नि, सबै स्थानीय तहले अहिले नेपालगञ्जमा बाँके जिल्लाको मुटु भन्नुहुन्छ भने नेपालगञ्ज हो, नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नो कर्मचारीहरूलाई खटाएर प्रत्येक खाद्य पसलहरूमा अनुगमन गरेको छ र अखाद्य भएको ठाउँमा, उपभोक्ता ठकिएको ठाउँमा चाहिँ सेलबन्दी गरेको छ।
1: यहाँले भन्नुभयो अनुगमन चाहिँ हामीले सँगसँगै गर्छौँ भनेर, अनुगमनको क्रममा चाहिँ के कस्ता अखाद्य वस्तुहरू चाहिँ भेटिन्छन् सर?
2: अब त्यो ठाउँ अनुसार हो। होटलमा खानेकुरामा गयो भने तपाईँको बासी खानेकुरा देखिन्छ, अनि भान्सा कोठा सबभन्दा चाहिँ डरलाग्दो अवस्था भान्सा कोठामा सरसफाइ हुँदैन, फोहोर पनि त्यहीँ राख्ने, खाना पनि त्यहीँ पकाउने, अनि त्यसपछि तपाईँको मासी खानेकुराहरू पनि फ्रिजमा जुन फ्रिजअप गरेर राखेका सामान हुन्छ त्यहीँ मासी हुन्छ, त्यहीँ अर्को सबै खाद्य पदार्थलाई एकै ठाउँमा राखेको हामीले देखेका छौँ। तर हामीले उहाँहरूलाई सबै सामानहरू सबैको तपाईँको गुण फरक फरक भएको हुनाले यो छुट्टा छुट्टै ठाउँमा राख्नुपर्छ, भान्साभन्दा बाहिर फोहोर राख्नुपर्छ, देखि लिएर यी विभिन्न कुराहरू सचेतनाका कुराहरू हामीले भनेका छौँ। कतिपय ठाउँमा कारवाही पनि भएको छ। त्यसपछि पेय पदार्थहरू तपाईँको डेट एक्सपायर हुन्छ, त्यो डेट एक्सपायर पेय पदार्थहरू हामी डिस्पोजल गर्ने काम गरेका छौँ। औषधि पसलमा गयो भने डेट एक्सपायर औषधिहरू भेटिएको छ, त्यस्ता औषधिहरूलाई जप्त गरेका छौँ र त्यस्ता सम्बन्धित निकायलाई भनेर कारवाही पनि गर्न उठाएका
1: छौँ। यहाँले कुराकानीको क्रममा भन्नुभयो बाँके जिल्लाको मुटु भनेकै नेपालगञ्ज हो भनेर, नेपालगञ्जमा रात्रिकालीन बजारहरू पनि लाग्ने रहेछ, अनि त्यो रात्रिकालीन बजार लाग्दाखेरि खानेकुराको स्थलहरू पनि ठाउँ ठाउँमा हुने रहेछ, त्यहाँ स्वास्थ्यको दृष्टिकोणले विचार गरेर खाद्य वस्तुहरू बिक्री वितरण गरिएका छैनन् भन्ने गुनासोहरू पनि सुनिन्छ, सत्य हो?
2: यहाँ तपाईँले रात्रिकालीनको कुरा गर्नुभयो, नेपालगञ्जको मुटु भन्ने ठाउँ त्रिभुवन चौक हो। त्रिभुवन चौकमा रात्रिकालीन भन्नाले तपाईँको 10-11 बजेसम्म पसलहरू खुल्ला हुन्छ र त्यो त्यहाँ खाद्य पदार्थहरू नै उपलब्ध हुन्छ, जस्तै नेपालगञ्जको विशेष चाट भयो, होइन पानीपुरी भयो, हजुरको त्यसपछि दही भयो, राबडी भयो, यस्ता किसिमका खाद्य पदार्थहरू बिक्री वितरण राति अलि अबेरसम्म हुन्छ। अनि त्यसपछि अहिले तपाईँको 5-3 तारे होटलहरू भएको छ, छिमेकी जिल्लाहरूबाट साथीहरू आउनुहुन्छ, अनि विभिन्न क्यास्नियोहरूको छ, तर बजारमा तपाईँको रोडमा गर्ने व्यापारहरू पानीपुरीमा पाउने जुन पानीमा प्रयोग गर्ने तपाईँको खट्टोपन ल्याउनलाई एसिड प्रयोग भएको हामीले धेरैचोटि गुनासो आयो जनताहरूबाट, उपभोक्ताहरूबाट। ती सब चेक गर्दाखेरि कतिपय ठाउँमा हामीले चाहिँ अखाद्य वस्तु मिसावट गरेको पाएका छौँ र उहाँहरूलाई त्यस बेला हामीले साधारण पहिलो चरणको जुन दण्ड हुन्छ सम्बन्धित निकायलाई भनेर दण्ड पनि गराएका छौँ र उहाँहरूलाई यस सम्बन्धी शिक्षा पनि दिएका छौँ, यस्ता वस्तुहरू मतलब यस्ता अखाद्य पदार्थहरू प्रयोग नगर्नुहोस् भनेर।
1: पछि जाँदा त्यो सुधारेको पाउनु भएको छ कि छैन त सर?
2: धेरै ठाउँमा सुधार भएको छ हजुर, धेरै ठाउँमा सुधार भएको छ, कति सुध्रिने क्रममा छ, कतिलाई कारवाही गरेर पनि नसुध्रेको अवस्था छ, र कतिपय पसलहरू त्यस्ता पस्तेहरू बन्द पनि भएको छ, पटक पटक कारवाही भएर उहाँहरूको जुन लाइसेन्स दिइन्छ नि नगरपालिकाबाट त्यो जफत पनि गरिएको छ।
1: बाँकी जिल्लाका ठुला सहरहरूका कतिपय उपभोक्ताहरू भारतीय बजारमा गएर खाद्य सामग्रीहरू किनेर आउनुहुन्छ भनिन्छ नि त, गुणस्तरलाई चाहिँ कतिको ध्यानमा दिएर ती बजारहरूमा गएर खाद्य वस्तुहरू ल्याउनुहुन्छ, त्यसको बारेमा पनि तपाईँहरूले केही कार्यक्रमहरू आयोजना गर्नु भएको छ?
2: हामीले यता 1 वर्षदेखि त्यो त गरेका छैनौँ म्याम, होइन जे कुरा गरेका छैनौँ त्यो त भन्नै मिल्दैन। हामीले पहिला पहिला बोर्डरूमै बसेर जुन उपभोक्ताहरू भारतीय बजारमा जान्थे तिनीहरूलाई भनिन्थ्यौँ, तर यता तपाईँको अहिले नयाँ सरकार गठन भइसकेपछि बोर्डरबाट तपाईँको अहिले खाद्य वस्तुहरू खासै खाद्य वस्तुहरू ल्याउन दिएको छैन। जस्तै अहिलेको यो सिजनमा आँप चाहिँ भन्सारबाट ल्याउनै दिएको छैन, आलु ल्याउन दिएको छैन, प्याज ल्याउन दिएको छैन, साधारण उपभोक्ताहरू जाने क्रममा। तर उपभोक्ताहरूको गुनासो चाहिँ अर्कै छ, अहिले सरकारले हामीलाई चाहिँ हामी घरका लागि प्रयोग गर्ने आँप अनि तरकारी सरकारले हामीलाई ल्याउन दिएको छैन, भन्सारमा पुलिस प्रशासन लगाएर चाहिँ रोक्ने गरेको छ, तर त्यही माल चाहिँ चोरी पैठारीबाट आएको छ भनेर नेपालगञ्ज र बाँके जिल्लाको उपभोक्ताहरूको चाहिँ गुनासो यो छ। त्यस कारण म नेपाल सरकारलाई यही कार्यक्रम माध्यमबाट के भन्न चाहन्छु भने, जुन रातिको समयमा उपभोक्ताहरूको गुनासो छ हामीलाई ल्याउन नदिने, तर त्यही सामान रुपियाँ भनौँ भारतीय बजारका सामानहरू छ्यापछ्यापै बजारमा बेच्नु, उता मूल्य 200 रुपियाँ हुन्छ भने नेपालगञ्ज सहरमा आइसकेपछि त्यसैको मूल्य 1000 भएको छ। त्यस कारणले सरकारको नीतिले कतै उपभोक्ता ठकिएछ कि भन्ने कुरा म सरकारसँग अनुरोध गर्न चाहन्छु। यदि त्यो वस्तु जनताले ल्याए, एउटा साधारण उपभोक्ताले ल्यायो भने त्यो अखाद्य हुन्छ भने, चोरी पैठारीबाट आएको सामानहरू अखाद्य हो कि होइन, चोरी पैठारीलाई रोक्दिन नेपाल सरकारसँग अनुरोध गर्छु।
1: यी त भए बाँकी जिल्लामा रहनुभएका उपभोक्ताहरूले उपभोग गर्ने खाद्य वस्तुको कुरा। अब नेपालगञ्ज बाँके जिल्ला भनेपछि यहाँ त विभिन्न किसिमका कृषि उपजहरू पनि हुन्छन्। कृषि उपजहरू चाहिँ के हुन्छन् सर?
2: कृषि उपजहरू त सिजन अनुसार सबै हुन्छ यहाँ मेन तराईमा पाउने तपाईँको अब अहिलेको कृषि उपज भनेपछि आँप भयो होइन, अनि त्यसपछि लिची भयो, अब केरा भयो, अहिले यो केरा त बाह्रै सिजनमा पाउने हो, त्यसपछि अरू भने अन्यहरू भए, त्यसपछि तपाईँको माछा मासुहरू पनि भए। तर यो हाम्रो बोर्डरमा माछा मासुको प्रतिबन्ध धेरै वर्ष अगाडिबाट नै छ, माछा मासुको चाहिँ पैठारी विदेशी बजारबाट भएको छैन।
1: कृषिमा जो लाग्नु भएको छ कृषक, उहाँहरूको लागि बाँके जिल्लामा रहेका स्थानीय तहहरूले के सुविधाहरू उपलब्ध गराएको छ त?
2: अब पालिका अनुसार फरक फरक छ, सबै पालिकाले कृषिमा फरक फरक किसिमका अनुदानहरू दिने गरेको छ। कुनै पालिकाले तपाईँको गहुँमा, कुनै कहीँ चाहिँ तपाईँको आलुमा, कहीँ तपाईँको धानमा, यो आफ्नो ठाउँको प्रकृति हेरेर चाहिँ उहाँहरूले चाहिँ महत्त्व दिएछ कृषिमा।
1: अनि जो साँच्चै किसान हो, कृषि कर्म गर्नुहुन्छ, उहाँहरूको लागि अरू अरू पालिकाहरूमा त स्थानीय तहले ट्र्याक्टरहरू, त्यस्तै गरी बिउ बिजन, मल खाद अनि विषादी,
2: त्यस्तो एकदम हजुर बाँके जिल्लामा पनि दिएको छ, उपभोक्ताहरूले त्यो प्राप्त गरेको छ। तर सबभन्दा उपभोक्ताहरूको सबभन्दा ठुलो गुनासो चाहिँ नै धेरै पहिलाबाट हामी सानै हुँदाखेरि अहिलेसम्म सुन्दै आएको चाहिँ समयमा कृषि उपभोक्ताहरूले मल पाएको छैन, त्यो चाहिँ सरकारले व्यवस्था गरिदिनु पर्यो।
1: त्यो चाहिँ स्थानीय पालिकाहरूले कतिको समन्वय गरिदिएको छ त मल सजिलैसँग प्राप्त होस् भन्ने कुरामा?
2: यो त संघीय सरकारले चाहिँ नि स्थानीय सरकारलाई उपलब्ध गराइदिने हो, यो नीति नै संघीय सरकार मलको बिउको चाहिँ पैठारी गर्ने संघीय सरकारले नै अनुमति दिने हो र संघीय सरकारले दिएर नै त्यसमा ल्याउने हो। त्यस कारणले यसमा स्थानीय सरकारले त गरेको छ, तपाईँको हाते ट्रेक्टरहरूदेखि लिएर बिउ मलको जति उहाँहरूलाई उपलब्ध हुन्छ वितरण गरेको छ, तर एकदमै हाहाकार छ। कुनै व्यवसायीले चाहिँ तपाईँको सामानमा गुणस्तरीय हिँडियो भने व्यवसायी कारवाहीमा हुन्छ, सरकारले जनतालाई समयमा मल दिएन भने सरकार कारवाहीमा कसले गर्ने, त्यो पाँचै वर्ष लाग्ने हुन्छ त्यसको लागि। त्यस कारण यो त्यतातिर पनि सरकारले अब नयाँ सरकार आउनु भएको छ, नयाँ जोसो मौले द्वितीय आयोगको सरकार छ अहिले, यो सरकारसँग हाम्रो चाहिँ माग छ तपाईँको उपभोक्ताहरूलाई कृषिमा निर्भर रहने किसानहरूलाई समयमा बिउ मल र तपाईँको जलको पनि व्यवस्था सरकारले गर्नुपर्छ।
1: कृषि कर्म जो जसले गर्नुहुन्छ कृषकहरूले, उहाँहरूले चाहिँ अत्यधिक विषादी प्रयोग गरेपछि स्वास्थ्यमा हानि हुन्छ भन्ने कुरा चाहिँ कतिको बुझ्नु भएको छ त्यहाँका कृषकहरूले?
2: बुझ्न त अब अहिले यो सम्बन्धी अबुझ भएका किसानहरू छैन, लगभग साधारण लेखपढ गर्न जाने, र अहिले सबैको हातमा तपाईँको सोसियल मिडिया मोबाइल छ र मोबाइलबाट यी सबै कुराहरूको जानकारी छ, तर ती जानकारी हुँदाहुँदै लापरवाही चाहिँ गरेको छ किसानहरूले। यसको जनचेतना चाहिँ स्थानीय तह नेपाल सरकारले चाहिँ नि पटक पटक दिइराख्नुपर्छ भन्ने मेरो माग।
1: कतिपय स्थानीय पालिकाहरूमा जसले सबै कागजात मिलाउन जान्नुहुन्छ उहाँहरू कृषकै नभए पनि अनुदान प्राप्त गरेको अवस्था छ। जो साँच्चै कृषक हो उहाँहरूले ती कागजातहरू मिलाउन जान्नुहुन्न जसले गर्दा अनुदान प्राप्त भएको छैन भन्ने गुनासो सुनिन्छ। बाँकी जिल्लामा रहेका स्थानीय तहहरूमा त्यस्तो समस्या छ कि छैन?
2: नै एकदम त्यो समस्या देशभरि नै छ, माघे जिल्लामा नहुने भएन। तर अहिले चाहिँ तपाईँको जनताहरू धेरै सचेत भइसकेको छ, त्यो जनचेतनाले गर्दा अब यता तपाईँको यता दुई तिन वर्षदेखि यस्ता घटनाहरू चाहिँ न्यूनीकरण भएको छ, अन्त चाहिँ भएको छैन।
1: आदरणीय श्रोताहरू, भर्खरै मात्र सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल खोल्नु भएको छ भने यहाँहरूले सुनिरहनु भएको छ कार्यक्रम हाम्रो चासो। हाम्रो चासो कार्यक्रममा आज हामीले कुराकानी गरिरहेका छौँ बाँके जिल्लाका राष्ट्रिय उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष वीरेन्द्र यादवसँग। उहाँसँगको कुराकानीलाई पुनः निरन्तरता दिँदैछौ। बाँके जिल्लामा शिक्षाको गुणस्तर चाहिँ कस्तो छ?
2: बाँके जिल्ला तपाईँको आठ पालिका छ। आठ पालिकामा नेपालगञ्ज उपमहानगरपालिकामा शिक्षा तपाईँको मध्य र सुदूरको हब नै हो। शिक्षाको अवस्था तपाईँको राम्रो छ। अहिले कोवलपुर, नेपालगञ्ज, खजुरा, बैजनाथ अनि राप्ती सुनारी यहाँको शिक्षाको अवस्था एकदमै राम्रो छ। अब गुणस्तरको कुरा गर्नुहुन्छ भने अब गुणस्तर त तपाईँको नेपालभन्दा अमेरिका, अस्ट्रेलिया पढ्न जान्छ बच्चाहरू, अस्ट्रेलिया अमेरिकाका बच्चाहरू अन्तै विद्यार्थीहरू अन्तै पढ्न जान्छ। तर पहिलाभन्दा अहिले तपाईँको यो मैले भनेको नौवटा पालिकामा शिक्षाको अवस्था एकदमै राम्रो छ। र एकदमै कमजोर भएको अवस्था भनेको तपाईँको छ पाँचवटा कमजोर भएको चाहिँ पालिकाहरू जानकी, डुडुवा र नरैनापुर। यहाँ चाहिँ नि शिक्षा त्यति गुणस्तर छैन र सरल र सुलभ पनि छैन।
1: बाँकी जिल्लामा पनि सामुदायिक सँगसँगै निजी विद्यालयहरू पनि छन् होला। निजी विद्यालय र सामुदायिक विद्यालयमा हुने शैक्षिक गुणस्तरको यदि हामीले हेर्ने हो भने कस्तो छ होला त?
2: तपाईँको यसमा भन्नुपर्दा निजी विद्यालयहरू अहिले आकर्षणका केन्द्रबिन्दु भएको छ। तपाईँको जति हुने खाने हुन् त्यो सबै तपाईँको निजी विद्यालयमा बच्चाहरू पढ्छ। र समुदाय विद्यालयमा तपाईँको अर्का घर काम गर्ने बच्चाहरू, एकदम किसान, एकदम निम्न वर्गको, जसलाई साँझ बिहान खाना पुग्दैन, यस्ता बच्चाहरू पढ्न आउँछ। तर सबै ट्रेन्स टिचरहरूको कुरा गर्नुहुन्छ भने सबै समुदाय विद्यालयमा छ। र निजी विद्यालयमा त हेलमेट टिचरहरू छन्। हेलमेट टिचरहरू के भने तपाईँको पढायो गयो, अर्को बस पढाउन आउने नआउने पनि निश्चित हुँदैन। त्यसकारण यस्तो हेर्दाखेरि फरक त छ, तर एकदमै गुणस्तरीय उत्पादन भन्नुहुन्छ भने तुरन्तै हेर्दा आकर्षक निजी छ, तर गुणस्तरीय उत्पादन भन्नुहुन्छ भने सामुदायिक विद्यालयबाट नै छ।
1: यसको मतलब सामुदायिक विद्यालयमा रहेका शिक्षकहरूले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ भनेर बुझ्दा हुन्छ त हामीले?
2: एकदम एकदम हजुर, सामुदायिक विद्यालयमा भएका शिक्षकहरूले गुणस्तरीय शिक्षा र टिकाउ शिक्षा दिइरहेको छ। निजी विद्यालयमा तपाईँको त्यो के भनौँ अब कुनै देशको सामानको कुनै ग्यारेन्टी हुन्छ भन्न भन्छ नि, म त्यो देशको नाम लिनु चाहिँ त्यस्तै त्यस्तै हो म्याम।
1: अनि कतिपय गुनासो के पनि सुनिन्छ भने सामुदायिक विद्यालयमा पठन पाठन गराउने शिक्षकहरू राजनीतिक झोला बोक्ने धेरै हुनुहुन्छ अनि विद्यालयमा कम नै उपस्थित हुन्छ भन्ने गुनासोहरू पनि सुनिन्छ।
2: अर्को गुनासो पनि पक्कै पनि सुन्नु भयो होला, विद्यालयमा शिक्षिकाहरू स्वेटर बिन्नुहुन्छ। यो गुनासो पनि जनमानसमा, समुदायमा आजभन्दा 5 वर्ष अगाडिसम्म र अहिले पनि बुढापाकाले सरकारी स्कुलका म्याडमहरू त स्वेटर बुन्नुहुन्छ। स्वेटर बुन्ने लगाउने चलन, हातले बुन्ने लगाउने चलन मलाई लाग्छ 20 वर्षभन्दा अगाडिबाट छैन। तबदेखि हामीले विदेशबाट इम्पोर्ट गर्न थाल्ने सामानहरू त्यो स्वेटर पनि छैन। त्यस कारण यो चलन एउटा भन्नको लागि, समुदाय विद्यालयको गुणस्तरलाई, विश्वासलाई कम गर्नको लागि बजारी हल्ला हो यो। मलाई के लाग्छ भने निजी विद्यालयहरूले यस्ता किसिमका प्रोपगन्डाहरू रच्यो भने उनीहरूलाई त आफ्नो दोकान चलाउनु छ, त्यहाँदेखि त्यसो आफ्नो दोकान चलाउनलाई त्यस्तो किसिमको हल्ला चाहिँ उडाउँछ। त्यो हल्लाले आफूतिर विद्यार्थीलाई, अभिभावकलाई चाहिँ आकर्षण गरेको कुरा चाहिँ छ म्याम। अब अर्को कुरा मैले जोडेँ हजुरलाई, राजनीति गर्ने यो देशमा प्रजातन्त्र ल्याउनलाई होस्, लोकतन्त्र ल्याउनलाई होस्, शिक्षकहरू नै ओहरात खट्यो र त्यसबाट नै यो देशमा मलाई लाग्छ गणतन्त्र र प्रजातन्त्र आएको हो। अनि त्यसपछि मैले के जोड्न चाहन्छु भने, जब हाम्रा नेताहरू प्रजातन्त्र आउनुभन्दा अगाडि भारतमा प्रवास बस्न जानुभएको थियो, त्यस बेला आजभन्दा 50 वर्ष अगाडि, त्यस बेला युवाहरू बनारसमा जान्थे अनि उहाँहरू माथिल्लो डिग्री उच्च शिक्षा हासिल गरिसकेपछि आफ्ना नेतालाई सोध्थे, अब म नेपालमा गएर के गरौँ? अनि त्यस बेला उहाँहरूले भन्नुहुन्थ्यो, नेपालमा गएर शिक्षक बन र जनतालाई प्रजातन्त्रको बारेमा सिकाऊ। र ती परिपाटी चल्दै आएको थियो। र यता मलाई लाग्छ तपाईँको 74 पछि जब शिक्षकहरूको समय 71 समयमा जब शिक्षा आयोग खुल्न थाल्यो, बढुवाउन थाल्यो, यो चाहिँ कम भएको समय आरोप चाहिँ छ। तर मलाई लाग्दैन कि कोही शिक्षकले पार्टीको झोला बोक्या छ अनि पार्टीकै काम गर्छ। आरोप चाहिँ छ तर यसको न्यूनीकरण भएको छ, अन्त भएको छैन।
1: अब शिक्षा सँगसँगै स्वास्थ्यको कुरा गरौँ न, कतिको गुणस्तरीय स्वास्थ्य सेवा पाउनु भएको छ बाँकेवासीहरूले?
2: बाँकेवासीहरू तपाईँको ठाउँ अनुसार चाहिँ सेवा चाहिँ गुणस्तर पाएकै छ म्याम। नेपालगञ्जमा जति पाएको छ र यसका छिमेकी पालिकाहरू जानकी, डुडुवा अनि सुवर्णपुरले जति पाएको छ त्यही हिसाबले अरू पालिकाहरूले गुणस्तरीय स्वास्थ्य सुविधा चाहिँ पाएको छैन। हरेक वार्डमा तपाईँको स्वास्थ्य उपलब्ध तर भनेको जस्तो नेपाल सरकारले औषधिहरू पुर्याउन सकेको छैन, डक्टर नर्सको पनि व्यवस्था गर्न सकेको छैन। सुगममा पाएको छ, दुर्गम पालिकाहरूमा पाएको छैन।
1: सरकारी स्वास्थ्य संस्थाहरूले 98 थुप्रै प्रकारका औषधिहरू सित्तैमा दिने भनिरहँदा स्थानीय तहमा खोलिएका ती स्वास्थ्य संस्थाहरूमा ती औषधि भेटिन्न भन्ने गुनासोहरू पनि सुनिन्छ नि, त त्यो समस्या छ बाँकेमा?
2: बाँकेमा पनि छ, देशभरि नै छ त्यो समस्या, बाँकेमा नहुने त कुरै भएन।
1: हजुर, कस्तो खालको समस्या छ
2: बाँकेमा? समस्या तपाईँको औषधिको कुरा गर्नुभयो नि, अब समयमा त्यो औषधि पनि नभेट्ने, समयमा स्वास्थ्यकर्मीहरूमा डक्टर नर्सहरू नभेट्ने, अनि बिरामीलाई चेक गर्ने उपकरणहरू पनि कसै पनि सुविधा नभएको अवस्था देखेका छौँ हामी।
1: यस्तो किसिमको समस्याहरू हुँदाखेरि तपाईँहरूले स्थानीय तहमा घचघच्याउने केही प्रयास पनि गर्नु भएको छ?
2: यो क्षेत्रमा त हामी त्यति गरेका छैनौँ, तर नेपालगञ्जमा अरू अरू पालिकामा दुर्गम पालिकाहरू जस्तै हाम्रो नरेनापुर एकदमै दुर्गम पालिका हो बाँके जिल्लाको, त्यस्तो ठाउँहरूमा गएर जो तपाईँको सजिलै पहुँच छैन तपाईँको स्वास्थ्यको, त्यस्ता त्यो पालिकाहरूमा चाहिँ हामी गएर झगडा छ।
1: स्वास्थ्यसँगै जोडिएर आउँछ खाने पानी। अब बाँके जिल्ला भनेपछि तराईको जिल्ला, कतिपय अवस्थामा बोर्डिङ गरिएको पानी, ट्युबवेलको पानीहरू पनि प्रयोग हुन्छ होला। ती पानीहरू कतिको खान योग्य छन्? साँच्चै धाराको पानी पनि प्रयोग गर्न पाइन्छ कि यस्तै बोर्डिङ ट्युबवेलको मात्र प्रयोग गर्नुपर्छ? यसको बारेमा पनि केही जानकारी गराइदिनुहोस् न।
2: बाँके जिल्ला त तपाईँको पानी पर्याप्त मात्रामा तराईको जिल्लामा हुन्छ। पानी चाहिँ शुद्ध पानी चाहिँ लगभग जनतामा यो विषयमा चाहिँ जनचेतना निकै भइसकेको छ। उपभोक्ताहरूमा लगभग तपाईँको 100% होइन 75% जनता हाम्रो उपभोक्ताहरूले शुद्ध पानी नै पिउँछ।
1: तराईतिरका बोर्डिङ गरिएका पानीहरूमा आर्सेनिकको मात्रा बढी हुन्छ भनिरहँदा त्यो पानी प्रयोग गर्नको लागि चेक जाँच गराएर मात्र प्रयोग गर्नुहुन्छ कि खनेपछि अब प्रयोग गरिहाल्ने हिसाबले प्रयोग गर्नुहुन्छ?
2: अहिले अहिले तपाईँको बजार क्षेत्रमा धेरै उपभोक्ताहरू तपाईँको जारको पानी अनि त्यसपछि घरमै फिल्टर प्रयोग गरेर खाइरहेको छ। अनि तपाईँको दुर्गम गाउँहरूमा चाहिँ अहिले आर्सेनिक चेक चाहिँ तपाईँको धेरै सङ्घ संस्थाहरू छ, समय समयमा ती सङ्घ संस्थाहरूले पनि सहयोग गरेको छ चेक गर्नलाई। गाउँघरमा अहिले पनि तपाईँको ट्युबवेल भन्छौँ हामी, पूर्वतिर नल भन्ने त भन्छ हामी, यतातिर पश्चिमतिर पश्चिम नल भन्छौँ, ती नलकै पानीहरू खान्छ।
1: अब बाँकी जिल्लाको सडकहरू कस्तो छन्? सबैतिर यातायात पुग्ने सडकहरू बनेका छन् कि छैनन्? त्यसको बारेमा पनि जानकारी गराइदिनुहोस्।
2: सहरी क्षेत्रमा त अहिले तपाईँको यातायातको सुविधा राम्रो छैनन्, र मैले अघि नै पनि तपाईँलाई जोडेको थिएँ, नरेनापुर पुग्नलाई पहिला 2 लाग्थ्यो भने भारतको बाटो प्रयोग गर्नु पर्थ्यो भने अहिले चाहिँ 79 सडक निर्माण भएको छ, सहजै तरिकाले आवत जावत भएको छ। तर सबै गाउँसँग सबै गाउँ जोड्ने बाटो चाहिँ अझै भइसकेको छैन। सडक र यातायातमा तपाईँको यहाँको उपभोक्ताहरू 50% उपभोक्ताहरू चाहिँ सन्तुष्ट छ।
1: हजुर, अनि ती सडकमा घुर्ने सार्वजनिक यातायातमा चढिरहँदा यात्रुहरूले म ठगिए भन्ने अवस्थामा छ कि ओहो राम्रै भाडा रहेछ भन्ने हुन्छ, त्यो पनि बताइदिनुहोस् न।
2: सहरी क्षेत्रमा तपाईँको रिक्सामा यो कुरा सुनिएको छ, अनि त्यसपछि लङ दुरीमा चाहिँ उपभोक्ताहरू हामी ठगिएको भने गुनासो आएको छैन, रिक्साको गुनासो अलिक बढी आएको छ।
1: त्यस्तो गुनासो आउँदा तपाईँहरूले समन्वय गर्ने गर्नु भएको छ?
2: समन्वय नगरपालिकासँग हामी गर्छौँ।
1: हजुर,
2: अनि नगरपालिकामा पनि तपाईँको यातायात कहाँ छ र त्यहाँ नगर प्रहरीहरूलाई यो कुरा जानकारी गराउँछ। रिक्सा नम्बर हामी उपभोक्तालाई भन्छौँ, तपाईँ त्यस्तो ठकिनु भयो भने त्यो रिक्सा नम्बर चाहिँ नोट गरेर नोट गर्ने गर्नुहोस् भनेर जनचेतना फैलाएका।
1: हजुर, हामी कार्यक्रमको अन्तिम चरणमा आएका छौँ। अन्त्यमा रेडियो नेपाल सुनेर बस्नुभएका सम्पूर्ण आम उपभोक्ताहरूलाई यहाँको भन्नु केही छ?
2: मेरो सम्पूर्ण उपभोक्तालाई के भन्न चाहन्छु भने आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस्। स्वस्थ मान्छे नै यो जीवन, स्वस्थ मान्छेको जीवन नै स्वस्थ रहन्छ। धन सम्पत्ति कमाउनु भन्नुभन्दा पनि तपाईँ आफ्नो स्वास्थ्यलाई ध्यान दिनुहोस्। स्वास्थ्य राम्रो भयो भने धन सम्पत्ति जति पनि कमाउन सक्नुहुन्छ भन्ने उपभोक्ता साथीहरूलाई म भन्छु र आफ्नो सम्पूर्ण नेपाली दाजुभाइलाई भन्छु।
1: हामीलाई समय उपलब्ध गराउनु भयो, बाँके जिल्लामा रहेका उपभोक्ताहरूको समस्या सँगसँगै त्यहाँ कस्ता किसिमका खाद्य वस्तुहरू प्रयोग भइरहेका छन् यसको बारेमा सम्पूर्ण जानकारी गराइदिनु भयो। यहाँलाई कार्यक्रम हाम्रो चासो र रेडियो नेपालकै तर्फबाट धेरै धेरै धन्यवाद।
2: हजुरलाई पनि समय लिनुभयो। नेपालको एउटा पश्चिम क्षेत्र नेपालगञ्ज बाँके जिल्लाबाट आवाज देशभरि सुनाइदिनलाई जुन जमर्को गर्नुभयो यसको लागि धेरै धेरै धन्यवाद। नमस्कार।
1: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय उपभोक्ता मञ्चका बाँके जिल्लाका जिल्ला अध्यक्ष वीरेन्द्र यादव। उहाँसँग हामीले बाँके जिल्लामा रहनुभएका उपभोक्ताहरूले कतिको गुणस्तरीय खाद्य वस्तुहरू उपभोग गर्न पाउनु भएको छ, स्वास्थ्य शिक्षा खानेपानी लगायतका उपभोग्य वस्तुहरूको गुणस्तर कस्तो छ त यसकै सेरोफेरोमा रहेर कुराकानी गर्यौं। स्वस्थ सुलभ र उचित मूल्यमा स्तरीय सेवा सुविधाको उपभोग गर्न पाउनु तपाईँ हामी प्रत्येक उपभोक्ताको अधिकार हो। ऐन कानुन र नीति नियमले उपभोक्ताहरूको विभिन्न अधिकारहरूको संरक्षण गरेको छ। हामीले बुझ्नुपर्छ कि अधिकार कानुनले व्यवस्था गरेर मात्र पुग्दैन, तपाईँ हामी उपभोक्ता स्वयंले पनि आफूले उपभोग गर्ने सेवा सुविधाका विषयमा जागरूक बन्नै पर्छ, आफ्नो अधिकारको खोजी गर्नै पर्छ। उपभोक्ता हक संरक्षण र अधिकारका विषयमा सचेतना अभिवृद्धिका लागि प्रस्तुत कार्यक्रम हाम्रो चासो आजलाई यति नै। तपाईँ पनि उपभोक्ता हक संरक्षण र अधिकारका विषयमा कुनै कार्यक्रम गर्दै हुनुहुन्छ भने यहाँहरूले गर्ने कार्यक्रमहरूलाई हामी हाम्रो चासो कार्यक्रम मार्फत सम्पूर्ण उपभोक्ताहरू माझ पुर्याउने कोसिस गर्छौ। हामीलाई पत्राचार गर्नका लागि हाम्रो इमेल ठेगाना हो upabhokta.radionepal@gmail.com। हवस् त, अब आजको लागि उपभोक्ता हकित र अधिकार संरक्षणमा समर्पित हाम्रो चासो कार्यक्रम यही सकिएको छ। वस्तु र सेवा सुविधाको प्रयोग गर्दा मूल्य, शुद्धता, गुणस्तर र परिमाणमा सचेत बनौ यहाँहरूमा यही अनुरोध गर्दै प्राविधिक मित्रद्वय सुलोचना बज्राचार्य र देवकी भण्डारी सहित रिता तिमल सिन्हा बिदा हुन्छु। अर्को हप्ता आजकै समयमा हाम्रो चासो कार्यक्रम सुन्न नभुल्नुहोला। नमस्कार।

0: दाई ए दाई पक्नुहोस् त पक्नुहोस्, के गर्नुभएको?
1: ल देख्नु भएन, औषधि हालेको।
0: लौ न शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए, अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अबको समयमा यहाँहरूलाई विभिन्न कलाकारहरूको स्वरमा सजेका दोहोरी गीतहरूबाट मनोरञ्जन गराउनेछौँ। यो पहिलो गीत राख्दैछौँ अलिफ खान, शान्ति श्री फरियारको स्वरमा रहेको छ भने नेत्र अर्यालको शब्दमा रहेको छ, मोहन खड्काको सङ्कलनमा।

यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। अविरल वर्षासँगै देशका विभिन्न स्थानमा आएको बाढी पहिरो र डुबानमा परि हालसम्म 21 जनाको मृत्यु भएको छ। बाढी पहिरो र डुबानमा परि 747 परिवार प्रभावित भएका छन्। वर्षाले सयौं घर, सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएपछि विभिन्न जिल्लामा उद्धार, राहत र अवरुद्ध सडक खुलाउने काम तीव्र पारिएको छ। सबैभन्दा ठूलो मानवीय र भौतिक क्षति बागलुङ, पाल्पा र म्याग्दीमा भएको छ। गएको 4 दिनको अविरल वर्षाका कारण भएका बाढी पहिरो र सडक भासिने घटनासँगै देशका विभिन्न प्रमुख राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार रसुवा, नुवाकोट, धादिङ, काभ्रे प्लाञ्चोक, चितवन, मनाङ, बागलुङ, रोल्पा, कालीकोट, गुल्मी, म्याग्दी, मुस्ताङ, हुम्ला, नौलपरासी, पूर्व पाल्पा, ललितपुर, लमजुङ, तनहुँ र पर्वत लगायत जिल्लाका सडक प्रभावित भएका छन्। मनाङको हिमलुङ हिमालमा गएको हिम

विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। यसै गरी राष्ट्रसभाको बैठक दिउँसो 1:15 बजे बस्नेछ। एसियाली पूर्वाधार लगानी ब्याङ्क एआइआइबीको गभर्नर परिषदको 11 वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र ब्याङ्की अध्यक्ष जो जियाईबीच भेटवार्ता भएको छ। नेपाल राष्ट्र ब्याङ्क मौद्रिक व्यवस्थापन विभागले 30 अर्ब रुपैयाँको 1 महिने निक्षेप सङ्कलनको बोल कबोल आह्वान गरेको छ। राष्ट्र ब्याङ्कले निक्षेप सङ्कलन उपकरणको बोल कबोलमा इजाजत पत्र प्राप्त क ख र ग वर्गका ब्याङ्क तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानका विदेश मन्त्री अब्बास अराग्जीले अमेरिका इरान युद्ध पुनः सुरु भए आफ्नो देश त्यसका लागि पूर्ण रूपमा तयार रहेको बताउनु भएको छ। होर्मुज जलमार्ग पुनः खोल्नका लागि इरानले अघि सारेको 7 दिने कार्ययोजना अमेरिकाले अस्वीकार गरेपछि इरानको यस्तो प्रतिक्रिया आएको हो। अब मौसम केही दिनदेखि देशका विभिन्न भागमा भइरहेको भारी वर्षासँगै देखिएको मौसम प्रणाली कमजोर हुँदै गएपछि आजदेखि मौसममा उल्लेख्य सुधार आएको छ। आज देशका अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहने मौसम विज्ञान विभागले जनाएको छ। यसका साथै रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्थ्यो 12:30 बजेको समाचार। सकियो, रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्कार।

नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ। आज पनि हामी यही समय स्टेसनमा यो सोमबारको बसाइमा कार्यक्रम के तिम्रो साथी भन्छको साथमा हामी दुई उपस्थित भइसकेका छौँ। प्रविधि संयोजनमा हुनुहुन्छ देवकी भण्डारी अनि म विद्या चौधरी। हजुर, सदा चाहिँ कार्यक्रम के तिमी मेरो साथी बन्छौ यहाँहरूले हरेक हप्ताको यसै समयमा यसै स्टेसनमा सुन्दै आउनुभएको छ र सँगसँगै रेडियो नेपालका साटोटी प्रादेशिक प्रसारण केन्द्रहरूबाट र एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.1 MHz अनलाइनमा रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत पनि यतिखेर हामीलाई संसारको जुनसुकै कुनामा बसेर कार्यक्रम के तिमी मेरो साथी भन्छौ सुन्दै हुनुहुन्छ। सदा चाहिँ आज पनि हामी कार्यक्रमको साथमा चारवटा गीतको साथमा आइसकेका छौँ। यहाँहरू एकदमै तम तयार भइसक्नु भएको छ होला कार्यक्रममा सहभागिता जनाउनको लागि। 0142 11 27 36 को लाइन पनि खुला गरिसकेका छौँ। कार्यक्रमको नाम नै काफी छ, के तिमी मेरो साथी भन्छौ, यो शब्द नै काफी छ। तर हामी चाहिँ सधैँ गुनासो गर्छौँ के, साथीले टाइम दिएन, साथी यस्तो उस्तो। कहिलेकाहीँ हामी साथीको लागि साथीको जस्तै बन्यो भने चाहिँ कस्तो होला, होइन? गुनासो कति धेरै हामीमा पनि कमजोरी देखिन्छ होला, होइन? साथीले पनि गुनासो गर्छन् होला, होइन? साथीहरूले टाइम दिएन अनि हामीले भनेको जस्तो, मैले भने जस्तो चाहिँ हिँडेन। कतिपय साथीहरूको त अझ धेरै जसो साथीहरूको गुनासो के छ भनेपछि, जथाभावी फोन अनि मिसकल फोन गऱ्यो भने कहाँ के नचिने जस्तो गर्नुहुन्छ भन्ने जस्ता गुनासो पनि गर्नुहुन्छ, होइन? तपाईँ साथी बन्नुहुन्छ, सम्पर्क नम्बर पाउनुहुन्छ, सम्पर्क गर्नुहुन्छ भने मजाले कुरा यता दायाँ बायाँ नगरिकन मजाले चाहिँ कुरा गर्न सक्नुहुनेछ, आफ्नो भावनाहरू साट्न सक्नुहुन्छ, होइन? किन बेकारमा चाहिँ अब फोन मिस कल गरेर थाम अरूलाई चाहिँ किन दुःख दिने, होइन? इरिटेट गर्ने, होइन? इरिटेट चाहिँ गर्नुहुन्न, होइन? कुरा गर्न मन छ, उसँगको कुराकानी मिल्छ, हरेक कुरा मिल्छ भने फोन गर्ने, मित्रतालाई अगाडि बढाउने, होइन भने चुपचाप लगाएर बस्ने। कोही त्यस्तो चाहिँ साथीहरूलाई दुःख दिने काम गर्नुभएको छ, झगडा गर्नुभएको छ, रिसाउनु भएको छ भने कृपया नरिसाइदिनुहोला। र सँगसँगै हामी के पनि भन्न चाहन्छौँ, आग्रह गर्न चाहन्छौँ भने यो यति बेलाको चाहिँ मौसम, होइन, इन्भाइरोमेन्ट चाहिँ एकदमै गाह्रो छ। दसैँ पनि नजिकिँदैछ, अहिलेको चाहिँ केही दिनको अविरल वर्षाको कारण धेरै ठाउँमा बाढी पहिरो गएको छ, होइन? धेरै जनधनको क्षति भएको छ। यहाँहरू घुम्न जाँदै हुनुहुन्छ, घर जाँदै हुनुहुन्छ, या काम विशेषले बाहिर जाँदै हुनुहुन्छ।

हुनुहुन्छ भने कृपया विशेष एकदमै चाहिँ कुन ठाउँमा जाँदै हुनुहुन्छ त्यस ठाउँको बारेमा एकदमै राम्रोसँग जानकारी लिएर मात्रै यात्रा गर्न हुन हामी अनुरोध गर्न चाहन्छौँ। र जस्तो कि अहिले चाहिँ धेरै ठाउँहरूमा जो चाहिँ प्रकृति लभर हुनुहुन्छ, अझ हरियाली मन पराउने व्यक्तिहरू हुनुहुन्छ, उहाँहरू चाहिँ घुम्न त जानुहुन्छ तर फर चाहिँ नगरिदिनु होला। हामी चाहिँ जुन ठाउँ हामी घुम्न जान्छौँ त्यस ठाउँ चाहिँ जस्तो छ त्यस्तै सकभर राम्रो बनाउने प्रयास गरौँ, होइन सक्दैनौँ भने जे छ त्यस्तै राखिदिउँ। हामी खानेकुरा बोकेर जान्छौँ होइन, तर जथाभावी फोहोर गरेर आउँछौँ होइन, त्यो चाहिँ नगरिदिनु होला। जलवायु परिवर्तनको कारणले ती साना साना कुराहरूले चाहिँ धेरै ठुलो असर गर्छ हामीलाई थाहै नदिकन, होइन सानो सानो प्रयासले चाहिँ हाम्रो धेरै ठुलो सफलता हासिल गर्न सक्छौँ। तपाईँ हामीबाटै सुरु गर्ने हो कि होइन यी कुराहरूलाई चाहिँ ध्यान दिनु होला भन्दै अब भने ढिला नगरिकन कार्यक्रमको सुरुवात गीतबाट गरिहाल्छु। एकदमै चलेको अहिलेको एकदमै ट्रेन्डिङमा छ यो गीत होइन, यहाँहरूलाई पनि मनपर्छ। चलचित्र पेन्सन पट्टाबाट यो गीत लिएका छौँ हामीले, सरुन गुरुङ, राजबहादुर गुरुङ, उषा गुरुङ र प्रिया गुरुङको एकदमै सुमधुर आवाजमा सजिएको यो गीत राख्दैछौँ भने हर्के साउदको रचना रहेको छ, सङ्गीत रहेको छ मनोज थापा मगरको। त्यसपछि यहाँसँग प्रत्यक्षै कुराकानी गर्न आउने नै छौँ।

0: हजुर देउबैना हातैमा जुनी जाला हजुरकी साथैमा भन्दै हुनुहुन्थ्यो सरुण गुरुङ र राजबहादुर गुरुङ, उषा गुरुङ र प्रिया गुरुङले कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो नमस्कार।
1: नमस्कार हजुर।
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म धनकुटाबाट दिनेश बस्नेत हो।
0: धनकुटाबाट दिनेश बस्नेत
1: हजुर,
0: के छ नि हालखबर?
1: एकदम ठिकठाक छ।
0: आरामै हुनुहुन्छ?
1: आरामै, एकदम आरामै हुनुहुन्छ।
0: के गर्दै हुनुहुन्छ अहिले?
1: अहिलेको समयमा बसिरहेको भन्नुपर्छ।
0: कस्तो छ नि धनकुटातिरको मौसम दिनेशजी?
1: अहिले एकदम घाम लागिरहेको छ भन्नुपर्छ।
0: आज चाहिँ मौसम क्लियर भएको छ, हिजोदेखि दिनेशजी
1: हजुर
0: आज पहिलो पटक हो है यहाँसँग कुराकानी भएको?
1: हजुर पहिलो पटक भन्नुपर्छ।
0: अनि यस कार्यक्रमको बारेमा थाहा पाउनु भएको छ? यो कार्यक्रमको बारेमा
1: हजुर हल्का हल्का चाहिँ थाहा छ भन्नुपर्छ।
0: कस्तो खालको साथी मनपर्छ नि यहाँलाई?
1: मलाई चाहिँ सबै खालको साथी मनपर्छ भन्नुपर्छ।
0: यस्तो खालको भन्ने छैन है?
1: हजुर
0: ल, साथी प्रतिको भावना छोड्नुहोस् र हामी छुट्टिनेछौँ।
1: हजुर साथी, मलाई जस्तो सबै खालको साथी आउन सक्नुहुनेछ भन्न चाहन्छु। अनि मेरो कन्ट्याक्ट नम्बर रहेको छ 97-63-52-75-52-मा। सबैभन्दा असल साथी आउनुहोला भन्दै नमस्ते।
0: नमस्ते, दिनेश बस्नेत हुनुहुन्थ्यो धनकुटाबाट। फेरि अर्को साथीलाई स्वागत गर्छौँ। हेलो नमस्कार।
2: हेलो दिदी नमस्कार।
0: नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ?
2: नमस्कार दिदी, म उदयपुरबाट वीरेन्द्र राय हो दिदी।
0: वीरेन्द्रजी के छ नि हालखबर?
2: एकदम ठिकठाक छ, फाइन छ दिदी। अनि हाम्रो रेडियो नेपालको के छ त दिदी?
0: रेडियो नेपालको पनि एकदम ठिकठाक छ अहिलेसम्मलाई है।
2: हजुर,
0: अनि कस्तो छ मौसम?
2: एकदम मौसम दिदी भन्नुपर्दा क्लियर छ, एकदम सफा।
0: वीरेन्द्र भन्ने बित्तिकै मेरो साथीको नाम पनि वीरेन्द्र छ, कस्तो मिस गरे कि।
2: हजुर है,
0: उहाँ चाहिँ सुर्खेतमा हुनुहुन्छ है?
2: ए सुर्खेतमा मात्रै उदयपुर पऱ्यो है पूर्व?
0: पहिला हामीसँगै काम गरे हो नि त उहाँहरू, म
2: हुनुहुन्थ्यो,
0: उहाँ चाहिँ अहिले चाहिँ बाहिर हुनुहुन्छ।
2: हजुर हजुर।
0: वीरेन्द्रजी साथी कतिको बनाउनु भएको छ?
2: हजुर के पो भन्नुभयो?
0: साथी कतिको बनाउनु भएको छ?
2: ए साथीहरू हुनुहुन्छ दिदी अलिअलि, भन्नु पर्दाखेरि पनि पुरानो साथीहरू हुनुहुन्छ दिदी।
0: अनि पुरानो साथीहरूसँग कतिको कुराकानी हुन्छ नि?
2: ए कुराकानी भइरहेको छ दिदी,
0: भइरहेको छ है। तर कहिलेकाहीँ चाहिँ कतिपय समय चाहिँ यस्तो परिस्थिति बनिदिन्छ होइन, सम्पर्क नै हुँदैन क्या होइन?
2: त्यो त एकदमै हो दिदी।
0: तर पनि साथीहरू चाहिँ रिसाउनु हुँदैन है, मनदेखि चाहिँ सम्झिरहेको हुन्छ होइन?
2: रिसाउनु पनि हुँदैन र आफू पनि रिसाउनु हुँदैन र साथीलाई पनि रिसाउनु लाउनु चाहिँ हुँदैन,
0: त्यो मौका दिनु भएन होइन?
2: भएन।
0: वीरेन्द्रजी ल, साथी प्रतिको भावना छोड्नुहोस् र छुट्टिनु।
2: ए हुन्छ दिदी, म भावना भन्नु पर्दाखेरि किनभने सबैभन्दा सर्वप्रथम चाहिँ आफू चाहिँ एकदम सक्षम र एकदमै ऊ हुनु पऱ्यो, एकदमै साथीसँग साथीको मन बुझ्ने हुनु पऱ्यो, अनि मात्रै म यस्तो उस्तो भन्नु पऱ्यो क्या। किनभने साथी भनेको बनाइसकेपछि फलाना यस्तो फलाना जिस्को भन्नु हुँदैन, किनभने आफू राम्रो भयो भने साथी त्यसै पनि राम्रो हुन्छ
0: एकदमै
2: भन्ने मेरो विचार भावना भएको होइन दिदी। मेरो सम्पर्क नम्बर चाहिँ 97-46-41-70-10, 97-46-41-70-10 अनि 10 र अनि एनसेलको नम्बर चाहिँ 98-24-36-49-46 98-24-36-49-46 अनि 1 सेकेन्ड अनि 97-46-41 अनि 70-10 मलाई सम्पर्क गर्न सक्नुहुन्छ भन्दै बिदा
0: दिदी। वीरेन्द्र राई हुनुहुन्थ्यो उदयपुरबाट, फेरि अर्को साथीलाई लिन्छौँ। हेलो नमस्कार।
3: हजुर नमस्कार।
0: नमस्कार हजुर।
3: नमस्कार, आराम हुनुहुन्छ?
0: एकदमै आरामै छौँ हामी, बाँकेतिर लाग्यौँ है।
3: बाँकेतिर
0: कोलपुर इन्द्रजी के छ नि हालखबर? धेरै समय पछि आउनुभयो।
3: हजुर धेरै पछि हो, अनि हजुरको त्यो कार्यक्रम चाहिँ सुनिँदैन, त्यो माथि 11 बजी देखेको भनेको हजुरको 11 बजी बुधबार दिन खाली छ नि हो, त्यही 11 बजी सन्दर्भ चाहिँ आइपुग्नु पऱ्यो अब हजुरको कार्यक्रम
0: 11 बजे पछिको। यता चाहिँ सुन्न सक्नु भएन है, उता सुर्खेतको सुन्नुहुन्छ होला?
3: हजुर अस्ति त्यतिखेर त्यो दिउँसो 2:30 बजी आउँछ, सुन्दैन त्यहाँ कार्यक्रम, अनि 11 बजे राख्नुभयो भने
0: हामी प्रयासै गर्नेछौँ है त।
3: हुन्छ, एकदमै प्रयास गर्नु होला। अरूले पनि भन्नु भन्नुभएको थियो, अरू फोन लाग्यो भने तपाईँले कुरा भन्नु होला, हामीले पनि भन्नुभएको थियो साथी।
0: अनि इन्द्रजी बाँकेतिरको के छ मौसम?
3: बाँकेतिर त छ सात बजे जस्तो देखि नै हो, अलिअलि पट्याकुटु भने मौसम बित्ने भने कुरो ठ्याक्कै मिल्न गयो। अनि सात गते रातिबाट एकदम कन्टिन्यू अविरल हिसाबले चारभरि पनि, त्यसपछि दिनभरि पनि 9-8-9 अनि 10 गतेको बिहानसम्म 11-12
0: हजुर। कहिलेकाहीँ चाहिँ हामी पानी परेन भनेर गुनासो गर्छौँ, कहिलेकाहीँ चाहिँ है पानी धेरै पर्यो भनेर गुनासो गर्छौँ।
3: हो त, कहिले डर पनि लाग्ने, यो कता के काट्दै हो
0: एकदमै
3: भएर आउँछ
0: अहिले। यो लगातार परेको यो अविरल वर्षाको कारणले धेरै ठाउँहरूमा होइन धनजनको चाहिँ एकदमै धेरै क्षति पुगेको छ। हामी चाहिँ आफै बुझेर चाहिँ सजग सुरक्षित रहने प्रयास गर्नुपर्छ होइन। अब बाढी अब जोखिम छ भने त्यस ठाउँमा नजाउँ, कतिपय अहिले होइन समाचारहरू पनि आइरहेको छ होइन, बाढी गएको ठाउँमा चाहिँ गाडी नै रिजर्भ गरेर त्यस ठाउँ हेर्न जानेको घुइँचो छ, भिड छ, एकजना चाहिँ मृत्यु पनि भयो चिप्लेर बागलुङतिरको खबर हो क्या यो है। त्यस्तो चाहिँ नगरिदिनु होला, आफू जहाँ हुनुहुन्छ त्यहीँ चाहिँ सुरक्षित भएर बस्नु होला भन्न चाहन्छौँ होइन।
3: ल
0: इन्द्रजी, अब साथी प्रतिको भावना छोड्नुहोस् र छुट्टिनेछौँ।
3: हुन्छ, म साथी प्रतिको भावना छोडेर आफ्नो कन्ट्याक्ट नम्बर पनि दिन्छु, अनि हजुरको त्यो शौचालय कार्यक्रम चाहिँ एकजना ल्याइदिनु होला भन्ने आशा छ होइन।
0: एकदमै यहाँको आग्रहलाई हामी स्वीकार गर्छौँ, हामीले प्रयासै गर्नेछौँ है त।
3: हजुर हजुर, प्रयास गरिदिनु होला।
0: ए, यो कुरा चाहिँ म के क्लियर गरिदिन्छु इन्द्रजी, भनेपछि बागमतीबाट यो स्वर साधना कार्यक्रम प्रसारण हुन्छ होइन। अब बागमतीमा चाहिँ अब त्यस्तो खालको कार्यक्रम नभएको हुनाले चाहिँ हामीले राखेको है त।
3: हजुर हजुर,
0: सकभर चाहिँ अब भोलि पनि भेट हुनेछ यहाँहरूसँग। एकदमै
3: बिहान
0: चाहिँ कोसिस गर्नेछौ, भएन भने 2 बजेदेखि यहाँहरूसँग भेट हुनेछ। ल हुन्छ, अब साथीसँग साथी प्रतिको भावना छोड्नुहोस् र छुट्टिनेछौँ।
3: एकदमै साथीसँग चाहिँ भन्दाखेरि नेपाली अब मन नेपाली पन नेपाली चाहिँ माटोलाई सुहाउँदो गीत सङ्गीत भनौँ न लगायतका नेपालमा के गर्नुपर्छ भन्ने साथीहरू अपाङ्ग दृष्टिहीनलाई पनि माया भनौँ भेट गर्नेछौँ भन्छन् कुनै पनि त्यस्तो जातभात भनौँ न अब बुढाबुढी सबैलाई सहयोग भावना भनौँ लगायत त थुप्रै थुप्रै छन् यस्तै भावनाहरू सबै भएको लगायत होइन जुनसुकै साथीहरूले पनि। मेरो नाम चाहिँ इमर गुरु थोकी, अब मेरो चाहिँ नम्बर पनि छ 98-84-95-315। नमस्ते सर, 98-84-95-315 भयो भने फेरि यान्सेलवाला साथीहरूले यान्सेलको पनि भेटाएको हुन्थ्यो, मेरो पनि नमस्ते छैन भन्ने हुन्छ। यान्सेलको पनि साथीहरू यान्सेल नमस्तेको त्यो भा भएर कहिले उपलब्ध हुन्न भन्ला, त्यो एकछिनपछि फेरि लाग्छ, त्यो गर्नु होला। यान्सेल पनि टिप्नु होला, 97-3-0-15-965 यान्सेलको 97-3-0-15-965
0: नमस्कार, इन्द्र बुढा थोकी हुनुहुन्थ्यो बाँकेको कोलपुरबाट। फेरि अर्को साथीलाई लिन्छौ। हेलो नमस्कार।
4: हेलो नमस्ते, नमस्कार।
0: नमस्ते, नमस्कार हजुर, स्वागत छ यहाँलाई। कहाँबाट बोल्दै हुनुहुन्छ?
4: हजुर, म रौतहटको सदरमुकाम गौरदेखि बिकलझा।
0: बिकलझा
4: हजुर, रौतहटको गौरदेखि।
0: के छ नि बिकलजी हालखबर?
4: एकदम ठिक छ हजुर, आफ्नो सुनाउनुहोस् के छ कस्तो छ?
0: हाम्रो पनि एकदम ठिकठाक छ, कस्तो छ उताको मौसम?
4: अहिले त घाम लागेको छ,
0: अब गर्मी बढ्यो फेरि है।
4: अलिअलि गर्मी चाहिँ बढ्यो, तर पानी भन्दा त राम्रै छैन त, बाढी आउँछ
0: एकदमै। अहिलेसम्म सकुशल सुरक्षित छौ होइन?
4: हजुर हजुर।
0: बिकलजी
4: हजुर,
0: साथी कस्तो हुनुपर्छ नि?
4: म एउटा पूर्ण रूपमा दृष्टिविहीन मान्छे हो, दृष्टिविहीन साथीलाई माया गर्ने साथीहरूले मसँग सम्पर्क गर्न सक्नुहुन्छ। मेरो सम्पर्क नम्बर रहेको छ एनटिसीको 98-550-40-790 9855-04-0790 अनि एनसेलको रहेको छ 98-072-97-97 एनटिसीको रहेको छ 9855040790 भन्दै छुटिन्छौँ। नमस्ते।
0: नमस्कार, विकल जा हुनुहुन्थ्यो रौतहरबाट। अब फेरि हामी गीत सङ्गीततर्फ लाग्दैछौँ। हिमाल सागर अनु चौधरीको स्वरमा रहेको यो गीत राख्दैछ भने रचना सङ्गीत रहेको छ विमल अधिकारीको। त्यसपछि फेरि हामी यहाँहरूसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न जोडिनेछौँ। रेडियो छोडेर कतै नजानुहोला।

0: झन्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: सूचना सन्देशपछि फेरि पनि स्वागत छ कार्यक्रम के तिमी साथी बन्छौमा। यहाँहरू यो कार्यक्रम रेडियो नेपालबाट सुनिरहनु भएको छ, कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गरौँ। हेलो, नमस्कार।
4: नमस्कार।
3: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: मकवानपुरबाट हो दिदी।
3: शुभ नाम हजुर?
4: मेरो बुद्ध हो।
3: बुद्ध के?
4: बुद्ध तामाङ हो।
3: बुद्धजी के गर्दै हुनुहुन्छ?
4: बसिबसे छ दिदी।
3: अनि के छ उताको मौसम?
4: सफा छ,
3: एकदम क्लियर छ है?
4: क्लियर।
3: केही दिनको पानी पछि यतिको चाहिँ हुनु पर्यो मौसम।
4: हजुर दिदी।
3: के गर्नुहुन्छ नि यहाँले?
4: म घरतिरै छु दिदी, खास केही छैन।
3: बसिबस है। बुद्धजी ल, साथी प्रतिको भावना छोड्नुहोस् र छुट्टिनेछौँ।
4: भावना पहिला जस्तो छ त्यस्तै हो दिदी,
3: केही पनि दायाँ बायाँ छैन है?
4: दायाँ बायाँ चेन्ज भएको छैन।
3: अनि बुद्धजीलाई साथी बनाउनु पर्यो भने चाहिँ कहाँ कसरी सम्पर्क गर्ने होला नि?
4: मोबाइलमा।
3: मोबाइलमा त भन्नुभयो, तर मोबाइलमा पनि सम्पर्क गर्नलाई त केही चाहिन्छ होला नि त?
4: नम्बर चाहिन्छ।
3: अनि नम्बर छोड्नुहुन्छ कि के गर्नुहुन्छ?
4: छोड्ने हो।
3: ल,
4: 98-44 40 35 25 98-44 40 35 25 एनसेल 98-19-20-47-56 98-19-20-47-56 दिदी।
3: मा सम्पर्क गर्नुभयो भने बुद्धजीसँग साथी बन्न सक्नुहुन्छ है?
4: हस्,
3: नमस्कार। बुद्ध तामाङ हुनुहुन्थ्यो मकवानपुरबाट। फेरि हामी अर्को साथीलाई स्वागत गर्छौँ। हेलो, नमस्कार। हेलो, हेलो, कोही साथी आउनुभएको थियो, गइसक्नु भएको छ। फेरि हामी अर्को साथीलाई स्वागत गर्छौँ। हेलो, नमस्कार। नमस्कार हजुर।
5: हेलो, नमस्ते।
3: नमस्ते।
5: हाम्रो चाहिँ नि विद्या म्याडम
3: आज मसँग पढ्नु भयो।
5: विद्या म्याम के चाल छ?
3: एकदम ठिकठाक छ। कस्तो ठ्याक्कै नाम बिर्सेँ कि म हजुरको।
5: हजुर,
3: नाम बिर्सेँ कि
5: तपाईँको। नियमित कलर हो म कुइजको।
3: नरेन्द्रजी।
5: हजुर,
3: के छ नि हालखबर?
5: हालखबर एकदम ठिकठाक छ त्यस हजुरको।
3: के छ तपाईँ बसेको ठाउँको हालखबर?
5: तपाईँमा आवाज आएन
3: अहिले? आयो,
5: अहिले आयो
3: है। स्याङ्जाको के छ नि हालखबर?
5: स्याङ्जाको ठिकै छ, हिजो अलि उग्रे थियो, आज त घाम लागिरहेछ।
3: आज मजाले घाम लागिरहेको छ है?
5: आज मजाले लागेछ, आनन्द छ।

0: आजदेखि फेरि हाम्रो गुनासो रहन्छ कति गर्मी भयो भनेर होइन नरेन्द्रजी ल साथी प्रतिको भावना छोड्नुहोस् र छुट्टिनेछौँ
1: भावना त के भन्ने भनिरहेको भावना त हो
0: चिनिरहेको साथी है अनि सुन्नुहोस् न हजुरलाई चाहिँ कतिको चाहिँ साथीहरूको चाहिँ जथाभावी मिस कल अनि मेसेजहरू आउने गरेको छ
1: छैन
0: छैन है फोन गर्नुहुन्छ मजाले कुराकानी गर्नुहुन्छ है
1: मजाले कुराकानी
0: छैन है अनि पुरानो साथीहरूसँग कतिको सम्पर्क भइरहेको छ नि भइरहेको छ है बेला बेलामा
1: हजुर बेला बेलामा हो सधैँभरि त कहाँ सकिन्छ तपाईँको चाहिँ केन्द्रको साथी उत्ति छ त्यसपछि प्रादेशिकबाट हाम्रो रेडियो नेपाल पोखराको उत्ति छ त्यहाँपछि लोकल एफएममा उत्ति छ गर्ने हो भने देश रेडियोमा
0: तपाईँले चाहिँ सबैलाई चाहिँ एकदमै मजाले व्यवस्थापन गर्नुभएको छ के
1: हजुर
0: सबै ठाउँमा भ्याउनुहुन्छ नि त यहाँ रेडियोको कार्यक्रम नै छुटाउनुहुन्न प्रदेशको कार्यक्रम नै छुटाउनुहुन्न स्थानीय एफएमहरूको पनि कार्यक्रम छुटाउनुहुन्न अनि आफ्नो दैनिक काम त सधैँछ थाहा भइहाल्छ नि नरेन्द्रजी पूर्वदेखि पश्चिमसम्मकै साथीहरूले तपाईँलाई समेट्नुहुन्छ नि त त्यही भएर
1: ओके
0: ल अब सम्पर्क नम्बर छोड्नुहोस् र छुट्टिनेछ नरेन्द्र रिमाल हुनुहुन्थ्यो स्याङ्जाबाट विजयमा टेलिफोन काटिएको छ अब अर्को श्रोतालाई लिन्छौँ हेलो नमस्कार
2: नमस्ते नमस्कार दिदी
0: नमस्ते नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ
2: म भोजपुरको हतागारी गाउँपालिकाबाट अञ्जित बान्ता भाइ
0: अञ्जित बान्तबा
2: हजुर
0: अञ्जित जी के छ नि हालखबर
2: ठिकै छ समग्रमा राम्रै छ हिजो कहिले पानी पर्छ कहिले घाम लाग्छ आज हिजोको दिनमा एकदमै पानी परेको थियो भने आज सन्तलापुर घाम यो समयमा मौसम देख्न पाइरहेको छौँ
0: एकदमै आज चाहिँ मौसम एकदमै खुलेको छ खुसी छ
2: हजुर आज एकदमै बिहानै उठ्ने बित्तिकै हिमालय देख्न पाऊ भन्ने एउटा स्वादिष्ठान छ होइन यो स्वादिष्ठानले भरिएको गीतलाई सम्झे एकचोटि मजाले रनतन्न मजाले त्यो सत्तानै चन्द्रले बनेको हिमाल एकदमै एकदमै यो सेतो एकदमै सफा हेर्नु पाउँदा सबै सुन्दरता गाउँहरू हेर्नु पाउँदाखेरि एकदम खुसी लाग्यो कि आज चाहिँ
0: आजको यो मौसम चाहिँ एकदम सफा क्लियर खुलेको देख्दा चाहिँ कता कता चाहिँ दसैँ चाहिँ नजिकिसक्यो भन्ने चाहिँ महसुस
2: यो महसुस हामी सबैलाई फिल हुन्छ यो भनेको होइन किनकि हामी दसैँको मुखमा आउनको लागि अलिकति टाइम छ भने आँगनभित्र पसिसकेको छौँ भित्रिसकेको छौँ होइन अब घर दैलोभित्रमा भित्राउनको लागि लगभग धेरै टाइम छैन अबको दिनहरू आश्चर्यहरू भनेको आज भन्यो भोलि भन्यो अब आजको काम त सक्यो ढुक्क तर्कले आनन्द लिएर राति निदाएर केही काम कार्यहरूको थकान दिन निदाएर बसेर एकदमै आफ्नो काम कार्यहरू फेरि भोलिको दिनमा मिरमिरे उषासँगै बिहानीसँगै सुरुवात हुन्छ त्यसरी गर्दै गर्दै नै अब यो 24-25 दिन भनेको त लगभग कति
0: नयाँ बिहानीसँगै नयाँ जोस जाँगर साथ होइन नयाँ कामको थालनी
2: हजुर पक्कै पनि
0: अञ्जितजी यहाँलाई चाहिँ साथी बनाउनु पर्यो भने कहाँ कसरी सम्पर्क गर्ने होला त
2: विशेष गरी त म अलिकति थोरै म भावना राख्छु है भावनामा के राख्न चाहन्छु भने जतिपय पनि साथीहरू पुरानो साथीहरू हुनुहुन्छ मेरो पुरानो साथीहरू सबै हराउनु भएको छ अहिले कतिपय नहराउनु नहराउनु भन्दा भन्दै बाध्यता बसमा हराइन्छ होइन यो कुरा आफै बिचमा अवगत होस् यो एकदमै अवगत होस् जानकारी होस् होइन मेरो पनि कुनै समयमा अर्कै पुरानो सिम थियो तर त्यो सिम बाइकमा हिँड्दाखेरि बाइक उता कहाँ झरेको कारणले गर्दाखेरि त्यो मेरो नम्बर अर्को निकाल्न सकिनँ जस मेरो बुबाको नागरिकताबाट निकालेको थिएँ त्यो सिम तर मैले अहिले अर्को निकाल्न सकिनँ त्यही कारणले अर्कै सिम चलाइरहेको छु पुरानो मेरो साथीहरू हराउनु भएको छ धेरै धेरै अनि म चाहिँ मेरो भावना चाहिँ के छ भने रगतको नाताभन्दा भावनाको नाता राम्रो प्यारो छन्ने अनि रगतको नातालाई त्यतिकै उत्तिकै सम्मान अनि ममता राख्ने अनि उत्तिकै जात जातिमा केही भेदभाव नहोस् हामी सबै मानवता हो हाम्रो एउटाको मन दुख्यो भने हाम्रो पनि त मन दुख्छ होला, हाम्रो पनि मन डुब्छ भने उसको पनि मन डुब्छ होला, त्यो ख्याल गर्ने सबैमा काम कार्यहरूमा भन्ने भनाइहरूमा ख्याल गराउँ अनि मात्र बोलाउँ भन्ने खालको धारणा हो। अनि जया पनि म उस्तो म उस्तै तिमी उस्तो त यतिमा छौ भनेर धनको भेदभाव कहिले पनि नहोस् होइन, अनि आज बनाइसकेको साथीहरू निरन्तरता मिलिरहोस्, कहिले काहीँ कल गर्न नसकौँला ठिकै छ, केही महिना पछाडि केही दिन पछाडि कलमा फेरि वार्ता मिलाएर अगाडि सम्बन्ध तरिकाले अगाडि बढाउँ भन्ने खालको मेरो धारणा हो। साथीहरूलाई मेरो कन्ट्याक्ट नम्बर दिनुपर्दाखेरि जति पनि साथीहरू म राम्रो छु अरूलाई पनि राम्रो बनाउनुपर्छ भन्ने खालको हिसाबले आउनु सक्नुहुन्छ, र पुरुषहरू मात्र होइन, महिलाहरू मात्र होइन, विवाहित मात्र होइन, अनविवाहित मात्र होइन, सबै साथीहरू अनविवाहित पनि त्यत्तिकै साथी हो, विवाहित पनि त्यत्तिकै साथी हो, पुरुष पनि त्यत्तिकै साथी हो, महिला पनि त्यत्तिकै साथी हो। हामी उत्कृष्ट हुनुको लागि आफ्नो मनमा आफै रहनुपर्छ। उहाँहरूको लागि मेरो नम्बर छोड्न चाहन्छु, मेरो नम्बर कन्ट्याक्ट नम्बर रहेको छ 9849585630, 9849585630, हजुर 9849853630, 9849853630 मलाई कल गर्न सक्नुहुन्छ। र यदि तपाईँहरू फेसबुक चलाउँदै हुनुहुन्छ भने मलाई ANJEE भीमा सर्च गर्नुहोस् अनि बान स्पेस दिनुहोस् अनि बान्ताबाट सर्च गर्नुहोस्, त्यहाँ मलाई सेतो क्याप लगाएको
0: भेट्नुहुन्छ है त हन्जितजी। हुन्छ हस् नमस्कार अञ्जित, बान्ताबा हुनुहुन्थ्यो भोजपुरबाट, फेरि हामी अर्को साथीलाई स्वागत गर्छौँ। हेलो नमस्कार।
3: हेलो दिदी हजुर नमस्कार।
0: नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ?
3: काठमाडौँबाट आयुष सेन बोलेको।
0: काठमाडौँबाट
3: आयुष सेन।
0: आयुष
3: सेन।
0: आयुष सेन
3: हजुर।
0: आयुष के छ नि हालखबर?
3: मेरो हालखबर एकदम ठिकठाक छ दिदी। आज
0: काठमाडौँ कुन ठाउँदेखि?
3: म यता हजुरहरूको रेडियो नेपालको त्यो प्रसारण कार्यालयबाट नजिकै छु दिदी, हरिसिद्धिमा।
0: नजिकैबाट कल गर्नुभयो, खुसी लाग्यो। के गर्नुहुन्छ नि यहाँ?
3: म हल्का फुल्का जब गर्ने अनि यस्तै हो।
0: अनि आज चाहिँ जबमै हुनुहुन्छ कि घरमा हुनुहुन्छ नि?
3: मेरो चाहिँ ड्युटी सकिसक्यो, बिहान मेरो 10 बजीसम्म हुन्छ, बिहान चाहिँ अलिक टाढो देखियो।
0: ए होइन भने त अफिसमा फेरि काम रोकी रेडियोमा फोन गर्ने भन्नु होला नि।
3: होइन दिदी, मेरो काम बिहानको मात्रै हो, बिहान चाहिँ चाँडो जानुपर्छ, त्यहाँपछि मेरो दिनभरि नै खाली हो। म एनी टाइम रेडियो नेपाल सुनेर एकदम कस्तो भन्नुपर्छ,
0: कस्तो खुसी लाग्यो। यसरी आफ्नो व्यस्तताको बावजुद पनि हामीलाई थोरै समय निकालेर होइन सुनिदिनुहुन्छ, कुराकानी गर्नुहुन्छ, कस्तो खुसी लाग्छ कि। यसरी नै सधैँ माया गर्दै गर्नुहोला।
3: हजुर दिदी।
0: आयुषजी ल, साथीप्रतिको भावना छोड्नुहोस् र छुट्टिनेछौँ।
3: साथीप्रतिको भावना भन्नुपर्दा चाहिँ मलाई चाहिँ गाह्रो परेको मान्छेहरू अनि अपङ्गहरू यस्तो दुःखमा परेको मान्छेहरूलाई चाहिँ एकदम सहयोग गर्न मनपर्छ, अनि सबैजनासँग अब मिल्ने साथी मनपर्छ। अनि अब साथीहरू त मेरो त्यति धेरै हुनुहुन्न, विशेष गरी चाहिँ मैले पहिला एक दुई वर्ष अगाडि चाहिँ मैले यही प्रोग्राम मार्फत साथी बनाएको थिएँ, अनि बर्दियाको साथी हुनुहुन्थ्यो दर्शन चौधरी, उहाँ चाहिँ एकदम मिल्नुहुन्थ्यो, मलाई माया गर्नुहुन्थ्यो, अनि उहाँदेखि मलाई भेट्न पनि आउनु भएको थियो यता काठमाडौँमा, अनि त्यहाँ पछि धेरै टाइम भयो उहाँको त्यो नम्बरमा फोन पनि लाग्दैन, उहाँले पनि गर्नुभएको छैन। अनि यदि मसँग साथी बन्न चाहनेहरूले पनि इच्छुक हुनुहुन्छ भने चाहिँ नम्बर नोट गर्नुहोला, होइन भने नगरिने हुन्छ भन्न चाहन्छु। अनि मेरो दर्शन चौधरी साथीको लागि मेरो नयाँ नम्बर छ है, मेरो पनि फोन हराएर अनि नयाँ नम्बर लिएको छु भनेर अनि नम्बर छार्न चाहन्छु। मेरो कन्ट्याक्ट नम्बर रहेको छ 9716608028, 9716608028 चाहिँ कल गर्नु होला है साथी। हजुर जता भए पनि मैले हजुरलाई धेरै मिस गरिरहेको छु पनि भन्न चाहन्छु दिदी।
0: हस् नमस्कार। आयुष सेन हुनुहुन्थ्यो काठमाडौँबाट. अब हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ. अन्त्यमा एकजना साथीसँग हामी जोडिन्छौँ र छुटिनेछौँ आजको बसाइबाट. हेलो, नमस्कार.
4: हजुर, नमस्ते. नमस्ते होइन,
0: नमस्ते. नमस्ते, नमस्कार. हजुर कहाँबाट बोल्दै हुनुहुन्छ?

0: अब चाहिँ रोल्पा लिची त सक्षम मगर है
1: रोल्पादेखि
0: हजुर हजुर
1: सक्षमजी
0: हजुर
1: रोल्पाको कुन ठाउँ नि
0: म रोल्पाको ठ्याक्कै रुकुम र रोल्पा रोल्पाको सिमाना है
1: सक्षमजी के छ नि हालखबर कहाँ बस्दै हुनुहुन्छ अहिले रोल्पामै हुनुहुन्छ कि रोल्पा भन्दा बाहिर
0: काठमाडौँको
1: कुन ठाउँ धेरै टाढा हुनुहुन्छ त
0: नजिक होला हो
1: किन त्यति टाढा बस्न जानुभएको काठमाडौँ त अलिक नजिक नजिक बस्नु पर्ने हो नि अनि यता चाहिँ के काम विशेषले के घुम्न आउनु भएको
0: म सुरक्षा गर्दै है
1: ओहो मेरो रोल्पाको ल तपाईँ आउनुभएको कस्तो खुसी लाग्यो म रोल्पाको साथीहरूलाई एकदमै मिस गरिरहेको छु भनेर भन्न चाहन्छु उहाँहरू चाहिँ रोल्पाको लुङ्ग्री गाउँपालिकामा हुनुहुन्छ यति
0: बेला
1: मेरो साथीहरू चाहिँ त्यहाँ हुनुहुन्छ कि स्वास्थ्यकर्मी हुनुहुन्छ सुन्दै हुनुहुन्छ होला पक्कै पनि ल सक्षमजी एकदमै धेरै कुराकानी गर्न मन थियो यहाँसँग होइन समय एकदमै कम छ अब साथीप्रतिको भावना छोड्नुहोस् र छुट्टिनेछौँ
0: सम्पूर्ण नमस्ते मेरो नाम चाहिँ सक्षम भगर मेरो घर चाहिँ रोल्पा ताकि मेरो मनसँग तनसँग सँगसँगै

रोल्पाबाट आजको कार्यक्रमको अन्तिम मित्र भन्नुपर्छ। यहाँहरूसँग धेरै कुराकानी गर्न मन थियो तर मैले चाहिँ आजलाई यति नै भनिसकेको छ। अर्को हप्ता फेरि पनि आउनेछौँ, जसको फोन लागेन अर्को साता पक्कै पनि यहाँहरूसँग कुराकानी हुनेछ। नरिसाइदिनु होला र गुनासो नगरिदिनु होला भन्न चाहन्छु। र जो जतिजना मजाले सुनेर साथ दिनुभयो उहाँहरूलाई पनि एकदमै धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छौँ। र सँगसँगै प्राविधिक दिदी देवकी भण्डारीलाई पनि एकदमै धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छौँ। सुरक्षित रहनुहोला, स्वस्थ व्यस्त खुसी रहनुहोला। जो जति आफ्नो साथीहरूसँग रिसाउनु भएको छ कृपया नरिसाइदिनुहोला, जोडिने प्रयास गर्नुहोला भन्न चाहन्छौँ। र सँगसँगै म एउटा सानो साथीहरूलाई सन्देश दिन चाहन्छु। मेरो साथीहरूलाई चाहिँ अहिले चाहिँ साथीहरूसँग खासै कुराकानी भएको छैन र नरिसाउनु फोन उठाउन पाएको छैन। स्पेसली टिचिङमा हुनुहुन्छ, नजिकै हुनुहुन्छ साथी, उहाँले चाहिँ एकदमै गुनासो गर्दै हुनुहुन्थ्यो, गुनासो नगर्नुहोला, केही समय चाहिँ कुराकानी हुँदैन, त्यसपछि हामी मजाले मेरो घुमन्ते साथीहरूसँग म मजाले घुम्नेछु भन्न चाहन्छु। र अन्त्यमा गीत राख्न जाँदैछौँ। वसन्त थापाको स्वरमा रहेको अहिलेको एकदमै चलेको गीत छ यो चाहिँ, रचना सङ्गीत रहेको छ वसन्त थापाकै। यो गीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ, ठिक 1 बजे सुन्नुहुनेछ समाचार। समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ र 1:20 बजे यहाँहरूले 1:20 मिनटमा यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम म्युजिक क्याफे सूर्य लामाको साथमा। अहिलेलाई म विद्या चौधरी बिदा हुन्छु। हवस् त, नमस्कार।

0: घुम्ती तथा साँगुरो मोडमा विपरीत दिशाको सवारी नदेखिने हुँदा सवारीको गति कम गरी लेन अनुशासनको पूर्ण पालना गरौं।
1: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले यही असोज 8 गतेदेखि 11 गतेसम्मको निरन्तरको वर्षाको कारण आएको बाढी, पहिरो र डुबानले मुलुकमा ठूलो जनधनको क्षति पुर्याएकाले तत्काल राहत उद्धार र अस्थायी व्यवस्थापनको काम अविलम्ब थाल्न सरकारको ध्यानकर्षण गराउनु भएको छ। सांसदहरूले बाढी पहिरोमा परि 21 जनाको मृत्यु, 5 जना बेपत्ता र 5 जना घाइते भएको र कैयौं परिवार घरबार विहीन भएको प्रति सरकारको ध्यानकर्षण गराउँदै बेपत्ताहरूको खोजी, घाइतेको उपचार र विस्थापितहरूलाई उचित क्षतिपूर्तिका साथै सुरक्षित व्यवस्थापन गर्न माग गर्नुभयो। सांसदहरूले बाढी पहिरो र डुबानबाट भएको क्षतिको जिल्लागत यथार्थ विवरण सार्वजनिक गर्न सरकारसँग माग गर्दै विपदसँग जोडिएका समस्या समाधानको लागि छुट्टै कानून आवश्यक भएको बताउनुभयो। वर्षासँगै काली गण्डकीमा आएको बाढीको कारण गण्डकी प्रदेशका 11 जिल्लामा ठूलो क्षति पुगेको, मोटरेबल पुलहरू पूर्ण रूपमा अवरुद्ध हुँदा एक जिल्लाबाट अर्को जिल्लाको यातायात सेवा अवरुद्ध भएकाले तत्काल समस्या समाधानको लागि पहल गर्न माग गर्नुभयो। सांसदहरूले सरकारले पूर्वाग्रहका आधारमा नागरिकहरू पक्राउ गर्ने कार्य कानून विपरीत भएको भन्दै त्यसतर्फ गम्भीर बन्न ध्यानकर्षण गराउनुभयो। सांसदहरूले बाढी पहिरोले क्षति पुर्याएका जिल्लाहरूमा विद्युत तथा संचार सेवा सुचारू गर्नुपर्ने, सड़क पूर्वाधारको मर्मत तथा पुलहरूको पुननिर्माणमा तीव्रता दिनुपर्ने, बजार महँगी तथा कालो बजारी नियन्त्रण गर्नुपर्ने, सरकार र सदनप्रति नागरिकमा देखिएको निराशाप्रति गम्भीर बन्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानकर्षण गराउनुभयो। बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परि 10 जनाको मृत्यु भएको छ भने 1 जना बेपत्ता भएका छन्। वर्षाको कारण पछिल्लो 2 दिनमा जिल्लामा ठूलो मानवीय क्षति भएको हो। आइतबार मात्रै 9 जनाको मृत्यु भएको छ भने 1 जना बेपत्ता भएका छन्। शनिबार 1 जनाको मृत्यु भएको थियो। मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा परि 2 जनाको मृत्यु भएको छ। हिम पहिरोमा परि अझै 10 जना सम्पर्कविहीन रहेका मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले जानकारी दिनुभयो। पछिल्लो 4 दिनको निरन्तर वर्षाको कारण पहिरो तथा रोसी नदीको कटानबाट ठाउँ ठाउँमा अवरुद्ध बनेको बिपी राजमार्ग खुलाउन विभिन्न प्रयास भइरहेको छ। उक्त राजमार्गको खुर्कुट भकुण्डी बेसी खण्डमा यातायात सञ्चालनको लागि अवरोध हटाउने कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभयो। यस्तै गएको 4 दिनको अविरल वर्षाको कारण बाढी पहिरो र सड़क भाँसिने घटनासँगै देशका विभिन्न प्रमुख राजमार्ग तथा सड़क खण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार रसुवा, नुवाकोट, धादिङ, काभ्रे, प्लान्चोक, चितवन, मनाङ, बागलुङ, रोल्पा, कालीकोट, गुल्मी, म्याग्दी, मुस्ताङ, हुम्ला, नवलपरासी, पूर्व पाल्पा, ललितपुर, लमजुङ, तनहु र पर्वत लगायतका जिल्लाका सड़क प्रभावित भएका छन्। यसै गरी अविरल वर्षापछि स्थानीय घट्टे खोलामा आएको लेदुसहितको ढुङ्गा, गिटी, बालुवा थुप्रिएर तातोपानी क्षेत्रमा थुनिएको मर्स्याङ्दी नदी पछिल्लो समय सामान्य रूपमा बग्न थालेको छ। काठमाडौँ उपत्यकामा ग्यास आपूर्तिको लागि ल्याउन लागि 105 ग्यास बुलेट अविरल वर्षाको कारण बाटोमै थुनिएका छन्। वर्षाको कारण भारतबाट ग्यास बोकेर आएका बुलेट बाटोमै रोकिएका हुन्। ती बुलेट बाटो खुल्न साथ उपत्यका भित्रिने तयारी अवस्थामा रहेको नेपाल ऑयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिनुभयो। एसियाली पूर्वाधार लगानी बैंक एआईआईबीको गभर्नर परिषदको 11 वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री डाक्टर सोडी मोवाग्ले र बैंककी अध्यक्ष जो जी या ई बीच भेटवार्ता भएको छ। कतारको राजधानी दोहामा भएको उक्त भेटमा अर्थमन्त्री डाक्टर वाग्ले नेपालमा एआईआईबीको लगानी विस्तार, प्राकृतिक विपत्ति पछिको पुननिर्माण तथा सहुलियतपूर्ण वित्तीय पहुँच विस्तार गर्न बैंककी अध्यक्षलाई आग्रह गर्नुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टेज।
1: भोल्टेज भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
2: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
2: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारू गर्न आफ्नो फोनमा *444 हास डायल गर्नुहोस्। 4G बोल्दै
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापन पछि बाँकी समाचार। नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले 30 अर्ब रुपैयाँको एक महिने निक्षेप संकलनको बोलकबोल आह्वान गरेको छ। राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको बोलकबोलमा इजाजत पत्र प्राप्त क ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतको उत्तरी राज्य उत्तर प्रदेशमा 3 दिनदेखिको भारी वर्षापछि आएको बाढीमा परि 62 जनाको मृत्यु भएको छ। 46 जना घाइते भएका छन्। बाढीको कारण 1000 भन्दा बढी घरमा क्षति पुगेको छ। भारी वर्षाले राज्यका विभिन्न जिल्लामा बाढी आएपछि राजधानी लखनऊ सहित केही क्षेत्रमा विद्यालय बन्द गरिएको छ। उदा टोलीले बाढी प्रभावित क्षेत्रबाट मानिसलाई सुरक्षित स्थानमा सारिरहेका छन्। स्थानीय बासिन्दालाई जलमग्न क्षेत्रमा अनावश्यक यात्रा नगर्न तथा तीव्र गतिमा बग्ने नदी खोला र नालाबाट टाढा रहन आग्रह गरिएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 1 बजेको समाचार। सकियो, हवस् त, नमस्कार।

0: कृषि वन तथा पर्यावरण मन्त्रालय कृषि संचार तथा मानव संसाधन विकास केन्द्रद्वारा उत्पादित कार्यक्रम साप्ताहिक कृषि गतिविधि। साताभरि कृषि क्षेत्रमा भए गरेका विविध कृषि गतिविधिहरूको संगालो साप्ताहिक कृषि गतिविधि।
1: कृषक दाजुभाइ तथा दिदीबहिनी, साप्ताहिक कृषि गतिविधि अन्तर्गत आजको कार्यक्रममा हामी साताभरिका कृषि समाचार प्रस्तुत गर्दैछौँ। आउनुहोस् कार्यक्रम सुरु गरौँ कृषि समाचारबाट।
2: हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको प्रभाव तथा बङ्गालको खाडीमा विकसित न्यूनचापीय क्षेत्रका कारण असोज 8 गतेदेखि 11 गतेसम्म देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ। त्यसकारण कृषक दाजुभाइ तथा दिदीबहिनीहरूमा विशेष सतर्कता अपनाउन अनुरोध छ। धान पाक्न लागेको खेत, तरकारी बाली र फलफूल बगैँचामा पानी जम्न नदी उचित निकासको व्यवस्था गर्नुपर्छ। यो बेला कुनै पनि बाली नालीमा रासायनिक मल वा विषादी प्रयोग गर्नु हुँदैन र गोठे मललाई प्लास्टिक अथवा तिरपालले छोप्नुपर्छ। उखु बालीलाई ढल्नबाट बचाउन 5-6 उखुका बोटहरूलाई एकत्रित गरी डोरीले बाँध्नुपर्छ। नदी अथवा खोला किनारमा नदी अथवा खोला किनारका कृषि फार्म वा संरचनाहरू जोखिममा पर्न सक्ने हुनाले खाद्यान्न तथा सामग्रीहरू सुरक्षित स्थानमा सार्नुपर्छ। भारी वर्षा र बाढीको समयमा आफ्नो व्यक्तिगत सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्र कृषि कार्य गर्नुपर्छ। नेपाल प्राकृतिक विविधता र जडीबुटीले भरिपूर्ण देश। यहाँका पहाडी पाखादेखि तराईका फाँटसम्म मौरी पालन र प्राकृतिक मह उत्पादनको सम्भावना अथाह छ। नेपालमा मुख्यतया 3 प्रकारका मह उत्पादन हुँदै आएको छ। तराईमा मेलिफेरा, पहाडमा सिरेना र जंगलका भीरमा पाइने भीरमौरी। कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ अर्थविज्ञ मणिरत्न अर्याल यसको तथ्याङ्क र वर्तमान अवस्थाबारे प्रश्न पार्नुहुन्छ।
3: वेटेजको हिसाबले हेर्दै गर्दा 5-8% जति यो भीरमौरीको महको कभरेज छ प्रडक्सनको हिसाबले, भने बाँकी 60% मेलिफेराको कन्ट्रिब्युसन छ र बाँकी रहेको मात्र सेरेनाको छ। अब यो महलाई पनि एउटा जातीय स्पेसिसको हिसाबले हेर्दा 3 क्याटागोरीमा देखिन्छ। फेरि स्रोतको हिसाबले हेऱ्यो भने अलग अलग छ। अब तोरीको स्रोतवाला मह पनि हुनुहुन्छ, चिउरीको मह स्रोतवाला छ, त्यसपछि जामुन, त्यसपछि यो विभिन्न जडीबुटीको चाहिँ भीरमौरीले कलेक्सन गरेको छ होइन। त्यो भएर यो मह जेनरल रूपमा भन्दै गर्दा पनि यसलाई क्याटागोरिकल्ली एउटा हनीबीको स्पेसिसको आधारमा, त्यसपछि स्रोतको आधारमा हामीले हेऱ्यौँ भने डिफ्रेन्ट क्याटागोरी छ। ओभरअलमा हामीसँग महको डाइभर्सिटी धेरै छ भन्ने कुरा देखिन्छ। तर टोटल प्रडक्सनको हिसाबले हेऱ्यो भने अब हाम्रो प्रोडक्टिभिटी अलिक कम छ। यो नयाँ आधुनिक घारहरूभन्दा मुढाइ घारहरू प्रयोग गर्ने कारणले गर्दा उत्पादकता कम छ। र मन्त्रालय बसेर काम गर्दै गर्दा आयातको सिचुएसन हेर्दै गर्दा लगभग 600 टन मह चाहिँ हामीले वार्षिक रूपमा आयात गरेको देखिन्छ।
2: कास्कीको रमणीय क्षेत्र पोखरा 18 बकुण्डेका रवि जीसी वैदेशिक रोजगारीको चक्कर छोडेर स्वदेशमै कृषि कर्ममा रमाउनु भएको छ। 2 घरबाट मौरी पालन सुरु गर्नुभएका जीसीले 400 घरसम्म पुर्याउनु भएकोमा अहिले उहाँको फार्ममा 150 मौरीका घर छन्। उहाँ मुख्यतया सेरेना जातको स्थानीय मौरी पालन गर्दै आउनु भएको छ।
4: विदेशतिर ड्राइभिङ गर्थे, जस्तै अब बदारमा लगभग 5 गरे, त्यसपछि साउदीमा लगभग 3 गरे, पछि अब कति बाहिर बस्ने भनेर अब यहाँ आइयो। आएपछि अब ट्याक्सी लिएँ, ट्याक्सी सँगसँगै तपाईँको मौरी पालनमा लाएँ। मौरी पालनमा लागिसकेपछि पहिला त सुरुमा त तपाईँको 2 स्टार्टिङ गरेँ, अनि त्यसपछि अहिले त्यसबाट फुटाउँदै बढाउँदै अनि त्यसपछि किताबहरू पढ्ने, मेरो भनेको किताबहरू पढियो। लगभग 300-400 गोलासम्म पाल्न सफल भएँ। अहिले मसित लगभग धन्नै 100-150 गोला जति छ। सिजनमा तपाईँको मह यस्तो राम्रो हुन्छ, मौरी बेच्न पाइन्छ, तपाईँको मौरीमै फाइदा छ। अहिले अरू खेतीभन्दा कोदो, मकै, यिनीहरूभन्दा मौरीमा धेरै राम्रो। मौरी मात्रैमा चाहिँ खासै खर्च छैन, वर्षमा त्यही 10 जति बच्छ। बजारीकरण अब लेक साइड नजिक भएको कारणले गर्दाखेरि अब यहीँ पनि अब छिमेकीमा पनि प्रशस्त जान्छ। विशेषता भनेको अब यहाँको फुलहरू, राम्रो राम्रो फुलहरू, जस्तै अब यो कडुजोहरू फुल्छ, धानहरू भयो, यो सिमसार क्षेत्र भएको कारणले गर्दाखेरि यो तालको यो साइड साइडमा राम्रो राम्रो फुलहरू, सानसानो मसिनो फुलहरू राम्रो फुलेको हुन्छ। त्यसपछि छ नि यहाँ पयौँहरू पनि छ तपाईँको प्रशस्त, चिलाउने भयो, अब बयरहरू भयो, त्यस्ता फुलहरू प्रशस्त छन्।
2: नेपालको जङ्गली भीरमा पाइने भीर मौरीको कथा अझ रोमाञ्चक र जोखिमपूर्ण छ। लमजुङका भीरमौरी संकलक मिनराज गुरुङ भीर पाखामा मह काट्नु पर्दाको पीडा र जोखिम यसरी सुनाउनुहुन्छ।
5: आफ्नो नलेज नभएसम्म त्यतातिर कमै मान्छेले मात्र कोसिस गर्छ, नलेज भएको मान्छेले मात्रै, बाँकी साथीभाइ उनीहरूले चाहिँ केही सल्लाह दिन्छ। जब हन्टिङमा गएपछि आफ्नो सेफ्टी के कसरी गर्नुपर्छ, आफूलाई सेफ्टी राम्रो गरेर बनाएर म यतिमा चाहिँ मेरो सेफ हुन्छ भनेर हन्टिङ गर्नुपर्छ। डोरीमा झुन्डेर जानुपर्छ। सिपम भनेको अब कम ग्रुपमा 25-30 चाहिँ हुनुपर्छ। बाबुबाजेको पालादेखिको परम्परा संस्कृति किन हराउने, यो चाहिँ हामीले गर्नुपर्छ भन्नुभयो। त्यसरी गरिराख्छ आफ्नो ज्यानको बाजी लिएर।
2: यसरी जोखिम मोलेर सङ्कलन गरिएको महलाई विगत 10 भीर मौरीको मह सङ्कलन, प्रशोधन र ब्रान्डिङ गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने गरेको छ। एभरेस्ट नेचुरल हबका सञ्चालक तथा मह प्रशोधनकर्ता सुनिल कणेलले भीर मौरी वर्षको 2 कार्तिक मङ्सिर र वैशाख जेठमा सुरक्षाका पूर्ण उपाय अपनाएर काट्ने गरिएको बताउनुहुन्छ। लमजुङ, रुकुम, जाजरकोट र जुम्ला लगायतका जिल्लाबाट मह सङ्कलन एवं प्रशोधन गरी बजार जाने गरेको छ।
6: यो मह चाहिँ विशेष गरेर अलिकति अर्ग्यानिक, यो मानव बस्तीबाट निकै टाढा जङ्गलमा र अनि मानव बस्तीको क्षेत्रभन्दा अलि फरक किसिमका प्लान्टहरू चाहिँ बोट बिरुवाबाट चाहिँ सङ्कलन र सङ्कलन गर्ने भएकोले यो अलिकति धेरै राम्रो र अर्ग्यानिक भएको हिसाबले यो क्षेत्रमा मैले काम गरिरहेको छु। यो चाहिँ हामीले नेसनल रूपमा पनि यसलाई चाहिँ बेचिरहेका छौँ। हामीले यो अन्तर्राष्ट्रिय रूपमा पनि यसलाई चाहिँ होलसेलको रूपमा अथवा रिटेलको रूपमा चाहिँ हामीले यसलाई चाहिँ पलेसन गरेर नेपालको विभिन्न क्षेत्रबाट पाइने क्षेत्रबाट सङ्कलन गरेर यसलाई चाहिँ हामीले चाहिँ प्रोसेसिङ गरेर यसलाई ब्रान्डिङ गरेर अहिले चाहिँ हामीले चाहिँ नेसनल र इन्टरनेसनल मार्केटमा यसलाई चाहिँ सप्लाई गरिरहेको छ। गाउँको कुन सेक्टर हो अनि उहाँहरूसँग चाहिँ सामूहिक उनीहरूको चाहिँ एउटा समूह हुन्छ, उहाँहरूसँग चाहिँ छलफल गरेर त्यसमा चाहिँ उहाँहरूले चाहिँ परम्परागत अनुसारको धार्मिक हिसाबले चाहिँ उनीहरूले चाहिँ सरुन बार्ने कुराहरू हप्तामा कुन बारमा काट्न हुने, कुन घरमा काट्न नहुने त्यसको पनि कुराहरू मिलाएर त्यही फिल्डमा आफ्नै क्षेत्रमा पाइने नियालो बाँसबाट चोयाबाट चाहिँ उहाँले चाहिँ डोरीहरू बनाउनुहुन्छ अनि उहाँको त्यो काठहरू प्रयोग गर्नुहुन्छ। त्यसको लागि चाहिँ नर्मल 200-300 बाट्नको लागि चाहिँ हप्तामा 2 लाग्ने हुन्छ। उहाँहरूको दुःख अनुसारको हामीले चाहिँ उहाँहरूलाई चाहिँ लगानी नि गरिदिन्छौँ। उहाँहरूबाट हामीले कलेक्सन गरेपछि हाम्रो चाहिँ स्टोरमा ल्याएपछि नयाँ प्रविधि अनुसार
2: नेपाल सरकारको नियम र मापदण्डलाई पूर्ण रूपमा पालना गर्दै प्रयोगशालामा जाँच र मापन गरेर मात्र बजार पठाउने गरिन्छ। यस कम्पनीबाट वार्षिक 60 भीर मौरीको मह उत्पादन गर्ने गरिन्छ, जसमध्ये 20 आन्तरिक बजारका लागि स्टक राखिन्छ भने बाँकी सबै विदेश निर्यात हुने गर्दछ।
6: बाहिरको कस्टमरहरूलाई रिटेल रूपमा चाहिँ थोरै डिमान्ड गर्नुहुन्छ। हाम्रो आफ्नै यही नेपाल सरकारको नियम कानुन अनुसार प्रक्रिया पुऱ्याएर हामीले पठाइरहेको छ। लेबलिङ गरेर ल्याब टेस्ट गराएर अनि हामी पठाइरहेको। अब नर्मलमा हामीले चाहिँ वार्षिक चाहिँ 60-70 जतिकोमा यो वाइल अनि भिरमौरी चाहिँ बेचिरहेछौँ। अनि त्यो बाहेक हामीलाई केही चाहिँ 2,000-3,000 चाहिँ हामीलाई स्टक पनि रिजर्भ चाहिन्छ। अनि नेपालमा नै हामी रिफाइन गरेको हाम्रो ब्रान्डिङ कोही चाह्यो भने हामीले दिन्छौँ र विदेशमा पनि हाम्रो केही मात्रामा रिटेल र केही मात्रामा हाम्रो चाहिँ होलसेलको रूपमा चाहिँ लैरहनुहुन्छ। नेपाल सरकारले चाहिँ हामीलाई चाहिँ यसको चाहिँ छुट्टै यो चाहिँ भिरमौरी भनेको छुट्टै हो र यसको ल्याबको सुविधा अन्तर्राष्ट्रिय बजारीकरणमा पनि धेरै समस्याहरू छन्। अब हामीले चाहिँ घर मौरीको पनि घरमा पालेको मौरी चाहिँ हाम्रो त्यो प्लान अनुसारको जस्तो चाहिँ चिउरीको मौरीको छुट्टै, रुदिलोको छुट्टै अनि फापरको छुट्टै यस्तो हिसाबले ब्रान्डिङ गरेर हामीले त्यसलाई सप्लाई गरिरहेको छौँ। म व्यवसायको हिसाबले मैले चाहिँ जिब्याट अनि लिबर्ड भन्ने चाहिँ संस्थाबाट चाहिँ जोडिएर अनि जुन जुन ठाउँमा कार्यक्रम हुन्छ त्यहाँका कृषि कार्यालयहरूसँग पनि समन्वय राखेर जोडिएर चाहिँ हामी त्यसमा सहभागी भइरहेको छौँ। अब सेलको हिसाबले नेपालमा चाहिँ हाम्रो चाहिँ लोकल मनी पाइने हिसाबले चाहिँ प्रायः चाहिँ प्राइजको हिसाबले अब चाहिँ यो नम्बर लोकल हनी अन्त यो अलिकति प्राइज महँगो पर्ने भएर अब त्यो चाहिँ त्यसमा चाहिँ बढी चाहिँ निकाल्दाखेरि दुःख हुने, बढी लगानी हुने भएर त्यो महँगो पर्न आउँछ। त्यो हिसाबले चाहिँ अब नेपालको चाहिँ सीमित मान्छेले मात्रै चाहिँ यो युज गर्ने भएकोले हाम्रो प्रायः चाहिँ विदेशतिरै जान्छ।
2: विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार प्रति व्यक्ति मह उपभोगको तुलनामा नेपालीहरूको उपभोग निकै कम अर्थात् प्रति व्यक्ति 143-160 मात्र रहेको उहाँ बताउनुहुन्छ। अर्यालका अनुसार कृषि बालीमा प्रयोग हुने विषादीका कारण मौरी पालनमा केही चुनौती थपिए पनि जङ्गलका फुलहरूको दायरा बढाएर उत्पादन फराकिलो पार्न सकिन्छ। नेपालमा प्रतिघर मेलिफेरा मौरीबाट 15 सम्म मह उत्पादन भइरहेको छ। जसलाई अझ बढाउन सकिन्छ।
3: हामीले डेटामा हेऱ्यौँ भने पनि एकजना नेपालीको भागमा लगभग 143-160 ग्राम जति मात्रै खाएको देखिन्छ। तर हामीलाई डब्लुएचओले के रिकमेन्ड गरेको छ भन्दा एउटा स्वस्थ व्यक्तिले कम्तीमा एक दिनको एक चम्चा भन्ने मह चाहिँ खानुपर्छ भन्नु। त्यो डेली कन्ज्युम गर्नुपर्ने हिसाबले हाम्रो रिक्वायरमेन्ट धेरै छ, तर हामीले अहिले उत्पादन गरेको र आयात गरेको परिमाणको आधारमा खाएको चाहिँ हेऱ्यो भने एकदमै न्यून छ। तर यो ग्यापलाई म्यानेज गर्ने हो भने अब एकातिर हाम्रो अब आधुनिक घरहरू जातीय चाहिँ सुधारहरू गरेर त्यसपछि स्रोतहरूको सुधार गरेर हामीले चाहिँ उत्पादकत्व बढाउन सक्ने अवस्था छ। एटलिस्ट डबल गरेर जान सक्यो भने पनि कम्तीमा त्यो डबल भएको क्वान्टिटी एक्सपोर्ट गर्न सक्छौँ हामी। हाम्रो स्कोप पनि छ डाइभर्सिटी भएको कारणले गर्दा। त्यो वेबाट हामीले प्रोडक्टिभिटी बढाउनलाई टेक्नोलोजी इन्टरभेन्सन गर्ने कुरा, अब यो नस्ल सुधार गर्ने कुरा, अनि यो घरहरू चाहिँ आधुनिक घरहरूमा कन्भर्ट गर्ने कुरामा काम गऱ्यौँ। र यो अलिकति फ्लावरिङ प्लान्टहरू जति पनि एग्रो फरेस्ट्री जुन पोलिसी छ त्यसले गाइड पनि के गरिरहेको छ भन्दा फ्लावरिङ प्लान्टको कभरेज चाहिँ बढेर गयो भने महको उत्पादन बढ्छ भन्ने छ। अब हाम्रो जेनरली यो कन्ज्युमेबल क्रप्समा भन्दा पनि यो फरेस्ट फ्लावरिङ ट्रीमा चाहिँ हनीलाई चाहिँ बेस्ट बनायो भने महको प्रोडक्टिभिटी चाहिँ बढाउन सकिन्छ। अब क्रप बेस्ट हुँदा चाहिँ के हुँदो रहेछ भन्दा यो पेस्टिसाइडको कारणले गर्दा कहिलेकाहीँ चाहिँ मौरीको सङ्ख्या घट्ने, रेजिड्युहरू देखिने, एक्सपोर्टमा इस्यु आउने हुँदो रहेछ। त्यही भएर यो फरेस्ट फ्लोरल सोर्स चाहिँ एक्सपोर्टमा लैजाने, क्रपको सोर्स चाहिँ हामीले डोमेस्टिक मार्केटमा पठाउने तरिकाले गयो भने डोमेस्टिक मार्केट पनि मेन्टेन हुने र हाम्रो एक्सपोर्ट मार्केट पनि सबलीकरण गरेर जान सक्ने अवस्था देखिन्छ। जस्तै भिरमौरी भन्यो भने कहाँको भिरमौरी भन्नेले फरक पार्छ। हजुरको चाहिँ लमजुङको भिरमौरी, लमजुङमा भएको भिरपाखा, त्यहाँको जङ्गलमा पाइने जडीबुटीको प्रकार र अर्को कुनै जिल्ला हामी तनहुँको भनौँ अथवा हामीले जाजरकोटको भनौँ अथवा रुकुमको भन्यौँ भने त्यहाँको भिरमा पाइने र त्यहाँको जडीबुटी, त्यहाँको जङ्गलमा पाइने जडीबुटीको नेचर, प्रकृति, स्पेसिसहरू फरक हुन्छ। भनेपछि यहाँ लमजुङमा कलेक्सन गरेको भिरमौरी भने लमजुङको भिरमौरी भनेर, रुकुमको भने रुकुमको भिरमौरी भनेर, त्यो जियोग्राफी, त्यहाँ जुन भूगोलबाट हामीले कलेक्सन गरेका छौँ त्यो भूगोलको नाम एट्याच गरेर हामीले चाहिँ त्यसलाई ट्यागिङ गर्ने अथवा त्यसलाई चाहिँ रजिस्ट्रेसन गर्ने एउटा सर्टिफिकेसनको मेकानिजम हुन्छ। यो भौगोलिक सङ्केतको अलगै कानुन हुनुपर्छ। सामान्य कार्यविधि निर्देशिकाबाट यसलाई एप्रुभ गर्न सकिँदैन, त्यो कानुन बनाउनु पर्ने हुन्छ। हाम्रो पहिलाको ट्रेडमार्कको कानुनमा चाहिँ यो नभएको कारणले गर्दा काम चलाउको लागि हामीले कलेक्टिभ ट्रेडमार्क भनेर एउटा कम्युनिटीलाई कलेक्टिभ ट्रेडमार्क दिने हिसाबले जुजुदौ भनेर चाहिँ कलेक्टिभ रूपमा जसले गर्नुहुन्छ त्यो समुदायलाई दिएको जस्तै यसलाई पनि दिने गरेर सुरुवातमा भएको छ। अब महको केसमा केही पनि सुरुवात नभएको कारणले गर्दा अहिले नयाँ ट्रेडमार्कको संशोधन गर्ने कानुनमा हामीले जिआईको कम्पोनेन्ट राखेर कानुन गइसकेको छ। अब मन्त्री परिषदबाट संसदमा गएर त्यो एप्रुभ भएर आएपछि यो जिआई रजिस्ट्रेसन गर्ने मेकानिजम छ, यसलाई अप टु 6 मन्थमा हामी रजिस्ट्रेसन प्रोसेस सक्छौँ। त्यो सर्टिफिकेटले के गर्छ भन्दा त्यो महको क्यारेक्टरिस्टिक्स के हो, स्ट्यान्डर्ड के छ त्यसमा भनेर सबै कुरा डिटेलिङ हुन्छ। त्यसको आधारमा हामीले युएमा चाहिँ कम्प्लायन्स लिन सक्छौँ, अमेरिकामा कम्प्लायन्स लिन सक्छौँ, अरू कन्ट्रीहरूमा पनि कम्प्लायन्स लिएर हामीले जिआई रजिस्ट्रेसन गरेर विथ जिआई ट्याग हामीले सजिलैसँग एक्सपोर्ट गर्न सक्नुहुन्छ।
2: तथ्याङ्कले भने जस्तै नेपालमा महको आन्तरिक खपत बढाउनुको साथै गुणस्तरीय प्रशोधन र निर्यातमुखी बनाउन सके यो क्षेत्र अर्थतन्त्रको एक बलियो आधार बन्न सक्छ। रवि जीसी र सुनिल कडेल जस्ता उद्यमीहरूको मेहनतले नेपाली महलाई स्वदेशदेखि विश्व बजारमा परिचित गराएको छ। सरकारले पनि मौरी पालनका लागि उत्पादन मूल्य श्रृङ्खलादेखि बजारीकरणमा सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसका अलावा सरकारले समयमै उचित नीति र प्रोत्साहनका कार्यक्रम ल्याउन सके मौरी पालन क्षेत्रले अझ फड्को मार्न सक्ने निश्चित छ। राष्ट्रिय सभाको असोज 5 गतेको बैठकले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 सर्वसम्मतिले पारित गरेको छ। विधान व्यवस्थापन समितिको प्रतिवेदन अनुसार प्रस्तुत उक्त विधेयकले पशु पंक्षीमा लाग्ने संक्रामक रोगको पहिचान, रोकथाम र जनस्वास्थ्यको सुरक्षाका लागि बलियो कानूनी आधार तयार पारेको छ। बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले यो ऐनले पशुधनको संरक्षणसँगै नेपालबाट हुने पशुजन्य उत्पादनको निर्यातलाई समेत प्रवर्धन गर्ने बताउनुभयो। मन्त्री चौधरीले राहत कोषको सञ्चालन मार्फत किसानलाई प्रत्यक्ष राहत दिने गरी नियमावली बनाइने र 3 तहका सरकारको अधिकार क्षेत्रलाई पनि स्पष्ट पारिने जानकारी दिनुभयो। साथै पशु स्वास्थ्य परीक्षणलाई वडा स्तरमै पुर्याउने सरकारको योजना रहेको उहाँको भनाइ छ।
7: विशेष गरेर चाहिँ पशु रोग नियन्त्रणका विषयमा पशु स्वास्थ्य र जनस्वास्थ्यसँग जोड्ने र पशुधनलाई संरक्षण सम्वर्धन मार्फत नेपालको पशुजन्य पदार्थहरूको निर्यातलाई समेत बढावा दिनेमा विश्वस्त छौँ। राहत कोषको सञ्चालनलाई पशुमा देखिने संक्रामक रोगको नियन्त्रण व्यवस्थापनमा किसानहरूका लागि नै खर्च हुने गरी नियमावलीमा पनि व्यवस्था गर्ने गरेर हामी जाने नै छौँ। संविधानको मर्म अनुरूप नै तिनै तहको अधिकार स्पष्ट हुने सुझावका आधारमा नै यो विधेयक र यसका अवस्थामा समृद्ध भएर आएको। पशु स्वास्थ्य परीक्षण वडा वडामै गरी जनस्वास्थ्यसँग संरक्षण गर्ने विषय आएको छ। हामीले पशु बच्चालाई र पशु मासु जाँच ऐन चरणबद्ध रूपमा लागू गर्दैछौँ। र पहिलो चरण यही एक गते मङ्सिर एक गतेदेखि नै काठमाडौँ उपत्यकामा लागू हुन गइराखेको छ। सबैको सहयोगका लागि पनि सामान्य अध्यक्ष मार्फत सबै सरकारवालालाई अनुरोध गर्न चाहन्छु।
2: बैठकमा विधायन व्यवस्थापन समितिबाट प्रस्तुत 1-25 संशोधनहरू सर्वसम्मतिले स्वीकृत भएका छन्। विधेयकको प्रस्तावनामा मानव र पशु पंक्षीको अन्यश्रित सम्बन्धलाई स्वीकार गर्दै पशु पंक्षीमा लाग्ने रोगको उन्मूलन र पशु उत्पादनको सुरक्षाका लागि यो कानूनी व्यवस्था अनिवार्य रहेको उल्लेख छ। त्यस्तै संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको 21 अधिवेशनको 48 बैठक असोज 5 सम्पन्न भएको छ। बैठकमा कृषि वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर कार्यक्रम समेत सञ्चालन गरिएको थियो। बैठकका क्रममा राष्ट्रिय सभा सदस्यले बजारमा दिन प्रतिदिन बढ्दै गएको तरकारीको मूल्य वृद्धि, कृत्रिम अभाव र यसको आपूर्ति श्रृङ्खलामा देखिएका समस्याप्रति सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। सदस्यहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै कृषि वन तथा पर्यावरण चौधरीले बजारमा देखिएका तरकारीको असन्तुलित मूल्य वृद्धि र आपूर्ति श्रृङ्खलाको अवस्था प्रति मन्त्रालय गम्भीर रहेको प्रश्न पार्नुभयो।
7: कृषि वन तथा पर्यावरण मन्त्रालयको समन्वय सहित आपूर्ति श्रृङ्खला सुधारका लागि सुझाव कार्यदल गठन गरिएको छ। आपूर्ति श्रृङ्खलालाई चाहिँ 2 वा 3 तहसम्म सीमित गर्ने लक्ष्य लिएको छ। आपूर्ति श्रृङ्खला सुधारका लागि सुधार सम्बन्धी सिफारिस कार्यान्वयन गर्दा किसानले कृषि उपजबाट प्राप्त गर्ने मूल्यमा वृद्धि हुन सक्ने देखिन्छ। सुधारका ठोस उपाय पनि पहिचान गर्न कार्यदलले 12 प्रमुख कृषि बजार तथा उत्पादन स्थलबाट स्थलगत तथ्याङ्क सङ्कलन गरिसकेको छ। बजारको माग अनुसार खेती गर्ने प्रणाली, कृषिको उपज भण्डारण, प्रशोधन तथा प्याकेजिङ र नोक्सानी न्यूनीकरणका उपायबारे कार्यदलले पनि सुझाव दिने नै छ। यसका अतिरिक्त देशभर कृषि उपजको मूल्य श्रृङ्खला मूल्य नियन्त्रण गर्न दैनिक रूपमा सङ्घीय बजारहरूमा होलसेल मूल्य वेबसाइट मार्फत सार्वजनिकीकरण भइराखेको नै छ। यसै गरी कृषक दाजुभाइ तथा दिदीबहिनीहरू आम उपभोक्ताहरूले मोबाइलमा घरमै बसेर MPIS एप मार्फत 12 प्रमुख कृषि बजारहरूको दैनिक रूपमा कृषि उपजको मूल्य हेर्न सकिने व्यवस्था पनि मिलाइएको छ।
2: उहाँले उपभोक्ताको हितलाई ध्यानमा राख्दै उत्पादनदेखि बजारसम्मको आपूर्ति प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन मन्त्रालयले विभिन्न नियमनकारी कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। हवस् त, यसका साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडी र महोदत्त चापागाई बिदा हुन्छौ। नमस्ते।

तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम म्युजिक क्याफे, संगीतको बेग्लै स्वाद। नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम म्युजिक क्याफेमा। प्राविधिक दिदी देवकी भण्डारी र म सूर्य मोक्तानको तर्फबाट काठमाडौँ लगायत देशका अधिकांश भूभागमा असोज 7 गतेदेखि निरन्तर परेको झरी हिजो रातिदेखि रोकिएको छ। लामो वर्षापछि आज बिहान उदाएको सुनौलो घामले मानव प्रकृतिको मुहारमा नयाँ चमक थपिदिएको छ। आजको मौसम न्यानो घाम र स्वच्छ आकाशसँगै निकै रमाइलो र मनमोहक बनेको छ। झरीले थकित बनेका मनहरूलाई पनि आज घमाइलो दिनले केही राहत र उमङ्ग दिएको अनुभूति भइरहेको छ। ठुला चाड पर्वहरू नजिकितै गर्दा प्रकृतिले पनि नेपालीहरूको घर आँगनमा उत्सवको रङ पोत्न थाले जस्तो लाग्छ। दसैँ तिहारको आगमनसँगै गाउँघर फर्कने तयारी, नयाँ लुगामा रङ्गिने उत्साह अनि भेटघाटको उमङ्गले वातावरणलाई अझ उल्लासमय बनाउँदैछ। यही सुन्दर मौसमसँगै तपाईँहरूको दिन पनि सुखद, रमाइलो र उल्लासमय बनोस् भन्दै आउनुहोस्। आजको म्युजिक क्याफे कार्यक्रमको सुरुवात गरौँ बिल्कुलै नयाँ नयाँ पाँचवटा नेपाली चलचित्र गीतको झलकहरूबाट।

0: तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम म्युजिक क्याफे, संगीतको बेग्लै स्वाद। आजको म्युजिक क्याफे सुरु भइसकेको छ र हामीले प्रस्तुत गरिसकेका छौँ आजको कार्यक्रममा प्रसारण गरिने बिल्कुलै नयाँ नयाँ पाँचवटा नेपाली चलचित्रका गीतका झलकहरू। र यी गीतका झलकहरू सुनिसकेपछि तपाईँले हामीसँग प्रत्यक्ष कुराकानी गर्नका लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरू 01-42-11-721 र 01-42-11-736 कल गर्न सक्नुहुनेछ। र हामी रेडियो नेपालको फेसबुक पेजमा अडियो लाइभ छौँ, त्यहाँ कमेन्ट पनि लेख्दै गर्नुहोला। अहिलेसम्ममा धेरै साथीहरूले कमेन्ट लेख्न पनि सुरु गरिसक्नु भएको छ, मैले देखिरहेको छु। धेरै साथीहरूले कमेन्ट लेख्न त सुरु गर्नुभयो, सेयर पनि गरिदिनु होला। यही अनुरोधका साथ अहिले टेलिफोनमा आउनुभएको साथीलाई नै स्वागत गर्न चाहन्छु। को हुनुहुन्छ उहाँ? नमस्कार। हजुर, नमस्कार, नमस्ते। हजुरको शुभ नाम? सहयात्री सरु। सहयात्री सरु, नयाँ नौलो के छ?
1: सबै ठिकै छन्। नयाँ के हुनु र, हिजोसम्म पानी पर्यो, आजदेखि घाम लाग्यो, यस्तो गर्मी चाहिँ अझै।
0: आजको कार्यक्रमको सुरुवात नै आजको एकदमै रमाइलो मौसमको कुरा गरे होइन, कार्यक्रमको सुरुवातमा। वास्तवमा अहिले पनि घाम है, तापो तापो लाग्ने घाम बनेको छ, हेरो हेरो लाग्ने आकाश छ होइन, वरिपरिको वातावरणहरू तपाईँ उदयपुरमा पढ्नुभयो, तपाईँ उदयपुरमा पढ्नुभयो, हामी काठमाडौँमा छौँ होइन। उदयपुर भनेको अलिक घाम लाग्ने ठाउँ नै हो,
1: अलिक यहाँ त घाम लाग्ने बित्तिकै गाह्रो पनि हाल्छ,
0: जाडोमा पनि फाइदा छ नि त फेरि होइन। त्यही त। अनि सहयात्रीजी, सरुजी है, नाम त दुईटा छ नि त, सहयात्री सरु होइन सरुजी। कुन गीत सुन्ने र सुनाउने त अब? ल छमाया छपक्कै होइन, ल मैले दिए औठी चिनो राख थपक्कै है, बुझ्नुभयो होइन गीतले भने गीतले भन्दैछ कि गीतले भन्दैछ छैन है, अब गीत सुन्नुहोस् अनि त्यसपछि गीतले फेरि भन्छ ल। अब यो गीतको कसलाई सुनाउने त तपाईँ?
1: फर्स्ट अफ अल त हजुर लगायो टेक्निसियन मित्रलाई नै आफ्नो सँगसँगै इन्जोय गर्नु होला, प्लस कार्य सफलताको शुभकामना भन्न चाहे। अनि साथीहरू भन्नु पर्दा हुनुहुन्छ सायमा राई, रियम रुबी, नम्रता राई, एल्सन एल्मा, एक्सन विराज, आशिष नयन, अनि ढकाल धर्मराज, अनि सुमकुमारी राई, रूपा राई, अनि केसरीगर हुनुहुन्छ, गुराज चलचित्र कवन्तेज हुन चाहन्छ, दाई चन्द्र बस्ने, दाई चक्र बान्तवा, अनि दिल्सा राई, अनि त्यसै गरी हुनुहुन्छ कुमार पर्जा, अनि त्यसै गरी सागर चुम्मा, आरेन्सा राई, अनि लगायत मेरो नाम र आउसित परिचित अल्लाई आफ्नो सँगसँगै इन्जोय गर्नुहोला, दिदी अभागी रमिन्द्र बान्ता पनि आफ्नो सँगसँगै इन्जोय गर्नुहोला भन्ने। बाई बाई।
0: ओके बाबाई, आउनु थियो सहयात्री सरजी उदयपुरबाट, अर्को कोही साथी पनि हुनुहुन्छ टेलिफोनमा, म उहाँलाई स्वागत गरिहाल्छु। नमस्कार। नमस्ते सेवाहरू, के छ सुबीजी?
2: हजुर, मेरो खबर एकदमै बिन्दास आकाश है, हजुरको के छ?
0: मेरो एकदमै ठिकठाक छ, आज आवाजमा अलिकति फरक पाउनु भएको छ होइन, बाहिरको मौसम जस्तै भएको छ कि आज, अलिकति खुला छ नि त। अनि सुमीजी कहाँ हुनुहुन्छ अहिले?
2: अहिले म घरतिरै छु भन्नुपर्छ है,
0: घरतिरै हुनुहुन्छ है, तेह्रथुमतिर हुनुहुन्छ, काठमाडौँ आउनुहुन्छ?
2: अब आउने दसैँ पछाडि मात्रै आउने हो।
0: दसैँ पछाडि आउनुहुन्छ है, पहिला पहिला त दसैँको सपिङ गर्न काठमाडौँ आउनु पर्थ्यो सबैजना, अहिले त है अहिले त अझ अनलाइनमा अर्डर गर्यो भने तुरन्त घरमा आइपुग्छ होइन, डेलिभरी पनि हुन्छ
2: होइन।
0: धेरै पहिला हजुरबुवा, मेरो हजुरबुवा चाहिँ होइन अलिकति हुनुहुन्थ्यो, फेरि हामीले कुरा गरेको सुनेको मैले हजुरबुवाले होइन, मैले आफ्नै कुरा गरेँ जस्तो लाग्छ, कुनै दिन यस्तो जमाना आउनेछ होइन, आजभन्दा करिब 15-20 वर्ष अगाडि नै उहाँले भन्नुहुन्थ्यो, अबको यस्तो जमाना आउनेछ यसरी सटर खोलेर कसैले पसल राख्नै पर्दैन, पसल सटर नराखिकन घर घरमा सामान आउने समय आउँछ भन्नुभएको थियो। साँच्चीकै त्यो चाहिँ मैले अहिले एकदमै फिल गरिरहेको छु कि है, त्यस्तो त्यस्तो जमाना आइसक्यो नि त। यद्यपि केही छैन, गीत सुन्ने र सुनाउने कार्यक्रम हो होइन, अब बज्दैछ एकदमै बिल्कुलै नयाँ गीत, कसलाई सुनाउन चाहनुहुन्छ?
2: तपाईँलाई अनि प्राविधिक मित्रलाई पनि अब बज्ने गीत सुनेर इन्जोय गर्नु होला भन्न चाहन्छु। र साथीहरू सम्झिनु पर्दाखेरि आशुष नयन बस्ने, ढकाल धर्मराज, प्रकाश विकेल सुसेरी, वरुण चञ्चले, मानबहादुर मगर, एन्जल शशिदेला, राज बान्तवा, मेघराज कोइराला, आशिक बजगाई, रत्नबहादुर थापा, पुनर जिन्दगी, वरुण चञ्चले, अमित अनन्त सुनार, प्रदीप राई, अनि पूर्वेली आकाश राई, बालकुमार लामा, हरपल रोशी, रत्नबहादुर थापा, रोशन फुलाङ, टङ्क किरात, कला लिम्बू, रामप्रसाद मिरौला, नरेन्द्र रिजाल, नरेन्द्र रिमाल, ओमली सापकोटा, योगेन्द्र बस्नेत हुनुहुन्छ, शङ्कर ढकाल, साजन महतो, राजाराम राईमाझी, सुमिन चौधरी, गणेश श्रेष्ठ, शमशेर लिम्बू, इच्छा प्रसाद श्रेष्ठ, अनि राजेश कुमार माझी, लवली किरात राई हुनुहुन्छ, अनि विमला याम्फू, उर्मिला राई, अञ्जु बान्तवा, अबाई रमिला बान्तवा, सुम कुमारी, रूपा राई, गगन तेरा छुमेली, दिलु सानु, अनि श्रीराम दाहाल, निमा शेर्पा, हरिनारायण शाह, युवराज पोखेल, कुमार बुढा थोकी, पूर्णबहादुर थुलुङ, विवश थुलुङ, सुभाष राई, प्रसन्न छेत्री र विषय सम्झना, सबै सबैको सम्झना गर्दै बिदा हुन्छ, नमस्ते।
0: ओके बाबा, मैले हाँस्ने बित्तिकै सुनिजीले बोली बुझिहाल्नु भयो, यद्यपि हामी धेरै समय लगाउँदैनौँ, पहिलो साङ्गीतिक कोसेली नै प्रस्तुत गर्न चाहन्छौँ। तिमीसँगै बस्यो माया चोखो, तिमीलाई आफ्नो बनाउने धोको, छ माया छपक्कै मैले दिएँ औठी चिनो, राख थपक्कै। यो गीतमा स्वर रहेको छ करण परियार, अभि सुनुवार, विशाल निरौला र रश्मि विश्वकर्माको।

0: समय छपक्कै छोरा छोरी जे भए नि बाँकी गीत सुनिहाल्नु भयो, मैले भनिराख्नु पर्दैन। र कार्यक्रम म्युजिक क्याफेमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु। र कार्यक्रममा तपाईँसँगै छौँ प्राविधिक दिदी देवकी भण्डारी र म सूर्य मोक्तान। तपाईँ कल गर्न सक्नुहुनेछ हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरू 01-42-11-721 र 01-42-11-736। यो कार्यक्रम बिल्कुल बिल्कुलै रमाइलो गर्ने र गीत सङ्गीत सुन्ने र सुनाउने कार्यक्रम हो है। अहिले कोही हुनुहुन्छ? नमस्कार।
1: नमस्कार हजुर।
0: नमस्कार हजुर। हजुरको शुभ नाम के पर्यो होला हजुर?
1: मेरो शुभ नाम रत्नबहादुर थापा, म यता मुरङको रत्नमाईबाट बोल्दैछु हजुर।
0: रत्नबहादुर थापाजी, के छ तपाईँको हालखबर?
1: हजुर, मेरो हालखबर त एकदम रमाइलो छ सर। आज 3 दिन जति भयो पानी परेको छैन, होइन, घाम एकदम टन्टलापुर घाम लागेको छ।
0: मैले कार्यक्रमको सुरुवातमा भनेको थिएँ, काठमाडौँमा त 7 गतेदेखि नै पानी पर्न थालेको थियो, होइन, हिजो रातिदेखि मात्रै पानी पर्न छोडेको
1: हो। यहाँ 2 दिन चाहिँ कन्टिन्यू नै आयो, अनि 2 दिन पछाडिदेखि अलिअलि छेटक छेटो गर्दै, अब आज त 2-3 दिन भइसक्यो, एकदम घाम सर्किने गर्मी हुने त्यस्तै छ सर।
0: हजुर, रमाइलो रहेछ। तपाईँले हामीले जस्तो धेरै झरी झेल्नु परेको रहेनछ।
1: एकदम छैन हजुर, एकदम राम्रो छ।
0: अनि दसैँ पनि नजिक नजिक आउँदैछ, मौसमले यस्तो उमङ्ग छरिदिएको छ अहिले, होइन, कस्तो राम्रो मौसम छ।
1: अब यसो मौसम हेर्दाखेरि चाहिँ आज एकदम पश्चिमी हावा पनि चलिरहेको छ, ठाउँ ठाउँ बादल पनि छ, अब फेरि आउने पो हो कि भन्ने पनि अलिकति डर पनि लाग्दैछ भनौँ न
0: है। ल ठिक छ, अब कुन गीत सुनेर सुनाउने त रत्नबहादुर जी?
1: 2 नम्बरको गीत मैले भयो,
0: वाउ, पिरतीको भारी बिसाउँछु आज त्यो मनसँग यो मन मिसाउँछु, बोलेर मात्र हुँदैन राजै, सुन गैरी खेत सधैँ भो माझै। गीत दामी छ है, आजको गीतहरू सबै दामी छन्, ती मध्येमा यो चाहिँ एकदमै दामी लागिरहेको थियो मलाई आज, होइन, मैले बिहान गीत छनौट गर्दै गर्दाखेरि। यो गीत कसलाई सुनाउने त रत्नजी?
1: हुन्छ, अब सर्वप्रथम त यति मिठो भोइसको धनी हजुरलाई, अनि हाम्रो टेक्निसियन र अनि हाम्रो टिम नेपाल होल युनिटलाई नै अब बद्मी सङ्ग सुनेर इन्जोय दिनुहोला भन्न चाहन्छु। अनि आज विशेष गरेर जन्मदिन परेको छ हाम्रो बेटामोर झापातिर हुनुहुन्छ माधव नेपाल, के अरे ढुङ्गेलको चाहिँ जन्मदिन पहिलाएको छ, उहाँलाई जन्मदिनको लाखौँ लाख शुभकामना। अनि साथीहरू हुनुहुन्छ गगन तेज थुमे, मनको साथी जीवन साथी सुनिल लिम्बू, अनि हाम्रो आशिष नायन बस्नेत, अनि भूमिका राई तामाङ, लक्ष्मी छेत्री, निमा शेर्पा, प्रवीण मगर, आदरणीय नेपाल कुमार लामा, अनि वीरेन्द्र लामा, साई नै हुनुहुन्छ श्रीराम दाल, अनि बहिनी मन्जु थापा, रामकुर थापा, गणेश श्रेष्ठ, अनि हाम्रो युवराज पोखरेल, अनि शङ्कर ढकाल, अनि हुनुहुन्छ हाम्रो कमला मुखिया, सिर्जना मुखिया, मुना मुखिया, अनि एक्सन विराज, वरुण चञ्चले, हिमा राई, अनि रामकुमार थापा, गणेश श्रेष्ठ
0: लगायत तपाईँलाई चिन्नुहुने सबैलाई। ओके, रत्नबहादुर थापाजी हुनुहुन्थ्यो, अलिकति रमाइलो कुराकानी पनि गरिसक्यौँ हामीले, उहाँले सुनाउनु पर्ने सबै साथीहरूलाई अब गीत सुनाउनको लागि नाम पनि लिइसक्नु भएको छ। अरू साथी हुनुहुन्छ टेलिफोनमा। नमस्कार।
2: हेलो दर्शन, नमस्ते हजुर।
0: दर्शन नमस्ते, राजेशजी हुनुहुन्छ हो?
2: हजुर, पक्कै पनि।
0: म कस्तो म चिनिहाल्छु नि तपाईँलाई, होइन?
2: हजुर।
0: के छ राजेशजी हालखबर?
2: ठिक छ, हाल खबर ठिक ठाक छ, राम्रो छ, मेरो एकदम ठिकै फाइन छ, राम्रो छ।
0: सुनसरीमा हुनुहुन्छ होइन?
2: हजुर,
0: सुनसरीमा हुनुहुन्छ अहिले?
2: सुनसरीमा छु एकदमै, 2-3 दिन पानी पर्यो, अनि अस्ति के अरे शनिबार, आज के बार हो, सोमबार, शनिबार शनिबार आएदेखि चाहिँ घाम लाग्यो, शनिबारदेखि चाहिँ शुक्रबार शनिबारदेखि चाहिँ घाम लाग्यो, अहिले चाहिँ घामै लागिरहेको छ, एकदमै राम्रो मौसम छ, हावा पनि चल्दैछ, एकदमै रमाइलो मौसममा एकदमै हजुरलाई सुन्दै बसिराखेको।
0: अब रमाइलो गीतै बज्दैछ, कसलाई सुनाउन चाहनुहुन्छ त राजेशजी?
2: सर्वप्रथम हजुर अनि टेक्निसियन मित्र अनि रेडियो नेपाल सुनिराखेका सम्पूर्ण साथीलाई धेरै धेरै संसारमा मिठो भयो, अनि बर्थडे आउँदैछ नानु करुणा राई, रिनिसा राई, अनि टङ्क किरात दाई, अनि दिलु सानो यम्पु, सबैजनालाई एकदमै एडभान्स ह्याप्पीबाटै धेरै धेरै सूचना दिन चाहन्छु। र अन्य साथी भन्नुपर्दा प्रशान्त लगान्त्री, अनि गीता राई, हिमा राई, करिना गुरुङ, एक्सन विराज राई, कला लिम्बु, नम्रता राई, मन्जु थापा, सुमी लिम्बु, हेलो किरात राई, स्टारम लिम्बु, हर्फ रोशनी, मान बहादुर मगर, प्रकाश गेलसेली, अगन तेरसमी कान्छा रोशन फुलाम दाई कमला मुखिया मुनामत सृजना मुखिया अर्घ्य थापा दाई दिलो सानु याम्फू चक्रबान्तवा दाई अनि निष्मा लिम्बू रामप्रसाद नेवाला प्रतिमा प्रतीक्षा र प्रतिबन्धलाई धेरै धेरै भन्दा मिठो माया अनि गणेश श्रेष्ठ पैत्रा राई रत्नबहादुर थापा र दल स्मृति लिम्बू चन्द्र बस्नेत दाई कवि राम गर्दी दिदी धनशेर तामेल लक्ष्मी राई मेफो राई त्रिलो किराती रबिन राई जुनिना राई हल्का बान्त दिदी टङ्का स्थान सम्झना काली कुमला पनि अभाग्य रमिला अनि सम्पूर्ण साथीले धेरै धेरै मिठो गर्दै छुटिन्छु हस् बाई बाई
0: ओके बाई बाई राजेश कुमार बाजीजी हुनुहुन्थ्यो सुनसरीबाट केही कमेन्टहरू पढ्न चाहन्छु अब राजाराम रायमाझीजीले लेख्नु भएको छ सुरेश सर अब बजरिङ गीत जीवन साथी किशोर रायमाझी लवली छोरा राम राजा रायमाझी अनि साजन महतो नरेन्द्र रिमाल अरुणती खत्री सुमी लिम्बू मुना मुखिया ओममणि सापकोटा सुखराम रामबहादुर सूर्य लामा राजेन्द्र बान्तवालाई है भन्नुभएको छ त्यस्तै गरेर मनको साथी जीवन कार्कीजीले हजुर पोखरेली नमस्कार आरामै हुनुहुन्छ दाई सुनिराखेको छु कार्यक्रम म्युजिक क्याफे लामो समयपछि कमेन्ट गरे हजुर कामतिरै बिजी छु ल एकदमै काममा व्यस्त भएको राम्रो कार्यक्रम एकदमै राम्रो लाग्छ पोखराबाट मनको साथी नेपालको जय होस् रेडियो नेपालको जय होस् लेख्नु भएको छ अनि धर्मराजजीले नमस्ते सूर्य सर म ढकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु आज जन्मदिन मनाउनु हुने रेडियो बैतेश्वर कि ब्युटिफुल आरजे मनसुन तामाङ विराटनगर स्काई एफएममा मकालु एफएम तथा मकालु टेलिभिजन कि ब्युटिफुल आरजे भिजे सिस्टर करिश्मा कार्की इटरीकी बहिनी माया थापा कार्की त्यस्तै गरेर इलाम कि सालिनानी कल्पना घिमिरे लगायत धेरै साथीहरूलाई अब बजनी गीत सुनाउन चाहनु भएको छ अनि जीवन कार्कीजीको अर्को कमेन्ट देखिरहेको छु मैले डिपी दमालाजीले नमस्कार जजलोप्पा फाफुल्ला सर म चाहिँ विराटनगरबाट कार्यक्रम सुन्दैछु सम्पूर्ण साथीहरूमा मिठो सम्झना भन्नुभएको छ हामी तपाईँले मिठो सम्झना गरिरहनु भएको छ तपाईँलाई मिठो गीत सुनाउँछौँ अहिलेलाई विरतिको भारी बिसाउँछु आज त्यो मनसँग यो मन मिसाउँछु बाँकी गीतबाट सुनौ यो गीतमा स्वर रहेको छ शान्ति श्री परियार र रामचन्द्र काफ्लेको

0: गीतले भन्दै थियो नाइ नास्ति नगर, वास्तवमा तपाईँ पनि कमेन्ट गर्न र फोन गर्न नाइ नास्ति नगर्नुहोस् है आग्रह गरेँ मैले तपाईँलाई। र तपाईँ भर्खरै मात्र हामीलाई सुनिरहनु भएको छ भने यो हो कार्यक्रम म्युजिक क्याफे र तपाईँसँगै छु म तपाईँकै साथी सूर्य मोक्तान। भनेदेखि मलाई अहिले प्रविधिमा पराग पोखरेलले साथ दिइरहनु भएको छ। तपाईँ प्रत्यक्ष कुराकानी गर्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको नम्बरहरू 01427121 र 01427136 कल गर्न सक्नुहुनेछ र रेडियो नेपालको फेसबुक पेजबाट हामी अडियो लाइभ छौँ, त्यहाँ कमेन्ट पनि लेख्दै गर्नुहोला। अहिले कोही हुनुहुन्छ टेलिफोनमा? नमस्कार।
1: हेलो, नमस्ते नमस्कार।
0: नमस्ते नमस्कार, हेलो ब्रो, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म यता भोजपुरबाट वरुण चञ्चले।
0: वरुण जी,
1: हजुर हजुर,
0: तपाईँको आवाज चिनिसकेको थिएँ त्यही भएर म चञ्चले भइदिइहाले क्या होइन?
1: हजुर,
0: कस्तो मजाले हाँस्नु भयो क्या है यो कार्यक्रम ब्युटी नै यही हो क्या होइन? तपाईँ र म दिल खोलेर हाँस्छौँ नि त होइन? आत्मीयता भनेको यसरी बढ्ने त हो होइन? हो नि, कोही पनि छैन होइन भन्ने कोही पनि छैन अहिलेलाई होइन? हुनुहुन्छ होला उहाँहरूको आवाज सुन्न सक्दैनौँ यति बेला हामी होइन? ल वरुणजी, कुन गीत सुनेर सुनाउने त अब?
1: मैले 4 नम्बरको गीत रोजेको छु,
0: चाँदी जलप होइन? दिन पनि देखियो जुनको झलक, देखिसक्नु भयो?
1: हजुर हजुर। अब बज्ने गीत चाहिँ विशेष गरी तपाईँलाई
0: हजुर
1: अनि हाम्रो प्राविधिक मित्रलाई, अनि विशेष त अब मलाई फोन लगाएर सहयोग गर्नुहुने मेरो एकदम प्रिय साथी आशिष नयन बस्ने, एकदम थ्याङ्क यू सो मच भन्न चाहन्छु। अनि मिठो माया सम्झना पनि,
0: भनेपछि सँगै हुनुहुन्छ?
1: सँगै त नै, मलाई उहाँ, म भोजपुरमै छु, उहाँले उहीँबाट लगाइदिनु भएको, सायद अर्को नम्बरमा उहाँ होल्डमा पनि हुनुहुन्छ होला सायद होइन? अनि अब त्यसै गरी बहिनी हिमा राई अनि हाम्रो आशिष नयन बस्नेतलाई एकदम मिठो माया सम्झना भइहाल्यो। अनि प्रकाश लिटल सुसेली, हाम्रो ढकाल धर्मराज, सुमी लिम्बू, प्रवीण मगर, निमा शेर्पा, नगेन्द्र रिजाल, मेघराज केराला, अमित केराई, अनि खेम लिम्बू, हाम्रो कमला मुखिया, मुना मुखिया, सरस्वता पोखरेल, टिका किनाती, चिम्सी कला, अतित बैजू, बसन्त श्रेष्ठ, हरिरुम्बा, युक्त प्रसाद श्रेष्ठ, सुनु सुनिता, सुनिता कुलुङ, ऋतु सुब्बा, शीतल लामा, अल्का बन्तावा, योबिन राई, अनि सरिना गुरुङ, लवली किरात, रोशन फुलाङ, लक्ष्मी छेत्री, पूर्वेली आकाश राई, लक्ष्मी राई, सबिना मगर, हरपल रोशनी, अनि बालकुमार लामा, तायमा राई, प्रतीक्षा मन्तावा, एक्सन विराज, जुनिका गुरुङ, रत्नबहादुर थापा, चन्द्र बस्नेत, टङ्क किरात, अनि जुनिका राई, अनि त्यसै गरी हाम्रो घायल रमा, मेखु राई, कला निम्बू, खड्ग सुब्बा, सपना खड्का, नानु निर्मला शाह, गुरा सर सुक्सारा, अनि शङ्कर ढकाल लगायत जो जतिले प्रोग्राम सुनेर बसिराख्नु भएको छ, सबै सबलाई अब बज्ने गीत है त, बाई बाई।
0: ओके बाई बाई। भनेपछि आशिषजीले कन्फरेन्स कल गरिदिनु भएको रहेछ है, हामीलाई पनि गरिदिनु है आशिषजी। अब को हुनुहुन्छ? सम्भवतः आजको लागि अन्तिम साथी उहाँ नै हुनुहुनेछ। नमस्कार।
2: हेलो, नमस्ते।
0: नमस्ते वरुणजीले भर्खरै नाम लिँदै हुनुहुन्थ्यो है तपाईँ त, मलाई पनि कन्फरेन्स कल गरिदिनु है आशिषजी।
2: होइन, ठ्याक्कै कल लागिहाले क्या, अनि पहिला वरुणलाई मनलाई फेरि अर्को नम्बर मनै आइहाल्यो
0: एकदमै खुसी लाग्यो है। यो पहिला चाहिँ हामी गर्थ्यौँ घरमा टेलिफोन सेट हुँदाखेरि होइन, अहिले चाहिँ बिर्सिसक्यौँ यो, अहिले तपाईँले भन्दाखेरि पो त्यो बिर्सिसकेको कुरा पनि अहिले याद आयो क्या।
2: नेपाल टेलिकमले दिएको एउटा सुविधा सुविधा सर यो पनि होइन?
0: त्यही त यो सुविधा मध्येमा एउटा पर्छ, तर धेरैले थाहा छैन नि अझै पनि यो कुरा
2: छैन नि अब
0: हो नि कन्फरेन्स कल गर्न मिल्छ होइन, उहाँले अर्कोलाई होइन नम्बर मिलाएर
2: हो नि एकदमै।
0: अझ तपाईँ बताइदिनुहुन्छ अलिकति सबै छ?
2: अब यो त त्यही नै हो, पहिला अब नेपाल टेलिकमबाट एक्टिभेट गर्नुपर्ने रहेछ होइन सिममा ग्रुप कल, अनि त्यसपछि चाहिँ भनौँ न नियमबद्ध तरिकाले गर्दाखेरि हुन्छ
0: ल यहाँ है भयो आजलाई होइन, टेलिकम र रेडियो नेपालको सहकार्य छ नि त त्यही भएर मैले तपाईँलाई। अब एकदमै मिठो गीत बज्दैछ, कसलाई सुनाउने त आशिषजी?
2: विशेष गरी हजुर रेडियो नेपाल इन्डिया टिमलाई शुभ दिनको कामना गर्दै यो गीत सुनाएँ, अनि भुवन सुन्दास, त्यसै गरी भर्खर गर्ने साथी वरुण चञ्चले, आज जन्मदिन मनाउने भाइ उदित राईलाई जन्मोत्सवको शुभकामना, सुमी लिम्बू, निर्मला भट्ट, ढकाल धनुराज, एक्सन विराज, कमला मुखिया, मुना मुखिया, मानबहादुर मगर, दाइटङ्क किनार, पूर्वेली आकाश राई, भूमिका राई तामाङ, अनि सरस्वती पोखरेल बहिनी, दिल्सा राई, अमित अनन्त सुनवार, भोजिस्म, लक्ष्मी छेत्री मिस, बिहानी अंस्का, नम्रता राई, सामा राई, सयात्री सरू, रिमरुई बान्त, कला लिम्बू, कोपिला चामलिङ अनि प्रशान्त लकान्ति, नानी निर्मला शाह, दिलसानी याङ, फुनिश्चल निर्मला, मन्जु थापा, सपना खड्का, अनि सहयात्री छोरू, अनि नम्रत राई, हरपल रोस्ती, अनि शङ्कर ढकाल, रोशन फलाङ, रत्नबहादुर थापा, गगन तेरस्मी कान्छा, चन्द्र बस्नेत, अनि प्रवीण मगरी, निमा शेर्पा, अब सबै सबै विशेष गरी नाम छिरेका साथीहरूलाई सम्झना सुदिन कामना सहित छुटिन्छ है।
0: ओके बाबा, युवा हुनुहुन्थ्यो आशिष नारायण बस्नेतजी। अब म तपाईँले माया गरेर पठाउनु भएको सकभर सबै कमेन्टहरू पढ्न कोसिस गर्छु ल। साई हिरा राईजीले लेख्नु भएको छ, उहाँले उदयपुरबाट अब बज्ने गीत चाहिँ विशेष गरेर अलिना अलिसान, टिकाराम घिमिरे, एक्सन विराज राई, संयम राई, रियम रुबी, अनि नम्रता राई, प्रतिमा स्पर्शी, आशिष नयन, अभागी रमिला लगायत धेरै साथीहरूलाई अब बज्ने गीत सुनाउन चाहनु भएको छ। साई हिरा राईजीको कमेन्ट थियो यो। र सायमा राईजीले अर्को कमेन्ट गर्नुभएको छ, उहाँले खोटाङबाट कमेन्ट गर्नुभएको छ, अर्को होइन यो पहिलो कमेन्ट हो उहाँले उहाँको। र उहाँले सहयात्री स्वरू, अलिसाने, अलिना, एक्सन विराज राई, आशिष नयन, रियम रुबी, बान्तोभा, नम्रता राई, पूर्णबहादुर थुलुङ, कुमार प्रजा लगायत धेरै साथीहरूलाई सुनाउन चाहनु भएको छ। अब बज्ने गीत त्रिलोक किरातीजीले नमस्ते सूर्य दाजु भन्नुभएको छ, उहाँ भोजपुरबाट हो भन्नुभएको छ। अहिले चाहिँ उहाँले यो गीत आफ्नी बहिनी माया थापालाई जन्मदिनको अनगिन्ती शुभकामना भन्दै सुनाउन चाहनु भएको छ। र साथीहरू लक्ष्मी राई, मेकु राई, विपना राई, नवीन, निश्चल राई, प्रिया राई लगायत धेरै साथीहरूलाई अब खुब बज्ने गीत सुनाउन चाहनु भएको छ। खेम खनालजीले म पनि सुन्दैछु तेह्रथुमबाट भन्नुभएको छ, तपाईँलाई पनि धेरै धेरै धन्यवाद। रेनी साङ सुनजीले लेख्नु भएको छ, उहाँले चाहिँ यो कमेन्ट मार्फत उहाँले विपिन रुदाली दाई, धनु विष्ट, त्यस्तै गरेर चामलिङ राई, धनशेर, जिना जनम, दिल्सा राई लगायत धेरै साथीहरूलाई अब बज्ने गीत सुनाउन चाहनु भएको छ। सङ्गीता लामा सङ्गीतजीले गुड आफ्टरनुन लासो फाफुल्ला सन्चै हुनुहुन्छ भन्नुभएको छ, भोजपुरबाट म पनि कार्यक्रम सुन्दैछु भन्नुभएको छ। उहाँले उहाँलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई अब बज्ने गीत सुनाउन चाहनु भएको छ। र अर्को कमेन्ट रहेको छ मनिषा बान्तवा मनुको, नमस्ते मिठो आवाजको धनी सूर्य मोक्तान दादा भन्नुभएको छ, आराम हुनुहुन्छ भन्नुभएको छ, म एकदमै आराम छु। उहाँले चाहिँ म सिलसिला मिडिया ग्रुप नेपाल प्रभासको सदस्य मनिषा बान्तवा भन्नुभएको छ। उहाँले अब बज्ने गीत चाहिँ मेसिङ रेवत, कल्पना साम्पाङ, श्री आङ बुहाङ लिम्बू, पूर्वेली सरोज लिम्बू, अनि सुस्मिता फागो, पदम कुरुम्बाङ लिम्बू, कुरुम्बाङ लिम्बू भन्नुभएको छ, र लगायत धेरै साथीहरूलाई अब बज्ने गीत सुनाउन चाहनुभएको छ। मनको साथी जीवन कार्कीको अर्को कमेन्ट, अनि अरुणनदी खत्रीजीले नमस्कार भन्नुभएको छ, सागर गिरीजीले पनि लामो कमेन्ट लेख्नुभएको छ, उहाँले म पनि सुन्दैछु फेसबुक लाइभ मार्फत भन्नुभएको छ, र उहाँले झापाबाट भन्नुभएको छ, र उहाँले सागर गिरी साथीहरू सम्झनु पर्दा चाहिँ गीता राई, अस्मिता बान्त राई लेख्नु भएको छ है, उहाँले जे लेख्यो मैले त्यही पढेँ, बान्तवा लेख्नु भएको

म सुनिरहेको छु, एकदमै सुनिरहेको छु यो कार्यक्रम भन्नुभएको छ उहाँले, र सम्पूर्ण साथीहरूलाई पनि सम्झेको छु भन्नुभएको छ। सिम्पल सरिनाजीले पनि हेलो के छ हालखबर भन्नुभएको छ, मोरङबाट लेख्नु भएको छ उहाँले यो कमेन्ट, र उहाँले सिम्पल सरिना गुरुङ भन्नुभएको छ, तर उहाँको सिम्पल सरिना मात्र थियो माथि नाममा। र उहाँले जन्मदिन मनाउँदै गरेको दाई मण्डप ढुङ्गेल माधव ढुङ्गेल तिलक साङफाङ राई लगायत धेरै साथीहरूलाई अब बज्ने गीत सुनाउन जानुभएको छ। त्यस्तै गरेर अतीत अञ्जान राईको अघि नै भनिसकेँ मैले, कर्णप्रिय केसी सङ्गीतजीले पनि सन्चै हुनुहुन्छ, म भारतको हिमाचलबाट कर्णप्रिय केसी भन्नुभएको छ, उहाँ दाङको हुनुहुन्छ र कार्यक्रम सुन्दैछु र कार्यक्रम मार्फत सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु अब बज्ने गीत भन्नुभएको छ। लक्ष्मी राईजी, कर्णप्रिय केसीजी, भान्तवाद जेनुजी, प्रेम थापाजी, टिकेराम सुनुवारजी, होइन उहाँले धेरै साथीहरूलाई सुनाउन चाहनुभएको छ, लामो कमेन्ट लेख्नु भएको छ। अतीत अञ्जान राई, अनि मीना श्रेष्ठ, टेकबहादुर पुमा, अनि सुमन साम्पाङ राई, अनि सोनम तामाङ घिसिङले पनि उहाँले पास्तरबाट कमेन्ट गर्नुभएको छ, र निलम जोरा विष्टजीले पनि हामीलाई कमेन्ट लेख्नु भएको थियो। र आज जति कमेन्ट पढ्न सकेँ र जति साथीहरूसँग कुराकानी गर्न सकेँ, कार्यक्रममा सहभागिता जनाउनुहुने सम्पूर्णलाई र सुन्नुहुने सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद सहित, र कार्यक्रममा मलाई यति राम्रो टेक्निकल सपोर्ट गरिदिनु भएकोमा पराग पोखरेललाई पनि धेरै धेरै धन्यवाद दिँदै, र यो अन्तिम गीत चाँदी जलप दिनमानी देखियो जुनको झलक एसडी योगी र अन्जु पन्तको स्वरमा रहेको गीत छोडेर जाँदैछु, र अहिले 2 बजे देश विदेशका ताजा खबरहरू अङ्ग्रेजी भाषामा प्रस्तुत गर्नका लागि सहकर्मी अर्जुन सापकोटालाई स्टुडियोमा स्वागत गर्दै म सूर्य मोक्तान छुटेर गएँ। हवस् त, नमस्कार।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: झण्डु आयुर्वेद
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
2: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
3: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01 45 30 418

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम एप 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98.1 मेगाहर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारिणी प्रसाद कोइरालाई स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपायलबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, प्रहण 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रेल स्टेशनहरूबाट एफएम 98.1 मेगाहर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ पराग पोखरेल, उद्घोषणतर्फ विद्या चौधरी र म विमला राई। अब प्रस्तुत छ आज रेडियो नेपाल बागमती प्रादेशिक प्रसारणमा साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही क्षणमा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि चलचित्रका गीतहरू सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 तामाङ भाषामा कार्यक्रम स्यालगार सुन्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 बाल गीतहरू सुन्न सक्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पुरा हुनेछ।

अब सुनौ स्वदेश गान शिव परियार र मान्डवी त्रिपाठीको स्वरमा, टेक तामाङको रचना रहेको छ भने शिलाबहादुर मोक्तानको सङ्गीत।

स्वदेश गानपछि अब सुनौ चलचित्रका गीतहरू. सुरुमा सुनाउँदैछौ चलचित्र आफ्नो मान्छेबाट उदितारण झा र दिपा झाको स्वर रहेको यस गीतमा. रचना हो आनन्द अधिकारीको भने सङ्गीत सम्भुजित बास्कोटाको.

अहिले सुनायौं विमला राई र प्रकाश श्रेष्ठको सुर, रत्न शमशेर थापाको रचना, शक्ति बल्लभको संगीत, चलचित्र राजकुमारबाट। अब सुनाउँदैछौँ यो अर्को गीत, ममता दिब्बिम र नागेन्द्र श्रेष्ठको स्वरमा, धनेन्द्र विमलको रचना रहेको छ भने अनिल शाहीको संगीत, चलचित्र पकेटमारबाट यो गीतलाई हामीले लिएका छौँ।

चलचित्रका गीतहरू सुनाउने क्रममा भर्खरै सुनायौं चलचित्र छहारीबाट यो गीत थुप्तेन लामा र लोचन भट्टराईको स्वरमा अमर र शैलीको रचना रहेको थियो भने विनय वर्माको संगीत. अब सुनाउँदैछौ यो अर्को गीत चलचित्र अंश बण्डाबाट रिमा गुरुङ र मनोज गुरुङको स्वरमा किरण खरेलको रचना रहेको छ भने मदन सिंह नेपालीको संगीत.

अहिले सुनायौँ चलचित्र बिहानीबाट यो गीत रामकृष्ण ढकालको स्वरमा तेजेन्द्र भुर्तेलको रचना रहेको थियो भने टिका भण्डारीको सङ्गीत. अहिलेलाई चलचित्रका गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौँ चलचित्र सगुनबाट यम बराल, थुप्तेन लामा र रिमा गुरुङको स्वरमा करुणको रचना रहेको छ भने सचिन सिंहको सङ्गीत. यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ. सूचना र सन्देशहरूपछि ठिक 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ. नेपाली भाषामा समाचार सुनिसकेपछि दनुवार भाषामा समाचार सुन्नुहुनेछ. सुन्दै गर्नुहोला रेडियो नेपाल

0: मालवाहक सवारी साधनले सडकको भारवहन क्षमता भन्दा बढी लोड नबकाऊ।
1: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।

0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभाका सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण। बाढी पहिरोबाट देशभर भएको क्षतिको यथार्थ विवरण सार्वजनिक गर्न माग। विपत्तिपछिको पुननिर्माणमा सहयोग गर्न एसियाली पूर्वाधार लगानी बैंकलाई अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको आग्रह। कैलालीमा अटिजम भएका बालबालिकाहरूको लागि नमुना विद्यालय स्थापनाको तयारी। र इरानको 7 दिने युद्ध विराम प्रस्ताव अमेरिकाले अस्वीकार गरेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा वृद्धि। समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न 6 विधेयकहरू प्रस्तुत भएका छन्। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 प्रस्तुत गर्नुभयो। यस्तै महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक 2083 प्रस्तुत गर्नुभयो। बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण पहिलो संशोधन विधेयक 2083 र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभयो। यसै गरी मन्त्री मेहताले स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 र राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 सभामा प्रस्तुत गर्नुभयो। बैठकमा सभामुख डोल प्रसाद अरियालले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको सभापतिको निर्वाचनको लागि यही असोज 14 दिउँसो 2 समय तोकिएको जानकारी दिनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले यही असोज 8 11 गतेसम्मको निरन्तरको वर्षाको कारण आएको बाढी पहिरो र डुबानले मुलुकमा ठूलो जनधनको क्षति पुर्याएकाले तत्काल राहत उद्धार र अस्थायी व्यवस्थापनको काम अविलम्ब थाल्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। सांसदहरूले बाढी पहिरोमा परि 21 मृत्यु, 5 बेपत्ता र 5 घाइते भएको र कैयौं परिवार घरबार विहीन भएको प्रति सरकारको ध्यानाकर्षण गराउँदै बेपत्ताहरूको खोजी, घाइतेको उपचार र विस्थापितहरूलाई उचित क्षतिपूर्तिका साथै सुरक्षित व्यवस्थापन गर्न माग गर्नुभयो। सांसदहरूले बाढी पहिरो र डुबान भएको क्षतिको जिल्लागत यथार्थ विवरण सार्वजनिक गर्न सरकारसँग माग गर्दै विपदसँग जोडिएका समस्या समाधानको लागि छुट्टै कानून आवश्यक भएको बताउनुभयो। वर्षासँगै काली गण्डकीमा आएको बाढीको कारण गण्डकी प्रदेशका 11 जिल्लामा ठूलो क्षति पुगेको, मोटरेबल पुलहरू पूर्ण रूपमा अवरुद्ध हुँदा एक जिल्लाबाट अर्को जिल्लाको यातायात सेवा अवरुद्ध भएकाले तत्काल समस्या समाधानको लागि पहल गर्न सांसदहरूले माग गर्नुभयो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले विपद व्यवस्थापनको लागि गठन भएको संसदीय समितिमा राष्ट्रिय सभालाई समेट्न नसकेकोमा आपत्ति जनाउनु भएको छ। बैठकको विशेष समयमा बोल्दै नेपाली काङ्ग्रेसका सांसद आनन्द प्रसाद ढुङ्गानाले संघीय संसदमा दुवै सदनको उत्तिकै महत्व रहेको भन्दै सरकारले राष्ट्रिय सभालाई समेत समेटेर संयुक्त संसदीय समिति बनाउन प्रस्ताव गर्नुपर्नेमा जोड दिनुभयो। त्यसै गरी नेपाली कम्युनिष्ट पार्टीका सांसद जयन्ती देवी राईले सरकारले पक्राउ पुर्जी बिना पूर्वाग्रहका आधारमा पूर्व प्रधान न्यायाधीशलाई मध्यरातमा पक्राउ गर्नु कानून विपरीत भएको भन्दै त्यसबारे राष्ट्रिय सभामा जानकारी दिन सरकारसँग माग गर्नुभयो। यसै गरी नेपाली कम्युनिष्ट पार्टी एमालेकी सांसद मीना सिंह रखालले असोज 8 हुने वर्षापछि आउने बाढी पहिरोको पूर्व सूचना भएर पनि सरकारको जोखिमयुक्त बस्तीका नागरिकको सुरक्षा दिन नसकेको बताउनुभयो। बैठकमा जनता समाजवादी पार्टीका सांसद मोहम्मद खालिदले तत्काल संवैधानिक आयोगहरूमा रिक्त रहेको पदपूर्ति गर्न सरकारलाई आग्रह गर्नुभयो। बैठकमा सांसदहरू चन्द्रबहादुर केसी, विष्णु बहादुर विश्वकर्मा, सोमनाथ पोर्ते लगायतले सरकारले पूर्व प्रधान न्यायाधीश पक्राउको कारण सार्वजनिक गर्नुपर्ने, भोटेकोशी बाढीमा ज्यान गुमाउनेहरूको एकिङ तथ्याङ्क सार्वजनिक गर्नुपर्ने र बाढी पीडित बालबालिकाको पठन पाठन तत्काल सुरु गर्नुपर्नेमा जोड दिनुभयो। एसियाली पूर्वाधार लगानी बैंक एआईआईबीको गवर्नर परिषदको 11 वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री डाक्टर सोनी मवाग्ले र बैंकी अध्यक्ष जो जियाई बीच भेटवार्ता भएको छ। कतारको राजधानी दोहामा भएको उक्त भेटमा अर्थमन्त्री डाक्टर वाग्लेले नेपालमा एआईआईबीको लगानी विस्तार, प्राकृतिक विपद पछिको पुननिर्माण तथा सहुलियतपूर्ण वित्तीय पहुँच विस्तार गर्न बैंकी अध्यक्ष जियाईलाई आग्रह गर्नुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। प्रतिनिधि सभा पूर्वाधार विकास समितिको आजको बैठकले दशैं तिहार छठ लगायतका प्रमुख चाडपर्वमा हुने यात्राको चापलाई ध्यानमा राखी सम्भावित जोखिमको पूर्व मूल्याङ्कन, वैकल्पिक सडक मार्गको तयारी, सवारी साधनको प्राविधिक परीक्षण लगायतका विषयमा सम्बन्धित निकायसँग समन्वय कायम गर्न निर्देशन दिएको छ। समितिले यात्रुले टिकट नपाउने र तोकिएको भन्दा बढी भाडा तिर्नुपर्ने अवस्था आउन नदिने गरी सहज रूपमा टिकट भाडा दरको प्रभावकारिता तथा गुनासो सुनवाईको बलियो कार्ययोजना तयार गरी लागू गर्न पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएको हो। बैठकमा समितिका सदस्यहरूले यात्रुहरूलाई सर्वसुलभ र सुरक्षित यात्रा गर्ने वातावरण मिलाउनु पर्ने, यातायात जस्तो संवेदनशील विषयमा चाडपर्व केन्द्रित नभई 12 महिना नै सुरक्षित यात्राको लागि सम्बन्धित निकाय सक्रिय रहनुपर्ने सुझाव दिनुभयो। बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल, यातायात व्यवसायका प्रतिनिधि, ट्राफिक महाशाखाका प्रतिनिधि लगायतको सहभागिता थियो। अटिजम भएका बालबालिकालाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यसहित सरकारले अटिजम नमुना विद्यालय स्थापनाको तयारी गरेको छ। साथै प्रदेशका प्रदेश राजधानी रहेका जिल्लामा सुविधा सम्पन्न आवासीय नमुना विद्यालय स्थापनाको लागि सरकारले 21 करोड रुपियाँ बजेट विनियोजन गरेको छ। धनगढीबाट संवाददाता जगत साउदको रिपोर्ट।
1: अटिजम न्युरो डाइभर्सिटी भएका बालबालिकाहरूका लागि 7 प्रदेशमा अटिजम नमुना विद्यालय स्थापना गरिने भएको छ। प्रदेश राजधानी रहेको जिल्लामा अटिजम नमुना विद्यालय स्थापना गर्ने सरकारी नीति रहेको छ। यति बेला सबै प्रदेशमा अटिजम नमुना विद्यालय स्थापनाका लागि काम अघि बढिरहेको छ। सरकारी नीति बमोजिम सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीमा पनि अटिजम नमुना विद्यालय स्थापना गर्न काम थालिएको छ। शिक्षा विकास तथा समन्वय इकाइ कैलालीका अनुसार अटिजम भएका बालबालिकालाई आवासीय रूपमा विद्यालयमा पठन पाठन गराउने व्यवस्थाका लागि नमुना विद्यालय स्थापना गर्न लागि हो। अटिजम नमुना विद्यालय स्थापना गर्ने कार्य अन्तर्गत अहिले विद्यालय छनौटको प्रक्रिया अघि बढेको छ। विद्यालय छनौट गरिएपछि डिपिआर अनुसार निर्माणको काम थालिनेछ। यो वर्ष भौतिक संरचना निर्माण सँगै प्राविधिक तथा व्यवस्थापकीय काम सकेर अर्को वर्षदेखि पठन पाठन सुरु गर्ने सरकारी लक्ष्य रहेको छ। शिक्षा विकास तथा समन्वय इकाइ कैलालीका प्रमुख जीवन नेउपाने,
2: अटिजम भएका बालबालिकाहरूलाई पढ्ने गरी विद्यालय खोल्ने नमुना विद्यालय भनेर बजेटमै कार्यक्रम व्यवस्था गरे अनुसार यो वर्ष स्कुल छनौट भनेर काम सुरुवात हुने सायद त्यसरी सुरु हुन्छ होला। तिनीहरूको लागि फेरि छुट्टै प्रकारका भवनहरू पनि त्यही अनुसारको बनाउनु पर्ने भावनाले सायद अर्को वर्षदेखि पठन पाठन हुने गरी काम सुरु हुने सम्भावना छ।
1: नमुना विद्यालयमा प्रदेशभरिका सबै अटिजम भएका बाल बालिकालाई बसोबास, पठन पाठन तथा अतिरिक्त क्रियाकलाप सँगै परामर्शको व्यवस्था गरिनेछ। सरकारले अटिजम नमुना विद्यालय स्थापनाका लागि यो वर्ष 21 करोड बजेट विनियोजन गरेको छ। नमुना विद्यालय स्थापना गर्ने सरकारी कदम स्वागत रहेको सरकारवालाको भनाइ छ। राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश अध्यक्ष तथा अटिजम भएका बालबालिकाहरूका क्षेत्रमा क्रियाशील नन्दराज भट्ट,
3: अटिजम भएको बालबालिकाहरू र न्युरो डाइभर्सिटी भएको बालबालिकाहरूको लागि विद्यालय स्थापना गरिनु पर्छ र उहाँहरूले पनि पढ्नु पर्छ भन्ने कुरा सरकारले नै त्यसलाई प्राथमिकतामा राखेर तर बजेट पनि विनियोजन गरेको छ र त्यसको प्रक्रिया पनि अगाडि बढाएको छ, त्यो एकदमै सराहनीय छ।
1: अटिजम भएका बालबालिकाहरूको शिक्षामा पहुँच सँगै समावेशी भविष्य निर्माणका लागि अटिजम नमुना विद्यालय महत्वपूर्ण हुने विश्वास गरिएको छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
0: रिपोर्टपछि बाँकी समाचार। मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा परि 2 मृत्यु भएको छ। हिम पहिरोमा परि अझै 10 सम्पर्कविहीन रहेका मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले जानकारी दिनुभयो। कञ्चनपुरको पश्चिमी गड्डा चौकी नाका भएर नेपाल भारत आवागमन आजदेखि सहज भएको छ। लगातारको वर्षाको कारण महाकाली नदीमा पानीको बहाव 1 लाख क्युसेक पार गरेपछि 2 दिनदेखि शारदा ब्यारेजमा 4 पाङ्ग्रे सवारी साधन आवागमनमा रोक लगाइएको थियो। पछिल्लो चार दिनको निरन्तर वर्षाको कारण पहिरो तथा रोसी नदीको कटानबाट ठाउँ ठाउँमा अवरुद्ध बनेको बिपी राजमार्ग खुलाउने प्रयास भइरहेको छ। उक्त राजमार्गको खुर्कुट भकुण्डी बेसी खण्डमा यातायात सञ्चालनको लागि अवरोध हटाउने कार्य जारी रहेको प्रमुख जिल्लाधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभयो। गएको चार दिनको अविरल वर्षाको कारण बाढी पहिरो र सडक भाँसिने घटनासँगै देशका विभिन्न प्रमुख राजमार्ग तथा सडक अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार रसुवा, नुवाकोट, धादिङ, काभ्रे प्लान्चोक, चितवन, मनाङ, बागलुङ, रोल्पा, कालीकोट, गुल्मी, म्याग्दी, मुस्ताङ, हुम्ला, नवलपरासी पूर्व, पाल्पा, ललितपुर, लमजुङ, तनहु र पर्वत लगायतका जिल्लाका सडक प्रभावित भएका हुन्। अविरल वर्षापछि स्थानीय घट्टे खोलामा आएको लेदो सहितको ढुङ्गा, गिट्टी, बालुवा थुप्रिएर तातो पानी क्षेत्रमा थुनिएको मर्स्याङ्दी नदी पछिल्लो समय सामान्य रूपमा बग्न थालेको छ। नदी थुनिएर बनेको तालबाट आंशिक रूपमा पानी बग्न थालेको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यकामा ग्यास आपूर्तिको लागि ल्याउन लागिएका 105 ग्यास बुलेट अविरल वर्षाको कारण बाटोमै थुनिएका छन्। वर्षाको कारण भारतबाट ग्यास बोकेर आएका बुलेट बाटोमै रोकिएका हुन्। ती बुलेट बाटो खुल्न साथ उपत्यकाभित्र नै तयारी अवस्थामा रहेको नेपाल ओइल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिनुभयो। विद्युतको करेन्ट लागेर ज्यान गुमाएकी काभ्रे प्लान्चोकको भुम्लो गाउँका पालिका साथ फलाटेकी 45 वर्षीय देवी उप्रेतीलाई नेपाल विद्युत प्राधिकरणले 10 लाख रुपियाँ क्षतिपूर्ति उपलब्ध गराएको छ। उक्त गाउँपालिका 8 डाँडा थोक तल्लो टारमा गत साउन 7 गते विद्युत पोल अड्याउन राखिएको स्टे वायरमा प्रवाह भएको करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको थियो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।

0: नेपाल टेलिकम राष्ट्रको संचार
1: विज्ञापनपछि अब बाँकी समाचार. नेपाल राष्ट्र बैङ्क मौद्रिक व्यवस्थापन विभागले 30 अर्ब रुपियाँको एक महिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान गरेको छ. राष्ट्र बैङ्कले निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा इजाजत पत्र प्राप्त क ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने जनाएको छ. अब अन्तर्राष्ट्रिय समाचार. भारतको उत्तरी राज्य उत्तर प्रदेशमा 3 दिनदेखिको भारी वर्षापछि आएको बाढीमा परि कम्तीमा 62 जनाको मृत्यु भएको छ. 46 जना घाइते भएका छन्. बाढीका कारण 1000 भन्दा बढी घरमा क्षति पुगेको बताइएको छ. भारी वर्षाले राज्यका विभिन्न जिल्लामा बाढी आएपछि राजधानी लखनऊ सहित केही क्षेत्रमा विद्यालय बन्द गरिएको छ. उद्धार टोलीले बाढी प्रभावित क्षेत्रबाट मानिसलाई सुरक्षित स्थानमा सारिरहेका छन्. स्थानीय बासिन्दालाई जलमग्न क्षेत्रमा अनावश्यक यात्रा नगर्न तथा तीव्र गतिमा बग्ने नदी खोला र नालाबाट टाढा रहन आग्रह गरिएको छ. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको 7 दिने युद्ध विरामको प्रस्ताव अस्वीकार गरेपछि आज अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ. तेलको मूल्यमा भएको वृद्धिसँगै विश्वव्यापी मुद्रास्फीति बढ्न सक्ने चिन्ता पनि बढेको छ. यसको असर विभिन्न देशका शेयर बजारमा समेत परेको छ. इरानले गत साता संयुक्त राष्ट्रसङ्घको महासभामा 7 दिने युद्ध विरामको प्रस्ताव अघि सारेको थियो. उक्त प्रस्ताव कार्यान्वयन भए होर्मुज जलमार्ग पुनः खुल्ने र विश्वव्यापी ऊर्जा आपूर्तिमा देखिएको समस्या केही सहज हुने अपेक्षा गरिएको थियो. यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक. प्रतिनिधि सभाका सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण. बाढी पहिरोबाट देशभर भएको क्षतिको यथार्थ विवरण सार्वजनिक गर्न माग. विपदपछिको पुननिर्माणमा सहयोग गर्न एसियाली पूर्वाधार लगानी बैङ्कलाई अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको आग्रह. कैलालीमा अटिजम भएका बालबालिकाहरूको लागि नमुना विद्यालय स्थापनाको तयारी र इरानको 7 दिने युद्ध विराम प्रस्ताव अमेरिकाले अस्वीकार गरेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा वृद्धि. रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार. सकियो. समाचारको अर्को बुलेटिन अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ. हवस् त, नमस्कार.
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
3: राष्ट्रिय रेडियो राष्ट्रको संचार.

यी रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाट दनवारी भाषाक समाचार सुन। प्रधानमन्त्री बालेन्द्र शाहे पानी कर्दे खतरा बढाला कारण सतर्कता अपन्याले अनुरोध गर्ल रहेस। उही विपदमा परेको ज्यान गुमालार सेब्बे मानुसमा भावपूर्ण श्रद्धाञ्जली चाडाती सुकमा रहल परिवारमा गहिरो समवेदना व्यक्त गर्ल रहेस भने घाइते पाँचजना चाँडो स्वास्थ्य विषय कखुक भएको कामना सुरा गरिरहेलक। उही घाइते लखक पैसा नै पर्लाको स्वास्थ्य जाँच गर्ला व्यवस्था मिलाल उल्लेख गरिरहेलक। यी असोज 8 गते आजसम्म विवरण अनुसार चट्याङ बाढी पैरा हावा हुरी तसु लगातार पर्ल पानी कारण म्याग्दी डोल्पा धनुषा पाल्पा बागलुङ लमजुङ रुकुम पूर्व लुकुम पश्चिम काभ्रेपलाञ्चोक धादिङ मकवानपुर सुर्खेत सहितक जिल्लामा करिको 21 जना ज्यान गुम्या पर्ल प्रधानमन्त्री शाहे उल्लेख गरिरहेलक। प्रधानमन्त्री शाहे लरी छेउछाउ तसु कछारमा बस्ला सेब्बेले सतर्कता अपनाती एकदम करै नै पर्लार काम बाहेक बार यात्रा नै करे तसु आपत पर्दे पैसा नै पर्लार नम्बर 1234 फोन गरेलै बोल्ल र छात। जैल बिहिबारै सो लगातार पर्ल पानी कारण बाढी पैरा तसु डुबानकबाट देशभरिमा 21 जना ज्यान जैरेलिक। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तसु व्यवस्थापन प्राधिकरण अनुसार विपदमा परेको 5 जना बेपत्ता तसु 5 जना घाइते भइरहेला। बङ्गाल खाडीबाट निस्कल बर्खे पानी कारण पाछलो 4 दिनमा बाढी पैरा खतरामा रहल प्रभावित जिल्ला करिब 2000 मानुसलाई जोगला ठाउँमा सार्ल तसु उद्धार गर्ल लखलै जिल्ला प्रशासन सँगै समन्वयमा स्थानीय तहकबाट चैलार बन्दोबस्त तसु राहतक व्यवस्था गर्ल प्राधिकरणले जनाएर लिग। प्रतिनिधि सभाका आजको बैठकमा थरीथरी 6 वटा विधेयक धर्ल रचिक। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहबाट कानून न्याय तसु संसदीय मामिला मन्त्री सोभिता गौतमी किछु नेपाल ऐनक व्यवस्था लगातार विधेयक 2083 धर्ल रहेस। यस निकै महिला बालबालिका लैङ्गिक तसु यौनिक अल्पसंख्यक तसु सामाजिक सुरक्षा मन्त्री सीतावादी महिला बालबालिका लैङ्गिक तसु यौनिक अल्पसंख्यक तसु सामाजिक सुरक्षाबारे किछु नेपाल ऐन संशोधन कर्लार विधेयक 2083 सभामा धर्ल रहेस। बैठकमा स्वास्थ्य तसु खाद्य स्वच्छता मन्त्री निशा मेहतै माइखक दुधलाई मात्र प्राथमिकता दिलार तसु बजारक बेचलार दुधलाई रोक्लार पहिला संशोधन 2083 तसु सुरक्षित मातृत्व तसु प्रजनन स्वास्थ्य अधिकार पहिला संशोधन 2083 धर्ल रहेस। यस निकै मन्त्री मेहतै स्वास्थ्य कर्मी तसु स्वास्थ्य संस्था सुरक्षाबारे दोस्रा संशोधन विधेयक 2083 तसु राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 सभामा धर्ल हो। बैठकमा सभामुख डोलप्रसाद अर्यालले हिमालमा हावापानी फेरन्जेलो प्रभाव हावापानी न्याय तसु भोटे कोशी त्रिशुली विपदबारे संसदीय विशेष समिति सभापति निर्वाचनका लागि यी असोज 14 गते वा पर्सु दिन खनि 2 बजे समय टोक्ल जानकारी दिल र छात। यसै आगो बैठकमा सांसद लखे यी असोज 8 गते सो 11 गतेसम्म लगातार पर्ल पानी कारण आइल बाढी पैरा डुबाने मुलुकमा पुराला जनधनमा चाँडो राहत उद्धार तसु अस्थायी बस्लार व्यवस्था काममा अबेर नै गरेर सरकारक ध्यान तान्दिल र छात। सांसद लखे बाढी पैरामा परेको 21 जना ज्यान जैल 5 जना हेराल तसु 5 जना घाइते अख्ल तसु थुप्रै परिवार घर बारकबाट बाहिरल सँगै बेपत्ता खोजी घाइते जाँच सार्ल लखक सहित व्यवस्थापनक माग गर्ती नासपुग्ल जिल्लामा बत्ती तसु सञ्चार सेवा चाल्या पर्लार बाटक पूर्वाधार पुल फेरि बानालारमा चाँडचाँडो करे पर्लार बजार महँगी तसु कार्दो बजारी रोकै पर्लार सरकार अंशो सदनमा मानुष देखन जैल निराशामा गहिरो बनै पर्लार सहितक विषयमा सरकारक ध्यान कारा दिल र छात। राष्ट्रिय सभाको आजको बैठकमा सांसद लखे विपद व्यवस्थापनक लागि गठन हकल संसदीय समितिमा राष्ट्रिय सभाले समेतै नेपालमा आपत्ति जनारेला। बैठकक विशेष समयमा साराती सांसद लखे सरकारले राष्ट्रिय सभाले समेत समितिको संयुक्त संसदीय समिति बान्यालय प्रस्ताव गरे पर्लारमा जोड। पहिला प्रधान न्यायाधीशले मध्यरातमा समाते कानून उल्टो अख्ल बाँच्थे उसैबारे राष्ट्रिय सभामा जानकारी दिएलै सरकारसँगै माग गरिरहेला। ओस्निके लगातार पर्ल पानी पाछे आइल बाढी पैरामा खतरा अख्ल बस्तिक मानुसलाई सुरक्षा दिए नै पार्ल बाँच्थे सरकारले सेब्बे तहक सरकारसँगै समन्वय गरिको विपद व्यवस्थापन गरे पर्लारमा जोड दिती। भोटेकोशी बाढीमा ज्यान गुमालारक सही तथ्याङ्क सार्वजनिक गरे पर्ला तसु बाढी पीडित छोडा टेक पठन पाठन चाँडो सुरु गरे पर्लारमा जोड दिल र छ। बैठक आकस्मिक तसु सुन्न समयमा सांसद लखे समसामयिक विषयमा सरकारक ध्यान कारा दिल रला छ। एसियाली पूर्वाधार लगानी बैंक एआईआईबी गवर्नर परिषदक 11 वार्षिक बैठकमा सहभागी अखै दोहा पुग्ल अर्थमन्त्री डाक्टर स्वर्णिम वागले तसु बैठक
बैङ्कक अध्यक्ष जोउ जियाईमाझ भेटवार्ता भइरहेली। कतारक राजधानी दोहामा अख्ल भेटमा अर्थमन्त्री डाक्टर वागले नेपालमा एआइआइबिक लगानी बढालार, प्राकृतिक विपद पाचेक फेरि बनालार काम, तसु चुटेकुरी मिलाको सुविधा छुट्टीको वित्तीय पहुँच बढ्यालाई बैङ्कक अध्यक्ष जोउले अनुरोध गर्दै भेटमा अध्यक्ष जोई अझै भोटेकोसी लडीमा आइल विनाशकारी बाढी कारण नेपालले भोगै पर्न मानवीय तसु भौतिक नाशमा गहिरो समवेदना व्यक्त गर्ल रहेस। प्रतिनिधि सभा पूर्वाधार विकास समिति दशमी तिहार तसु छठ चैतक चाडपर्वमा यात्रु आए ज्यालाई सजिलो जोगलारको तसु व्यवस्थित बान्यालाई उय सङ्घिक निकायले निर्देशन दिल र छात समिति यात्रु चाप अनुसार चैँदो मोटर गाडी चाल्यालाई टोक्ल बस पार्कबाट सेवा, टोक्ल ठाउँबाट टिकट बेचै हन्सो, जोगलारको यात्रु चाडालार ओह्रालार व्यवस्था मिल्या, बोल र छिक यसनिके बाटक अवस्था तसु खटरा दिथ्या, वैकल्पिक बाटक तयारी, मोटर गाडी प्राविधिक जाँच, ड्राइभरले आराम गति रोकेले पक्का गरेलै, क्षमता भन्दा बढी यात्रु ढर्लार काम रोकै, यात्रु टिकट भाडा डर पिलार पानी अंशु खाइलार वस्तुमा ठगी बेहोरे नेपालको चाँडो कामक योजना लागू गरेले मन्त्रालयले निर्देशन दिल र छिक। कृषि वन तसु पर्यावरण मन्त्री गीता चौधरी आइलार दिनमा पर्वतीय कूटनीतिले अझै बलियो बनाती हावापानी न्यायमा नेपालक आवाजलाई कोप 31 सहितक अन्तर्राष्ट्रिय मञ्चमा थप सोलारी रूपमा धरलार बाजिरेली हावापानी न्यायक लागि पर्वतीय कूटनीति विषयक परिसंवाद कार्यक्रमलाई जैलकानु सम्बोधन गर्ती उहीँ यी विषय मात्र नेपालक लागि मात्र नयखिकु विश्वक सेब्य हिमाली तसु हेठक लरी कछाडक पानी अखलार देशक सँगसँगै सेब्य पृथ्वीक लागि विशेष रहल उल्लेख गर्दै हावापानी फेरन्जैको हिमाली बाढी पैरा हिउँताल फुटलार तसु हिउँ लरी पग्ललार खतरा बढ्दै जैल बाजल रहेस। लगातार पर्ल पानी कारण बागलुङ जिल्लाको भिन्न भिन्न ठाउँमा जैल बाढी पहिरे बर्के जनधनक नाश भैरेलिक, पैरामा पुरीको जिल्लामा 10 जना ज्यान जैरेलिक भने 1 जना बेपत्ता भैरेला। सहायक मुख्य जिल्ला अधिकारी गङ्गालाल सुवेदी अनुसार निसी खोला, तमान खोला तसु तारा खोला गाउँपालिका भिन्न भिन्न ठाउँमा पहिरे मानवीय नाश कर्ल हो। निसी खोलामा 5 जना तसु तारा खोलामा 1 जना ज्यान जैरेली, यसनिकै तमान खोलामा 4 जना ज्यान जैरेली भने 1 जना अझै बेपत्ता रहेछ। ओटे मनाङक हिमलुङ हिमालमा जैल हिउँ पैरामा परेको 2 जना ज्यान जैरेली भने 10 जना सम्पर्कमा भइकेन। मनाङक मुख्य जिल्ला अधिकारी मुक्ति प्रसाद खनालक अनुसार जैल कानु बिहानी मनाङक नार्पा भूमि गाउँपालिका 5 हिमलुङ हिमालक आधार शिविरमा जैल हिउँ पैरामा परेको 2 जना ज्यान जैल हो। हिउँ पैरा पाचे खोज तसु उद्धारमा खटाल प्रमुख हेलिकप्टरले उद्धार काममा खट्ल 4 जना दक्ष शेर्पाक टोली डोरक सहयोगी घटना अख्ला ठाउँमा ओह्राल र छिक। हेटौँडाकबाट त्रिभुवन राजपथ हक्ती काठमाडौँ जियालाई तेल तसु एलपी ग्यास बाहेक मोटरगाडी पूरा रूपमा रोक्ल र छिक। त्रिभुवन राजपथमा मोटरगाडी चाप बढ्नेछ, उसेबाट हकीको तेल तसु ग्यास बाहेक मोटरगाडी आए ज्यालाई जिल्ला प्रशासन कार्यालय मकवानपुरे जैल कानुसो रोक्ल हो। तेल तसु एलपी ग्यास बाहेक अर्को 10 चक्के भन्दा बढी तसु 15 टन भन्दा बढी लोड बोक्लार सामान गाडी उसे बाटमा पूरा रूपमा आए ज्या रोक्ल जिल्ला प्रशासन कार्यालय मकवानपुरे जनाल र छिक। पृथ्वी राजमार्ग तसु कान्ति राजमार्ग रोकन जैनेसो त्रिभुवन राजपथमा मोटरगाडी चाप भने बढिरहेलिग। आजलाई तनवारी भाषाक समाचार सिद्धिलिक हस्त शिवा ढोकरिनु।

भर्खरै यहाँहरूले सुन्नुभयो दीपक लिम्बुको स्वरमा रहेको आधुनिक गीत, राजन कार्कीको रचना, कृति न्युपानेको सङ्गीतमा हामी सार्वजनिक प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। रेडियो नेपालबाट अहिलेको बसाइमा सुनाइरहेका छौँ आधुनिक गीत। अब सुनाउँछौँ प्रेम राईको स्वरमा रहेको यो गीत, दावा तामाङको रचना, प्रेम राईकै सङ्गीतमा।

जीवन जिउने केही आधार चाहिन्छ। निशा देसाईको स्वरमा रहेको गीत राख्यौँ। सुरेश सुमन डाङ्गेको रचना, नरहरि प्रेमीको सङ्गीतमा। अब सुनाउँछौँ बाबुल गिरीको सङ्गीतमा रहेको गीत, शङ्कर अधिकारी घायलको रचना, आयुष खतिवडा र रचना रिमालको स्वरमा।

भर्खरै सुन्नुभयो बुद्ध लामा र नितुपुनको सुरमा रहेको गीत सुषमा सिग्देलको रचना, शङ्कर थापाका इस्माइलको सङ्गीतमा। अब सुनाउँछौँ विनोद दनुवार र भगवती परियारको सुरमा रहेको गीत, उर्मिला ढुङ्गानाको रचना, बुलुमुकारुङको सङ्गीतमा।

हजुर मुस्कान सहित बिरामी ए हजुर हेर्न जाउँ भर्खरै सुनाएँ यहाँहरूलाई विनोद दनुवा र भगवती परियारको सुर मारेको गीत। आधुनिक गीत श्रेणीक्रमको अन्तिम गीत राख्दैछौँ सुकमित गुरुङको स्वरमा रहेको छ, मन्जु लामाको रचना, निहु बज्राचार्यको सङ्गीतमा रहेको यो गीत। यसपछि भने यहाँले केही सूचना सन्देश सुन्नुहुनेछ, त्यसपछि ठिक 4 बजे अपराह 4 बजेको समाचार सुनिसकेपछि दनुवार भाषामा शेर्पा भाषामा समाचार 4:05 सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल

0: बाटो पार गर्ने वृद्ध बालबालिका तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सदैव उच्च प्राथमिकतामा राखौं।
1: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल फेस्टिभ अफर सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%। सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको आजको बैठकले महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसहमतिले स्वीकृत भएको हो। बैठकमा प्रस्ताव प्रस्तुत गर्दै मन्त्री वादीले मन्त्रालयको नाम परिवर्तनसँगै सामाजिक सुरक्षाको जिम्मेवारी समेत थपिएकाले आवश्यक कानुनी एकरूपताका लागि विधेयक ल्याउनु परेको बताउनुभयो। मन्त्री वादीले महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी नीति कार्यक्रम तथा सेवा प्रवाहलाई थप व्यवस्थित प्रभावकारी र समावेशी बनाउनका लागि विधेयक आवश्यक भएको बताउनुभयो। बैठकमा प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरूले महिलाको सम्मान र सशक्तिकरण बिना राष्ट्रको समृद्धि सम्भव नरहेकाले प्रस्तावित विधेयकमा पूर्ण समर्थन रहेको बताउनुभयो। सांसदहरूले विभेदको अन्त्य, महिला हिंसा न्यूनीकरण, लैङ्गिक समानता तथा न्याय प्रक्रियालाई थप प्रभावकारी बनाउन विधेयक ल्याउँदा त्यसको औचित्य र कारण प्रष्ट हुनुपर्ने धारणा राख्नुभयो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले विपद व्यवस्थापनका लागि गठन भएको संसदीय समितिमा राष्ट्रिय सभालाई समेट्न नसकेकोमा आपत्ति जनाउनु भएको छ। बैठकको विशेष समयमा बोल्दै नेपाली काङ्ग्रेसका सांसद आनन्द प्रसाद ढुङ्गानाले सङ्घीय संसदमा दुवै सदनको उत्तिकै महत्त्व रहेको भन्दै सरकारले राष्ट्रिय सभालाई समेत समेटेर संयुक्त संसदीय समिति बनाउन प्रस्ताव गर्नुपर्नेमा जोड दिनुभयो। सरकारले सुशासन कायम गर्न नसकेको भन्दै सांसद ढुङ्गानाले उद्योगी, व्यवसायी, कर्मचारीदेखि आम नागरिकसम्म सरकारसँग त्रसित अवस्थामा रहन बाध्य भएको बताउनुभयो। त्यसै गरी नेपाली कम्युनिस्ट पार्टीका सांसद जयन्ती देवी राईले सरकारले पक्राउ पुर्जी बिना पूर्वाग्रहका आधारमा पूर्व प्रधान न्यायाधीशलाई मध्यरातमा पक्राउ गर्नु कानुन विपरीत भएको भन्दै त्यसबारे राष्ट्रिय सभामा जानकारी दिन सरकारसँग माग गर्नुभयो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष 81-82 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुभयो। यसअघि बैठकको आकस्मिक र शून्य समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक असोज 15 गते बिहिबार दिउँसो 1:15 बजे बस्नेछ। प्रतिनिधि सभा पूर्वाधार विकास समितिको आजको बैठकले दशैं, तिहार, छठ लगायतका प्रमुख चाडबाडमा हुने यात्राको चापलाई ध्यानमा राखी सम्भावित जोखिमको पूर्व मूल्याङ्कन, वैकल्पिक सडक मार्गको तयारी, सवारी साधनको प्राविधिक परीक्षण लगायतका विषयमा सम्बन्धित निकायसँग समन्वय कायम गर्न निर्देशन दिएको छ। समितिले यात्रुले टिकट नपाउने र तोकिएको भन्दा बढी भाडा तिर्नुपर्ने अवस्था आउन नदिने गरी सहज रूपमा टिकट भाडा दरको प्रभावकारिता तथा गुनासो सुनवाईको बलियो कार्ययोजना तयार गरी लागू गर्न पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएको हो। बैठकमा समितिका सदस्यहरूले यात्रुहरूलाई सर्वसुलभ र सुरक्षित यात्रा गर्ने वातावरण मिलाउनु पर्ने, यातायात जस्तो संवेदनशील विषयमा चाडपर्व केन्द्रित नभई 12 महिना नै सुरक्षित यात्राको लागि सम्बन्धित निकाय सक्रिय रहनुपर्ने सुझाव दिनुभयो। मुस्ताङमा विद्युत र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। निरन्तरको वर्षाका कारण आएको बाढी पहिरोले विद्युत र इन्टरनेट संरचनामा क्षति पुर्याएपछि शनिबार रातिदेखि त्यहाँ विद्युत र इन्टरनेट सेवा अवरुद्ध भएको हो। वर्षाका कारण बाढी पहिरो र नदी कटानले पर्वतको डिमुखाबाट आउने 33 केभीए विद्युत प्रसारण लाइनको खम्बामा क्षति पुगेकाले उक्त प्रसारण लाइनसँग सम्पर्क टुटेको जोमसोमस्थित विद्युत वितरक संस्था निलगिरी उपभोक्ता सहकारी संस्थाका प्रमुख प्रसाद थकालीले जानकारी दिनुभयो। बाढी पहिरोले पर्वत र म्याग्दी खण्डमा विद्युत संरचनामा क्षति पुगेकाले म्याग्दी दाना सब स्टेसन समेत चार्ज हुन नसक्दा बन्द भएको उहाँले जानकारी दिनुभयो। अविरल वर्षाले कालीगण्डकी नदीको बहाव उच्च रहेपछि हेर्न पुगेका बागलुङका एकजनाको लडेर मृत्यु भएको छ। कालीगण्डकीले पर्वतको जलजला स्थित फर्से गाउँ र बागलुङ नगरपालिका 4 ढोडेनीमा भइरहेको कटान हेर्ने क्रममा लडेर बागलुङ नगरपालिका 4 का स्थानीय 55 वर्षीय चित्र गोतामेको हिजो बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणेन्द्र प्रसाईले जानकारी दिनुभयो। कालीगण्डकीमा बढेको बहावपछि भएको कटान हेर्न ढिकमा गएका गोतामे भिरबाट झन्डै 100 मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको थियो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब एकैछिन विज्ञापन।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। भारतको उत्तरी राज्य उत्तर प्रदेशमा 3 दिनदेखिको भारी वर्षापछि आएको बाढीमा परि कम्तीमा 62 जनाको मृत्यु भएको छ भने 46 जना घाइते भएका छन्। बाढीका कारण 1000 भन्दा बढी घरमा क्षति पुगेको त्यहाँको राज्य सरकारले जनाएको छ। भारी वर्षाले राज्यका विभिन्न जिल्लामा बाढी आएपछि राजधानी लखनऊसहित केही क्षेत्रमा विद्यालय बन्द गरिएको छ। रेडियो नेपालबाट अपरान्ह 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। अवस्था नमस्कार।

कृष्ण प्रसाद पौडेल कि ख्याथोङ गुबिन चाङबु क्याङ ने छु ग्याई गल्छीमा चामे बजारला खाङबा टुक डुबानला सोन वासिसी चाङबु क्याङ ने उतुप छु काने वासिङ थाक्पा क्युन फोक्तु फोक्तोपु जोङकी प्रशासन कि सेतुबिन दिपरलारङ मनाङ कि ताल गाउँला गलुप जपेम बिसेरमु चाङबु ग्यान वासिमा खाङबासी थाम्बाला क्युन फोकु सेन वे निमाजिने जुन गेपु छरी जोसालेन्सी छतक टकपा तेजिन डुबानला स्योर्ने गेलखाप नाङला मिराङी सुचिक नासा गलवासिसी मिराङा तोरुप तङ दुरङ क्याने मिराङालाई क्युन फोकु सेन वे छतक टोकपितेमा खाङबा सही दिन तङ शिवजुसिया दिन कि मितिओला क्युन फोकु सेन वे दुरङ क्याने छतक टोकपी कालेला ओतुप मि मिरा तोङ नि सोइला सुङ्क्यो भोतुप दासला पो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तेजिन टरिक प्राधिकरण कि सेतुभिन जाजरकोट म्याग्दी ताङ बागलुङ जोङखाला टोकपा ताङ सोतोकी कालेला सुरूप मितिवाला हेलिकप्टर तेमा सुङ्क्योप क्याउ प्राधिकरण कि सुङसेपा शान्ति महत्की ख्याथोक नाङसुङ सिसी सुङ्क्योप क्याउ जोङखाला नासोक कि मितिवाला डेलो ओतुप जोङकी प्रशासन कि सिग्डिल्ला साने देशेन तह तेमा देतुप दासा ताङ राहत कि टडिकी तुप सुङसेपा महत्की ख्याथोक नाङसुङ सोतोक टोकपाला सुर्ने नासा गोलुप मितुई नाङला बागलुङ जोङखाला तिरङ मिरा चिथाम्बा नासा गरूप ताङ याम्बा मिरा चिक तोरूप बागलुङ जोङकी सो फनिन्द्र प्रसाइङकी ख्याथोक नाङगुबिन तुग्राङ क्याने मकवानपुर कि बकैय युल सक्पा वडा आङ टुक ज्यामिरे कि गरगरे युल सिरूप दासाला स काने टोकपी थोरिम कालेला स्योर्सीमा ती दासकी खाङबा चुरुकी मितिओला सुङ्क्यो भोतुप दासाला पो जोङकी कोर्सुङ मग्मी ल्याखुङकी सेतुबिन गलुप निमाजिने जुन गेपु छरी जोसालेन्सी वाउ सतक ताङ टोकपी तङ दासा दासाला लाम नागलुप तपकी गेलखप कि गेलाम चो नासोक तङ लाम तियो नागलुप सेन वे कोर्सुङ मकमिकी सेतुप नङसिन रसुवा नुवाकोट धादिङ काभ्रे चितवन मनाङ बागलुङ रोल्पा कालीकोट गुल्मी म्याग्दी मुस्ताङ हुम्ला पाल्पा ललितपुर लमजुङ तनहु तङ पर्वत जोङखाला लाम नागलुप सेन वे रसुवा कि पासाङ लामु गेलाम जिन्क्योङ कि माथुपु सेन वाइसिसी नारायणगढ मुक्लिन लाम पृथ्वी ग्यालम बिपी तङ अरनिकोला क्योन फोकु सेन वाय तुग्राङ क्याने कर्णाली तङ कालीगण्डकी करिदोर्की लामलासङ टोकपाओ सेन वाय एमबी कोर्सुङ मकमिकी तन्द खक्सनपो लाका ओसिङद्राङ मिसिङ फाट्सुर युकु म्याङगुला तङ स्थानीय प्रशासन तङ सुङ्क्योप सुक्पी लेन्तिओला ङेन्ने फाट्सुर फेउला मिमाङ तिओला सुवाय रेडियो नेपाल ने आरिङकी सेरी केला साङ्गिर डुसुङ थुसिसे

0: उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *1415*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।

नेपाल बागमती प्रदेश प्रसारण केन्द्र सिंहदरबार स्टुडियो ग्याम्से प्रसारणता सिटी पमला लानिरे सोमबार कुनु प्रसारण ताबन खपा सालगार गेतांग रेडियो नेपाल लोले लोलो मिडियम वेब फ्रिक्वेन्सी गदे एफएम ब्यान्डला 98.1 मेगाहर्ज सार्वजनिक सेवा प्रसारण गेदुन रेडियो नेपाल एप्लिकेसन गणेला वेबसाइट गदे www.radionepalonline.com थेन www.radionepal.gov.np ग्याम रांगला मोबाइल आइप्याड ट्याब्लेट थेन कम्प्युटर रेनुन प्रत्यक्ष ज्ञान मारी खाम्बमला याम्बु उपत्यकाला छ्याम्री युल्ला लामन ग्लारी चुनु असोजलाला निस्कुनु हेन्से ताइबला ताइबन लाबा नाम तिलमा मुना हेन्से ताइबारी खाबमुला नारे दोना नाम ताइबला ताइबन लाबा लिछा तिनिस्योरी फेवा भार रङमा दिनिसे मान्गे प्रकृति दान पोसी लामन जेनलासे पिनमा मुला रङमा ङात मानमा मुला तिनिला मौसम लेप्पा दिनी थिएन साङ साङ बमु लामन जेबा थिएन ज्याबा तसिटिपु मुला जरिसे ब्लाप्ना लाबा सेम गते त तिनिला लेप्पा दिनिसे तिलै राहत पिनमा थिएन ताङ लाबा हिन्नावा रङमानन मानमा मुला हिन्दू धर्म तेनमा गदेला ग्रेन ग्रेन प्रिय बगदे गम गम रे खाबन लामा प्रकृति से नुन नेपाली गदेला दिम रंगारे ग्रेन प्रिय बाला जे बा छोन फोर्से जे न लाबा रंगमा मानबारी वांग बम्बला दसै तिहार खाबन लामा बिदाला उपयोग लाबारी नामसा नामसारी ए बा तयारी लबन छार सार क्वान क्वान बारी थेन नेवा ङेनगोर ओसेम रुगते थेन रुप्ता परे म्याङमा तामसेनुन याङदा ताङमा खाबारी वांग बम्बला दान्देला जे बा मौसम थेन राङनीला तिनीला रे लामन ज्याबा थेन ताङमा खाला तागै बिबा ज्याबडानमा फुलबान जुन खाउ तिनीलाई गे ताङ न तिगे राजु लामालाई काइरी मुबा स्यारला लादै साङसेर गेम नुप्ला लादै साङसेर गेम जम्बु लिङला लालु सक्दान सेम थिङ हेन्सेन साङसेर गेम बिबा वाइ ग्याम

स्यालगार गेताङरी राङ्दा डिपेन्डेन्ट मुला रोगदे राङ्ला हाल खबर तिल मुला सायद ज्याबन मुला तला आङिन हिनमाम ज्याबथेन आज बा तिल मुला बिसी प्रत्यक्ष टेलिफोन रे तामला से आङे बानुन रेङबा दुई तासि जिम मुला स्यारलो नुब्जाङ खलङदामन दान्छ्या बा राङनी दाङला लामन लामन माया मुला याङ दोहोरो तामला बारे आम्याङ साइनुन राङसे स्यालगार गेताङ यान शिवन मुला उसम राङसे नुन गदा उसम रेडियो नेपाल ग्याम प्रसारण तामाङ खापा स्यालगार गेताङ दा तामाङ साङ्गुर्दा उसम गाई सेङमान खाबा नेपाली थिएन तामाङ साङ्गुर थिएन गेताङ गदा राङसे माया लाबन खाबा मुल बेबताम गादानुन था मुला राङसे गदा उसम गाई पाङमा साङ्गुर थिएन गेताङ आङ्यान बा माया आलाबा हिन्छाम राङथेन गाला रेडियो ला चुदे रेङबा अर्थात् घिचु से ब्लिडिङ दोना ना सायद रेडियो रे गेला से आटिसेला मुला तला थे तपाईँ गाई राङनी त सेम्नी बारी खाम्बा राङ्ला ताम गदे त किन्से याङला गई धर्म रिमठिम पेठिम ग्लेठिम सेमलेङ वाइ सङ्गीत थिएन छन् याङला विवश्य गरी लामन खाला गेताङ गदे सेङमारी बाङ्ला बन खाबु मुला उसेम गाई अझैनुन खाँदै दोना बाङ्ला सेर मुला विवान तिनीलाई गेताङ रे देप्पेन अर्को गोर्के कुवाइङ्यान गे वाइसे विवान मुला नाला सेमला रानी ए नाला मायाला खानी ए एनु निङाला सेमला जो एनु निङाला लुइलो रोबे बो भाइ वाइरी काई मुला अमृत लामा थेन शशिकला मुक्तानला।

नन्दरङ्गन छुबैगिन मुला रेडियो नेपाल केताङिन स्यालगार वसेम राख्दैछ मुलाङ्गा सूर्य मुक्तान स्यालगार छे विडाङ्ला ग्योइ धर्म सेमलेङ रिमठिम पेठिम ग्लेठिम स्यार वाइ सङ्गीत थिन लामन समसामयिक तामगा देरी गेताङ सेङमन खाबु मुला चु गेताङ दा राङ्ला गेताङ याङ बेनारन गेताङ सोबारी बाङ्ला बन खाबु मुला तसाइनुन गेताङ दा राङ्ला सल्लाह सुझाव थिन गुनासो प्रतिक्रिया गदे बेनान खाल्ला ताम नत तो बुमला थेसे पुइखबा थेन सम्पर्क लबारी खम्बा ठेगाना गेताङ लिछरि पाङसेर मला ओसम तिनले गेताङरि राङद सेमनि बखाल्ला ज्याबा ज्याबा तामाङ हुवाइ गदे थान सिटी बुमला चुनुन ताङरि अर्को गोर्के गुवाइ न्यानगे वाइरि काइ मला तामाङ हुवाइ संगीत थुमला ग्रेन काइपा चन्द्रकुमार दोङ थेन डोङबा काइ मु इन्दिरा कोलेला वाइ से बिबन मला एमी गाला सेमला लानी एमी गाला मायाला छु चुसेम गाला चुलुइ गाला तिनी हिन्दी एदन चुजी ए गाला मायाला जो भी बोवाई

चुराङमन चुराङमन ज्याब ज्याब तामाङ भएका दे थान्ना थान्नान् तिनीलाई गेताङ याम फेसिनेमा दुई नुन तास जिम्मा मुला रोगा दे राङ्दा तिनीलाई गेताङ खारङमा छोडजी तिनीलाई गेताङ यान सुबारी राङ्दा लामा लामा थुजे छे गेताङ स्यालगरलाई फेरि राङ्दा तिलाई सल्लाह सुझाव गुनासो थिएन प्रतिक्रिया गर्दै मलाई बेसाम गाँदा सिधान 9855168894 नि सम्पर्कलाई भरि थिएन गालाई इमेल ठेगाना moktansurya39@gmail.com थिएन टी प्रोग्राम स्यालगार @gmail.com रि इमेल लाबारी राङ्दा मोइजेन लाबान तिनीलाई गेताङ याम राङ्लान गौ सूर्य मोक्तान फेसिनीलाई राङ्ला चुङ्गी सोझ्याबाताकै लासो फ्याफुल्ला।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी साधनले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज बनाउँछ।
3: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
4: NBL सर्वसुलभ आवास कर्जा, बब्बाल फेस्टिवल अफर।
5: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
5: विशेषताहरू, रु 2 करोड सम्मको कर्जा सुविधा।
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
5: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: नमस्कार, हार्दिक स्वागत गर्दछौँ। अहिले तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्दै हुनुहुन्छ। प्रविधि संयोजनका साथी सुधीर मिश्र अनि हामी विष्णुदेवी पौडेल र बलराम कोइरालालाई उपस्थित भएका छौँ। यस बेला साँझको 5 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

बाट समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। राष्ट्रपति पौडेल समक्ष अध्यक्ष जोशीले आज राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा नेपालको संविधानको धारा 294 बमोजिम आयोगको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव सर्वसहमतिले स्वीकृत भएको हो। प्रस्ताव प्रस्तुत गर्दै मन्त्री मेहताले आमाको दूधलाई प्रतिस्थापन गर्ने कानुनलाई समय सापेक्ष र सङ्घीय कानुन बमोजिम गराउन लागि बताउनुभयो। उहाँले सङ्घीय कानुन अनुसार 3 तहका सरकारको जिम्मेवारी र कसुर लगायत प्रावधान थप गर्नुपर्ने भएकाले सो विधेयक संशोधनको विषय समावेश गरिएको बताउनुभयो। प्रतिनिधि सभा पूर्वाधार विकास समितिको आजको बैठकले दशैं तिहार छठ लगायतका प्रमुख चाडपर्वमा हुने यात्राको चापलाई ध्यानमा राखी सम्भावित जोखिमको पूर्व मूल्याङ्कन वैकल्पिक सडक मार्गको तयारी सवारी साधनको प्राविधिक परीक्षण लगायतका विषयमा सम्बन्धित निकायसँग समन्वय कायम गर्न निर्देशन दिएको छ। समितिले यात्रुले टिकट नपाउने र तोकिएको भन्दा बढी भाडा तिर्नुपर्ने अवस्था आउन नदिने गरी सहज रूपमा टिकट भाडा दरको प्रभावकारिता तथा गुनासो सुनवाईको बलियो कार्ययोजना तयार गरी लागू गर्न पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएको हो। बैठकमा समितिका सदस्यहरूले यात्रुहरूलाई सर्वसुलभ र सुरक्षित यात्रा गर्ने वातावरण मिलाउनु पर्ने, यातायात जस्तो संवेदनशील विषयमा चाडपर्व केन्द्रित नभई 12 महिना नै सुरक्षित यात्राको लागि सम्बन्धित निकाय सक्रिय रहनुपर्ने सुझाव दिनुभयो। मनाङको नारपा भूमिस्थित हिमलुङ हिम पहिरोमा परेर गोर्खाका 2 बेपत्ता भएका छन्। हिमलुङ आधार शिविरमा क्याम्प निर्माण गर्ने क्रममा हिम पहिरो आएपछि जिल्लाको धार्चे गाउँपालिका 2 केरौँजाका 2 बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले पर्वतारोहीको सहयोगीका रूपमा हिमलुङ आधार शिविर पुगेका धार्चे 2 केरौँजेका वीरेन्द्र गुरुङ र आशबहादुर गुरुङ शनिबारदेखि सम्पर्कविहीन रहेको जानकारी दिनुभयो। आइतबार बिहान हिमलुङ आधार शिविरको हिम पहिरोमा बेपत्ता भएका 2 खोजी कार्यलाई तीव्रता दिन परिवार तथा आफन्तहरूले आग्रह गर्नुभएको छ। रसुवाको टिमुरीमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन टावरमा सोलर प्रणाली जडान गरिएको छ। नेपाल विद्युत प्राधिकरणको विद्युत सेवा लामो समयसम्म अवरुद्ध हुने भएपछि टिमुरेको टेलिफोन सेवा निरन्तर राख्न नेपाल टेलिकमले 12 kW क्षमताको सोलर प्रणाली सञ्चालनमा ल्याएको हो। गत भदौ 10 रसुवा भोटेकोसीमा गएको बाढीपछि विद्युत आपूर्ति बन्द हुँदा टिमुरेमा रहेको टेलिफोन टावर डिजेल जेनेरेटर चलाएर सञ्चालनमा ल्याइएको थियो। तर टावर सञ्चालनका लागि आवश्यक डिजेल समेत हेलिकप्टर मार्फत ढुवानी गर्नुपर्ने अवस्था थियो। सोलर प्रणाली सञ्चालनमा आएसँगै टावरको लागि नियमित रूपमा डिजेल ढुवानी गर्नुपर्ने बाध्यता हटेको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब एकैछिन विज्ञापन।

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: ज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। सर्बियाका राष्ट्रपति अलेक्जान्डर बुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा उम्मेदवारी दिने तयारी गर्दै आइतबार राष्ट्रपतिको पदबाट राजीनामा दिनुभएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले जनाएको छ। उहाँले अक्टोबर 25 हुने निर्वाचनमा आफ्नो दक्षिणपन्थी सर्बियन प्रोग्रेसिभ पार्टीको नेतृत्व गर्न पद छाड्नु भएको बताउनु भएको छ। बुसिकको दोस्रो राष्ट्रपति कार्यकाल अर्को वर्ष मेमा सकिँदै थियो। संविधान तेस्रो कार्यकालका लागि उम्मेदवारी दिन रोक लगाएको छ। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
2: हामी बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

0: भनेर पढ्नु पर्ला हैन।
1: साङ्गिरु डोमान डोमान चुरी नाङसाल निवासे लामा चाकी घाइजी घाइते ताबा मुला बिसाम भाल ढुई ग्याम ग्यार्जा गिक्से ब्लिचुई निस दिमथेमे प्रभावित ताबा मुला बङ्गाला खाडी रि थोन्बा न्यून चापे प्रणाली से लामा चु असोज भ्रेला कुनु हेन्से युल नाङला लानन घारी नाम ताइबा मुबा लिछाला भ्लिरारी भालथेन ढुइला जोकिम मुबा प्रभावित जोङला तोङ नि मिनिदा सुरक्षित घ्लारी लेबा मुला काइब्लोन बालेन्द्र साहसे बर्खासे जोखिम लेबा लेना लाबासे सतर्क ताबारी मोइजेन लास्युबा मुला सामाजिक सञ्जाल ग्याम काइब्लोन साहसे विपद ग्याम डोङबा कादेदा दुनियो प्रसाल च्युबान डोङबाला थेमेसे चु धुरी सु नाबारी खाम्ब भङ याङ्गाई बिसी सुङबा मुला काइब्लोन साहसे विपद ग्याम घाइते ताबा कादेदा योनान ज्याबा तागाई सुङबान घाइते कादेदा टाङ्गा आकिन्ना मान लाबा व्यवस्था लाबा मुला बिसी सुङबा मुला काइब्लोन साहसे गान्धी गाम्री थेन पहाडी थुम्री सिउबा थेन यात्रा लास्युबा मोकोन आमा आमा आपा आमा ज्यो ज्यो आले थेन नाना आङादा ग्रेन सतर्कताबारी मोइजेन लास्युबा मुला एसियाली पूर्वाधार लगानी बैङ्कला गभर्नर सेङझाङ लाचुई गिक्छा तिदिङ चिसाङरी पोकिनबारी दुहा दोस्युबा नोर ब्लोन डाक्टर सोडिम वाग्लेथेन बैङ्क ला चोहो जौ ज्याङ रुङतासी लेङ्गोला स्युबा मुला कतारला घ्याल्सा दोहारी रूपतामा नोरब्लोन डाक्टर वाग्लेसे नेपाली एआइआइबीला लगानी लेना लाबारी विपत्से नोङना लाबा सेकादे सोबारी सहुलियत पिन्सी वित्तीय पहुँच लेना लाबारी बैङ्कला चोहो जौदा मोइजेन लास्युबा मुला रूपताबा दुईरी चोहो ज्यौसे भोटे कोशी घान्दिरी निबा भाल ग्याम नेपालसे नातोबा छेतीसे राङ कादेदा आच्याबा घाम्बा मुला बिसी सुङबा मुला सानाम रिथेन पर्यावरण ब्लोन गीता चौधरी से दाखाबा रारी पर्वतीय कुटनीतिदा दातेला भीमा कोङबा सोबान जलवायु न्यायरी नेपालला काइदा कोपा सोम्ची गिक राङबा जाम्बुलिङ मन्त्री प्रभावकारी लासी थान्बा थान्दोला बिसी सुङबा मुला जलवायु न्यायरी पर्वतीय ताम्री सेङबा घेखोरी लिङ्ग थान्च्युबान चु विषय नेपालला जेखेन आताना जाम्बुलिङला मोकोन हिमाली थिएन माचा थुम्री मुबा ह्युल कादेला छ्यामछ्याम जाम्बुलिङ दान महत्त ताबा मुला बिसी सुङबा मुबा मनाङला हिमलुङ ग्लिङ गाङ रि ग्लिङ ढुइसे नाङमा मेन्दो नि भिनी सिबा मुला बिसामा मेन्दो चुई सम्पर्क रि खाबा आरे मनाङला सिडिओ मुक्ति प्रसाद खनालसे सुङबनसार तिलमा छ्योरी मनाङला दार्पा भूमि गाउँपालिका घाला हिमलुङ ग्लिङ गाङला आधार शिविर रि निबा ढुइ ग्यामा मेन्दो नि भिनी सिबा हिला जोङला रो सिडिओ कृष्ण प्रसाद पौडेलसे सम्पर्क रि आखाबा मोको नेपाली हिनला बिसी सुङबा मुला मकवानपुरला बकैया गाउँपालिका ढु माचा ज्यामिरेला गर गरे नामसारी जोखिमरी लेबा लिछा नामसाला मिनिदा सुरक्षित घ्लारी लेबा मुला जोखिम लेबा लिछा चुइङा थेन चुइ ढु दिम थेमेला मिनी कादे होजान ग्लाला सुरक्षित थुम्री निसी चिबा मुला बिसी प्रहरी से पाङबा मुला सा फ्रेबारी थालदिबा लिछा छेती आतागाई बिसी नामसाला मिनिदा सुरक्षित घ्लारी निबारी मोइजेन लाबा मुला मनाङला चामे बजारी ढुइथेन भाल लिचा थुन्दिबा मर्स्याङदी गान्धी फेसी ठोङबारी माइबन मुला गान्धी जाजा साङ्गुरो ग्ला ग्याम्से जेखेन ब्योङसी चिबासे बजार थुम्री क्वी छ्याबा मुला गान्धी थुन्दिसी ताबा घ्वेरी क्वी लेबान निमा चामे बजारला गोडु दिम ब्लुम्सी झिन्बा मुला ग्वेई ताबा क्वी तिरेमान फिर्क्या पुइमा माचा थुम्री छेती ताबारी खाम्ला बिसी प्रशासन से पाङबा मुला हेटोडा ग्याम त्रिभुवन राजपथ ताबान याम्बु खाबा पेट्रोल छिउगु थेन एलपी ग्यास पुइबा बिमा स्यान्दो मोटर कादेदा खाबारी निबारी आपिनबा ताबा मुला त्रिभुवन राजपत्री मोटर कादे ब्राबारी लेबा लिचा होजा ग्यालम तासी ब्राबा ग्रेन ग्रेन मोटर कादेदा बन्धन लासी पिनबा मुला बिसी जोङ प्रशासन गेजाङ मकवानपुर से पाङबा मुला पृथ्वी राजमार्ग थिएन कान्ति राजमार्ग बन्द ताबा लिचा त्रिभुवन राजपथ मुबा मोटर लेबा मुला बागलुङरी लाना नाम ताइसी खाबा ढुई ग्याम मेन्दो चुई मिनी सिबा मुला बिसाम मेन्दो गिक माबा मुला नाम लाना ताइमा निरारी जोङरी ग्रेन छेती ताबा मुला बिसी जोङ प्रशासन गेजाङ से पाङबा मुला च्यान्चुबान मोबा सानगिर जिन्जी फ्याफुल्ला
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
2: राष्ट्रिय रेडियो राष्ट्रको संचार
3: हामी रेडियो नेपालको बागमती प्रादेशिक केन्द्रबाट बोलिरहेका छौँ अब हामी प्रस्तुत गर्दैछौँ बिबिसी नेपाली सेवाको लाइफलाइन कार्यक्रम बिबिसी हातेमालो
4: नमस्कार म सञ्जय ढकाल
5: र म प्रतीक्षा खनालको
4: बिबिसी नेपालीबाट उत्पादित लाइफलाइन कार्यक्रम बिबिसी हातेमालोमा आज हामी अस्थायी टहरामा बस्दा आइपर्ने समस्या कस्ता होलान् र तिनको समाधान कसरी गर्ने भन्ने बारे कुरा गर्छौँ
6: बच्चाहरू धेरै बिरामी भइरहेछ यस्तो गर्मीमा
7: पछि पछि चाहिँ के गर्ने होला जस्तो लाग्छ
5: बिजुली बत्ती पानी वा आवासको समस्या पर्दा कसलाई भन्ने प्राधिकरण प्रमुखलाई प्रश्न
4: पठन पाठन नियमित गर्न अस्थायी व्यवस्था गरिएको बारे त्रिभुवन त्रिशुली स्कुलका प्रधानाध्यापकसँग कुराकानी र विपदमा परेकाहरूका निम्ति अन्य जीवन उपयोगी सामग्री भदौ 10 गतेको त्यो काली लाग्दो क्षण सयौं सयौं वर्षमा आउने ठानिएको भीषण हिम पहिरोबाट सिर्जित भोटेकोशी बाढीले केही घण्टामै नेपालको उत्तरी भूगोल चिन्नै नसकिने गरी तहस नहस भयो हजारौं मानिस घरबार विहीन भए उनीहरूको खानपान स्वास्थ्य शिक्षा आश्रय पहुँच जीविकोपार्जन जस्ता आधारभूत आवश्यकताका विषय अहिले खलबलिएका छन् खलबलिएका ती विषयलाई कसरी सम्बोधन गर्ने प्रभावितहरूलाई कहाँबाट कस्ता मद्दत उपलब्ध छन् यिनै विषयमा हामी यस कार्यक्रम मार्फत सोमबारदेखि शुक्रबार हरेक दिन 15 मिनट लाइफलाइन जानकारी तथा रिपोर्टहरू प्रस्तुत गर्ने जमर्कोका साथ उपस्थित भएका छौँ आज हामीले गत 1 महिनादेखि अस्थायी आश्रय लिएर बसिरहेका प्रभावितहरूको खाँचो के छ भन्ने बारे एक रिपोर्ट तयार पारेका छौँ सुरुमा आफ्नो ज्यान जोगाउन मुस्किल भएका प्रभावितहरू अझै हराएका आफन्त भेटिएलान् कि भन्ने आशमा छन् उनीहरूले अब खानेपानी बिजुली बत्ती तथा भरपर्दो आवासको खाँचो टटकारो भएको बताउँछन् सुनौ प्रभावितहरूको खाँचो र प्रश्न समेटेर नुवाकोट स्थित संवाददाता शक्तिमाया तामाङले तयार पारेको यो रिपोर्ट
8: बिदुर 5 पिपलटार स्थित बाँडा चौतारोको अस्थायी शिविरमा पुग्दा त्यहाँ रसुवाबाट विस्थापित भएका 130 घर परिवार बस्दै आएको सरकारी तथ्याङ्कले देखाएको छ त्यहाँ बस्दै आएकी सुजिना तामाङ अझै हराइरहेको आमाको पर्खाइमा रहेछिन् अहिले उनलाई पालभित्रको बसाई पनि कष्टकर हुन थालेको बताउँछिन्
6: यहाँ आएर पनि अहिलेसम्म मेरो मम्मी आउँछ कि भनेर चाहिँ याद आइरहेछ दिउँसो बेलुका खाना खाने टाइममा खाजा खाने टाइममा मेरो मम्मी याद आइरहन्छ बत्ती छैन गर्मी धेरै भइरहेछ बच्चाहरू धेरै बिरामी भइरहेछ यस्तो गर्मीमा ट्रेनभित्र बस्नै सक्दैन अनि म नि हिजोदेखि बिरामी भएर अनि अब यसोमा चाहिँ कसरी बस्ने होला भनेर चाहिँ बत्ती र फ्यान आयो भने चाहिँ अलि बस्न मिल्छ होला यहाँ ट्रेनभित्र खाना बनाउनै मिल्दैन यति तातेको छ नि ट्रेन पनि
8: अस्थायी शिविरमा बस्दै आएकाहरू सबैले आफ्नो परिवार गुमाएको बताउँछन् लाक्पा छिरिङ घले बाढी आएको दिन कार्यस्थलमा काममा रहेछन् त्यतिखेर आफू घरमा भएको भए छोराछोरी बचाउन सक्ने थिए भन्दै उनी भक्कानी मनको पीडा त छँदैछ अस्थायी रूपमा बसेको ठाउँमा बत्तीको अभावले सकस भएको लाक्पाले बताए
7: ट्रेन अब बन्द गर्नै हुँदैन यसको त डबल हुन्छ जाली वाला हुन्छ जाली मात्रै खुलेर बसौँ भने पानी छिर्दो रहेछ पुरै भित्र त्यसलाई पुरै बन्द गर्यो भने फेरि हामी गर्मीले बस्नै नसक्ने गर्मीले हप हुने बिजोग त बिजोग छ पछि पछि चाहिँ के गर्ने होला जस्तो लाग्छ सरकारले हेरेर कुनै ठाउँमा व्यवस्थित गरिदियो हुन्थ्यो जस्तो लाग्छ मलाई
8: त्यस्तै अस्थायी शिविरमा बस्दै आएकी अञ्जना तामाङले खास गरी महिलाहरूलाई पानीको अभावले शौचालय जान र नुहाउन समस्या रहेको बताइन्
9: पानी आउँदाखेरि भल छिर्छ केटी मान्छेहरूलाई त त्यही त नि प्रब्लम हुँदाखेरि टोइलेट चाहिन्छ नुहाउनु पर्यो लुगा धुनै पर्यो पानी छैन मेन कुरा पानी भए पो टोइलेट सफा राख्नु सरसफाइ नगरे आफैलाई हो पानीको डर नहुने हावा हुरीको डर नहुने जस्तो ठिक्कको सानो भयो नि घर त्यति चाहिँ भयो
8: विस्थापितहरू अब सरकारले छिटे आवास बिजुली बत्ती खानेपानी लगायत आधारभूत आवश्यकताहरूको व्यवस्थापन गरिदिए सहज हुने ठान्छन् शक्तिमाया तामाङ बीबीसी नुवाकोट
5: विस्थापितहरूले भोगेका ती समस्याबारे हामीले सम्बन्धित अधिकारीसँग जवाफ मागेका छौं साथी सञ्जय ढकालले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी धर्मराज उप्रेतीलाई त्यसबारे सोधेका छन्
10: होल्डिङ सेन्टरमा बसेका अस्थायी शिविरमा बसेकाहरूसँग कुरा गर्दाखेरि चाहिँ अब घाम पानीमा सकस हुन थालेको छ अब बत्ती हुँदैन, कहिले कहिले पानीको राम्रो व्यवस्था हुँदैन, फ्यासन जस्तो यस्ता विषयहरूमा चाहिँ अब प्राधिकरणले के ध्यान पुर्याउँदैछ?
11: बिल्डिङ सेन्टरमा पानी पानी त्यसमा पनि वाटर फिल्टरहरू पठाउने कामहरू निरन्तर गरिराखेको छ। पानी प्रशस्त मात्रामा हामी पानीको स्टोरेज छ, कुनै ठाउँमा छैन भन्ने भयो भनेको थिएँ 1234 नम्बरको जुन टोल फ्री नम्बर छ यहाँ चाहिँ पानी छैन, यो होल्डिङ सेन्टरमा आज पानी सकियो भनेपछि तुरन्तै चाहिँ हाम्रो पानी त्यहाँ हामीले बोतलकै पानी अहिले पठाउन सक्ने अवस्थामा छौँ, बोतलकै पानी पनि खान्छौँ। त्यो प्रशस्त मात्रामा नुवाकोटमा पनि छ, त्यहाँ भैँचेमा पनि छ।
10: भनेपछि यस्तो आपत पर्यो भने पानी सम्बन्धी चाहिँ 1234 फोन गरेर यस्तो यस्तो भयो यो ठाउँमा भन्न पर्यो।
11: हो 1234 फोन गरेर चाहिँ भन्दा पनि भयो, अनि 1115 11-15 नम्बरमा फोन गर्दा पनि स्वास्थ्यसँग सम्बन्धित केही कुरा छ भने 11-15 नम्बरमा फोन गर्दा पनि भयो, विकास प्राधिकरणमै पनि फोन गर्दा भयो होइन। उसो चाहिँ अब हामीले जुन भाडा 15,000 प्रति परिवार र 4-जनासम्मको परिवारलाई र त्यसपछि चाहिँ 2,000 दरले थप प्रत्येक एकजना सदस्य थप हुने सन्दर्भमा जुन निर्णय गरिएको त्यो निर्णयले चाहिँ उहाँहरू आफै अब भाडा लिन सक्ने, भाडामा बस्न सक्ने,
10: त्यस्तो खालको चाहना राख्ने प्रभावितहरूले चाहिँ कहाँ गएर के गर्नु पर्यो?
11: सम्बन्धित गाउँपालिका, नगरपालिका, नगरपालिकामा चाहिँ सम्पर्क गर्ने, त्यहाँ चाहिँ प्रभावितको सबै लिस्ट बनाउने काम भइराखेको छ, भेरिफिकेसन काम हुने काम भइराखेको छ। सम्बन्धित गाउँपालिका, नगरपालिका, सम्बन्धित ओडाबाट चाहिँ सिफारिस भएर जान्छ र ओडाबाट हामीले पहिला गाउँपालिका नगरपालिकालाई पठाइसकेको अवस्था छ र त्यहाँबाट चाहिँ उहाँहरूले त्यो प्राप्त गर्नुहुन्छ।
10: अनि खास गरी महिलाहरूलाई चाहिँ भरपर्दो आवासको व्यवस्था नभएसम्मको लागि जुन अस्थायीमा बस्नु परेको छ त्यहाँ चाहिँ शौचालयमा पानीको व्यवस्था, अब नुहाउने र टोयलेट जाने व्यवस्थामा अलिकति सुधार भइदिए हुन्थ्यो भन्ने खालको उहाँहरूको छ।
11: प्रारम्भिक चरणमा हामीले कमसे कम त्यहाँ दुईटा टोयलेट चाहिँ सबैभन्दा कम्तीमा राखेको, एउटा महिला एउटा पुरुषको लागि भनेर, तर कुनै ठाउँमा थप चाहिन्छ भनेपछि त्यसको लागि पनि हामीलाई खबरै एउटा हामी जुन ठाउँमा राख्दैछौँ मात्रै खबर गरिदिए पनि उहाँहरू जान सक्नुहुन्छ, हामी त्यो खालको मेकानिजम पनि बनाएको छौँ।
10: बर्खा मासमा पानी परिरहन्छ होइन, यस्तो बेलामा चाहिँ थप तपाईँहरूले व्यवस्था गर्नुहुन्छ त्यहाँ केही नहोस् होल्डिङ सेन्टरहरूमा भनेर?
11: कुनै ठाउँमा पनि त्यो खालको चाहिँ अप्ठ्यारो छ भन्ने हामीलाई खबर भयो भने त्यसलाई हामी
5: विस्थापितहरूको समस्याको जवाफ दिँदै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी धर्मराज उप्रेती।
4: अब बाढीबाट जोगिने उपाय बारे एक जानकारी।
5: वर्षाको यो मौसममा बाढी बारे झन सजग हुन जरुरी छ।
12: सबभन्दा पहिलो कुरा भनेको आधिकारिक माध्यमबाट प्रसारित हुने मौसम पूर्वानुमानका जानकारी मनन गर्नुपर्छ।
5: हरेक घरमा आपतकालीन बेला झट्ट बोकेर हिँड्न सकिने झोला तयार पार्नुपर्छ, जसमा लामो समयसम्म टिक्ने खाद्यान्न, सफा पिउने पानी, आवश्यक औषधिहरू, टर्च, ब्याट्री, प्राथमिक उपचार सामग्रीहरू र महत्त्वपूर्ण कागजातहरू पानीले नभिज्ने खालको ब्यागमा सुरक्षित राख्नुपर्छ।
12: बाढी आइहालेमा चेतावनी दिइएको छ भने तत्काल अलि अग्लो ठाउँतिर जानुपर्छ। कुनै चेतावनी नआए पनि स्थिति गम्भीर देखिएमा त्यसै गर्नुपर्छ।
5: हेर्दा कम देखिए पनि तीव्र गतिमा बहेको पानीतर्फ जानु हुँदैन। डुबान भइरहेको ठाउँमा खुला ढल हुन सक्छन्, आँखाले नदेख्दा दुर्घटना हुन सक्छ।
12: बालबालिका, वृद्ध वृद्धा र अशक्त व्यक्तिहरूलाई विशेष ध्यान दिनुपर्छ।
5: बाढीको पानी घटेपछि पनि खतरा समाप्त भएको हुँदैन। अधिकारीहरूले सुरक्षित घोषणा गरेपछि मात्र घर फर्कनुपर्छ। घर फर्किँदा घरको संरचनागत अवस्था जाँच गर्नुहोस्। पर्खालहरू, भुइँ र छतहरू कमजोर भएर भत्किन सक्छन्।
12: समुदाय स्तरमा मिलेर पुनर्स्थापनामा जुट्नु महत्त्वपूर्ण हुन्छ।
4: तपाईँ बीबीसी नेपालीद्वारा उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो सुनिरहनु भएको छ।
5: भोटेकोसी त्रिशुली बाढीले नुवाकोटको त्रिशुली बजार स्थित त्रिभुवन त्रिशुली उच्च माध्यमिक विद्यालयको भवन पुरै बगाएको 3 हप्तापछि पठन पाठन सुरु भयो। अस्थायी संरचनामा थालिएको सो पठन पाठनको सन्दर्भमा हामीले उक्त विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीसँग कुराकानी गरेका छौं। सबैभन्दा पहिले हामीले उनलाई अस्थायी विद्यालय कुन ठाउँमा कसरी सञ्चालन भइरहेको छ भनी सोधेका थियौं।
13: अहिले हामीले विदुर नगरपालिका वार्ड नम्बर 9 कोलनी डी बजार भन्ने ठाउँ छ, त्यो ठाउँमा चाहिँ यो आयोजनाको चाहिँ एउटा साइट कार्यालय रहेछ। त्यो कार्यालयको केही पार्किङ स्पेसहरू, पार्किङ लनहरू, त्यहाँको क्वार्टरहरू प्रयोग गरेर त्यहाँ त्यसको पछाडि कवर्ड हल भन्ने छ, त्यहाँको दुई चारवटा कोठाहरू जस्तो यो स्टोरको लागि प्रयोग गरेर त्योभन्दा पछाडि चाहिँ हाम्रो युनिसेफले टेन्टहरू हाल्दैछ।
14: अनि यो कतिपय विद्यार्थीहरू त अब भनौँ न किताब कपी ब्यागहरू नहोला, उनीहरूको पढाइ चाहिँ अब तपाईँहरूले कसरी सहयोग गर्नुहुन्छ?
13: अब हामीले हामीसँग ब्यागहरू नभएको विद्यार्थीलाई केही चिन्ता गर्नु परेन, हामीले ब्यागहरू दिन्छौँ, उनीहरूलाई स्टेसनरी हामी नै प्रोभाइड गर्छौँ। र अब बाँकी रहेको उनीहरूको बगाएको किताबहरू छ भने त्यो पब्लिकेसन अनुसारको कुन कुन पाठ्य पुस्तक छ हामी त्यसलाई सर्ट आउट गरेर हामी त्यसलाई सबै पाठ्य पुस्तक पनि उपलब्ध गराउँछौँ।
14: भनेपछि विद्यार्थीहरू अब आफैले किन्नु परेन, त्यसमा चिन्ता लिनु परेन?
13: त्यसमा चिन्ता लिनु परेन। विद्यार्थीहरू निर्धक्क ढुक्क भएर विद्यालय आउँदाखेरि हामीले ती सामग्रीहरू सहित विद्यार्थीलाई विद्यालयमा स्वागत गर्न हामी तयार छौँ।
14: अनि अब विद्यार्थीहरू त अब मानसिक रूपमा पनि अब समस्यामै होला, सुरुवात चाहिँ कसरी गर्ने योजना बनाउनु भएको छ?
13: अब हामीले चाहिँ अब केही सामाजिक सङ्घ संस्थाहरूले हामीलाई सोसाइको काउन्सिलरहरू पनि पठाइरहनु भएको छ, अनि हाम्रो शिक्षकहरूलाई पनि हामीले त्यो सोसाइको काउन्सिलिङको थोरै कार्यक्रमहरू चलाएका छौँ।
14: भनेपछि अलिकति तपाईँहरूलाई अप्ठ्यारो पर्ने चाहिँ यो दस कक्षाका विद्यार्थीहरू हो जो चाहिँ अब एसईसी दिनेछन्।
13: 10 र 12 उनीहरू चाहिँ बोर्ड एक्जाम दिने हुन्छन्, त्यसको लागि चाहिँ उनीहरूलाई अब अलिअलि बढी प्रिपेयर गराउनु पर्ने, जो विद्यार्थीहरू प्रभावित छैनन् उनीहरूसँग उनले प्रतिस्पर्धा गर्नुपर्छ, त्यसको लागि चाहिँ उनीहरूलाई प्रतिस्पर्धा गर्न सक्षम बनाउनको लागि विद्यालयले हर तरबाट सहयोग गर्छ।
5: उनी थिए त्रिभुवन त्रिशुली उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडी, साथी निरञ्जन राजवंशीसँग कुरा गर्दै।
4: अब प्रस्तुत छ मानसिक स्वास्थ्यसँग सम्बन्धित विविध विषयमा बीबीसीको ग्लोबल जर्नलिज्मले तयार पारेको एक सामग्री। आज हामी अचानक घरबार विहीन भएर विस्थापित हुनुपर्दाको पीडासँग जुझ्ने विषयबारे विजय गजमेरबाट सुनौँ।
15: घर यो यस्तो ठाउँ हो जहाँ हामी सुरक्षित महसुस गर्नुपर्छ, आफ्नो परिवार र परिचित सामानले घेरिएको ठाउँ, यस्तो ठाउँ जहाँ हामी हरेक बिहान उठ्छौँ, हरेक रात सुत्न जान्छौँ, पानी लिन जाने ठाउँ हामीलाई थाहा हुन्छ, कुनामा रहेको रुख सधैँ त्यही हुन्छ। तर सायद तपाईँ र संसारमा धेरैका लागि त्यो सुरक्षाको अनुभूति हराइसकेको हुन सक्छ, कारण फरक भए पनि भावना एउटै हुन सक्छ। कसैका लागि युद्ध, भूकम्प वा बाढीले घर भत्काएको हुन सक्छ, कहिलेकाहीँ तपाईँले अपरझट घर छोड्नु पर्ने हुन सक्छ, त्यो बुझ्न गाह्रो हुन सक्छ। परिवारहरू एक आपसबाट छुट्टिनुपर्छ, उनीहरूसँग फेरि कहिले भेट होला? तपाईँ नयाँ साथी भेट्नुहुन्छ तर पुराना साथीले जस्तै उनीहरूले तपाईँलाई चिन्दैनन्। तपाईँहरू कोही पढ्न जानुहुन्छ तर पढाइ फरक लाग्न सक्छ, वा तपाईँ पढ्न जानै नपाउने अवस्था पनि हुनसक्छ। तपाईँलाई जिन्दगी कहिलेसम्म यस्तै हुन्छ भन्ने थाहा हुँदैन, आफैलाई सोध्न सक्नुहुनेछ कि अब मेरो घर यही हो, के यो फेरि बदलिन्छ? तपाईँलाई ऐठन हुने वा सुत्न गाह्रो हुने हुनसक्छ, कारण थाहा नभई रिस उठ्न सक्छ, टाउको वा पेट दुख्ने हुनसक्छ, नयाँ परिस्थितिबारे डर वा चिन्ताले शरीरमा दुखाइ हुन सक्छ, वा केही महसुस नहुने पनि हुन सक्छ। त्यसो भए अवस्थालाई सुधार गर्न के गर्न सकिन्छ त? पहिलो, परिचित कुराहरू खोज्नुहोस्, उही पुरानो किताब पढ्नुहोस्, उही बल खेल्नुहोस्, उही खाना खानुहोस्। पहिले प्रार्थना गर्नुहुन्थ्यो भने त्यस्तै गर्नुहोस्। यस्तै साना व्यवहारले तपाईँलाई स्थिर महसुस गर्न मद्दत गर्न सक्छ। दोस्रो, आफ्नो चिन्ता नलुकाउनुहोस्, विश्वासिलो साथी वा अन्य वयस्कसँग कुरा गर्नुहोस्। सम्झनुहोस्, जहिले पनि केही व्यक्तिहरू हुन्छन् जसले तपाईँलाई सहयोग गर्न र सुरक्षित राख्न सक्छन्। तेस्रो, अरूलाई सहयोग गर्नुहोस्, गाह्रो महसुस गरेको व्यक्ति देख्नुभयो भने सहयोगको प्रस्ताव गर्नुहोस्, त्यस्तो दयालु कामले तपाईँलाई आफूलाई पनि मद्दत हुन सक्छ। तपाईँ अहिले जस्तो महसुस गरे पनि यो सधैँ यस्तै हुँदैन, एक दिन तपाईँ घरमा फर्किन सक्नुहुन्छ वा नयाँ ठाउँमा शान्ति पाउन सक्नुहुन्छ। तपाईँको घरलाई तपाईँ कस्तो बनाउनुहुन्छ र के राख्नुहुन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। आकाशमा चन्द्रमा र ताराहरूलाई हेर्नुहोस् र सम्झनुहोस्, ती त्यही चन्द्रमा र तारा हुन् जुन तपाईँले आफ्नो घरबाट देख्नुहुन्थ्यो। तपाईँ फरक ठाउँमा भए पनि संसार उस्तै छ।
4: आजको लागि बिबिसी हातेमालो कार्यक्रम यति नै। यसमा प्रस्तुत विविध जीवनोपयोगी सामग्री बिबिसी नेपालीको वेबसाइट तथा सामाजिक सञ्जालहरूमा पनि उपलब्ध छन्। हाम्रा कार्यक्रमबारे हामीलाई हाम्रो इमेल ठेगाना nepali.letters@bbc.co.uk वा facebook.com/bbcnewsnepalima सल्लाह सुझाव दिन सक्नुहुन्छ। हामी फेरि भोलि उपस्थित हुनेछौँ। नमस्कार।
3: यतिन्जेल सुन्नुभयो बिबिसी नेपाली सेवाको लाइफलाइन कार्यक्रम बिबिसी हातेमालो। हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ बाल गीतहरू। पहिलो बाल गीत वासुदेव मुनाल र तारादेवीको स्वरमा, उपेन्द्र प्रेमीको रचना, नातिकाजीको सङ्गीतमा।

अहिले सुन्नुभयो दीपिका सुनामको स्वरमा रहेको बाल गीत, रचना मन्जु सुनामको थियो, दीपक सुनामको सङ्गीतमा। हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्रबाट बोलिरहेका छौँ। बाल गीत सुनाउने क्रमको अन्त्यमा निमेश भण्डारी, समृद्धि थापा, कुसुम लामा, सिद्धार्थ लामा, बिन बिक, सम्राट कालीकोटे र साथीहरूको समूह स्वरमा पूर्णचन्द्र घिमिरेको रचना, डाक्टर निरञ्जन भण्डारीको सङ्गीतमा सुन्न सक्नुहुनेछ। त्यसपछि 5:45 बजे यहाँहरूले उर्दू भाषामा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: हस् त यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट प्रसारित सम्पूर्ण कार्यक्रमहरू यहीँ सकिन्छ। अब यसपछि रेडियो नेपाल केन्द्रीय प्रसारणका कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। बागमती प्रादेशिक प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। यस बेला साँझको 6 बज्न लागेको छ। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार। 6 बजेर 10 मिनटपछि सुन्न सक्नुहुनेछ प्रदेश समाचार।

नमस्कार, यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म विजय यादव। लुम्बिनी प्रदेशमा असोज 8 देखि 11 गतेसम्म 4 दिनको अवधिमा 78 विपदका घटना भएका छन्। प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार विपदका घटनामा परि 6 जनाको मृत्यु भएको छ भने 1 जना घाइते भएका छन्। विपदका कारण प्रदेशभर 1,280 जनालाई सुरक्षित स्थानमा सारिएको छ। यस अवधिमा 27 घर पूर्ण रूपमा क्षति भएका छन् भने 56 घरमा आंशिक क्षति पुगेको छ। 16 घर डुबानमा परेका छन् भने 170 घर जोखिममा रहेका छन्। केन्द्रका अनुसार सबैभन्दा बढी पहिरोका 31 घटना भएका छन्। पहिरोमा परि 5 जनाको मृत्यु र 1 जना घाइते भएका छन्। पहिरोका कारण 480 जना विस्थापित भएका छन्। यस्तै 10 घर पूर्ण रूपमा र 8 घर आंशिक रूपमा क्षति भएका छन् भने 100 घर जोखिममा रहेका छन्। डुबानका कारण 26 घटनामा 778 जना सुरक्षित स्थानमा सारिएका छन्। डुबानका कारण 9 घर पूर्ण र 13 घर आंशिक रूपमा क्षति भएका छन् भने 16 घर डुबानमा परेका छन्। प्रदेशका 70 घर जोखिममा रहेको विवरणमा उल्लेख छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले 422.5 ग्राम सुन जस्तो देखिने पदार्थसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको दिल्लीका 46 वर्षीय असलम शौकत रहेका विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो। पक्राउ परेका शौकत मुम्बईबाट इन्डिगो एयरको उडान मार्फत काठमाडौँ आएका थिए। मनाङको नार्पाभूमि स्थित हिमलुङ हिम पहिरोमा परेर गोर्खाका 2 जना बेपत्ता भएका छन्। हिमलुङ आधार शिविरमा क्याम्प निर्माण गर्ने क्रममा हिम पहिरो आएपछि गोर्खाको धारचे गाउँपालिका 2 करैजाका 2 जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। धारचे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले पर्वतारोहीको सहयोगीका रूपमा हिमलुङ आधार शिविर पुगेका धारचे 2 करौजाका वीरेन्द्र गुरुङ र आश बहादुर गुरुङ शनिबारदेखि सम्पर्कविहीन रहेको जानकारी दिनुभयो। आइतबार बिहान हिमलुङ आधार शिविरको हिम पहिरोमा बेपत्ता भएको 2 जनाको खोजी कार्यलाई तीव्रता दिन परिवार तथा आफन्तहरूले आग्रह गरेका छन्। ताप्लेजुङको सुकेटार विमानस्थलमा 3.5 महिनापछि नियमित रूपमा हवाई उडान सुरु भएको छ। मौसम खराबी लगायतका कारण देखाउँदै गत जेठ 22 गतेदेखि उडान हुन नसकेको विमानस्थलमा नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सको ट्विन अटर जहाजको आजदेखि नियमित उडान सुरु गरेको हो। काठमाडौँबाट 13 यात्रु लिएर सुकेटार आएका जहाजले 5 यात्रु लिएर काठमाडौँ फर्किएको सुकेटार विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर दिलीप राजवंशीले जानकारी दिनुभयो। पछिल्लो वर्षाका कारण ललितपुर महानगरपालिका 24 धापा खेलमा 2.5 तले घर पल्टिएर क्षति भएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता गौतम मिश्रका अनुसार शोभित कुमार थापाको घर आज बिहान चिप्लिएर खोलामा पुगेको हो। घटनामा कुनै मानवीय क्षति भने भएको छैन। प्रवक्ता मिश्रका अनुसार महानगरपालिका 24 कार्यालय नजिकै 3 आनामा बनेको 2.5 तले घर जोखिममा रहेको देखिएपछि आइतबार नै घरमा रहेका सबै सामान निकालिएको थियो। यसअघि आइतबार दिउँसो घरसँगै जोडिएको ट्रसको भन्सा घर करिब 20 मिटर तल खसेपछि घर जोखिममा परेको थियो। त्यसै लगतै घरमा बस्दै आएका थापाका परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो। घर चिप्लिएर खोलामा खसेपछि थुनिएको खोला खुलाउन तथा थप जोखिम न्यूनीकरणका लागि प्रहरी टोली परिचालन गरिएको थियो। घर पल्टिएपछि पश्चिमतर्फ नजिकै रहेको अमृता सुनवारको घर समेत खाली गराइएको प्रहरीले जनाएको छ। मुस्ताङमा विद्युत र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। निरन्तरको वर्षाका कारण आएको बाढी पहिरोले विद्युत र इन्टरनेट संरचनामा क्षति पुर्याएपछि शनिबार रातिदेखि
मस्ताङका विद्युत र इन्टरनेट सेवा अवरुद्ध भएको हो। वर्षाका कारण बाढी पहिरो र नदी कटानले पर्वतको डिमुखाबाट आउने 33 केभीए विद्युत प्रसारण लाइनको खम्बामा क्षति पुगेकाले उक्त प्रसारण लाइनसँग सम्पर्क टुटेको जोमसोम स्थित विद्युत वितरक संस्था निलगिरी उपभोक्ता सहकारी संस्थाका प्रमुख सोन प्रसाद थकालीले जानकारी दिनुभयो। बाढी पहिरोले पर्वत र म्यागदी खण्डमा विद्युत संरचनामा क्षति पुगेकाले म्यागदी दाना सब स्टेशन समेत चार्ज हुन नसक्दा बन्द भएको उहाँको भनाइ छ। लगातारको वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध बनेका सुदूरपश्चिम प्रदेशका प्रमुख राजमार्गहरू पुनः सञ्चालनमा आएका छन्। पहिरो पञ्चायतसँगै भीमदत्त राजमार्ग, पहलमान सिंह राजमार्ग, जय पृथ्वी राजमार्ग र दशरथ चन्द राजमार्ग यातायात सेवा सुचारू भएको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ परीक्षक पदम बहादुर विष्टका अनुसार डोजर प्रयोग गरेर सडकमा थुप्रिएको पहिरो हटाइएपछि सोमबार बिहानैदेखि सार्वजनिक यातायातका साधनहरू निर्बाध रूपमा सञ्चालन भइरहेका छन्। लगातारको वर्षाका कारण प्रदेशका मुख्य राजमार्गका साथै विभिन्न सहायक सडक खण्डहरू समेत अवरुद्ध बनेका थिए। तीन दिनदेखि जारी अविरल वर्षा आइतबार रातिदेखि रोकिएर मौसममा सुधार आएको छ। अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण गुल्मीका विभिन्न स्थानीय तहका 231 घर उच्च जोखिममा परेका छन्। बाढी पहिरोका कारण उच्च जोखिममा परेर विस्थापित परिवारलाई स्थानीय पालिकाहरूको सहयोगमा सुरक्षित स्थानमा सारिएको र केही परिवार आफन्त र छिमेकीको घरमा आश्रय लिएर बसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक भीम किरण बोगटीले बताउनुभयो। बाढी पहिरोका कारण काली घण्डकी गाउँपालिकाका 15, सत्यवती गाउँपालिकाका 30 घर, रुरु क्षेत्र गाउँपालिका 40, मुसीकोट नगरपालिका 12 र रेसुङ्गा नगरपालिकाका 25 घर जोखिममा परेका छन्। त्यसै गरी गुल्मी दरबार गाउँपालिकाका 5, चन्द्रकोट गाउँपालिकाका 17, धुरकोट गाउँपालिकाका 15, इस्माका 12 र छत्रकोट गाउँपालिकाका 7 घर पहिरोको जोखिममा परेको उहाँले जानकारी दिनुभयो। अविरल वर्षाले कालीगण्डकी नदीको बहाव उच्च रहेपछि हेर्न पुगेका बागलुङका एकजनाको लडेर मृत्यु भएको छ। कालीगण्डकीले पर्वतको जलजला स्थित फर्से गाउँ र बागलुङ नगरपालिका 4 ढोडेनीमा भइरहेको कटान हेर्ने क्रममा लडेर बागलुङ नगरपालिका 4 स्थानीय 55 चित्र गौतामेको हिजो बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फडेन्द्र प्रसाईले जानकारी दिनुभयो। यसै साथ प्रदेश समाचार सक्यो। सुन्दै रहनुहोला रेडियो नेपाल। हस्त नमस्कार।

अहिले हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अब हामी प्रस्तुत गर्दैछौँ आज राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

0: अहिले केही दिनपछि यहाँहरूले सुन्न सक्नुहुनेछ कार्यक्रम बालबाटिका। 46 बजे कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रम सुन्नुहुनेछ। 7 बजे समाचार सुन्न सक्नुहुनेछ। 7 बजेको समाचारपछि समसामयिक विषयमा तयार पारिएको कार्यक्रम घटना र विचार प्रस्तुत गर्नेछौँ। 7:45 बजे प्रहरी कार्यक्रम सुन्नुहुनेछ। बेलुकी 8 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। अङ्ग्रेजीमा समाचार प्रसारणपछि यहाँहरूले विभिन्न लोकगीतहरू 8:10 पछि सुन्न सक्नुहुनेछ। 8:30 पछि आप्रवासन संवाद कार्यक्रम प्रस्तुत गर्नेछौँ। 9:00 बजे समाचार सुन्न सक्नुहुनेछ। 9:00 बजेको समाचारपछि हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रमको पुनः प्रसारण प्रस्तुत हुनेछ। 10:30 पछिको बाँकी समयमा विभिन्न सदाभार गीत सङ्गीतबाट मनोरञ्जन गराउनेछौँ। 10:00 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हिन्दीमा समाचार सुनिसकेपछि 10:10 पछिको प्रस्तुतिमा बिम्ब प्रतिबिम्ब कार्यक्रम सुन्न सक्नुहुनेछ। अनि 11:00 बजे समाचार सुन्न सक्नुहुनेछ। 11:00 बजेको समाचार सँगसँगै आजका हाम्रा प्रस्तुतिहरू पुरा हुनेछन्। 10:00 पछि पनि रेडियो नेपालको प्रसारण भने तपाईँले निरन्तर सुन्नुहुनेछ। हामी सुमधुर गीत सङ्गीतबाट तपाईँलाई मनोरञ्जन गराइरहनेछौँ। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
0: यी जानकारीमूलक सन्देशहरूसँगै अब हामी कार्यक्रमहरू प्रसारण गर्दैछौँ। पहिले सुन्नुहुनेछ कार्यक्रम बालबाटिका, 10:00 पछि कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रम प्रसारण हुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

नमस्कार, हार्दिक स्वागत छ सम्पूर्ण हाम्रा प्यारा प्यारा भाइ बहिनीहरूलाई आजको यो बालबाटिका कार्यक्रमबाट। प्रविधि संयोजनका दाजु पुष्परत्न वज्राचार्य अनि यो कार्यक्रम सञ्चालक दाजु बलराम कोइरालाको तर्फबाट। प्रिय भाइ बहिनीहरू, तपाईँहरू सबैजना यो समयमा आराम कुशल हुनुहुन्छ नि? अहिले त तपाईँहरू आफ्नै घर आँगनीमा हुनुहुन्छ होला। साँझ पनि परिसक्यो। भाइ बहिनीहरू, के तपाईँहरूलाई थाहा छ नि, आज सोमबार, सोमबारको यो साँझ तपाईँहरूको प्रिय कार्यक्रम बालबाटिका प्रसारण हुने समय हो। आज हामी दुईजना भाइ बहिनीसँग रमाइलो कुराकानी गर्नेछौँ। दुईजना भाइ बहिनीहरूले आफ्ना अनुभव अनि उहाँहरूका रमाइला सृजना पनि सुनाउनु भएको छ। भाइ बहिनीहरू, तपाईँ रेडियो नेपाल सुन्दै रहनु होला है त। यो मिठो गीतपछि भाइ बहिनीसँग गरिएको कुराकानीका साथमा हामी आउनेछौँ।

0: सर्वप्रथम तपाईँहरूलाई आजको बालबाटिका कार्यक्रममा म हार्दिक स्वागत गर्दछु।
1: धन्यवाद।
0: तपाईँको परिचय दिनु न।
1: मेरो नाम चाहिँ दीक्षान खड्का हो। मेरो घर चाहिँ क्षेत्रपाटी हो। बाबाको घर चाहिँ खोटाङ जिल्ला हो। म कक्षा 3 पढ्छु।
0: तपाईँ निकै मोटो जस्तो देखिनु भएको छ। धेरै खानुहुन्छ है? के हो,
1: म त पानी खाए पनि अब मेरो ज्यान बढिहाल्छ।
0: आहा, हो र? त्यही भएर सुन्दर देखिनु भएको हो। कुवाको चाहिँ जिल्ला खोटाङ। तपाईँ अहिले बस्ने कहाँ हो?
1: म अहिले क्षेत्रपाटीमा बस्छु।
0: क्षेत्रपाटीमा बस्नुहुन्छ। स्कुलको नाम भनिदिनु भएन नि।
1: स्मल हेभन बोर्डिङ स्कुल।
0: स्मल हेभन बोर्डिङ स्कुल कुन ठाउँमा पर्छ?
1: भुरुङखेल।
0: क्षेत्रपाटीबाट भुरुङखेल जान कति समय लाग्छ?
1: लगभग 5 मिनट।
0: ए, 5 मिनटको नजिकमा स्कुल छ। हजुर, भनेपछि दाजु बहिनी एउटै स्कुलमा पढ्नुहुन्छ? हजुर। बहिनीको पनि म परिचय लिन चाहन्छु। ल त, हामीलाई रमाइलोसँगले आफ्नो परिचय बताइदिनु त।
2: मेरो नाम दीपशिका खड्का हो। म 1 कक्षामा पढ्छु।
0: 1 कक्षामा पढ्नुहुन्छ। दादासँगै जानुहुन्छ स्कुल हो? हजुर। कति वर्ष पुग्नु भयो दीपशिका?
2: म 6 पुरा भए।
0: सानी हुनुहुन्छ। रमाइलो कुराकानी गर्छौँ आज हामी बालबाटिकामा। कस्तो लागिरहेछ बालबाटिकामा बोल्न पाउँदा?
2: रमाइलो लागिरहेछ।
0: रमाइलो लागिरहेछ। अनि तपाईँ विद्यालय जानुभन्दा अगाडि घरमा चाहिँ कति बजे उठ्ने गर्नु भएको छ?
2: कहिले कहीँ ढिला, कहिले कहीँ छिटो उठ्छु।
0: ए, बिहान कति बजे उठ्नुहुन्छ? समय तालिका बनाउनु भएको छ?
2: छैन।
0: अनि बाबाले उठाउनु पर्छ, मम्मीले उठाउनु पर्छ कि आफै उठ्नुहुन्छ?
2: बाबाले कहिले कहीँ उठाइदिनुहुन्छ।
0: अनि सुतिरहँ जस्तो लाग्छ कि उठौँ जस्तो लाग्छ?
2: दुइटै लाग्छ
0: है। अनि कति घन्टा पढ्नुहुन्छ?
2: पढ्न दिनु भयो भने म कहिले कहीँ पढ्ने बिर्सिन्छु, कहिले कहीँ पढिदिन्छु।
0: पढ्ने बिर्सिनुहुन्छ
2: मजाले।
0: ए, हो र? अनि तपाईँ विद्यालय गएपछि चाहिँ के गर्नुहुन्छ बताइदिनु त।
2: विद्यालय गएपछि हामी छिटो गयो भने एकछिन टाइम मिल्छ बस्ने, खेल्न पाउँछ, अनि ढिलो भयो भने पढ्न थाल्छ।
0: हजुर, कति घन्टा पढ्ने अनि कति घन्टा खेल्ने गर्नुहुन्छ?
2: पढ्ने 5 घन्टा।
0: के पढ्नुहुन्छ होला भन्नु न।
2: फर्स्ट सेरो फेरो, त्यसपछि कहिले म्याथ, कहिले साइन्स हुन्छ। पछि नेपालीको लेखिसकेपछि टिफिन टाइम, नेपाली म्याम आउनुहुन्छ अनि लेखाउनुहुन्छ। त्यसपछि टिफिन टाइम हुन्छ, लग्नुहुन्छ, अनि खाएपछि इङ्ग्लिस पिरियड, इङ्ग्लिस पिरियड पछि घर जाने टाइम।
0: अनि दीपशिखाले अरू के गर्नु मन लाग्छ?
2: मलाई खेल्न मन लाग्छ।
0: के खेल्नुहुन्छ होला?
2: कहिले कहीँ आन्टीहरूको छोराहरू आयो भने हामी के खेल्छौँ।
0: हजुर, अनि क्षेत्रपाटीको एउटा व्यस्त सहरमा बस्नुहुन्छ, खेल्दा चाहिँ कहाँ गएर खेल्नुहुन्छ? यहाँ खेल मैदान पनि देखिँदैन, विद्यालयमै जानुहुन्छ, अन्य कहाँ गएर खेल्नुहुन्छ?
2: हामी त्यही एउटा ग्राउन्ड छ, त्यही हामी खेल्छौँ।
0: को कोसँग जानुहुन्छ त्यहाँ चाहिँ?
2: दादासँग।
0: ए, दादा र बहिनी भएर जानुहुन्छ। अनि के खेल्नुहुन्छ?
2: खेल्दा त खेल्छौँ, तर दादाले डोराउँछ मलाई।
0: यो हो र? अनि दादा र बहिनी गएर खेलेर आउनुहुन्छ। अनि के खान मन लाग्छ दीपशिखालाई?
2: मलाई मोमो, कालो दाल।
0: बाबा मम्मीले खाऊ भन्नुहुन्छ कि आफै खानुहुन्छ?
2: म कहिले कहीँ खान्छु, बाबा मम्मीले खाऊ भन्नुहुन्छ, म कहिले कहीँ भात पनि छोडिदिन्छु।
0: छोडिदिनु पनि हुन्छ? ए, अनि तपाईँलाई सबभन्दा मनपर्ने कुरा चाहिँ के हो नि?
2: सशेष्ट कालो दाल।
0: बजारमा गएर?
2: बजारमा होइन, स्कुलमा हामीलाई सशेष्ट ट्युसडे पाउँथ्यो, अहिले मन्डे पाएको, किनकि सन्डे छुट्टी हुन्छ।
0: अनि घरबाट गएर खाएर चाहिँ खाजा यहाँबाट लग्ने कि विद्यालयकै खाने हो?
2: कहिले कहीँ विद्यालय, कहिले कहीँ मम्मीले पठाइदिन्छ।
0: अनि मम्मीले पठाएको मिठो कि विद्यालयको मिठो?
2: दुइटै
0: है। अनि हामीले आज दीपशिखाको के सुन्न पाउँछौँ, के छ प्रतिभा?
2: म एउटा राइम्स गाउन सक्छु।
0: लगाइदिनु त।
2: See you later, alligator, in a while a crocodile, give a

0: everyone. See you later, everyone. Bye bye, everyone. Bye bye, everyone. Thank you.
1: कति मिठो सुनाइदिनु भयो. अनि अरू गीतहरू के के गाउनुहुन्छ?
0: गीतहरू म कहिले कहीँ डोको बुने गाउन सक्छु.
1: ल त डोको बुनेर भने हामीलाई सुनाइदिनु त, कसरी गाउनुहुन्छ?
0: डोको बुने निदा र छुयाले जाने खायो त्यो तिम्रो मायाले. डोको बुने निदा र छुयाले जाने खायो त्यो तिम्रो मायाले.
1: ओहो, कति मिठो गीत सुनाइदिनु भयो. अनि कसरी गाउन सिक्नु भयो यो कुरा?
0: यो मेरो स्कुलको गीत हो. त्यहाँ म्यामले गीतसँग हामीलाई डान्स पनि गराउनुहुन्छ, त्यही भएर सुनेर मलाई सिक्छु.
1: अनि तपाईँलाई डान्स पनि गर्न आउँछ?
0: राम्ररी.
1: हजुर, कुन कुन गीतमा डान्स गर्नुहुन्छ बताइदिनु न.
0: म जुन पनि गीतमा डान्स गर्न सक्छु.
1: र कुन कुन गीतमा? एक दुईवटा त्यो डान्स गरेको गीत सुनाइदिनु त.
0: म डोको बुनेमा डान्स गर्छु, ओए ओएमा डान्स गर्छु, जुन तारामा डान्स गर्छु.
1: त्यो डान्स गर्ने गीत अलिकति सुनाइदिनु न हामीलाई. आफै गाउँदै गर्ने हो कि सुनेर डान्स गर्ने हो?
0: सुनेर.
1: अलिकति सुनाउन पनि सक्नुहुन्छ?
0: मलाई ओए ओए थोरै आउँछ.
1: ल भनिदिनु त.
0: ओए ओए ए ओए, ओए ओए ए ओए, नु फ्रम द ग्याङ लेभलम, नु फ्रम द ग्याङ लेभलम, हाइलाइट इगो.
1: ल धन्यवाद. अनि तपाईँलाई घरमा फुर्सदिलो समयमा मम्मीलाई बाबालाई यो चाहिँ मलाई खान मन लाग्छ, यो ल्याइदिनु अथवा यो बनाइदिनु भन्ने गरेको छ कि छैन?
0: छैन.
1: छैन है, जे पाक्छ त्यही खाने गरेको छ?
0: होइन, कहिले कहीँ मम्मीको हेल्प गर्यो भने मलाई राम्रो लाग्दाखेरि मम्मी त्यो पकाइदियो त्यो पकाइदिनु भन्छु. कहिले कहीँ रोटी आफै बेल्छु, मम्मीलाई पनि हेल्प गर्छु.
1: यो तपाईँलाई पकाउन पनि आउँछ?
0: पकाउन त आउँदैन, म बेल्छु, मम्मीलाई दिन्छु, मम्मीले कराईमा हाल्नुहुन्छ, मम पनि बेल्नुहुन्छ.
1: ओहो, भनेपछि तपाईँलाई तयारी गर्न आउँछ?
0: आउँछ.
1: तरकारी काट्न पनि आउँछ?
0: तरकारी आउँछ. कहिले कहीँ हात काटिन्छ.
1: ओहो, यति सानो मान्छेले सबै कुरा सिक्ने के? मम्मीले चाहिँ ल यो गर मलाई सघाऊ भन्नुहुन्छ कि के हो?
0: भन्नुहुन्छ.
1: भन्नुहुन्छ. भनेपछि मम्मीले घरमा पढ भन्नुहुन्छ कि मलाई काममा पनि हेल्प गर भन्नुहुन्छ?
0: दुइटै.
1: विशेष गरेर नानीलाई चाहिँ के मनपर्छ?
0: मलाई डान्स गर्न मनपर्छ.
1: बनाउने कुरामा?
0: बनाउनेमा.
1: हजुर,
0: मलाई के के बनाउन आउँछ? बोट, बटरफ्लाई गेम, अनि एरोप्लेन.
1: तपाईँको साथी कस्ता कस्ता हुनुहुन्छ कक्षा कोठामा, विद्यालयमा, या वरिपरि कस्ता साथी हुनुहुन्छ?
0: मेरो कक्षामा हुनुहुन्छ.
1: कतिजना हुनुहुन्छ?
0: मेरो बेस्ट फ्रेन्ड दुईजना हुनुहुन्छ, अरू सबै साथी.
1: अनि साथीहरूसँग मिलेर के गर्नुहुन्छ?
0: कहिले कहीँ मैले केही ल्याउन बिर्स्यो भने साथीहरूसँग माग्छु, साथीहरूले दिनुहुन्छ.
1: हो र, सेयर गर्ने गरेका छ. अनि साथीहरूसँग यसो कहिले काहीँ झगडा पनि पर्छ कि पर्दैन?
0: कहिले काहीँ पर्छ.
1: पर्छ. अनि आफ्नो दादासँग चाहिँ यहाँ घरमा कतिको झगडा गर्ने गरेका छ?
0: झगडा गर्छौँ हामी.
1: गर्छौँ? के के विषयमा होला? खानपिनको कुरामा हो कि लगाउने कुरामा हो कि घुम्ने कुरामा कि खेल्ने कुरामा? ए, खानपिनमा त्यस्तो हुन्छ?
0: कहिले कहीँ टिभी हेर्दाखेरि मैले के अर्को चेन्ज गर्यो भने दादा हुन्छ.
1: ए, बढी टिभी हेर्ने गरेका छ?
0: बढी टिभी हेर्ने गरेका.
1: टिभीमा के के कुराहरू हेर्नुहुन्छ? के के कार्यक्रम हेर्नुहुन्छ?
0: कार्यक्रम त हेर्दैनौँ, दादा गेम लगाउँछ, म तल हुन्छु. आज म तल थिएँ, पसलमा थिएँ, अनि मम्मीले भन्नुभयो कि माथि दादाले हेरेर आऊ, दादा रोइरहेछ होला भन्नु भनेको थियो मम्मीले. म हेर्न गएँ, दादा टिभी हेरेको थियो, म एकछिन टिभी हेरेँ.
1: घरमा पसल पनि छ?
0: छ.
1: के को पसल हो?
0: जुत्ता पसल माथि छ, माथिको अब त्यहाँ टेबल टाइपको ठुलोमा राखिसक्यो चप्पलहरू चाहिँ, अनि त्यसको साइडमा हाम्रो पसल छ.
1: ओहो, भनेपछि जुत्ता चप्पलको पसल पनि छ? बाबा मम्मी पसल गर्नुहुन्छ. अनि अरू के गर्नुहुन्छ बाबा मम्मी?
0: बाबा सरोद बजाउनुहुन्छ, मम्मी सितार.
1: ए हे, भनेपछि साङ्गीतिक क्षेत्रमा हुनुहुन्छ
0: हो?
1: ए, अनि तपाईँले पनि बजाउनुहुन्छ बाजा?
0: म बजाउँछु.
1: ठुलो भएपछि बजाउने?
0: होइन,
1: आउँछ बजाउनलाई?
0: मादल तबला आउँछ.
1: ए, अहिले सानो मान्छेले मादल तबला सबै बजाउनुहुन्छ? कस्तो खुसी लाग्यो. ल, साङ्गीतिक क्षेत्रमा बाबा मम्मी पनि भएको हुनाले भविष्यमा चाहिँ फेरि साङ्गीतिक क्षेत्रमा लाग्ने योजना छ कि के छ यो भविष्यको योजना चाहिँ?
0: म भविष्यमा टिचर बन्न चाहन्छु.
1: ए, शिक्षक बन्ने? ए, डान्स टिचर? ए, अरूलाई डान्स सिकाउने? ओहो, भनेपछि अहिले डान्स राम्रो आउँछ? दीक्षान्त खड्कालाई सोध्छु. दीक्षान्त खड्का हँसिलो हुनुहुन्छ, हाँसिरहनु भएको छ. अनि दीक्षान्तको चाहिँ के छ सोखहरू?
2: अब मम्मीलाई कहिले चाहिएको बेला मद्दत गर्छु, अनि समय पाएँ भने अब चित्र कोर्छु।
1: ए चित्र पनि कोर्ने गरिरहेको छ, विशेष गरेर कस्तो खालको चित्र होला?
2: एउटा कार्टुनको क्यारेक्टरहरू बनाउँछु, कहिले कहिले अब युट्युबमा जे पाइदिन्छ त्यो राम्रोसित बनाउँछु अनि पछि राख्छु सम्हालेर।
1: ए भनेपछि विद्यालयमा चाहिँ कति घन्टा पढ्नुहुन्छ?
2: विद्यालयमा 5 घन्टा।
1: अनि पढ्न चाहिँ कस्तो सजिलो कि अप्ठ्यारो लाग्छ?
2: अब कुनै कुनैमा कहिले अप्ठ्यारो हुन्छ, अब कहिले सजिलो हुन्छ, यस्तै हो।
1: हजुर, अनि विद्यालयमा साथी कस्ता कस्ता हुनुहुन्छ?
2: अब साथी त राम्रै छन्, कुनै कुनै फेरि कस्तो कस्तो छन्।
1: कतिजना हुनुहुन्छ साथी तपाईँको?
2: धेरै नै छन्।
1: हजुर, अनि कक्षा कोठामा कतिजना पढ्नुहुन्छ सँगै बसेर?
2: दुईजना मेरो वरिपरि बस्ने।
1: ए भने मिल्ने साथी दुईजना हुनुहुन्छ?
2: मिल्ने साथी त होइन, अब मिल्ने साथी हो मिल्छन्, तर त्यो कहिले कहीँ यत्तिकै झगडा परिहाल्छ।
1: झगडा पनि पर्छ?
2: यत्तिकै परिहाल्छ।
1: झगडा लुगो त गर्नुहुन्न नि त?
2: अब झगडा गरे हुँदैन, मलाई रुवाउने पारिदिन्छन्।
1: हो र, तपाईँ त एकदम हँसिलो हुनुहुन्छ, रुनुहुन्छ र भने?
2: अनि जे कुरा गरे हुँदैन त्यसमा रुँदैन त।
1: हो र, के चाहिँ कुरामा त्यस्तो झगडा पर्छ?
2: अब थाहा त के कुरा हुन्छ, अब सानो कुरा भयो भने कोही भन्छ उसले गरेर हो, अनि कहिले त थाहैन के हुन्छ, यत्तिकै झगडा।
1: अनि म्यामले सरले त्यहीँ गर्नु हुँदैन, झगडा गर्नु हुँदैन भन्नुहुन्न कक्षा कोठामा?
2: भन्नुहुन्छ।
1: पनि हामी झगडा गर्छौँ?
2: होइन,
1: झगडा गर्नुहुन्न सबै सामेल भएर। अनि बहिनीको चाहिँ बारेमा अब धेरै कुराहरू दाइले भन्नुपर्दा के भन्नुहुन्छ? आफ्नो बहिनी सँगै स्कुल जानुहुन्छ, सँगै आउनुहुन्छ, बहिनी कस्तो लाग्छ, बहिनीलाई कति माया गर्नुहुन्छ?
2: अब विद्यालय जाँदा त अब बिहान एक्लै जाने हो।
1: एक्लै जानुहुन्छ तपाईँ? बहिनी र दादा सँगै जानुहुन्न?
2: घर फर्किँदाखेरि सँगै फर्किने हो, अनि बिहान बिहान एक्लै जाने, तर मम्मी बाबासँग कहिले सँगै आउने हो, पहिला जहिले मम्मी बाबासँगै आउने।
1: एकसाथलाई खाना चाहिँ के मनपर्छ विशेष गरेर?
2: अब खाना त अब धेरै कुरा मनपर्छ, अरू के पायो भने अब दिनुभयो भने खाइदिन्छु।
1: हो र, अनि अलिक धेरै पनि खानु चाहिँ के हो?
2: धेरै, अब कहिले कहिले धेरै खाइहाल्छु।
1: हेल्दी पनि हुनुहुन्छ, मोटो हुनुहुन्छ है, गाला पनि कति पक्क पक्क परेका छन् है, कति हँसिलो हुनुहुन्छ। अनि विशेष गरेर रुचाउने खाना मनपर्ने कुरा चाहिँ के हो?
2: मनपर्ने कुरा अब मासु भात।
1: मासु भात खानुहुन्छ?
2: अनि कहिले कहिले म भोक ल्यायो भने मोमो खान मन लागिहाल्छ।
1: मोमो पनि खानुहुन्छ? बाहिर गएर?
2: बाहिर गएर होइन,
1: घरमै बनाएर
2: मगाउनु पर्छ।
1: ए मगाएर? अनि बाहिरको धेरै कुरा खानु हुँदैन भन्ने कुरो थाहा छ कि छैन?
2: थाहा छ, बाहिरको धेरै खानु कहिले कहीँ हो,
1: कहिले काहीँ चाहिँ हुन्छ। अनि बाहिरी कुराहरू जस्तो चाउचाउ बिस्कुट चकलेटहरू कुरकुरेहरू त्यस्तो खाने गर्नुभएको छ कि छैन?
2: अब कुरकुरेहरू कहिले कहिले थोरै थोरै खाने गरे, बिस्कुटहरू अब बिहान बिहान खाने मम्मीले ल्याइदिनु हुन्छ, नत्र भए बिहान बिहान भातै खाने हो, अनि बाहिरको खानेकुरा धेरै त खान्न।
1: हजुर, अनि शनिबारको बिदा आइतबारको बिदा चाहिँ कसरी बिताउनुहुन्छ?
2: अब शनिबार र आइतबारको बिदा कहिले पढ्छु, कहिले खेल्छु, कहिले टिभी हेर्छु, कहिले अब भनेको थिएँ मैले खाली ठाउँमा चित्र कोर्छु, त्यस्तै हो।
1: अनि बाबा मम्मीलाई चाहिँ मद्दत गर्ने गरिरहेको छ कि छैन?
2: छ।
1: के कुरामा गर्नुहुन्छ?
2: अब मम्मी भन्नुभयो भने कोठा सफा गरिदिन्छु, मम्मीलाई भाँडा माझ्न मद्दत गर्छु, अनि बाबाले भन्नुभयो भने कोठा पनि सफा गर्छु, बाबाको पसलमा हेल्प गर्छु, मद्दत गर्छु,
1: व्यापारमा हेल्प पनि गर्नुहुन्छ। हजुर,
2: अब मम्मीकोमा चाहिँ कोठा सफा गर्ने, भाँडा माझ्ने, कुचो लगाउने र टेबल सफा गर्ने, त्यस्तै हो।
1: फुर्सदमा त्यो पनि गर्नुहुन्छ? अनि विद्यालयबाट अर्थात् घरबाट फुर्सदको समयमा कतै घुम्न पनि जानु भएको छ?
2: छ।
1: कता होला त्यो रमाइलो अवस्था क्षणको बारेमा बताइदिनु न।
2: अब कहिले त पार्कहरू, कहिले दुबी चोर, कहिले फन पार्क, कहिले रत्न पार्क, त्यहाँ जाने, कहिले अब चिनेको नानीहरू जस्तो ठुलमम्मी ठुलबाबा त्यहाँतिर जाने हो, कहिले आन्टी अङ्कलकोमा जाने।
1: ए भनेपछि आफन्तकोमा जानुहुन्छ?
2: हजुर।
1: हामी आज तपाईँको के प्रतिभा सुन्छौँ त, के सुनाउन चाहनुहुन्छ?
2: म एउटा गीत सुनाइदिन्छु
1: तपाईँको। गीत
2: गोर्खे कुकुरी लाउरे कम्मरमा।

0: पहिले नम्बरमा।
1: कति सुन्दर गीत दाजु बहिनीले गाउनु भयो। अरू केही छ, अरू अरू हामी कुनै सुन्न सक्छौँ, अरू कुनै गीत कविता केही छ?
0: सिमसिमे पानीमा जानले निर्माण

0: तपाईँका सुन्दर कविता गीत गजल रायन्स हामीले सबै सुन्यौँ. अब हामी बालबाटिका कार्यक्रमको अन्त्यतिर छौँ. अन्त्यमा के भन्न चाहनुहुन्छ बालबाटिका कार्यक्रम मार्फत?
1: म भन्न चाहन्छु धन्यवाद सर हामीलाई यहाँसम्म ल्याइदिनु भएको. अब यही भन्न चाहन्छु.
0: हजुर बहिनीले के भन्नुहुन्छ?
2: म पनि धन्यवाद सर तपाईँहरूले हामीलाई यतासम्म लिएर आउनु भइसक्यो.
0: हस् त धन्यवाद. तपाईँहरूले मिठा मिठा कुरा सुनाउनु भयो, तपाईँको आफ्नो प्रस्तुतिहरू पनि देखाउनु भयो. हामी निकै खुसी छौँ. तपाईँहरूको भविष्य उज्जवल रहोस् हामी कामना पनि गर्दछौँ.
1: धन्यवाद
2: धन्यवाद.
3: लौ त दुईजना साना साना भाइ बहिनीसँग गरिएको यिनै कुराकानी सँगसँगै आजको बालबाटिका कार्यक्रमको निर्धारित समय सकिने लागेको छ. अब फेरि हामी अर्को हप्ता अरू नै भाइ बहिनीसँग गरिएको कुराकानीमा आधारित बालबाटिका कार्यक्रम लिएर आउनेछौँ. तबसम्मका लागि प्रविधि संयोजनका दाजु पुष्परत्न बज्राचार्यसँगै यो कार्यक्रम सञ्चालक दाजु बलराम कोइरालालाई पनि बिदा माग्छु. नमस्कार. तपाईँ रेडियो नेपाल सुनिरहनुहोला.
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
5: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम पौरखी कृषक. कृषि नै जीवनको मूल आधार हो. कृषिलाई जीवनको मूल आधार ठानेर अनुकरणीय कार्य गर्नेहरू नै हुन् पौरखी कृषक.
6: नमस्कार. कार्यक्रम पौरखी कृषकमा स्वागत छ. कार्यक्रममा आज हामी नागार्जुन नगरपालिका ओडा नम्बर 9 सिउचा टारका कृषक मुकेश बुढाथोकीको पौरखको कथा प्रस्तुत गर्दैछौँ. व्यवसायी बुढाथोकीका बुवा आमाले कृषि कर्म गर्नुहुन्थ्यो. सानैदेखि गोठ र घर गर्दै हुर्किनु भएका मुकेशको पनि कृषिमा नै केही गर्ने चाहना थियो. त्यसैले कक्षा 12 पढाइ सकेपछि साथीहरू विदेश जाने तयारी गर्दै गर्दा मुकेशले भने आफ्नो बुवाले गर्दै आउनु भएको गाई पालनमा समय दिन थाल्नुभयो.
7: कृषिमा लाग्नुभन्दा अगाडि म चाहिँ पढ्दै थिएँ. मैले प्लस 2 दिएपछि चाहिँ कृषि पेसातिर आबद्ध भएको. मैले पढ्न चाहिँ एचएम पढेको, होटल म्यानेजमेन्ट प्लस ट्राभल टुरिज्म पढेको. अहिले अब तपाईँको आफूले बच्चेदेखि जाने भएर चाहिँ मैले यो पेसा बुवाको पेसा चाहिँ सम्हालेको. यो कृषि पेसा चाहिँ मेरो बुवा मम्मीले गर्नुहुन्थ्यो. अनि बुवा मम्मीहरूले गर्दाखेरि चाहिँ 2-3 पाल्नुहुन्थ्यो. अनि मैले चाहिँ प्लस 2 पढिसकेपछि चाहिँ विदेश जानु सट्टा चाहिँ बरु आफ्नै देशमा केही गरौँ भनेर चाहिँ मैले चाहिँ बुवाले गरेकै पेसालाई निरन्तर दिएर दर्ता गरेर चाहिँ सञ्चालन गरेको हो. किसान पेसा नै राम्रो ठिक लाग्यो क्या मलाई. आफ्नै देशमा अब जे गर्छु आफ्नै देशमा गर्छु भन्ने एउटा मैले सोलुसन बोकेर हिँडे हो. मलाई विदेश जाने कहिले पनि रहर लागेन.
6: 2068 सालदेखि कृषिमा होमिनु भएका मुकेशले आफ्नो कृषि यात्राको सुरुवात 3 गाईबाट गर्नुभएको थियो. केही आफ्नो पैसा र केही सहकारीबाट ऋण लिएर सुरु भएको मुकेशको फर्ममा आज करिब 2.5 करोडको लगानी पुगेको छ.
7: यस आवास डेरी एन्ड लाइफ स्टक फर्ममा चाहिँ हामी कहाँ गाई 15 कुखुरा चाहिँ हामीसँग लोकल र गिराज गरेर टोटल हामीसँग 1000 कुखुरा छन् माउ कुखुरा. अनि त्यसमा चाहिँ हामीसँग 3 भैँसी छ. अनि हाम्रो चाहिँ तपाईँको यहाँबाट उत्पादन भएको दुध चाहिँ आफ्नै डेरीबाट चाहिँ बिक्री वितरण गर्छौँ हामीले. मैले गाई पालन सुरु गरेको 15 भयो. मैले सुरुमा 3 सुरु गरेको, अहिले चाहिँ तपाईँको अब बढाउँदै चाहिँ 15 भएको. हामी कहाँ चाहिँ होलिस्टेन जातको र जर्सी गाई छन्। हामीले चाहिँ अब गाई चाहिँ आफ्नै यहीँ उत्पादन भएको बाछेहरू हुर्काउँदै हुर्काउँदै चाहिँ 15 बनाएको। यो 15 वर्ष अगाडि चाहिँ यो हाम्रो आफ्नै लगानीबाट अब अलिकति सरकारीतिरबाट लोनबाट चाहिँ सञ्चालन गरेको हो पहिला सुरुमा चाहिँ। अब अहिले पछि आफैले थप्दै थप्दै गएर चाहिँ अब जे होस् तपाईँको यसैको यही गाई कुखुराकै बेनिफिटबाट चाहिँ हामीले प्लस पोइन्ट गर्दै गरेर लगेको हो। त्यो कुखुराबाट गाईबाट आएको त्यसैमा लगानी गरेर चाहिँ अहिले अलिकति बढेको हो। मेरो लगभग 2.5 करोड जति लगानी छ। यो जग्गा चाहिँ मेरो लिजमै हो भन्नु पर्यो। अब मैले अब काकाहरूको चलाएको।
6: गाई पालन सुरु गरेको केही वर्षपछि मुकेशले कुखुरा पनि पाल्न थाल्नुभयो। अहिले उहाँले कुखुराको चल्ला उत्पादन गरिरहनु भएको छ।
7: लगभग 8 वर्ष जति भयो कुखुरा पालन गर्न थालेको चाहिँ। हाम्रो यो कुखुराबाट चाहिँ मासु, अन्डा अनि चल्ला उत्पादन गर्छौँ हामीले। चल्ला चाहिँ हाम्रो ह्याचरी भाडामा लिएर चाहिँ ह्याचिङ गर्ने गर्छौँ हामीले चल्ला चाहिँ। अनि तपाईँको यहाँ बालाजुमा चाहिँ हामीले ह्याचिङ गर्छौँ कुखुराको चाहिँ। अनि अब छुट्टै चल्ला निस्किने कुखुरा छुट्टै हुन्छ, हामीसँग अन्डा उत्पादन गर्ने छुट्टै हुन्छ। हामी कहाँ दुवै किसिमका कुखुराका लोकल कुखुराको चल्ला र गिराज कुखुराको चल्ला पनि पाइन्छ, साथै लोकल कुखुराको अन्डा पनि पाइन्छ। बजार व्यवस्थापन चाहिँ हामी आफै गर्छौँ। एउटा चाहिँ अब हामी आफै गर्छौँ, अब हामीसँग बढी भएको कुखुराको चल्लाहरू चाहिँ हामीले डिलर मार्फत चाहिँ बिक्री वितरण गर्छौँ। मासु चाहिँ हाम्रो यस्तो हुन्छ, तपाईँको 1-1.5 वर्षमा चाहिँ यिनीहरू पठाउनु पर्ने हुन्छ। 1-1.5 वर्षपछि चाहिँ यिनीहरूको उत्पादन कम हुन्छ। उत्पादन कम भइसकेपछि चाहिँ हामीले बजारमा मासुको लागि बिक्री वितरण गर्छौँ।
6: व्यवसायी मुकेशले केही समयसम्म आफ्नो उत्पादन उपभोक्ताको घर घरमा नै पुर्याएर बजार व्यवस्थापन गर्नुभएको थियो। तर यसरी घर घर डुल्दा आफूलाई समय व्यवस्थापन गर्न गाह्रो भएपछि उहाँले करिब 10 वर्ष अगाडि आफ्नै घरमा डेरी स्थापना गर्नुभयो।
7: हामीले चाहिँ अब तपाईँको डोर टु डोर सर्भिस गर्दाखेरि चाहिँ अब किसान मान्छेको अलि समय चाहिँ अलिकति मिलन नसक्ने भन्ने अवस्थाले चाहिँ हामीले चाहिँ त्यो समयलाई सदुपयोग गरेर चाहिँ हामीले यहाँ आफ्नै घरमा चाहिँ एउटा सटर खोलेर चाहिँ यो डेरी खोलेको हो। हाम्रो यस डेरीबाट चाहिँ हाम्रो यहाँ गाई भैँसीको शुद्ध दुध अनि घिउ, मही, पनिर, दुधबाट बन्ने विभिन्न परिकार हामी कहाँ पाइन्छ। अनि साथै लोकल कुखुराको अन्डा पनि हामी कहाँ छ। दैनिक दुध चाहिँ हाम्रो यहाँ अहिले 150 लिटर दैनिक उत्पादन छ दुध चाहिँ। काँचो दुध भएको कारणले चाहिँ अलि टाढाबाट कस्टमरहरू लिन आउनुहुन्छ हाम्रो यो फार्ममा चाहिँ। तपाईँको कालमाटी, तपाईँको उता कुलेश्वर, बल्खु अनि कलङ्कीदेखिको चाहिँ कस्टमरहरू आउनुहुन्छ। पहिला हामीले डोर टु डोर गर्दाखेरि चाहिँ बिहानको समय चाहिँ हाम्रो पुरै नै जान्थ्यो। अब अहिले चाहिँ हाम्रो यो यहाँ आफैले डेरी राखेर चाहिँ अब तपाईँको हाम्रो समयको बचत पनि भएको छ। अरू अब तपाईँको ग्राहकले पनि आफूले चाहेको सामानहरू यहाँबाट उपलब्ध पाउनु भएको छ।
6: तराईबाट दाना र भुसा मगाएर गाईको आहारा मिलाउने मुकेशले हरियो घाँसका लागि भने 1 रोपनी जग्गामा मौसम अनुसारका घाँस रोप्नुहुन्छ।
7: गाईलाई हामीले घाँस, पराल, भुस्सा, अरू अब मिनरलहरू, भिटामिनहरू खुवाइरहन्छौँ। भुस्सा चाहिँ हाम्रो तराईबाट आउँछ। तपाईँको अब अहिले केही विगत समयदेखि चाहिँ किसानलाई चाहिँ भुस्सामा चाहिँ पहिला चाहिँ हामीले 400-500 पाउँथ्यौँ। अहिले चाहिँ हामीले यो भुस्सा चाहिँ गाईलाई खुवाउनै नसक्ने 1 बोराको लगभग डेलिभरी सहित गरेर 1,000 रुपियाँ पर्न आइरहेको छ। रेन्टमा लिएर चाहिँ 1 रोपनीमा चाहिँ हामीले घाँस लगाइरहेको छौँ। मकै घाँस चाहिँ अब अहिले रोपेको छौँ 1 रोपनी खेतमा बारीमा। सिजन अनुसार मकै घाँस, डाले घाँस लगाउँछौँ सिजन अनुसार। त्यतिले हाम्रो यो फर्मलाई 15 गाई बस्तुलाई मजाले पुग्छ।
6: बर्खामा मल व्यवस्थापन अलि चुनौतीपूर्ण भए पनि हिउँदमा उहाँले पशु र कुखुराको मललाई राम्रोसँग कुहाएर जैविक मलको रूपमा कृषि फार्महरूलाई बिक्री गर्नुहुन्छ।
7: बर्खाको समयमा चाहिँ अलिकति पानी परेर चाहिँ मलको चाहिँ व्यवस्थापन गर्न अलिकति गाह्रो छ। यो बर्खा सकिसकेपछि चाहिँ हामीले मललाई चाहिँ मजाले सुकाएर गडुले मल जस्तो बनाएर बिक्री वितरण गर्छौँ। अनि कुखुराको चाहिँ तपाईँको उमेर गइसकेपछि, वयस्क भइसकेपछि चाहिँ हामीले कुखुराको मल चाहिँ निकालेर चाहिँ यस्तै कृषि फार्महरूसँग सहकार्य गरेर चाहिँ हामीले उनीहरूलाई पठाउँछौँ।
6: व्यवसायी मुकेशले कुखुरा पालन सम्बन्धी विभिन्न तालिमहरू पनि लिनुभएको छ। ती तालिमबाट प्राप्त ज्ञान र सिपले गर्दा कुखुरा पालन व्यवसाय सम्हाल्न अझ सहज भएको उहाँ बताउनुहुन्छ।
7: मैले अब अरू संस्थाबाट चाहिँ कुखुरा पालन र गाई पालनको तालिम चाहिँ लिएको छु। तालिमले चाहिँ अब अलिकति त्यति नलेज त मलाई पहिलेदेखि बच्चैदेखि नलेज यो गाई कुखुराको। अब त्यही पनि अब तालिम लिएर गर्दाखेरि अलिकति अब तपाईँको कुखुराहरू बोर्डिङ गर्दाखेरि चाहिँ चाहिँ अलिकति अब टेम्परेचरहरू अब अलिकति वेदरहरूले गर्दाखेरि चाहिँ त्यति त हामीले त्यो पहिलाको जसरी गर्दाखेरि चाहिँ अलिकति गाह्रो हुने रहेछ। अहिले चाहिँ हाम्रो यो तपाईँको यो मैले चाहिँ खास कुखुरा पालनबाट चाहिँ तालिम चाहिँ किन लिएको भने कुखुरा कसरी हुर्काउने, कसरी बोर्डिङ गर्ने, कति दिनमा के गर्ने, कति दिनमा कति भ्याक्सिन लगाउने भन्ने त्यो चाहिँ हामीलाई नलेज थिएन। त्यो चाहिँ मैले कुखुरा पालन तालिमबाट चाहिँ नलेज लिएको हो।
6: कृषि व्यवसाय निकै संवेदनशील हुने भएकाले महामारी वा दैवी प्रकोपको सोझो असर फार्ममा पर्ने उहाँको बुझाइ छ।
7: केही विपद आपद आइपऱ्यो भने सबैभन्दा ठुलो समस्या नै किसानलाई नै हो क्या। किसानलाई अब अहिले हालसालैको कुरा गरौँ, अब अहिले बाढी पहिरोले गर्दाखेरि धेरै नै असर गरिरहेछ। अर्को अब तपाईँको त्योभन्दा अगाडि कोरोनाको महामारीमा नि त्यस्तै समस्या थियो। त्योभन्दा अगाडि एकचोटि तपाईँको नाकाबन्दी झन् नाकाबन्दीमा त त्यो बेला त हामीले धेरै नै एकदमै चुनौती गरेर लडेर अहिले हामीले त्यो सबैलाई चिरेर अहिले अलिकति चाहिँ जस पहिला हेरिकन अलिकति सजिलो चाहिँ भएको छ। त्यही पनि अब अहिले चाहिँ तपाईँको मेन गाई वस्तुलाई कुखुरालाई भने दानाको समस्या हो। दानाको यो ढुवानीको लागतले गर्दाखेरि चाहिँ हाम्रो यो दाना गाई भैँसीलाई कुखुरालाई खुवाउने दानाको चाहिँ अत्याधिक मूल्य वृद्धि भएको हुनाले चाहिँ अहिले चाहिँ विगतको समय हेरिकन अहिले चाहिँ अलिकति गाह्रै छ भन्नु पर्यो।
6: व्यवसायी मुकेशले आफ्नो फर्ममा दुईजनालाई स्थायी रूपमा रोजगारी दिनु भएको छ। फर्म सञ्चालनमा मुकेशको परिवार पनि जोसका साथ लाग्नु भएको छ।
7: मैले कामदारहरूलाई चाहिँ यसरी परिचालन गराएको छु, एकजनालाई चाहिँ गाईमा, एकजनालाई चाहिँ कुखुरामा। कुखुराकोले गाईको गर्नु पर्दैन, गाईकोले कुखुरा गर्नु भने अनि डेरी चाहिँ म आफै बिहान बेलुका म मेरो मिसेस बुवा आमाले चाहिँ हेरेर सहयोग गर्नुहुन्छ डेरी। अनि यता फर्ममा चाहिँ म बिहान बेलुका चाहिँ गाईलाई खुवाउने बेला चाहिँ म आफै स्वयं बसेर गाई वस्तुको स्याहार सुसारमा दिन बिताइरह हुन्छ। दुनी काम मैले पनि गर्छु अनि मेरो स्टाफले पनि गर्नुहुन्छ।
6: पछिल्ला केही महिनामा व्यवसायबाट सोचे जस्तो नाफा नभए पनि यही कामबाटै परिवारको घर खर्च, बालबच्चाको पढाइ र कामदारको तलब सजिलै व्यवस्थापन भइरहेको उहाँ बताउनुहुन्छ।
7: दुईटैको भनौँ न, दुईटैको तपाईँको ढुवानीले गर्दाखेरि चाहिँ हामीलाई अहिले यो विगतकै समयदेखि चाहिँ हामी लस्टमै छौँ। अब जे होस् त्यति ठुलो लस चाहिँ होइन, जे होस् दैनिकमा चाहिँ अब अलिकति केही घाटा बेहोरिरहेको छौँ। अहिले विगत एक डेढ महिना अगाडिदेखि चाहिँ हामीले घाटा बेहोरिरहेको छौँ यो फार्म सञ्चालन गर्नलाई चाहिँ। तेलको अथवा गाई भैँसी यो कुखुरालाई खुवाउने दानाको मूल्य वृद्धिले गर्दाखेरि चाहिँ हामीलाई चाहिँ लागत बढेको कारणले चाहिँ अहिले लगभग डेढ दुई महिनादेखि चाहिँ हामीले घाटामा बिजनेस चलाइरहेको छौँ। त्योभन्दा अगाडि चाहिँ राम्रै थियो, जे होस् बेनिफिटै थियो, फाइदै थियो। दुईजना स्टाफ राखेर चाहिँ फार्म सञ्चालन गरिरहेको छु। अहिले तपाईँको फर्मको स्टाफको खर्च, घरको घरासी खर्च सबै यही गाई कुखुराबाटै म्यानेज गरेर चलाइरहेको छु। बच्चाहरूलाई स्कुलहरू यही उसबाट चलाइरहेको छु। अबको समय चाहिँ म आफ्नो पर्सनल लगानी गरेर चाहिँ गर्न नसक्ने अवस्थामा भएको छु।
6: पशुपालक कृषकहरूको लागि रोगको जोखिम सधैँ रहन्छ, तर पनि गाई भैँसीको बिमा गर्नुभएकाले यस्तो भइपरि आउने चुनौतीको सामना गर्न सहज भएको उहाँको भनाइ छ।
7: अब कहिलेकाहीँ तपाईँको खोरेत, अरू भ्यागुतेहरू अनि लम्की स्किनहरूले चाहिँ तपाईँको वर्ष वर्षमा भ्याक्सिन, अब मैले त फर्म सञ्चालन मैले चाहिँ तपाईँको भ्याक्सिन लगाएको हुन्छु, त्यति समस्या आउँदैन। त्यही पनि एउटा दुइटालाई कहिलेकाहीँ अब आउटब्रेक भएर एउटा दुइटालाई आउने हुन्छ। त्यो भएपछि तपाईँको गाई बस्तु चाहिँ तपाईँको अलिकति त्यस्तो महामारी रोग फैलियो भने चाहिँ अलिकति मृत्यु चाहिँ हुने सम्भावना बढी हुन्छ। हामीले गाई बस्तुको लागि बिमा पनि गरेका छौँ। अलिकति बिमाबाट चाहिँ अलिकति त्यस्तो दुर्घटना भयो भने चाहिँ अलिकति राहत आउँछ।
6: कृषिलाई व्यवस्था गरेर देशको अर्थतन्त्र कहिल्यै उकासिन सक्दैन, त्यसैले राज्यले कृषकलाई अघि बढाउन सहुलियतपूर्ण कर्जा र प्रोत्साहनका कार्यक्रम ल्याउनु पर्ने उहाँको माग छ।
7: कृषि पेसा गर्ने भनेकै सानो मान्छेले गर्ने हो नि त, ठुलो मान्छेले त ठुलै गर्छन्। हामी जस्तो सानो मान्छेले चाहिँ हाम्रो अब लगानी धेरै भयो भने हाम्रो अब तपाईँको उतै कम हुन्छ। अब सरकारले चाहिँ तपाईँको 50 लाखसम्मकोलाई चाहिँ अलिकति सहुलियतपूर्ण ऋण बिना अब अलिकति केही सस्तो ब्याज दरमा सरकारले सहुलियतपूर्ण कर्जा दिनुभयो भने चाहिँ यो कृषि पेसा चाहिँ निरन्तर लामो समयसम्म चल्छ। तपाईँको यो कृषि पेसालाई नै हेला गऱ्यो भने चाहिँ हाम्रो नेपालको आर्थिक उन्नति प्रगतिको चाहिँ मैले त्यति राम्रो ऊ देखेको छैन।
6: आफ्नै माटोमा भविष्य खोज्न र कृषि क्षेत्रमा जोडिएर आत्मनिर्भर बन्न व्यवसायी मुकेश यसै कार्यक्रम मार्फत सबैलाई आग्रह गर्नुहुन्छ।
7: हजुरहरू विदेशमा हुनुहुन्छ भने पनि आफ्नै देशमा आएर आफूले उता विदेशमा जान्नु भएको केही दक्ष केही आफ्नो सिप तालिम छ भने नेपालमै आएर आफ्नै नेपालमा आएर सदुपयोग गरेर नेपाललाई उज्जवल भविष्य नेपाललाई बनाउनतिर लाग्नु हुन मेरो हार्दिक अनुरोध गर्दछु। म चाहिँ कृषि पेसाबाट चाहिँ सन्तुष्टि छु। हजुरहरू पनि अब यत्तिकै नबस्नु, अब केही न केही एउटा कृषि पेसा सानो तिनो केही एउटा व्यवसाय गरेर चाहिँ देशलाई आर्थिक उन्नति र प्रगतिको बाटोमा चाहिँ लानलाई मेरो हार्दिक अपिल गर्दछु।
6: पैसा कमाउन र सम्भावना खोज्न विदेश नै धाउनु पर्छ भन्ने छैन। पसिना र समर्पण आफ्नै माटोमा बगाउने हो भने आफ्नै घर आँगन समृद्धिको आधार बन्न सक्छ भन्ने जीवित प्रमाण हुनुहुन्छ मुकेश बुढाथोकी।
8: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
9: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
8: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
9: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
8: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ। अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
9: सूचीकरण त गर्नै पर्ने हो।
8: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला घरे दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
10: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
11: कृषि वन तथा पर्यावरण मन्त्रालयको सूचना। उपभोक्तालाई स्वस्थ मासु उपलब्ध गराउने उद्देश्यले नेपाल सरकारबाट 2083 मङ्सिर 1 गतेदेखि काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका सबै स्थानीय तहहरूमा, 2083 माघ 1 गतेदेखि बाँकी सबै नगरपालिकाहरूमा र 2084 साउन 1 गतेदेखि देशभरि पशु वधशाला र मासु जाँच ऐन 2055 लागू हुने गरी राजपत्रमा सूचना प्रकाशन भएको हुँदा ऐन कार्यान्वयनमा मासु व्यवसायी

यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म सीमा शर्मा। प्रतिनिधि सभा बैठकले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। प्रतिनिधि सभाको आजको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो। प्रस्ताव प्रस्तुत गर्दै मन्त्री मेहताले मातृत्वमा गरिएको लगानी राज्यको भविष्यमाथिको लगानी गरिएको बुझ्नुपर्ने बताउनुभयो। उहाँले सुत्केरीका लागि व्यवस्था गरिएको 6 महिनाको विदा सरकारी र निजी क्षेत्रमा समान रूपमा लागू हुने बताउनुभयो। यसअघि प्रस्ताव माथिको छलफलमा भाग लिँदै सांसदहरूले आमाको जीवन, नवजात शिशुको भविष्य र राज्यको जिम्मेवारीसँग जोडिएको विषय भएकाले विधेयकलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो। यसै गरी प्रतिनिधि सभाको बैठकले महिला, बाल बालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा सभामुख डोलप्रसाद अर्यालले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको सभापतिको निर्वाचनका लागि यही असोज 14 गते दिउँसो 2 बजेको समय तोकिएको जानकारी गराउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले यही असोज 8 देखि 11 गतेसम्मको निरन्तरको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले मुलुकमा ठूलो जनधनको क्षति पुर्याएकाले तत्काल राहत, उद्धार र अस्थायी व्यवस्थापनका काम अविलम्ब थाल्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। सांसदहरूले बाढी पहिरोमा परि 21 जनाको मृत्यु, 5 जना बेपत्ता र 5 जना घाइते भएको र कयौं परिवार घरबार विहीन भएको प्रति सरकारको ध्यानाकर्षण गराउँदै बेपत्ताहरूको खोजी, घाइतेको उपचार र विस्थापितहरूलाई उचित क्षतिपूर्तिका साथै सुरक्षित व्यवस्थापन गर्न माग गर्नुभयो। सांसदहरूले बाढी, पहिरो र डुबानबाट भएको क्षतिको जिल्लागत यथार्थ विवरण सार्वजनिक गर्न सरकारसँग माग गर्दै विपदसँग जोडिएको समस्या समाधानका लागि छुट्टै कानून आवश्यक भएको बताउनुभयो। सांसदहरूले सरकारले पूर्वाग्रहका आधारमा नागरिकहरू पक्राउ गर्ने कार्य कानून विपरीत भएको भन्दै त्यसतर्फ गम्भीर बन्न ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले विपद व्यवस्थापनका लागि गठन भएको संसदीय समितिमा राष्ट्रिय सभालाई समेट्न नसकेकोमा आपत्ति जनाउनु भएको छ। बैठकमा विशेष समयमा बोल्दै नेपाली कंग्रेसका सांसद आनन्द प्रसाद ढुङ्गानाले संघीय संसदमा दुवै सदनको उत्तिकै महत्व रहेको भन्दै सरकारले राष्ट्रिय सभालाई समेत समेटेर संयुक्त संसदीय समिति बनाउन प्रस्ताव गर्नुपर्नेमा जोड दिनुभयो। त्यसै गरी नेपाली कम्युनिष्ट पार्टी एमालेकी सांसद मीना सिंह र खालले असोज 8 गतेदेखि हुने वर्षापछि आउने बाढी पहिरोको पूर्व सूचना भएर पनि सरकारको जोखिमयुक्त बस्तीका नागरिकको सुरक्षा दिन नसकेको बताउनुभयो। बैठकमा सांसदहरू चन्द्रबहादुर केसी, विष्णुबहादुर विश्वकर्मा, सोमनाथ पोर्तेल, भुवन बहादुर सुनारले सरकारले पूर्व न्यायाधीश पक्राउको कारण सार्वजनिक गर्नुपर्ने, भोटेकोशी बाढीमा ज्यान गुमाउनेहरूको यकिन तथ्याङ्क सार्वजनिक गर्नुपर्ने र बाढी पीड़ित बालबालिकाको पठन पाठन तत्काल गर्नुपर्नेमा जोड दिनुभयो। राष्ट्रिय सभाको अर्को बैठक असोज 15 गते बिहिबार दिउँसो 1:15 बजे बस्नेछ। पछिल्लो 24 घण्टामा देशभर 272 विपदका घटनाहरू हुँदा 21 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले हिजो बिहान 10 बजेदेखि आज बिहान 10 बजेसम्म भएका विपदका घटनामा 4 जना बेपत्ता र 26 जना घाइते भएको जानकारी दिनुभयो। प्राधिकरणका अनुसार सो अवधिमा सबैभन्दा बढी पहिरोको 97 घटना भएका छन्। पहिरोमा परि 19 जनाको मृत्यु, 4 जना बेपत्ता र 4 जना घाइते भएका छन्। हस्त, राति 11 बजेको समाचार सकियो। सुन्दै रहनुहोला रेडियो नेपाल। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
2: हस्त आजलाई रेडियो नेपालको विविध कार्यक्रम सहितको प्रसारण यहीँ पूरा हुन्छ। यसपछि पनि हाम्रो प्रसारण निरन्तर रूपमा रहिरहनेछ। अहिलेको यो प्रसारणबाट प्रविधि संयोजनतर्फ पुष्परत्न वज्राचार्य, सहयोगी दुर्गा श्रेष्ठसँगै म विष्णुदेवी पौडेल पनि बिदा भएँ। नमस्कार, शुभरात्रि।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: नेपालको समावेशी आवाज।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको सञ्चार।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज। राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

जननी जन्मभूमिश्च स्वर्गद्वापी गरिएसी अर्थात् हाम्रो धरती माटो हामीलाई जन्म दिने आमा भन्दा पनि प्यारो हुन्छ। नमस्कार, म पार्वती खड्का। कार्यक्रम जलवायु र जीवनमा तपाईँलाई स्वागत छ। तपाईँले यो कार्यक्रम रेडियो नेपालको 98.1 र 103 मेगाहर्जबाट

राम्रो लुगा लगाउन दिने, कसरी चाहिँ मिठो खान दिने भन्ने खालको एउटा चिन्तन सधैँभरि चाहिँ रहिरहन्छ र म पनि त्यही एउटा चिन्तन गर्ने मध्येमा एउटा हुँ। हाम्रो गाउँमा चाहिँ खास गरी पिङ हाल्ने चलन थियो दसैँमा। पिङ हाल्नुको लागि अलिकति तलतिरको सहर बजारतिर चाहिँ काटेर चाहिँ बाँसको लिङ्गोबाट बनाउनुहुन्छ, तर हाम्रो गाउँमा चाहिँ के थियो भने जङ्गलमा जाने अनि काठकै रुख, काठकै रुख त्यो सुरिलो गएको रुख चाहिँ काटेर लिएर आउने परम्परा थियो र चारवटा लिङ्गोको लागि हामी चारजना युवाहरू जङ्गलमा जान्थ्यौँ। अनि हामीले काट्ने, प्रत्येक व्यक्तिले काट्ने एउटा लिङ्गो चाहिँ हाम्रो गाउँमै भएका हाम्रा युवतीहरूको नाउँमा हुन्थ्यो। अनि त्यति बेला हाम्रो मान्यता के थियो भने यदि खुकुरीले काटेर त्यो लिङ्गो ढाल्दाखेरि यदि त्यो लिङ्गोको टुप्पो भाँचियो भने चाहिँ त्यो जसको नाउँमा काटिएको त्यो केटी चाहिँ पहिले जान्छ, त्यही त्यही वर्षमै पहिले जान्छ भन्ने खालको एउटा रमाइलो एउटा मान्यता थियो। अनि र जुन दिन चाहिँ हामीले लिङ्गो ठहराएर पिङ हाल्छौँ, पिङ हाल्ने दिनमा पनि ती हामीले ज जसको नाउँमा काटेका थियौँ ती चारजना युवतीहरूले चाहिँ आफ्नो घरमा खाजा बनाएर लिएर आउनुहुन्थ्यो। खाजा रोटी अथवा के हुन्छ त्यति बेलाको त प्रचलनमा त एउटा कर्कलोको चाहिँ त्यो अचार फेमस थियो, अनि भटमासको उसिनेको भटमास अनि सिमी रोटी सेलरोटीहरू आफ्नो घरमा जे जे पाक्छ ती खानेकुराहरू खाजा लिएर आउनुहुन्थ्यो। अनि हाम्रो गाउँमा चाहिँ त्यो भिरै भिर भएको गाउँ भएको कारणले गर्दाखेरि खरे बाबियो बाबियो पाइन्छ, त्यसरी चाहिँ बाबियो पनि सङ्कलन गरेर हामी त्यही दिनमा चाहिँ लिङ्गो डोब खनेर लिङ्गो पनि गाड्ने अनि त्यो बाबियो बाटेर चाहिँ तपाईँको त्यो बाबियोको डोरी पनि हाल्ने सबै काम त्यति बेला हुन्थ्यो। र हामी त्यो जब पिङ हालिसकेपछि अनि फेरि पालै पालोसँग पिङ खेल्थ्यौँ, त्यो एउटा परम्परा थियो रमाइलो होइन। अनि हाम्रो एउटा चाहिँ के चलन थियो भने जुन दिन हामीले लिङ्गो गाडेर पिङ हाल्छौँ त्यो त्यो रात चाहिँ हामी त्यही पिङमै पिङ कुर्ने भन्ने चलन थियो हाम्रो। अनि राति पनि हामी त्यहीँ के अरे त्यही पिङमा बसेर रमाइलो गर्ने, गीत गाउनेदेखि लिएर सबै गरेर रमाइलो गर्ने हामी रात त्यसरी काट्यौँ एक रात चाहिँ। यसरी चाहिँ अब त्यो परम्परा थियो। अहिलेको पछिल्लो समयमा जस्तो र सहर बजारमा जस्तो हाम्रो गाउँघरमा चाहिँ टिका लगाएपछि पैसा दिने चलन थिएन, न टिका लगाइदिने मान्छेले टिका लगाउने मान्छेलाई दक्षिणा दिने चलन थियो, न टिका लगाउने मान्छेले लगाइदिने मान्छेलाई दक्षिणा दिने चलन थियो, खासै त्यस्तो चलन थिएन। त्यसले गर्दाखेरि त्यहाँ पैसाको कुनै हिसाब किताब हुँदैन थियो। दसैँ आउनुभन्दा एक हप्ता अगाडि जस्तै मेरो बुवा चाहिँ बजारमा झर्नुहुन्थ्यो, उहाँले त्यो वर्षभरि जम्मा गरेको घिउहरू त्यो टिनमा जम्मा गरेर राख्नुहुन्थ्यो, अनि त्यसपछि अब दसैँको लागि खर्चको लागि भनेर जम्मा गरेर राख्नुहुन्थ्यो, अनि त्यो जम्मा गरेको घिउ बजारमा ल्याएर त्यो घिउ बेच्नुहुन्थ्यो, अनि त्यो घिउ बेचेर आएको पैसाले घरको सबै परिवारलाई एक एक जोर चाहिँ लुगा लगाइदिनुहुन्थ्यो। यति कुरा पाउँदाखेरि पनि हामीलाई चाहिँ त्यो संसारै पाए जस्तो त्यो त्यति खुसी हुन्थ्यौँ, त्यो खालको एउटा स्मरण पनि छ।

0: विजया दशमी नेपालीहरूको सबैभन्दा प्रिय पर्व मानिन्छ। कट स्थापनादेखि पूर्णिमासम्म मनाइने यो पर्वको आफ्नै विशेष महत्त्व रहेको छ, विशेष सन्दर्भ रहेको छ। खास गरी बालिकाल अवस्थामा दसैँमा राम्रो लुगा, रातो टिका अनि पहेँला जमरा लगाएर रमाउँदै रमाउँदै मामा घर जानुको पनि अर्कै विशेष महत्त्व रहेको छ। विगतमा यिनै रमाइलाहरू सार्दै सार्दै मनाएको दसैँको सम्झना गर्नुहुँदै वरिष्ठ लोक गायक नवीन ढुङ्गेल।
1: श्रोताहरूमा हार्दिक मङ्गलमय शुभकामना टक्राउँछु। म त ओखल ढुङ्गाको पोकली भन्ने ठाउँमा जन्मेको हुँ र त्यहाँ म बाल्यकालदेखि वैशालु उमेरसम्म म त्यहाँ धेरै दसैँहरू मनाएँ। त्यो दसैँ मनाउने सिलसिलामा त्यो बेलाको माहौल असाध्यै रमाइलो हुन्थ्यो। कहिले दसैँ आउला र नयाँ लुगा लाउने, कहिले दसैँ आउला र मिठो खानेकुरा खाने, कहिले दसैँ आउला र टिका लाउने आफन्तकोमा, र कहिले दसैँ आउला र माओला घर घर मामा माइजू हजुरबा हजुरआमाको टिका लगाएर पैसा पाउने, यो चाहिँ असाध्यै महत्त्वपूर्ण चलन थियो। अब त्यति बेला पैसाको सिलसिलामा एक रुपियाँ त हुँदै हुँदैन थियो, पाँच पैसा, दस पैसा, दुई पैसा दिनुहुन्थ्यो। त्यही पनि खुसी भएर हामी गाउँका टोल टोलका केटाहरू जम्मा भएर कसको बढी कसको घटी भनेर केलाउँथ्यौँ। भदौ लागेपछि जब तिज सकिन्छ घर शृङ्गारको काम हुन्थ्यो। छोरा मान्छेहरू परदेशतिर गएका छन् घर फर्किने, घरमा बसेका महिलाहरूले अथवा घरमा बस्ने मान्छेले कमेरो माटो लाउने, खसी बोका तयार गर्ने, चिउरा चामल तयार गर्ने र दसैँको लागि चिउरा कुट्ने, चामल कुट्ने, दाउरा बनाउने, दर्जीहरूलाई बोलाएर लुगा सिलाउने, त्यस्तो चलन थियो। खानापिनामा असाध्यै नेचुरल खाना हुन्थ्यो, मरमसाला चिल्लो कम हुन्थ्यो र आफ्नै गाउँमा उत्पादन भएको चिजहरू खाइन्थ्यो, जति खाए नि सन्च हुन्थ्यो। र अहिले खानाहरूमा विषादीहरू छ, यसले गर्दाखेरि अहिलेको खाना र पहिलाको खानामा आकाश पातालकै फरक भयो। र टिका टालाको सन्दर्भमा दसैँ कहिले आउला, टिका लाउने, पैसा कहिले पाइएला, कसले बढी दिएला भनेर हामी साथी साथीमा झगडा गर्ने, रमाइलो गर्ने, पिङ खेल्न जाँदाखेरि ग्याङ ग्याङ बनेर कसको बढी भनेर गन्ने चलन हुन्थ्यो। त्यो माहौल पनि अहिले हरायो। सम्झनु पर्ने कुरा रोगटे पिङ लिङ्गे पिङ भन्ने हुन्थ्यो। त्यो रोगटे लिङ्गे पिङमा हामी असाध्यै रमाएर तयारी गर्थ्यौँ र महिना दिनदेखि रोगटे पिङको लागि काठ बोक्ने, काठ तयार गर्ने, काठ खोप्ने र ठाउँ हेरेर ठाउँ अनुसार सुहाउने किसिमको पिङ राख्थ्यौँ। आफ्नो घरमा बाब्यो छैन भने अरूको घरमा माग्न जान्थ्यौँ, दिएनन् भने राति चोरेर भए पनि उहाँहरूको बाब्योको डोरी बाँधेर बाटेर हामी लिङ्गे पिङ हाल्थ्यौँ। चारो र बाँस गाडेर लिङ्गे पिङ बनाइन्थ्यो र जात्रा लगाइन्थ्यो, रातभरि नाचिन्थ्यो, दोहोरी गाइन्थ्यो। गाउँदेखि सहर आउने, सहरबाट केही कमाएर गाउँ जाने अवस्था थियो र गाउँ जाँदाखेरि यो सात दिन सुन हिँडेर जानु पर्थ्यो। बिरामी हुनुहुन्थ्यो, ज्वरो आउँथ्यो, कति घाउ खटिएर आउने, खुट्टा नङ फाट्ने, ठेस लागेर जुत्ता त्यति हुँदैन थियो। त्यस्तो अवस्था नि हामी कुनै प्रवाह नगरिकन हाम्रो घरमा पुगेर कहिले दसैँ मानिन्छ भनेर दसैँको मात्रै रमाइलोमा हामी भुल्थ्यौँ, रमाउँथ्यौँ र जान्थ्यौँ। पुरानो कल्चर, पुरानो संस्कार, पुरानो संस्कृतिलाई तोड्ने र त्याग्ने प्रयास नगरौँ, पुरानो कुराहरूलाई नबिर्स्यौँ। बिर्सिँदै गयो भने भोलि नेपालको धर्म, संस्कृति, नेपालको कल्चर, नेपालको दसैँ तिहार, छठ

0: सांस्कृतिक धार्मिक महत्व आआफ्नै किसिमको रहेको छ। नेपाल एक कृषि प्रधान देश पनि हो, जहाँका धेरै कृषकहरू कृषि कर्ममै लागेका हुन्। उनीहरू वर्षभरि अन्न फलाउँदछन् अनि फलेको अन्न यही दसैँको सेरोफेरोमा आफ्नो घरभित्र भित्राउँदछन्। जब घरका ढिकुटीमा अन्नहरूले भरिभराव हुन्छ, उनीहरूको मन पनि खुसीले फुल्दछ, रमाउँदछ अनि यही उमङ्गभित्र उनीहरू दसैँ मनाउँदछन्। यस्तै गरेर विगतमा आफूले दसैँ मनाएको सम्झना गर्नुहुँदै लोकगायक बलबहादुर परियार।
1: सर्वप्रथम त म पहाडमा कनकन्तरमा जन्मेको एउटा लोकगायक बलबहादुर परियार, सर्वप्रथम त सबै तमाम श्रोताबिन्दमा, शुभचिन्तकमा, सबैमा सबै चाडको शुभकामना, मङ्गलमय शुभकामना। दसैँ आयो भनेपछि धान झुल्ने, धान त्यत्तिकै पसाउने, कोदोहरू हरियाली हुने, फुलहरू झिलिमिली हुने, कोही अम्माहरू पाकेर, कोही नस्पती पाकिसकेका, अनि अब हरियाली झिलिमिली, अनि अब माटो कमेरो रात माटो लिनलाई तल एक दिनकै बाटो जानु पर्थ्यो, कमेरो चाहिँ ल्याएर घर सिँगारेर झ्यालडोरामा चाहिँ कालो लाएर चाहिँ एकदम सिँगार पेटार गरेर, अनि नयाँ लुगा ल्याइदिनु हुन्छ हुँदैन दसैँमा भनेर चाहिँ हामी त्यस्तो अवस्था हुन्थ्यो। अब अहिलेको परिवेशमा र अहिलेको उसमा त अब कुनै केहीलाई दसैँ तिहारमा बजारे भाका बजाएर चाहिँ नाचमा चाहिँ टिका लाएर चाहिँ बजार गरेर चाहिँ एकदम रमाइलो, छुट्टै रमाइलोपन हुन्छ।

0: सूचना प्रविधिको विकासले गर्दा दशैं जस्ता चाडबाड मनाउने तौर तरिकामा पनि भिन्नता देखिन थालेको छ। पहिला जस्तो रोटेपिङ, लिङ्गेपिङ, बाटीभरि अहिले देखिँदैनन्। पुरानो गाउँघरमा बाल्यकालमा मनाएको दशैंको सम्झना गर्नुहुँदै वरिष्ठ लोक गायक उपेन्द्र पन्त।
1: भित्र बाहिर र जहाँसुकै कुनै संसारको कुनामा बस्नुहुने नेपालीहरूलाई बडा दसैँको र त्यसपछि आउने दीपावली छड त्यसपछि नेपाल सम्बत सबैको एक मुस्रम सबैलाई सबै देश विदेशमा बस्नेहरूलाई हार्दिक मङ्गलमय शुभकामना। सबैको शुभ होस्, सबैको राम्रो सुस्वास्थ्य रहन्। म तनहुँको मिर्लुङ भन्छ, तत्कालीन मिर्लुङ, अहिले चाहिँ भानु बार रतनपुर ज्यामरुक भन्ने ठाउँमा त्यहाँ जन्मिएको र त्यहाँ नजिकै मामली पनि नजिकै थियो, भानु 10 चोक्सा पानी भन्ने ठाउँ। र यो त्यो बेलाको टिपिकल तथा अर्ग्यानिक भन्न चाहन्छु म, अहिलेको चाहिँ जङ्क फुड खाएर त्यो बेलाको अर्ग्यानिक खास थियो। हामी साना भन्दाखेरिको कुरा गरौँ, साना भन्दै अरू हामी बच्चाहरूलाई के मतलब हुन्थेन, नाना लुगा राम्रो आउँछ कि आउँदैन, बाबुले किनिदिन्छ किनिदिँदैनन् बाबुआमाले, अनि दसैँको टिका दिनमा मामाले मा पैसा कति हुन्छ। त्यो बेला त नोटको चलन थिएन, सुका त्यो घुमाउने 20 पैसा 25 पैसा एक मोहर 1 रुपियाँ दिन्थे, त्यो पनि टिकोलाएर दिएको कलेक्सन गरेर हामी जङ्गलमा गएर गन्ने, खुसी हुने, रमाइलो हुने, अनि खसीको मासु खान पाइने, राम्रो लुगा लाउनु पाइने। काङ्गुवामा 12 पिर्के पिङ हुन्थ्यो, 12 पिर्का भएको हुन्छ काठे काठको, वर्ष बित्दै गयो त्यसपछि त्यो 12लाई 8 पिर्के बनायो, त्यो 8 पिर्के पिङ पनि अहिले 4 पिर्केबाट नि झरेर अहिले यो बेला बेलामा चाहिँ मान्छेहरूले एउटा महोत्सव गर्छ नि, त्यो महोत्सवमा देखिन थालेछ। नत्र भने गाउँको ती पिर्के पिङहरू सकिसके, कहिले कतै कतै चाहिँ लिङ्गे पिङ हाल्छन्, त्यो लिङ्गे पिङ चाहिँ खेलिन्थ्यो। धरती छोड्नु अरे टिकाको दिनमा, धरती छोडेदेखि स्वर्ग गइन्छ अरे भन्ने मान्यता थियो। राम्रो लुगा लाउने, आफ्नो लुगा एक्लै भयो आफैले हेर्ने कस्तो लुगा छ भनेर, त्यस्तो रमाइलो हुन्थ्यो। मामाले जाने, बुढा मामाले जाने त्यो चलन हुन्थ्यो भने अहिले ती कुराहरू सबै सकिएर कोठामा बसेर टिभी, युट्युब, के छन् यी सम्पूर्ण चिज अहिले आएर लेटेस्ट टेक्नोलोजी, त्यो हेर्ने र बिताउने अनि बसेर अब यत्रै रमाउने चलन छ। जसुकै जे भए पनि यहाँ काठमाडौँमा घर बनाएर बसे पनि उनीहरू आफ्नै गाउँ आफ्नै ठाउँ जान रुचाउँछन्। त्यस कारणले यसको महत्त्व धेरै छ। हामी चाहिँ हिन्दूको लागि विजय दशमी, रामले चाहिँ विजय गरेको, रावणलाई विजय गरेको एउटा ऐतिहासिक धार्मिक भएको हुँदा यो दसैँको धेरै भ्यालु छ, यसका चाहिँ धेरै अर्थ छन्, यसको चाहिँ ऐतिहासिक कुरा छ, धार्मिक कुरा छ। त्यस कारणले गर्दाखेरि त्यो बेलाको र अहिलेको दसैँमा धेरै फरक छ। हामीले त धेरै पहिला यो भोग्यौँ, अब आउनेले ती दसैँहरू देखेनन्, अहिलेका आधुनिक दसैँ मात्रै देखेका छन्, उनमा चाहिँ धेरै फरक देख्छु। त्यो बेलाको चाहिँ चहल पहल नै बेग्लै हुन्थ्यो। दसैँ आउनुभन्दा अगाडि सोरसरा सकेपछि नवरात्रमा वरिपरि बाटो सफा गर्ने, पिङ हाल्ने, जङ्गलमा गएर पिर्के पिङ्गोलाई काठ ल्याउने, अब त्यो चहल पहल हुन्थ्यो। अनि अहिले यहाँ मात्रै नभएर गाउँमा पनि त्यो चहल पहल धेरै नै घटेको छ। त्यस कारणले गर्दाखेरि पहिलाको दसैँ त अवश्य पनि धेरै रमाइलो लाग्थ्यो अहिलेको भन्दा।

वैज्ञानिक दृष्टिकोणले पनि हाम्रा हरेक चाडपर्वको आआफ्नै मौलिक महत्व रहेको छ। बडा दशैंको त झने नेपाली समाजमा ठूलो प्रभाव र छाप रहेको छ। जे होस्, यो वर्षको बडा दशैंले सबैको मनोकांक्षा पूरा गरोस्, सबैको उन्नति र प्रगति होस्, हाम्रो तर्फबाट

दशैं भागका सँगसँगै अब भने हामीले पनि कार्यक्रमबाट बिदा हुनुपर्ने बेला भइसकेको छ। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया दिन

0: स्वागत तथा अभिवादन कार्यक्रम जीवन यात्रामा प्राविधिक मित्र मिनरुवा बज्राचार्यका साथै कार्यक्रम सञ्चालिका उषा लोहनीको श्रोता आजको जीवन यात्राको आजको अङ्कमा हामीले गायक भीषण मुकारुङलाई निम्ताएका छौँ। गायक मुकारुङले अधेरीमा जुन फुल्दा, त्यसै गरी खोर्सानी डल्ले नसोध साथी लगायत थुप्रै चर्चित गीतहरू गाउनु भएको छ। खुर्सानी डल्ले गीतलाई मुकारुङले विभिन्न संस्करण समेत सार्वजनिक गर्नु भएको छ। साथै मुकारुङ देश विदेशका विभिन्न मञ्चमा पुगेर समेत आफ्नो सांस्कृतिक प्रस्तुति दिँदै आउनु भएको छ। अब हामी आजका हाम्रा अतिथि गायक तथा संगीतकार भीषण मुकारुङसँग उहाँको जीवन यात्रा, सांगीतिक संघर्ष, गीत संगीतको क्षेत्र लगायतका विषयमा कुराकानी गर्नेछौ। सर्वप्रथम कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ।
1: हजुर नमस्ते, धन्यवाद।
0: कुराकानीको सुरुवात म यहाँको जन्मबाट गर्छु। यहाँको जन्म चाहिँ कहाँ भएको थियो?
1: मेरो जन्म नेपालको पूर्वी भाग भोजपुर जिल्ला टेम्कीमयु गाउँपालिका अन्नपूर्ण 3।
0: हजुर, यहाँको बाल्यकाल चाहिँ कसरी बित्यो?
1: मेरो बाल्यकाल मेरै गाउँमा घरदेखि नजिकै स्कुल थियो। स्कुल जाने, स्कुलबाट फिरेपछि हाम्रो गाउँघरको हुर्काई हो, एउटा चाहिँ जिम्मेवारी थियो, एक भारी घाँस काट्नै पर्ने, त्यसरी नै खेल्दै भोजपुरकै त्यही अन्नपूर्ण गाउँमै बित्यो।
0: हजुर, कस्तो वातावरण थियो तपाईँको आफ्नो घरको चाहिँ?
1: मेरो गाउँ नै मेरो एक ढङ्गले भन्ने हो भने साङ्गीतिक साहित्यिक गाउँ हो। त्यो माथि पनि हाम्रो परिवार आफैमा साङ्गीतिक साहित्यिक परिवार हो, होइन? मेरो बाबा पनि सङ्गीतलाई अत्यन्तै रुचाउने, मेरो बाबा स्कुलमा शिक्षक हुनुहुन्थ्यो, यद्यपि उहाँले फेरि खेल र सङ्गीत पनि सिकाउनुहुन्थ्यो बाबा, त्यो कारणले गर्दाखेरि घरको वातावरण चाहिँ एकदमै सङ्गीतमय थियो।
0: जस्तो यहाँले चाहिँ नि के कस्तो शिक्षा उपाधि हासिल गर्नुभएको छ, शैक्षिक यात्रा चाहिँ कसरी अगाडि बढ्यो यहाँको?
1: मैले एसएलसीसम्म चाहिँ नि मेरो गाउँबाटै गरेँ। त्यस पछाडि उच्च शिक्षाको लागि म त्यहाँदेखि नेपालको पूर्वी सहर तल इटहरी झरेँ, त्यहाँ त्यो बेलाको आइए भन्थ्यो, आइए त्यहाँसम्म पढ्यो। त्यस पछाडि मेरो त्यहाँ सकेपछि यता काठमाडौँ त्यसपछि हानियो, त्यसपछि पढाइ चाहिँ त्यति लगभग सक्यो, अनि यता साङ्गीतिक यात्रा त्यसपछि तय भयो।
0: यो गीत सङ्गीतको क्षेत्रमा चाहिँ यहाँ कसरी आइपुग्नु भयो त?
1: मैले अघि पनि भने मेरो घरको वातावरण नै सङ्गीतमय थियो।
0: घरकै वातावरण?
1: हजुर, मेरा काकाहरू दाईहरू पनि सङ्गीतमा हुनुहुन्थ्यो, उहाँहरूकै प्रेरणा, उहाँहरूकै अब उहाँहरू हिँडेको बाटोमा सायद त्यो हिँड्ने चाहिँ इच्छा जाग्यो होला, त्यही भएर सङ्गीतमा छु।
0: हजुर, जीवनका उतार चढाव भोगाई र सङ्घर्षलाई चाहिँ हाम्रो श्रोता माझ सुनाइदिनुहोस् न।
1: अब जीवनमा चाहिँ सङ्घर्ष बिना केही पनि प्राप्त हुँदैन, होइन? तपाईँको तपाईँ घरमा बसिरहनु भयो, सुतिरहनु भयो, वा केही पनि त्यो विषयमा चिन्ता गर्नु भएन, चिन्तन गर्नु भएन भने सफलता त तपाईँको ओछ्यानसम्म आउँदै आउँदैन। सो तपाईँ अगाडि बढ्नको लागि, हिँड्नको लागि, या सङ्घर्ष गर्नको लागि तपाईँ जहिले पनि तयार हुनुपर्छ। त्यस पछाडि मात्रै सफलताहरू वा धेरै जीवन अनुभवहरू सँगालिँदै जानेछ, त्यसले नै मानिसलाई यात्रा अगाडि बढाउनेछ जस्तो लाग्छ मलाई।
0: हजुर, अब हामीले धेरै बेर कुराकानी गऱ्यौँ, अब एउटा गीत, यहाँको यो चर्चित गीत, देश विदेशमा समेत घम्केको गीत डल्ले खुर्सानी गाइदिनुहोस् न अलिकति, हामी बाँकी रेडियो नेपालबाट बजाउँछौँ।
1: हजुर हजुर, बिहान बिहान छ, स्वर त्यति खुलेको छैन,
0: अलिअलि त्यही पनि ट्राई गरिदिनु।
1: खुर्सानी डल्लेको यो फर्स्ट पार्ट छ।

0: रेडियो नेपालबाट अहिले यहाँहरू सुनिरहनु भएको छ जीवन यात्रा कार्यक्रम र म कुराकानी गरिरहेकी छु गायक तथा संगीत म कुराकानी गरिरहेकी छु गायक तथा संगीतकार भीषण मुकारुसँग. हाम्रो प्रसारण एफएम 98.1 से 103 मेगाहर्जमा पनि सुन्न सक्नुहुन्छ. साथै www.onlineradionepal.gov.np www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा पनि सुन्न सक्नुहुन्छ. अब हामी कार्यक्रमको दोस्रो खण्डमा आइपुगेका छौँ. यस खण्डमा यहाँसँग हामी केही पारिवारिक कुराकानीहरू केही व्यक्तिगत कुराकानीहरू गर्नेछौँ. पारिवारिक अवस्था कस्तो छ? को को हुनुहुन्छ परिवारमा?
1: परिवारको म कान्छो छोरा हुँ. मेरो दाई हुनुहुन्छ पारस मुकारुङ सङ्गीतकार, अनि दिदी हुनुहुन्छ मेरो ठुलो दिदी रेवा तराई, बहिनी कान्छी रोहिता. हामी चारजना छोराछोरी. मेरो यता चाहिने वैवाहिक स्ट्याटस चाहिने श्रीमती अनि एक छोरा एक छोरी.
0: विवाह त यहाँले प्रेम विवाह गर्नुभयो होला नि?
1: प्रेम अनि हाम्रो नेपाली परम्परा अनुसार माघी पनि दुइटै.
0: उहाँ पनि गायन क्षेत्रमै हुनुहुन्छ कि?
1: होइन, ऊ त्यो बेला सामान्य साहित्य र चाहिने पत्रकारितामा दिनुहुने.
0: के होला नाम?
1: सुमित्रा लिम्बु.
0: सुनेको जस्तो लाग्यो है मलाई चाहिँ नाम. तपाईँको यो सङ्गीत क्षेत्रलाई चाहिँ होइन, तपाईँका परिवारका अन्य सदस्यहरूले कतिको इन्ट्रेस्ट छ त?
1: उनीहरूको इन्ट्रेस्ट बिना, उनीहरूको सपोर्ट बिना म यहाँ छैन डेफिनेटली. किन भन्दाखेरि नेपाली गीत सङ्गीतमा लागेर जसरी अरू कुराहरूले हामीहरूले त्यो आशा गर्छौँ, एउटा आर्थिक त्यस्तो धेरै छैन, त्यसरी पनि आकर्षण कम छ भन्ने लाग्छ मलाई गीत सङ्गीतमा. होइन, त्यति हुँदाहुँदै पनि मेरो परिवारले, विशेष त मेरो श्रीमती भन्छु म, उनले एकदमै धेरै मलाई सपोर्ट गर्छन्. उनको त्यो जुन एउटा सपोर्ट छ त्यही कारणले पनि यहाँ छु.
0: गायन क्षेत्रमा तपाईँ हुँदाखेरि तपाईँ त कहिले विदेश जानु वर्षको थियो जस्तो बाहिर गइरहनु भएको हुन्छ होइन, त्यस्तो बेलामा तपाईँलाई चाहिँ अलिकति नगइदिए हुन्थ्यो कि अथवा जाँदाखेरि के पो गर्छ कि भन्ने त्यस्तो शङ्का केही हुन्छ कि हुँदैन?
1: छैन छैन, बिल्कुल छैन. मैले अघि नै भने त्यो एउटा चाहिने विश्वासको वातावरण छ.
0: तपाईँको बुवाको नाम चाहिँ?
1: बाबाको नाम पुरुषोत्तम राई. मेरो बाबाले त्यो बेला राजाहरूको त्यो के भन्छ भ्रमणहरूको बेला अथवा पूर्वतिरको त्यो प्रतियोगिताहरूमा अधिकांश चाहिँ पुरस्कारहरू लानु भएको छ. यहाँ पनि यो राष्ट्रनाचगरले गरेको त्यो एउटा कार्यक्रममा लोकनृत्य प्रतियोगितामा मेरो बाबाले नेतृत्व गरेर आएको टोलीले यहाँबाट चाहिँ राष्ट्रिय पुरस्कार दोस्रोसम्म लगेको छ कि. त्यति धेरै उहाँ चाहिँ कला र सङ्गीतलाई प्रेम गर्ने हुनुहुन्थ्यो.
0: अनि यहाँको आमा चाहिँ के गर्नुहुन्छ?
1: आमाजी चाहिँ एकदमै गृहिणी हुनुहुन्थ्यो. आमाजीलाई चाहिँ 3 वर्ष अगाडि हामीले गुमायो.
0: के हो नाम उहाँको चाहिँ?
1: गङ्गादेवी राई.
0: उतै बस्नुहुन्थ्यो?
1: मलाई भोजपुरकै भन्न मन लाग्छ, भोजपुर पनि अन्नपूर्णकै भन्न मन लाग्छ.
0: हजुर. अनि यहाँ चाहिँ फुर्सदको समयमा चाहिँ के गर्नुहुन्छ त?
1: हामी गीत सङ्गीतमा लागेका मानिसहरू गीत सङ्गीत सम्बन्धी नै होइन, कहीँ न कहीँ केही न केही सेमिनार गोष्ठीहरू भइरहेको हुन्छन् होइन. म अहिले सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान अहिले प्राज्ञ सभा सदस्य छु होइन, त्यता पनि जानुपर्छ. विभिन्न सामाजिक सङ्घ संस्थाहरूमा त्यसरी जिम्मेवारीहरू धेरै छन्, गर्नुपर्ने धेरै थोकहरू छन्. नेपाली गीत सङ्गीतलाई माथि लानको लागि नेपाली गीत सङ्गीतको अबको यात्रा कस्तो गर्ने के गर्ने होइन, त्यसको विविध पक्षमा चाहिने कामहरू गर्नु परिरहेको हुन्छ. फुर्सद भने पनि व्यस्त भने पनि यही गीत सङ्गीतमै जतिखेर
0: कहिले कहिले परिवारलाई पनि त फुर्सदमा लानु पर्यो
1: लगिरहेको हुन्छु म.
0: हजुर, यस्तो राम्रो गायक आउनु भएको छ, यस्तो मिठो स्वर भएको होइन सङ्गीतकार हुनुहुन्छ, अब यहाँले गाउनु भएको गीत यहाँले एक लाइन गाइदिनु पर्यो.

0: रेडियो नेपालबाट अहिले यहाँहरू सुनिरहनु भएको छ जीवन यात्रा कार्यक्रम र म कुराकानी गरिरहेकी छु गायक तथा संगीतकार भीषण मुकारुङसँग। अब हामी कार्यक्रमको तेस्रो खण्डमा आइपुगेका छौँ। यस खण्डमा यहाँसँग हामी विषय वस्तुमा आधारित कुराकानीहरू गर्नेछौँ। यहाँले प्रशस्त आधुनिक गीत, लोकगीत, भजनहरू गाउनु भएको छ। अहिलेसम्म कतिवटा गीतहरू गाउनुभयो यहाँले?
1: ठ्याक्कै त्यसको संख्या रेकर्ड गरेर राख्न पाइएन, राख्नु पर्ने हो, तर के मिलेन।
0: 200 जति त भइसक्यो
1: हजुर, लगभग 200 नाग्यो पनि कि जस्तो लाग्छ।
0: यहाँ आफैलाई चाहिने मन परेको गीतको दुई लाइन गाइदिनुहोस् न।
1: आफूले गीत गाएका चिजहरू सबै प्यारो र राम्रो लाग्छ।

0: धन्यवाद।
1: यो गीत सङ्गीतको विधा अहिले चाहिँ नि कुन अवस्थामा छ जस्तो लाग्छ यहाँलाई?
0: नयाँ प्रतिभाहरू आउने क्रम एकदमै जारी छ, त्यो एकदमै स्वागत योग्य छ। तर कति कुराहरू चाहिँ हतार भए जस्तो, एकदमै हतार हतार हामीलाई रातारात हिट हुनुपर्ने, होइन एकदमै चर्चित हुनुपर्ने, विदेशतिरको कन्सर्टहरू भ्याल्नुपर्ने, एक किसिमको यो चाहिँ अलिक अस्वस्थ प्रतिस्पर्धा जस्तो, हामीले सिक्नुपर्ने धेरै कुराहरू गर्नपर्ने धेरै कुराहरू बाँकी हुँदाहुँदै पनि एकदमै हतारो गरे जस्तो अनुभूति हुन्छ। त्यो बिचमा पनि राम्रा राम्रा प्रतिभाहरू आउने क्रम जारी छ, जो चाहिँ नेपाली गीत सङ्गीतले उहाँहरूबाट आशा गर्दछ। र त्यो विरासत हामीले भर्खरै नारायण गोपालका उहाँको संस्मरण स्मरण गर्दै हामीले भर्खर दुई चार दिन अगाडि कार्यक्रमहरू गऱ्यौँ, त उहाँहरूले एउटा बनाएको यो ठुलो विरासत छ, त्यो विरासत हामीले नयाँ पुस्ताले अथवा मभन्दा पछिल्ला चाहिने भाइ बहिनीहरूले धान्नुपर्नेछ र आशा गरौँ राम्रो हुनेछ, राम्रो हुँदैछ।
1: हजुर, यो गीत सङ्गीतले जीवनलाई चाहिँ नि ऊर्जा भर्ने चाहिँ नि काम गर्छ, होइन? सङ्गीतमा चाहिँ एउटा शक्ति पनि हुन्छ भनिन्छ, होइन? गीत सङ्गीतको साधना गर्ने व्यक्ति भएको हिसाबले, होइन, यो कुरालाई यहाँले चाहिँ कसरी हेर्नुहुन्छ त?
0: तपाईँले नै भनिसक्नुभयो, सङ्गीतमा धेरै ऊर्जा अथवा सकारात्मक कुराहरू धेरै छन् के सङ्गीतसँग। त्यही भएर धर्म वा राजनीति वा भनौँ न हरेक कुरामा सङ्गीत जोडिएको छ। तपाईँ जुन धर्मको हुनुहोस् तर बिहानै तपाईँले भजनहरू लाएर राष्ट्रिय भावका गीतहरू लाएर सुन्नुभयो भने तपाईँलाई दिनभरि नै तपाईँले इनर्जी आएको एउटा महसुस गर्नुहुन्छ कि। भने पछाडि सङ्गीत चाहिँ त्यो सर्वव्यापी छ, पल पलमा चाहिँ तपाईँको सङ्गीत छ। जब तपाईँ सङ्गीतसँग रमाउनुहुनेछ, सङ्गीतसँग नजिक हुनेछ, तपाईँलाई स्वतः आनन्द मिल्नेछ। त्यो कारणले सङ्गीत बिनाको जीवन हामी कल्पना पनि गर्न सक्दैनौँ। र सङ्गीतले जहिले पनि सकारात्मक सोच लाई चाहिँ बढावा दिन्छ।
1: आजको दिनमा चाहिँ नि गीत सङ्गीतमा लागेर कुनै पनि स्रष्टा जीवनयापन गर्न सक्ने अवस्था छ कि छैन?
0: यो दुइटै कुरा छ। यसलाई के भने हामीले सकारात्मक चाहिँ रूपमा लिनुपर्छ कि गीत सङ्गीतमै लागेर अहिले नेपालमा पनि केही राम्रो हुँदै आइरहेको छ। आशा गरौँ यसलाई पूर्ण व्यावसायिक बनाउनको लागि म जस्ता तपाईँ जस्ता सबै सञ्चारकर्मी कलाकार स्रष्टा सबैले सकारात्मक पहल गर्नुपर्दछ, पक्कै पनि राम्रो दिन आउनेछ।
1: पछिल्लो चरणमा चाहिँ तपाईँको यो खुर्सानी डल्ले भन्ने गीत चाहिँ निकै नै चर्चामा आयो नि, होइन? यसबारे बताइदिनुहोस्। लन्डनतिर पनि तपाईँले गाउनुभयो, होइन? त्यो गीतमा चाहिँ विशेषता के छ त?
0: अब खुर्सानी डल्ले भन्नु बित्तिकै तपाईँको के छ भन्दाखेरि आत्मीयता चाहिँ झल्किन्छ। कारण के हो भन्दाखेरि डल्ले खुर्सानी जुन छ यो चाहिँ मध्य पहाडमा एउटा फल्ने हो, पिरो चाहिँ हामी नेपालीलाई साह्रै धेरै मनपर्छ, होइन? अब त्यो पनि डल्ले खुर्सानी अनि त्यो चाहिँ एउटा यो जीवनसँग जोडिने कुरा भयो। त्यो कारणले गर्दाखेरि मैले लोकगीत भएको कारणले लोकजीवनसँग जोडेर यसलाई पूर्वी पहाडको एउटा लयसँग सङ्गीत संयोजन गरेर एउटा राम्रो एउटा लोकगीत बनाउने प्रयत्न गरेको हुँ मैले। त्यो हिसाबले पनि श्रोताहरूले चाहिँ एकदमै आफ्नोपन उहाँहरूले महसुस गर्नुहुन्छ यो गीत सुन्दाखेरि। त्यो सायद मेरै लागि गाइदियो, हाम्रै गाउँठाउँको सामान्य एउटा फल त्योसँग रिलेटेड भएर गाइदियो भनेर उहाँहरूले एकदमै आफ्नो महसुस गर्नुहुन्छ र सायद त्यो भएर यो चाहिँ नै उहाँहरूले मन पराइदिनु भएको भन्ने मेरो बुझाइ छ।
1: यहाँका गीतले कुन विधालाई बढी सम्बोधन गर्छ जस्तो लाग्छ यहाँलाई, यहाँले गाउनुभएको गीतहरूले?
0: अघि हजुरले नै भन्नुभयो, मैले सबै विधालाई मैले समातेको छु। खासमा मेरो चाहिँ नै गायनको चाहिँ नै उठान चाहिँ आधुनिक गायनबाट सुरु भएको, तर पछि मेरो एउटा भित्री एउटा चक्षुले एउटा चाहिँ के होला भने, हो म त एउटा नेपाली केटो, पूर्वी पहाडको एउटा केटो, मैले मेरो लोक संस्कृतिलाई पनि मैले गाउनु पर्छ र मेरो गलाले त्यसलाई केही न केही न्याय गर्न सक्छ भन्ने हिसाबले मैले यो लोकगीतहरू जस्तो खोर्सानी डल्ले तपाईँको अहिले तिनसम्म आइपुगेको छ, होइन? अहिले मैले लोकगीतलाई पनि भनौँ नेपाली खाँटी सङ्गीत त लोक सङ्गीत हो नि, त्यसलाई पनि चाहिँ अहिले मैले आफ्नो घाँटीमा सजाउने प्रयत्न गरिरहेको छु। दिदी
1: यहाँले चाहिँ नि खोर्सानी डल्ले गीत विभिन्न संस्करणमा सार्वजनिक गर्नुभएको छ, विभिन्न संस्करण ल्याउनु भयो, के छ यो गीतको संस्करण विशेषता?
0: खासमा चाहिँ त्यो खोर्सानी डल्ले एक जुन आयो त्यो चाहिँ एकदमै धेरै मन पराइदिनु भयो कि दर्शक श्रोताहरूले। अनि त्यो चाहिँ मैले के गरेँ भन्दाखेरि मेरो लोकगीतको जुन अफिसियल्ली म काम गर्छु त्यसलाई त्यो नामाङ्कन दिँदै जाने खोर्सानी डल्ले एक दुई तिन भनेर चाहिँ सोचे हो दिदी, खासमा चाहिँ त्यसरी हो। र खोर्सानी डल्ले दुई चाहिँ जो एसीमा भन्ने छ त्यो तिम्रो हाँसो, यसमा चाहिँ खोर्सानी डल्ले भन्ने शब्द यसमा छैन कि, तर मैले चाहिँ खासमा चाहिँ खोर्सानी दलले लोकगीतहरूको त्यो संस्करणलाई चाहिँ खोर्सानी दलले नाम दिने भन्न सोचेको, तर के भने त्यो काम गर्दाखेरि गीत अत्यन्तै राम्रो हुँदाहुँदै पनि दर्शकहरू त झुक्का जस्तो, खोर्सानी दलले भन्ने शब्दै छैन अनि फेरि खोर्सानी दलले भन्ने गीत राखिरहेको छ भने पछाडि उहाँहरूले त्यो कुरालाई अलिक त्यो दर्शक श्रोताको प्रतिक्रिया लिँदा पनि त्यो झुक्काएको हो कि भनेर उहाँहरूले महसुस गर्नु। त्यस पछाडि मैले यो तेस्रो चाहिँ नै खोर्सानी दलले डल्लेमा डल्ले बारुल्की लाग्छ हिक्कमा हिक्क सम्झियो कल्ले कल्लेमा कल्ले भनेर खोर्सानी दलले शब्दै राखेर फेरि त्यसलाई निरन्तरता दिएको छु। खोर्सानी दलले भन्ने आफ्नो किसिमको त्यो संस्करण म पछि अर्को पनि गर्नेछु। अर्को लोकगीत मैले गाउँदाखेरि अब चाहिँ खोर्सानी दलले म राख्नेवाला छैन दिदी।
1: हजुर धेरै भयो होइन।
0: हजुर
1: नेपालीहरू देशमा मात्र नभई झन् विदेशमा पनि छरिएर बसेका छन् होइन, यसले यो क्षेत्रलाई चाहिँ नि कस्तो सहयोग गरेको पाउनु भएको छ यहाँले?
0: नेपाल छोडेर जो विदेश संसारका धेरैवटा देशहरूमा नेपालीहरू जानुभएको छ, उहाँहरूले नेपाली संस्कृतिलाई नेपाली सङ्गीतलाई साहित्यलाई यति धेरै प्रेम गर्नुहुन्छ, साँच्चै नै नजिकबाट उहाँहरूले त्यो महसुस गराउनुहुन्छ कि हामीहरू देश विदेश चाहिँ कार्यक्रम गर्न जाँदाखेरि उहाँहरूले घरकै छोरो आए जस्तो घरकै भाइ आए जस्तो होइन एकदम नजिकको मान्छे आए जस्तो गरेर उहाँहरूले हामीलाई जुन आतिथ्यता दिनुहुन्छ, नेपाली कलाकारहरू कहीँ कतै अहिले बाँचेको छ भने उहाँहरूको त्यो प्रेमले नेपालमा पनि छ छँदैछ त्यो आफ्नो ठाउँमा रह्यो, तर जब देश छोडेर विदेश जानुभएका छन् उहाँहरूले चाहिँ तपाईँको नेपाली कलाकारहरूलाई बोलाएर कार्यक्रम गराएर घुमाएर सब थोक चाहिने गरेर होइन एउटा नेपाली एउटा कलाकारलाई बाँच्ने आधारसम्म दिनुभएको छ उहाँहरूले, भनेपछि त्यो चाहिँ नेपाली कलाकारप्रतिको उहाँहरूको ठुलो सम्मान हो।
1: सङ्गीत विधामा चाहिँ यहाँको रुचि के कस्तो छ? यहाँले चाहिँ अब गीतमा चाहिँ सङ्गीत भन्ने कार्यमा पनि यहाँबाट हुन्छ नि
0: हैन? हजुर हजुर हजुर
1: त्यसबारे
0: हो हो म संगीतकारको रूपमा म आफूलाई प्रस्तुत गर्न त्यति धेरै रुचाउँदिन, तर अब कहिलेकाहीँ अब आफूले भगवान्ले दिएको एउटा कला सिप छ त्यसलाई महसुस गरेर म अलिअलि सङ्गीत पनि गर्ने गर्छु।
1: तपाईँ धेरै गीतहरूमा सङ्गीत दिनुभएको छ नि
0: छ छ मैले चाहिँ जस्तो एउटा सत्य भन्ने एल्बम मेरो सोलो एल्बम जो अञ्जन किरातीजीले लेख्नु भएको थियो सातवटा गीत, अनि जस्तो खोर्सानी दलले संस्करणहरू छ खोर्सानी दलले एक र यो तिन त म आफैले सङ्गीत गरेको शब्दसम्म लेखेको नि, तर म आफूलाई गीतकार सङ्गीतकार भनेर म आफूलाई त्यति म दावा गर्दिनँ, तर गायक चाहिँ हुँ भन्छु म।
1: यहाँ त अब गीत सङ्गीत क्षेत्रको अलावा चाहिँ नि समाज सेवामा पनि आबद्ध हुनुहुन्छ होइन, के कस्ता सामाजिक कार्यहरू यहाँले गर्दै आउनु भएको छ त?
0: वास्तवमा कला सङ्गीत चाहिँ मलाई यस्तो लाग्छ कहिलेकाहीँ यो राजनीति पनि हो समाज सेवा पनि हो धर्म पनि हो सबै थोकै मतलब सङ्गीत कहाँ छैन, सङ्गीत सर्वव्यापी छ, त्यो कारणले सङ्गीत केही मार्फत पार्टी बनाउन पौवा पार्टी पौवा बनाउन मन्दिर बनाउन गुम्बा बनाउन होइन तपाईँले स्मरण गराउँछु मेरो दुई वर्ष अगाडि मैले एउटा यहाँ राष्ट्रनाच घरमा एउटा मेरो एकल कार्यक्रम गरेँ मैले एकल मेरो आफ्नो सोलो कन्सर्ट त्यहाँबाट उठेको रकम मेरो गाउँको मैले एम्बुलेन्सको लागि भनेर चाहिँ गराएको थिएँ, त्यहाँ एम्बुलेन्स किन्ने अभियान चलिरहेको बेला मैले 1,00,000 रुपियाँ यहाँ मेरो आफ्नो एकल कार्यक्रम गरेर गाउँको एम्बुलेन्सको लागि 1,00,000 रुपियाँ चाहिँ दिएँ। 1,00,000 रुपियाँ ठुलो कुरो होइन, तर कस्तो भन्दाखेरि मैले गर्ने मेरो आफ्नो त्यो भावना अब त्यो समाज सेवासँग पनि जोडिन्छ होला, त्यो हिसाबले यसरी आफ्नो सङ्गीत कर्मबाट एउटा सामाजिक काममा पनि समाजसँग पनि जोड्यौँ भन्ने लाग्छ जहिले पनि।
1: तपाईँले प्रशस्त गीतहरू गाउनु भएको छ, आधुनिक गीत गाउनु भएको छ, राष्ट्रिय गीतहरू गाउनु भएको छ होइन, त्यसै गरी यहाँले चाहिँ नि भजनहरू पनि गाउनु भएको छ, तपाईँ आफू चाहिँ कस्तो गीत गाउँदा आनन्द महसुस गर्नुहुन्छ र यहाँलाई कस्तो गीत चाहिँ मनपर्छ त गाउनको लागि खास गरी?
0: सबै विधासँग नजिकबाट म निहालेर म प्रस्तुत गर्छु, सिचुएसन पनि हुन्छ जस्तो कहिलेकाहीँ स्टेजमा निस्किँदाखेरि चाहिँ दर्शकहरूले चाहिँ अलिकति स्लो नम्बरहरू भन्दा अलिकति फास्ट नम्बरहरू होइन अलिकति रमाइलो गर्ने झुम्ने टाइपको चाहिँ उहाँहरूले मन पराउनुहुन्छ, सामान्य चाहिँ कहिलेकाहीँ घरमा अथवा सामान्य बैठकी जस्तो कार्यक्रम गरौँ भन्दाखेरि उहाँहरूले आधुनिक गीतहरू मेलोडी चाहिँ मन पराउनुहुन्छ, तर म स्वयं आफू चाहिँ विशेष त अलिकति मेलोडियस नम्बरहरू भनौँ न हामीले अब नेपाली सुगम सङ्गीत भन्छ हामीहरू त्यसलाई अब सेमी क्लासिकल बेसका गीतहरू नै म आफूलाई ज्यादा आफूलाई म खुलेको महसुस गर्छु।
1: तपाईँ यो गीत सङ्गीतको क्षेत्रमा लागेर चाहिँ नि देश विदेश चाहिँ कतिको घुम्नुभयो त?
0: 7-8 देशहरू घुमे होला, कोरिया, हङकङ, ब्रुनाई, युके, इजरायल,
1: सिङ्गापुर,
0: यस्तै छ दिदी। अब गीत सङ्गीत सँगसँगै बाँच्नु नै पर्यो नि त।
1: हजुर हजुर, जस्तो होइन पहिला तपाईँहरूले गीत गाउने बेलाको अवस्था र होइन अहिलेको वर्तमान अवस्थामा चाहिँ नि यो गीत सङ्गीतको क्षेत्रमा चाहिँ यहाँले के कस्तो भिन्नता पाउनु भएको छ त?
0: यो गीत सङ्गीत चाहिँ प्रविधिसँग पनि जोडिएको छ क्या दिदी, त्यो कारणले प्रविधिहरू नयाँ नयाँ आइरहेको छन्। त्यो प्रविधिलाई कति सदुपयोग पनि गरेको देखिन्छ, कति दुरुपयोग गरेको, त्यही त अब यो चाहिँ दुइटै बाटो हुँदो रहेछ। तर मानिस जहिले पनि सकारात्मक हुनुपर्छ। मैले अघि पनि भने नयाँ नयाँ प्रतिभाहरू आउँदै हुनुहुन्छ, उहाँहरू नयाँ सोचका साथ आउँदै हुन्छ। अहिले फेरि हामी नेपाली गीत सङ्गीत मात्रै होइन, संसारको सङ्गीत चाहिँ यो अहिलेको यो नयाँ प्रविधिले तपाईँको होइन पृथ्वी चाहिँ एउटा सानो घर जस्तो भइसक्यो होइन, यो इमेल इन्टरनेटको जमाना। सो अब हामीले अहिले नयाँ पुस्तालाई भनौँ न, तपाईँको अब प्रभाव यस्तो छ कि संसारभरिको सङ्गीत चाहिँ अहिले हामी एक ठाउँ बसेर सुन्छौँ र त्यो अहिले त्यो प्रभावले होला। नयाँ नयाँ भाइ बहिनीहरू एकदमै धेरै यो पश्चिमा गीतहरू हलिउड बलिउड भन्छौँ, यसको ठुलो प्रभाव छ।
1: अनि यसै सन्दर्भमा जस्तो यो भनौँ न, अहिले यो पुराना पहिलाका विभिन्न पुराना गीतहरूलाई चाहिँ नि रिमिक्स गरिन्छ नि होइन, यसले यो गीत सङ्गीतको क्षेत्रलाई चाहिँ नि लाभ हानि के पुर्याएको जस्तो लाग्छ त यहाँलाई?
0: यसमा पनि दुई प्रकारले, एउटा चाहिँ जो पुराना स्रष्टाहरू हुनुहुन्छ उहाँहरूले गरेको राम्रा गीतहरूलाई मात्रै रिमिक्स गरिन्छ एउटा कुरा चाहिँ होइन, अनि कति सृजनाहरू छायामा होला नि त, ती सृजनाहरूलाई खोजिन्न भने पछाडि यो के छ भन्दाखेरि एक ढङ्गले भन्ने हो भने यो विकृति नै हो र पुराना स्रष्टालाई त्यसको क्रेडिट नदिने, मेरो आफ्नै गीत जस्तो गरेर गाउने यो नयाँ पुस्तक एउटा चाहिँ यो छ, यो यो यति सुखद होइन यो, किनभने एउटा सृजना त्यत्तिकै तपाईँको सामान्य हिसाबले बन्दैन कि, अनि त्यो सृजना अहिले कपिराइटका कुरा छन्, त्योसँग आउने रोयल्टीका कुराहरू छन्, धेरै कुरा छ, किनभने सृजनाको तपाईँको प्रयोग गर्न त्यत्तिकै पाइँदैन अरूको सृजनाहरू होइन। यो कुराहरू धेरै गम्भीर कुरा छ। कति कुरा चाहिँ अब नयाँ पुस्ताले पुरानो पुस्ताको गीतहरूलाई स्वीकारेको चाहिँ देखिन्छ, तर त्योभित्र अलिक धेरै स्वार्थ छ कि दिदी, त्यो राम्रो कुरा हो, किनभने अग्रजहरूलाई जहिले पनि हामीले सम्मान गर्नुपर्छ, उहाँहरूले गरेको हामीले कामको कदर गरेर त्यसलाई रिमिक्स गर्ने एउटा कुरा हो, तर त्योसँग जोडिने अरू आर्थिक पाटाहरू नैतिक पाटाहरू छन्, उनीलाई क्रेडिट नदिने होइन, जस्तो गीत चाहिँ बनाउने आफैले गरे जस्तो, आफैले सृजना गरे जस्तो गर्ने त्यो जुन चलन छ त्यो चाहिँ तत्काल रोकिनुपर्छ, र त्यो सृजना जसले गरेको उसलाई उसको के हो नैतिक आर्थिक के हो उसको अधिकार, उसलाई त्योबाट पूर्ण रूपमा सुरक्षित गरेर मात्रै त्यो गीतहरू प्रसारण गर्न बनाउन दिनुपर्छ।
1: यो गीत सङ्गीतको क्षेत्रलाई चाहिँ नि माथि उकास्न सम्बन्धित सबै पक्षले चाहिँ नि के गर्नुपर्छ जस्तो यहाँलाई लाग्छ?
0: जस्तो राज्यको तर्फबाट जसरी पहिले कलाकारहरू संरक्षित थिए, जस्तो अहिले रेडियो नेपालै भन्नुहोस्, रेडियो नेपालले कलाकारहरूलाई पारिश्रमिक दिएर उसको चाहिँ डेट दिएर पहिले गीतहरू निशुल्क रेकर्ड गराउँथ्यो नि त देशले खर्च गरेर होइन, अहिले चाहिँ त्यो परिपाटी हट्यो, त्यो चाहिँ प्राइभेट चाहिँ संस्थाहरूमा गयो, तर रेडियो नेपालले एउटा गीतकारलाई सङ्गीतकारलाई गायकलाई तिरेर चाहिने बनाएका गीतहरू अहिले अहिले कुनै अर्को एउटा प्राइभेट संस्थाहरूले प्रयोग गरिरहेको म देख्छु क्या। हामी सबै मिलेर नेपाली गीत सङ्गीतलाई उठाउनु पर्दछ। रेडियो नेपाल जस्तो एउटा संस्थाले चाहिँ नेपाली कलाकारहरूलाई पहिचान गरेर एउटा स्थान दिएर ती पुराना स्रष्टाहरू जसले रेडियो नेपालले स्वयं आफै गीत रेकर्ड गर्यो त्यो चिज रेडियो नेपालको आफ्नै युट्युब च्यानल वा अहिले त त्यो डिजिटल प्लेटफर्महरू आयो नि त्यो स्वयं रेडियो नेपालले प्रयोग गर्नुपर्दछ, किनभने त्यो चाहिँ आर्थिक लाभसँग पनि जोडेको कुरा छ क्या दिदी। त्यो कारणले यस्ता चिजहरू चाहिँ राज्यले आफ्नो चाहिने मातहतमा लिएर पहिले जस्तै जस्तो रेडियो नेपालको रेकर्डिङ स्टुडियोमा हामी चाहिँ सगर्व आउन सकौँ गीत गाउन सकौँ त्यो वातावरण बनाउनुहोस् भन्ने लाग्छ मलाई त।
1: हजुर, अति व्यस्तताको बावजुद पनि यहाँ हाम्रो रेडियो नेपालको स्टुडियोमा आएर कार्यक्रममा सहभागी भइदिनु भयो होइन, यसको लागि रेडियो नेपालको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद, र रेडियो नेपाल सुनिरहनु भएका हाम्रा श्रोतालाई यहाँ केही भन्न चाहनुहुन्छ?
0: रेड नेपालले जन्माएको कलाकार भन्छु म, किन भन्दाखेरि हामीहरू पहिले रेड नेपालमा आएर यहाँनिर भोइस टेस्ट दिन्थ्यौँ, रेड नेपालमा आधुनिक प्रतियोगितामा हामी लाइन लगाएर गीत गाउँथ्यौँ भने त्यो हिसाबले रेड नेपालप्रति म जहिले पनि ऋणी छु कि रेड नेपाल यस्तो संस्था हो, नेपाली गीत सङ्गीतको इतिहासै रेड नेपालबाट जोडिन्छ होइन, त्यो कारणले हामी त्यसलाई सुन्दै अनुसरण गर्दै आएका हामी कलाकारहरू तपाईँले यहाँसम्म चाहिँ बोलाएर चाहिँ मेरो केही कुरा राख्ने अवसर दिनुभयो रेड नेपाल, सबैलाई धन्यवाद। र अब श्रोताहरूले त नेपाली गीत सङ्गीतलाई माया गर्नु भएको छ, अझै राम्रा कलाकारहरूका राम्रा सङ्गीतहरू सुनिदिनुहोस्, त्यसो गर्दाखेरि राम्रा कलाकार बाँच्छन्, राम्रा कलाकार बाँच्नु भनेको नेपाली गीत सङ्गीत अझ धेरै माथि उठ्नु हो।
1: अन्त्यमा यहाँले गीत सङ्गीतको क्षेत्रमा पुर्याउनु भएको योगदानको सम्मान गर्दै यहाँलाई अझै सफलता मिल्दै जाओस्, यहाँको भावी जीवन सुखमय रहोस्, जीवन यात्राको तर्फबाट यही नै शुभकामना।
0: हजुर हस्, धन्यवाद।
1: यतिन्जेल हामी कुराकानी गर्दै थियौँ गायक तथा संगीतकार भीषण मुकारुङसँग। आजलाई जीवन यात्रा कार्यक्रमको समय सकिएको छ, अर्को हप्तासम्मका लागि प्राविधिक मित्र मिनर्वा वज्राचार्यका साथै म कार्यक्रम सञ्चालिका उषा लोहनी बिदा माग्छौ, रेडियो नेपाल सुनिरहनु होला, हवस् त नमस्कार।

नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepalonline.com www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल असोज महिनाको 13 गते मङ्गलबार, अश्विन कृष्ण पक्ष तृतीया तिथि, तदनुसार सेप्टेम्बर 29 तारिक सन् 2026, नेपाल सम्बत 1146, यलागा तृतीया। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी उत्तम पाण्डे, सहकर्मी प्रमिला गजुरेल अनि म रमा ढुङ्गानाको सदाझै आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमा नै यहाँहरूले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौ अध्यात्म सन्देश कार्यक्रम 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार 6 बजे नेपालीमा समाचार नेपालीमा समाचार पछि विभिन्न पत्र पत्रिकाको सङ्गालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ 6:30 समय हो कार्यक्रम अन्तरसंवादको 7 बजे समाचार पछि हाम्रो सभ्यता कार्यक्रम सुन्न सक्नुहुनेछ 7:40 8 बजेको समयमा केही स्वदेश गानहरू सुनाउँछौ 8 बजे अङ्ग्रेजीमा समाचार अङ्ग्रेजीमा समाचार पछि शैक्षिक बहस कार्यक्रम सुन्न सक्नुहुनेछ 8:40 9 बजेको समयमा सुन्नुहुनेछ शास्त्रीय सङ्गीत 9 बजे नेपालीमा समाचार पछि सदाझै सुन्नुहुनेछ नेपाल भाषामा समाचार 9:20 सुनाउँछौ कार्यक्रम प्रेमको सन्देश 9:40 10 बजेको समयमा केही नेपाली चलचित्रका गीतहरू सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउँछौ 10 बजे समाचार पछि म्युजिक मन्त्र कार्यक्रम सुन्न सक्नुहुनेछ 11 बजे समाचार पछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरिओम, जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवत गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवद् गीता अध्याय 18 मोक्ष सन्यास योग श्लोक 22 मा भगवान श्री कृष्ण भन्नुहुन्छ, यत्तु कृष्ण बधेकस्मिन् कार्ये सक्तमहितुकम् अत त्वार्थ बदल्पम् च तत्तामस मुदारतम्। तर जुन ज्ञान एक कार्यरूपी शरीरमा नै सम्पूर्ण रूपमा आसक्त छ तथा जुन बिना युक्तिवाला तात्विक अर्थ रहित र तुच्छ छ त्यसलाई तामस भनेर भनिएको छ। सम्पूर्ण ब्रह्माण्ड यो चर अचर जगत त्रिगुणले मिलेर बनेको छ। हामीले जे देखेका छौँ, जे अनुभव गरेका छौँ र हामी जे छौँ, यो सबै सत्व रज र तमको खेल हो। यो तिनवटा जुन अवस्था हुन्छन्, जागृत, स्वप्न, सुसुप्ति, यी तिनवटै पनि यी तिनटै गुणको खेल हो। जागृत के हो? सत्वावस्था हो। स्वप्न के हो? रजसको अवस्था हो। र सुसुप्ति के हो? त्यो महातमस हो। सम्पूर्ण ब्रह्माण्डलाई यी तीन गुणले घेरेर बनाएका छन्। त्यो तीन गुण बाहेक संसारमा केही पनि भेटिँदैन। ती गुणहरूको प्रभाव के हुन्छ? ज्ञानमा कस्तो प्रभाव हुन्छ? कर्ममा कस्तो प्रभाव हुन्छ? ती सारा कुराहरूको विवेचना भगवान कृष्णले गरिराख्नु भएको छ। हामी आज तामस ज्ञानको सूत्रमा छ। ज्ञान पनि तीन प्रकारका हुन्छन्। जस्तो 20 श्लोकले के भन्यो, सर्वभूतेषु एनैकं भाव मिक्षते। सम्पूर्ण चराचर जगतभित्र लुकेको त्यो एक तत्त्व देख्यो भने त्यस्तो प्रकारको देख्ने त्यो ज्ञान चाहिँ सात्विक ज्ञान हो। तर सितिमिति देख्दैन, नदेखेपछि पृथक पृथक देख्छ। यी सामग्रीहरू सब अलग अलग देख्छ। यो पृथ्वी, आकाश, यहाँ भएका व्यक्तिहरू, यहाँ भएका प्राणीहरू, वनस्पतिहरू सब अलग अलग जब देख्न थाल्छ व्यक्तिले, त्यो रजस ज्ञान हो। त्यो यथार्थ ज्ञान हुँदै होइन। यथार्थ त यहाँ एक बाहेक केही पनि छैन। यहाँ सबभित्र परमात्मा लुकेको छ। जसरी सुनका गहनामा सुन लुकेको छ, त्यो एक चाहिँ सुन हो। अलग अलग देखिन्छन् गहनाहरू, तर त्यसभित्रको एकताको सूत्र के हो? त्यो सुन हो। माटोका भाँडामा के हो? माटो हो। त्यसै गरी पानीका विभिन्न रूपहरू हेर्नुहोस्, कहीँ कुवा बनेको होला, कहीँ नाला होला, कहीँ खाल्डो होला, कहीँ पोखरी होला, कहीँ ठुलो झिल बनेको होला, कहीँ नदी होला, कहीँ पहाडी झरना होला, कहीँ महासागर होलान्। यी सारा कुरा यी अलग अलग देखिन्छन्, तर तत्त्व भने एउटै छ, एकले बनेका छन्। त्यो के हो? त्यो जल तत्त्वले बनेका छन्। ठिक त्यसै गरी त्यो भित्र लुकेको एक देख्न नसक्ने ज्ञान मेरो जीवनमा छ। मेरो ज्ञानले त्यसलाई देख्न सक्दैन, त्यो लुकेको एकलाई देख्न सक्दैन भने मेरो ज्ञान चाहिँ राजस ज्ञान हो। यसले खुब धेरै दुःख दिन्छ। एक देख्ने नभइन्जेलसम्म व्यक्ति दुःखको अनवरत श्रृङ्खलामा फँसेको फँसै गर्नेछ। लुकेको एक देख्न थालेको दिनबाट बल्ल व्यक्तिका जीवनका दुःख समाप्त हुनेछ। हामी आफ्नो दुःख निवारण गर्न के गर्दैनौँ? कति धन सम्पत्ति आर्जन गर्न खोज्छौँ, कति प्रतिस्पर्धामा दौडिन्छौँ, कति भाग दौड छ जीवनमा, तर यिनले दुःख कसैको हरण गर्न सके? यो त तात्कालिक मात्र, एकछिनलाई केही आयो, तपाईँ एकछिनलाई खुसी भइहाल्नुभयो, प्रसन्न हुनुभयो, यो त सुख सुविधा बढेको हो, दुःख गएको होइन। दुःख त फेरि जहाँको त्यहीँ छ। गरिबका दुःख गरिबसँगै छन्, धनीका दुःख धनीसँगै छन्। गरिब गरिब भएर दुःखी छ, धनी धनी भएर दुःखी छ। कोही पनि आफ्नो स्थितिमा राजी छैन, कोही पनि राजी छैन। सबलाई अरू केही पाउनु छ, यो रजस प्रवृत्ति, यो रजस ज्ञानको कारणले यस्तो भएको त आउनुहोस्, तमस ज्ञानको अवस्थामा व्यक्ति कस्तो हुन्छ त? यो श्लोक के भन्छ? तर जुन ज्ञान एक कार्यरूपी शरीरमा नै सम्पूर्ण रूपमा आसक्त छ, एउटा शरीरभन्दा बाहेक केही पनि देखेको छैन, आफ्नो शरीर भर्नु बाहेक जसको कुनै ध्यान नै छैन, परको सोच पनि छैन, कुनै पर जीवनको सोचको त कुरै भएन, भोलिको सोच पनि छैन, 10 वर्ष पछाडिको सोच पनि छैन, बस अहिलेको शरीरको अलिकति आवश्यकता पूर्ति भयो, सकियो। त्यस्तो प्रकारले सारा ध्यान जसको एक शरीरमा आयो, यत्रो पुरै ब्रह्माण्ड नै खुम्जिएर त्यो शरीरमा मात्रै सबै कुरा छ है भन्ने जसले देख्दछ, जुन ज्ञानले देख्दछ, त्यो ज्ञान चाहिँ के हो त? तमस ज्ञान हो, सम्पूर्ण रूपमा आसक्त छ, त्यही बाँधिएको छ त्यो। तथा जुन बिना युक्तिवाला, अब युक्ति कुनै पनि छैन उसको, तामसी व्यक्ति बिना युक्तिवाला हुन्छ, जे पर्छ त्यही टर्चवाला हुन्छ, उसलाई भरेको चिन्ता पनि छैन, भोलिको चिन्ता पनि छैन, भविष्यमा के गर्ने भन्ने पनि छैन, आज पेट भर्न पाए उसलाई भयो, एकदम पेट भरेर डङ्ग उसलाई सुत्नु छ, उसलाई निद्रा प्यारो छ, ऊ भविष्यको बारेमा चिन्तन गर्नु जरुरी छैन, वर्तमान क्षण नै यस्तो आनन्दले भरिएको छ कि भविष्यको किन चिन्तन गर्ने भन्ने सोचेर भविष्यको बारेमा चिन्तन नगरेको होइन, यो व्यक्तिको पुरै ऊर्जा पेटले खाएको छ, खाना खान र खाना पचाउनुमै यो व्यक्तिको ऊर्जा सकिएको छ, त भविष्यको बारेमा सोचोस् कसले? यो व्यक्ति तनावमा पनि जाँदैन, तनावमा जानको लागि पनि भविष्यको चिन्ता चाहिन्छ, त केही मतलब पनि छैन। हामी देख्छौँ नि यस्ता व्यक्तिहरू घर घरमा, बस केही मतलब छैन, जेसुकै भइरहेको छ, आफ्नो पेट भर्न पाए भयो, सारा संसार जता जान्छ जाओस्। यो बिल्कुल यो बोधहीन अवस्था, यो तमसको अवस्था हो, जुन बिना युक्तिवाला, युक्ति कहीँ पनि छैन, केही उसले आफ्नो कुनै युक्ति लगाउने विचार पनि गर्दैन। श्रीमद् भगवत गीता अध्याय 18 मोक्ष सन्यास योग श्लोक 23 भगवान श्री कृष्ण भन्नुहुन्छ, नियतम संगरहितम अराग द्वेषतः कृतम अफल प्रेप्सुना कर्म एतत् सात्विक मुच्यते। जुन कर्म शास्त्र विधिले निर्धारित गरिएको र कर्तापनको अभिमानले रहित होस्, फल नचाहने पुरुषद्वारा राग द्वेष बिना गरिएको होस्, त्यस्तो कर्मलाई सात्विक भनिन्छ। ज्ञानका त्रिभेदहरूको विषयमा चर्चा भइसक्यो, अब कर्म कस्तो हुन्छ त? गुणका हिसाबले कर्महरू कस्ता हुन्छन् त्यसको विषयमा चर्चा प्रारम्भ भयो, र यो चर्चामा सबैभन्दा पहिले सात्विक व्यक्ति कस्तो हुन्छ त, सात्विक व्यक्तिको कर्म कस्तो हुन्छ त, त्यस विषयमा चर्चा गर्दै हुनुहुन्छ भगवान कृष्ण। के भन्नुहुन्छ? नियत कर्म, अब यहाँ उल्था गर्नेले गरेको छ, जुन कर्म शास्त्र विधिले निर्धारित गरिएको, नियत कर्म भनेको शास्त्र विधिले निर्धारित कर्म होइन, सारा टीकाकारले भने पनि होइन, सारा व्याख्याकारले भने पनि होइन, असत्य जतिजनाले भने पनि होइन। अल्बर्ट आइन्स्टिनले जब सापेक्षवादको सिद्धान्त प्रतिपादन गर्नुभयो, उहाँको सिद्धान्तलाई विरोध गर्ने व्यक्तिहरू सारा संसारबाट निस्किए, र एकपटक यस्तो आयो उहाँको जीवनमा अवस्था कि 100 सन्देशहरू, चिठी पत्रहरू, सुझावहरू हरेक दिन आउँथे कि यसले त यो समाजको जरो नै हल्लाइदियो, विज्ञानको जरो हल्लाइदियो, धर्मको जरो हल्लाइदियो। उहाँलाई धम्की पनि आउन थाल्यो, उहाँका आफन्तले आएर भन्न थाले कि यो जुन तपाईँले भन्नुभएको छ सापेक्षवादको सिद्धान्तमा, यसलाई तपाईँले अलिकति नरम बनाउनुहोस्, हजारौँ हजारौँ मान्छेहरू तपाईँको विपक्षमा छ। त अल्बर्ट आइन्स्टिन हाँसेर भन्नुहुन्थ्यो, सारा संसार मेरो विपक्षमा भए पनि मलाई के फरक पर्छ र, सत्य त सत्य नै हो, विरोध गर्दैमा सत्य त मर्दैन, त्यो देख्न सक्ने त्यो महान क्षमता थियो यी विज्ञानका मनिषीमा। त्यस्तै यहाँ जहाँ जहाँ नियत कर्म भनिएको छ, त्यहाँ त बडो शास्त्र विधिले निर्धारित भनेर उल्था गरिएका छन् गर्नेहरूले। यो किन यस्तो भयो भने नि, 100 वर्षदेखि भगवद् गीतालाई अनुभव नगर्ने व्यक्तिले शास्त्र बनाए, आफ्ना कमजोरीहरू शास्त्रमा लगेर हालिदिए। नियत कर्म हाम्रो लागि के हो? आवश्यक कर्म, जीवन चल्नको लागि जुन कर्म गर्नै पर्छ, त्यो दुई प्रकारका कर्म हुन्छन्, एउटा आवश्यक कर्म, अर्को हुन्छ इच्छाले गरिएको कर्म। जस्तो खानु पिउनु लाउनु हिँड्नु सामान्य जीवन यापन गर्नु यो आवश्यक कर्म नियत कर्म हो, भने अर्कोतिर ठुला ठुला महल बनाउँछु यस्तो गर्छु उस्तो गर्छु भनेर जुन महत्त्वाकाङ्क्षा राखेर गरिन्छ नि त्यो चाहिँ नियत कर्म होइन। नियत कर्म त आवश्यक कर्म हो, त यसलाई हामीले आवश्यक कर्म भन्ने बुझौँ। आवश्यक ठानेर गरिएको र कर्तापनको अभिमानले रहित यस्तो होस् कर्म। यदि कर्म चाहिँ कर्तापनको अभिमानले रहित होस्, कर्तापनको अभिमान भनेको के हो, मैले गरिरहेको छु भन्ने भाव, पुरै ब्रह्माण्डको जुन ऊर्जा छ सत्व रजस र तमसमा विभक्त ऊर्जा, त्यसले हामीलाई कर्म गराइरहेको छ। हामी त परवश भएर, हामी त विवश भएर कर्म गरिरहेका छौँ। के तपाईँले चाहेर उठ्नुहुन्छ, चाहेर सास फेर्नु भएको हो? कि तपाईँले चाहेर तपाईँको मुटु चलेको छ? कि तपाईँले चाहेर तपाईँका खुट्टा यति लामा भएका हुन्, हात यति लामा भएका हुन्? कि तपाईँले चाहेर तपाईँको आँखा यस्तो? कि तपाईँभित्र तपाईँको इच्छा नसोधिकन, तपाईँको कुनै पनि हस्ताक्षर नलिकन, तपाईँसँग कुनै तमसुख नगरिकन सबै भइरहेका छन्? ल भन्नुहोस् त, कसले सोधेको छ तपाईँलाई कि तेरो आज फोक्सोमा सास हालौ कि नहालौ भने? कसैले सोधेको छैन। महत्त्वपूर्ण सारा कामहरू आफै भइरहेका छन्, तर हामीलाई मैले गरेको भन्ने छ। अब कसैले कुनै एउटा घर बनायो, आफ्नो निवास बनायो, हो मैले गरेको भन्ने छ। उसले बनायो कि उसको लोभले बनायो त्यो घर? उसको लोभ यस्तो तीव्र थियो, प्रतिस्पर्धाको भावना यति तीव्र थियो कि नबनाइकन सक्दैन थियो, नबनाइकन पटक्कै सक्दैन थियो। कुनै पनि बच्चालाई पढ्ने कि नपढ्ने भनेर छनौट दिनियो सानो उमेरमा भने, कुनै पनि बच्चालाई सम्भवतः 99% बच्चा बच्चीहरू पढ्दै पर्दैन थियो होला। त मैले पढेँ भने कसरी र? कहीँ धक्का छ के? प्रतिस्पर्धाको धक्का छ, समाजको धक्का छ, बुवा आमाको धक्का छ, शिक्षक शिक्षिकाको धक्का छ। त्यो धक्का धक्कामै हामी त्यो कुम्भ मेला भर्न गएको बेलामा धक्का धक्काले व्यक्ति अगाडि गए चाहिँ, त्यो कहीँ बुद्धिमान व्यक्तिले मैले गरेको भन्ने भावै राख्दैन। किनभने सारा कर्महरू प्रकृतिको कुनै नियमले भइरहेका छन्, यो गुणको नियमले भइरहेका छन्। यसरी कर्तापनको अभिमान नरहेको व्यक्ति र नियत कर्म गर्ने व्यक्तिका कर्महरू सात्विक कर्म हुन्। नियत कर्म तपाईँका दैनिक आवश्यकता अनुसारको कर्महरू जीवनमा जे आइपर्छ त्यसमा बडो सजिलो साथ सरलताका साथ तपाईँले सम्पादन गर्ने कर्महरू सबै सात्विक कर्महरू हुन्। अगाडि के भन्छ यो श्लोकले? एवं फल नचाहने पुरुषद्वारा, अब फल नचाहने भन्ने बित्तिकै उद्देश्य नभएको होइन, उद्देश्य र फलमा फरक छ, लक्ष्य र फलमा फरक छ। लक्ष्य चाहिँ मैले कुनै पनि काम गर्दाखेरि मेरो मनमा मैले धारण गर्ने हो, जस्तो म जहाँ थिएँ त्यहाँबाट यहाँ जीवन विज्ञानसम्म आइपुग्न मलाई लक्ष्य चाहिन्थ्यो, म जीवन विज्ञान पुग्ने हो भने लक्ष्य चाहिन्थ्यो, त्यो बिना म आइपुग्दिनँ। तर फल चाहिँ के हो त? त्यो कार्य सम्पादन गरेपछि जस्तो आउँछ, जस्तो म आउँदै थिएँ मलाई कुनै कार्यवश बाहिर कहीँ जानु पऱ्यो भने फल के भयो त? फलस्वरूप म जीवन विज्ञान पुगिनँ। अब त्यसप्रति गहिरो स्वीकृति चाहिन्छ, फलप्रति स्वीकृति चाहिन्छ, तर लक्ष्य र उद्देश्यको दरो बोध चाहिन्छ। बिना लक्ष्य बिना उद्देश्य कुनै पनि काम हुँदैन।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरिओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पाइल्स, दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 4 18।

वन्देहं सद्गुरुचरणं गुरुकृपालुर्मम शरणं वन्देहं सद्गुरुचरणं मङ्गललाई पनि मङ्गलता प्रदान गर्नुहुने ब्रह्मस्वरूप परम कृपालु गुरुदेव म तिम्रो शरणमा पर्दै बार बार प्रणाम गर्छु। कार्यक्रम अध्यात्म सन्देश सुनेर सत्सङ्गको प्रतीक्षामा रहनुभएका आदरणीय श्रोताहरू सधैँ झैँ कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत एवं राधे राधे। यो कार्यक्रम हरेक दिन बिहान यसै समयमा यानि कि ठिक 5:25 बजेदेखि रेडियो नेपालको राष्ट्रिय प्रसारण अन्तर्गत सुन्न सक्नुहुनेछ। साथै मुलुकभरका यसका एफएम स्टेसन एवं इन्टरनेटबाट पनि विश्वभर नै एकसाथ सुन्न सक्नुहुनेछ। सधैँ झैँ आजको कार्यक्रममा पनि यहाँहरूले जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजीले दिनुभएको धारावाहिक प्रवचन सुनेर तत्त्वज्ञान प्राप्त गर्नुका साथै आफ्ना आध्यात्मिक जिज्ञासाको समाधान पनि पाउन सक्नुहुनेछ। कार्यक्रमको शुभारम्भ गरौँ ब्रजरस माधुरीबाट लिएको यो सुमधुर सङ्कीर्तनबाट।

रोगीलाई मिठो वस्तु पनि तितो लाग्छ, त्यसै गरी मलिन अन्तःकरण भएका जीवात्माहरूलाई मधुराति मधुर भगवान नाम एवं सन्तवाणीमा पनि रस प्राप्त हुन सक्दैन। तर जसरी वैद्यको औषधिले बिस्तारै बिस्तारै रोगलाई निर्मूल पार्छ, त्यसै गरी निरन्तर बेमनीले भए पनि सत्सङ्ग गरिरहे अन्तःकरण शनै शनै शुद्ध भई तिनमा फेरि रसको अनुभव हुन थाल्छ। आउनुहोस् अब श्रवण गरौँ स्वामी श्री हरिदासजीबाट समन्वयात्मक दार्शनिक प्रवचन। अत्यन्त गूढ रहस्यहरूको मर्म खोलिने यस धारावाहिक प्रवचनलाई दैनिक रूपमा श्रवण गरे

स्वयं भगवानले स्वीकार गरे भागवत 9:4-63 अहम् भक्त पराधीनो ह्य स्वतन्त्र इबद्धुज, म स्वतन्त्र छैन, मनुष्यले मलाई गुलाम बनाइदियो। भगवानलाई पनि गुलाम बनाउन सक्छ, यो विशेषता मानव देहको जुन देवताले निगर्न सक्दैनन्। निरपेक्षम मुनिम शान्तम निर्वैरम समदर्शनम अनुब्रजाम्यहम नित्यम पूये यत्यंग्रि रेणुभिः। भागवत 11:14-16 भगवान भन्छन् मलाई गुलाम बनाए। र हिजो मैले बताए, तर्पयन्तंग माम विश्व मेते पृथक तण्डुला। भागवत 10:81-9 सुदामा को कनिका पसिनाले गनाको थोत्रो कपडामा लगाएको कनिका जुन छ त्यसमै बाँधिए भगवान, गुलाम बने सुदामाको। मैले हिजो सिद्ध गरे, सुरदासजी, हेर्नु सुरदासजीले एक पटक, सुरदासजी जाँदै थिए भगवानको चिन्तन गर्दै, मस्तीमा रहन्थे, आँखा त देख्दैन थिए। त सूरदास भगवानको चिन्तन गर्दै गाते त एक ड्राई कुवा थियो, सुक्खा इनार, त्यहाँ खसे खसे त तपाईँहरू भए चिच्याउनुहुन्थ्यो, कोही छ मलाई निकाल बचाउ, आत्तिनुहुन्थ्यो। सूरदासजी आत्तेनन्, उनले भन्ने कि क्या बढिया ठाउँ रहेछ, यहाँ त डिस्टर्ब छैन, अब भगवानलाई पुकार आरामले। त्यहीँ बसेर भगवानको चिन्तन गर्न थाले। अब भगवान परेशान, भक्तको गुलाम मान्छन् आफूलाई, त उनले भन्ने कि यो बुढो बाहिर निस्किने त सोचे गर्दैन, टेन्सन भयो, भगवान आफै आयो निकाल्नलाई। उनले भन्ने, ए सूरदास हातले, आफ्नो हात यू बढाइदिए, लामो बनाइदिए, समातेर बाहिर निकाले। जब ध्यान दिनुहोस्, तपाईँहरूले यो संसारलाई भोग गर्नलाई शब्द स्पर्श रूप रस गन्ध यही 5 चिज छन्, 6 कुनै चिज छैन। तपाईँहरू राम्रो राम्रो सुन्न चाहनुहुन्छ, नराम्रो सुन्न चाहनुहुन्न। तपाईँहरू राम्रै चिज देख्न चाहनुहुन्छ, नराम्रो देख्न चाहनुहुन्न। तपाईँहरू मिठो कुरा नै सुँग्न चाहनुहुन्छ, बासनातार गन्ध सुँग्न चाहनुहुन्न। तपाईँहरू शरीरलाई फ्रेन्डली चिज टच गराउन चाहनुहुन्छ, यसको विपरीत चिज होइन यही सुख चाहनुहुन्छ, अर्को जिब्रो स्वाद चाहनुहुन्छ, यही 5 चिज चाहनुहुन्छ, 6 अर्को चिज छैन। तर सन्त महात्माले पनि यो भोग गर्छन्, तर उनीहरूले यो 5 चिज जुन छ यो संसार सम्बन्धी होइन भगवान सम्बन्धी प्राप्त गर्छन्। रस त दुवैले लिन्छन्, महापुरुषले पनि लिन्छ, सन्त महात्माले पनि, तपाईँहरूले पनि लिनुहुन्छ, तर भेद हुन्छ त्यहाँ। ठिक, त हेर्नुहोस्, जब भगवानले सूरदासलाई समातेर माथि ताने, त भगवानको स्पर्श पाउने बित्तिकै परम आनन्दको अनुभव भयो। सूरदासले चिने, मैले जसलाई पुकारे हो त्यो यही हो। त समाते जोडले, अब मलाई छोड्नु छैन, जबरजस्ती हात समाते। तब भगवान एक साधारण गाउँलेको भेषमा थिए, भगवानले भने, ए बुढा के गर्दैछौ, छोड मेरो हात, झन कुवाबाट निकाल्दै मेरो हात समात्दैछ। सूरदासले भने, अब छोड्नेवाला छैन तिमीलाई, जबरजस्त समाते। तब भगवानले पुरा तागत लगाएर सूरदासको हात छुटाएर भागे। ओ खतरा छ यो। त जब भागे त सूरदासजीले च्यालेन्ज गरिदिए, हस्तमुत्क्षिप्य यातोऽसि बलात् कृष्ण किम् अद्भुतम् हृदयाद्यदि निर्यासि पौरुषम् गणयामि ते। या भगवानलाई च्यालेन्ज गरिदिए, ए श्री कृष्ण, तिमी बलवान छौ, सब बल तिमीमा छ, कत्रा कत्रा राक्षसलाई तिमीले युम मार्यौ, म एक निर्बल आँखा पनि नदेख्ने त्यसको हात छुटाएर भागेर तिमी आफूलाई मर्द सम्झिन्छौ, तिमी नामर्द हौ, नामर्द। हेर्नुहोस् यहाँ भक्त भगवानलाई कस्तो शब्द प्रयोग गर्दैछ, नामर्द हौ,
यदि मर्द हो भने तिमलाई मैले यहाँ बन्धनमा राखेको छु हृदयमा, यदि हिम्मत छ भने हृदयाद्य निर्यासी पौरुषम गणयामि ते, मेरो हृदय बन्धनबाट छुटेर जाऊ त फेरि म तिमीलाई मानु कि हो तिमी पुरुषार्थ वाला हौ नत्र नामर्द हौ। च्यालेन्ज गरी सूरदास जीले त भगवानको एक पटक मनुष्यले बन्धनमा पारेपछि भगवान सधैँ रहन्छन्। तपाईँहरूको संसारको जुन माया प्रेम आदि व्यक्त गर्नुहुन्छ हृदयमा यो धेरै दिन रहँदैन। लैला मजनुको स्टेजको प्रेम रहेछ भने पनि रहँदैन, एक दिन खत्तम हुन्छ। संसारको संसारमा एक लप चलेको छ प्रेम, वास्तवमा प्रेम यहाँ संसारमा हुँदैन, आउँदा दिनमा म बताउँला। तीन चिज हुन्छ, एक स्वार्थ, एक व्यापार, एक प्रेम। स्वार्थ माने लिनु लिनु, व्यापार माने लिनु दिनु। प्राय संसारमा स्वार्थ भन्दा बढी व्यापार चल्छ, प्रेम त दिनु दिनु हो, यो त कमै छ। यो संसारमा छैन, यो भगवत विषय हो। त तपाईँहरूको यहाँ प्रेम, यो व्यक्ति 10 वर्ष प्रेम गरे यी दुईले, अब विवाह गरे त सुख मिल्यो, लभ गरे, विवाह गरे, केही दिन त लाग्यो रमाइलो, केही दिन पछि वाक युद्ध सुरु भयो, अलि दिन पछि लत्तम घुस्सम, 1.5 वर्ष पछि डिभोर्स भयो, टिक्दैन यो धेरै दिन। तर भगवानको त्यस्तो हुँदैन, त्यो सदा रहन्छ। त्यहाँदेखि भगवानलाई निष्कर्ष यो कि भगवानलाई गुलाम पनि बनाउन सक्छ मनुष्यले, त्यसैले देवताहरू पनि मनुष्य देह चाहन्छन्। यो अरू योनिमा यो चिज हुन सक्दैन, यो निष्कर्ष। त यति महत्त्वपूर्ण यो मानव देह छ, तर यसमा भयानक खतरा पनि छ। एक जसरी मैले बताथे बिजुली विद्युत जुन तपाईँहरूले पाउनु भएको छ करेन्ट, यसबाट कति काम बन्छ तपाईँहरूको, बत्ती बाल्नलाई ट्युबलाइट, बल्ब, राइस कुकर, फ्रिज, सब कति उपयोग छ, टेलिभिजन, मोबाइल, सब चार्ज गर्नलाई। तर त्यही करेन्टलाई हामीले उपयोग गर्न जानेनौँ, नाङ्गो तारलाई हामीले समात्यौँ भने के हुन्छ, राम नाम सत्य हुन्छ। त त्यस्तै यो जुन महत्त्वपूर्ण मानव देह छ, यसमा एक भयानक खतरा छ, त्यस बारेमा तपाईँहरूलाई जान्नु छ। त त्यो के खतरा हो तेनस, यसको बारेमा वेद बताउँछ, सावधान गराउँछ, किनकि सर्वोच्च ज्ञान त वेदै हो। त वेदलाई टच नगरिकन कुनै पनि ज्ञान पूर्ण हुँदैन, त्यसैले वेद भन्छ उल्कावत् तान्योथेत् सृजेत्। अमृत नादोपनिषद्को पहिलो मन्त्र सावधान गराउँछ, ए मनुष्य हो, यति महत्त्वपूर्ण मानव देह जुन तिमीहरूले प्राप्त गरेका छौ, यसमा गुणै गुण छ, तर एक अवगुण छ। त्यो अवगुण के हो कि यो बिजुली चम्केको समान छ, कुनै पनि बेला खतम हुन सक्छ, क्षणभङ्गुर छ जीवन। ध्यान दिनुहोस्, यो देह तिमीलाई सधैँ प्राप्त हुँदैन, आज छ भोलि नरहन सक्छ, क्षणभङ्गुर क्षणभङ्गुर। बिजुली चम्केको तपाईँहरू आकाशमा देख्नुहुन्छ नि, एकैछिनमा बिलाउँछ, त्यस्तै छ तिम्रो शरीर, त्यसैले सावधान हौ। दुर्लभो मानुषो देहो देही नाम क्षणभङ्गुरः, भागवत 11 स्कन्दको 2 अध्यायको 29 श्लोक। मनुष्य हो सावधान हो, आज तिमीहरूको जीवन छ भोलि नरहन सक्छ, भोलि के एकछिनमै नरहन सक्छ, क्षणभङ्गुर छ। त्यसैले जुन प्राप्त गर्ने लक्ष्य हो त्यसको लागि ढिला नगर, तुरन्त गर, भोलिको जीवन प्राप्त होस् कि नहोस्। व्यक्तिहरू भन्छन् जान्न त जान्यो, के हतार बुढेस कालमा गरौँला, अरे तिमीले सर्टिफिकेट लिएर आछौ कि 60 वर्ष बाँच्ने, 50 वर्ष बाँच्ने, अरे 60 वर्ष वाला पनि मरेका छन्, 50, 20, 10, अरे जन्मिने बित्तिकै मरेका छन्, पेटमै मरेर जन्मिन्छन्, कहिले गर्छौ?
आचरेत प्राज्ञ। प्रह्लादले भने ए बाल्यकालमै गर जे गर्नु छ, जुन अवस्थामा छौ तत्काल सुरु गर। जीवनको भरोसा छैन, अरे समय आएपछि ठुल्ठुला भगवान कहलिनेवाला जुन छन् तिनले पनि जानुपर्छ तिम्रो हैसियत के छ। ब्रह्मा विष्णु रुद्रश्च सर्वावा भूतजातयः महोपनिषद् चौथो अध्यायको 52 मन्त्र भन्छ, समय आएपछि ब्रह्मा विष्णु शिवले पनि जानुपर्छ यो संसारबाट। ध्यान दिनुहोस्, यी भगवान हुन्, यी पनि जानुपर्छ। तपाईँहरूको जुन मान्यता छ त्यहाँ खण्डित भयो। हेर्नुहोस्, मैले बताएको थिएँ तपाईँहरूको परम्परा खण्डित हुनेछ वेदशास्त्रबाट मैले बोल्दा। तपाईँले यही मान्नु भएको थियो विष्णु नै सर्वे सर्वा हुन्, कहाँ खत्तम हुन्छन्। अरे विष्णु विष्णु यस्ता विष्णु त कति छन्, यिनका पनि मालिक छन् हजुरबाउ, अरू कोही छन्। यी विष्णुहरू त केवल एक नौकर चाकर मात्र हुन् जो मेन छ उसको। समय आएपछि तपाईँहरूलाई बताउँला डिटेल्समा यही प्रवचनभित्रै। त्यसैले वेद भन्दैछ ब्रह्मा विष्णु शिव पनि एक दिन जानुपर्छ, तिम्रो हैसियत के छ, के का लागि तिमी यही संसार बटुल्नमा लागेका छौ, लक्ष्य जान्न खोज्दैनौ जीवनको। सावधान गराइएको छ बार बार, वेद शास्त्रमा भरिएको छ क्षणभङ्गुरताको। जातस्य हि ध्रुवो मृत्युर् ध्रुवम् जन्म मृतस्य च। गीता दोस्रो अध्यायको 27 श्लोक पढ्नु होला, जो व्यक्ति जन्मेको छ त्यो अवश्य मर्छ, र जो मर्छ त्यो अवश्य जन्मिन्छ। यानि कि हामीले यहाँ जे जति थुपारे पनि मर्या दिन छोड्नु पर्छ, चाहे जो सुकै होस्, चाहे एक साधारण फुटपाथको व्यक्ति, चाहे मुकेश अम्बानी बिल गेट्स नै किन नहोस्, सब यही छोडेर जाने छन्। जाने साथमा त यही हो कि तिमीले के कमाई गर्यो उहाँको लागि बस। त्यसैले सावधान गराइयो बार बार, जीवन क्षणभङ्गुर छ, सर्ट छ। दिस लाइफ इज सर्ट, द भ्यानिटिज अफ द ओल्ड आर ट्रान्सियन्ट। बाइबल मनुष्य देह छोटो छ र यो संसारका पदार्थ पनि नश्वर छन्। बाइबल एक नेपालीमा, नेपालमा कवि भए कवि शिरोमणि लेखनाथ पौडेल, उनले बढिया बताए,

0: त्यो टार्दैन जुन दिन मृत्यु आउँछ, अवश्य भामी छ, छोड्नु पर्छ यो देह शरीर। त्यसैले अब के गर्नु छ? वेदले बताउँछ, जे गर्नु छ आजै गर, अहिलै गर, न स्वः स्वः उपासित, भोलि गरौँला भोलि गरौँला पर्सि गरौँला यो नभन। भोलिको भरोसा छैन, जीवन छडभङ्गुर छ।
1: सुन्दै हुनुहुन्थ्यो स्वामी श्री हरिदासजीद्वारा प्रवचन। यस प्रवचनको बाँकी भाग भोलि अवश्य सुन्नुहोला। अधुरो ज्ञानले लाभको साटो हानि हुन सक्छ, त्यसैले त यहाँहरूकै लाभको लागि हामी यस प्रकारको अनुरोध बारम्बार गर्ने गर्छौँ। आदरणीय श्रोताहरू, सुनेर प्राप्त भएको तत्त्वज्ञानलाई बार बार मनन गर्नुपर्छ, जसले गर्दा आध्यात्मिक रूपमा हाम्रो उन्नति हुँदै जान्छ र हामीमा असल विचारहरू आउन थाल्छन्। तर याद राख्नुहोस्, चिन्तन बार बार हुनै पर्छ, अन्यथा तत्त्वज्ञानको विस्मरण हुन गई पुरानै अभ्यासवश गल्तीहरू हुन जान्छन्। हस्त, यिनै जानकारीका साथै आजको कार्यक्रमबाट बिदा चाहन्छु। जाँदा जाँदै हाम्रो ठेगाना याद गर्नुहोला, कार्यक्रम अध्यात्म सन्देश, श्यामा श्यामधाम, ठिमी, हनुमन्तेपुर, भक्तपुर। इमेल ठेगाना info@ssdham.org। जय श्री